0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेसँगै त्यस्ता प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको हो।
2: राष्ट्रपाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका चार सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्ला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमाने उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेशको सभापतिमा सांसद जनक सिंह धामे उम्मेद्वार हुनुहुन्थ्यो। कञ्चनपुर एकबाट प्रतिनिधि सभामा निर्वाचित भएका धामे सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट पराजित हुनुभएको हो। राष्ट्रपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मंजु भूषाल पराजित भइसकेका छन्।
1: स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकाले बजेट निकासा निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ।
2: चितवनका दुई ठूला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ। बिरामीको चाप अस्वाभाविक रूपमा बढ़ेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाई हुन थालेको हो।
1: जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गरिदिएको छ। बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरूद्ध लगाइएका तीनवटा अभियोग मध्ये दुईवटा अभियोग जिल्ला अदालत रूपन्देहीले फिर्ता गरिदिएको हो। लामिछानेसँगै सुप्रिम प्रकरणमा जीवी राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बन्जाडे लगायतका प्रतिवादीहरू विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग फिर्ता भएको हो। उनीहरू विरूद्धको सहकारी ठगीको मुद्दा कायम छ।
2: भारतमा चिया निकासी वर्षेनी ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुक निकासी हुन सक्ने बताएका छन्। भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाई गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाई छ।
1: काठमाण्डु स्थित बंगलादेश दूतावासले यस वर्षको मौसमी उपहार स्वरूप बंगलादेशी आँप वितरण गरेको छ। नेपालभरिका विशिष्ट मित्रहरूलाई सद्भावना मित्रताको कूटनीतिक प्रतीकका रूपमा आँप वितरण गरेको दूतावासले जनाएको छ। बंगलादेशका उत्कृष्ट प्रजातिका 1,750 केजी आँप वितरण गरिएको हो।
2: सरकारले विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेटको खर्च अवस्था अत्यन्त कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 पूरा हुन एक महिना बाँकी रहँदा कुल विकास बजेटको केवल 32.53% मात्र खर्च भएको छ।
1: भेकुटी हिमालको काखमा देखिने 108 कुण्ड जलवायु परिवर्तनका कारण पछिल्लो समय संकटमा पर्दै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मनाङ र मुस्ताङ जिल्लाको चीन तिब्बतको सीमानामा 6,476 मिटरको उचाइमा अवस्थित यहाँको ताल क्षेत्रमा तापक्रम बढ़ेसँगै हिम पहिरोसहित ढुंगा र गेग्रान खस्दा ताल पुरिएर संकटमा परेका छन्। दामोदर कुण्डमा तीर्थालु र भिकुटी हिमाल क्षेत्रमा पर्यटक लिएर जाने दामोदर कुण्ड गाउँपालिका 4 सुर्खाङका टुरिष्ट गाइड पासाङ गुरूङ अहिले साना साना कुण्डहरू सबै पुरिएको र केही मात्रै देखिने गरेको बताउनुहुन्छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। बुधबार आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ।
3: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क
3: तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्।

0: खबर अमेरिका र ईरानले तीन महीनादेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्य सहित सोमबार डिजिटल रूपमा हस्ताक्षर गरिएको समझदारीलाई दुई पक्षले आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन्। तर सम्झौताको आधिकारिक पाठ सार्वजनिक नभएकाले यसको वास्तविक प्रावधानबारे स्पष्टता नआउँदा दुवै देशबीच गम्भीर मतभेद कायमै रहेको देखिएको छ। ईरानले उक्त सम्झौतालाई अमेरिका र इजरायल विरूद्धको कूटनीतिक तथा रणनीतिक विजयका रूपमा व्याख्या गरेको छ। ईरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले राज्य टेलिभिजन मार्फत प्रतिक्रिया दिँदै शत्रुका उद्देश्यहरू पूर्ण रूपमा असफल भएको र इस्लामिक गणतन्त्र ईरानले ठूलो सफलता हासिल गरेको दावी गरेका छन्। अमेरिकी पक्षले भने यो समझदारीले पश्चिम एशियामा स्थायित्व कायम गर्न सहयोग पुर्याउने र विश्व बजारमा सकारात्मक प्रभाव पार्ने बताएको छ।
1: अब खेल खबर। सेनेगल विरूद्धको खेलमा फ्रान्स विजयी भएको छ। खेलमा फ्रान्स 3-1 गोलले विजयी भएको हो। फ्रान्सका लागि कप्तान क्लेन एम्बाफे र ब्राडली बाराकोलाले गोल गरे। अहिले फिफा विश्वकपमा इराक र नर्वे खेलिरहेका छन्। आज बिहान नै अर्जेन्टिना र अल्जेरिया बीच खेल हुँदैछ। यो खेल बिहान 7:15 बजे शुरू हुनेछ।
0: अब कला र मनोरञ्जन सम्बन्धी खबर। काठमाडौँ महानगरपालिकाले राजधानीका सार्वजनिक स्थलहरूलाई चलचित्र र सांस्कृतिक गतिविधिको खुल्ला मंच बनाउने उद्देश्यसहित यही असार 5 गतेदेखि टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप यो कार्यक्रम शुरू गर्न लागेको जनाएको छ। असार 1 गते आयोजित विशेष पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो।
1: अब विचार विश्लेषणको पालो। रमेश प्रसाद तिमिल सेनाको विचार रहेको छ। हिमालय टाइम्सले मानव अधिकारको ज्वलन्त प्रश्न गरिबी नियन्त्रण कि गरीब नियन्त्रण शीर्षकमा रहेको छ। सुर्खेतमा डालोबाट काफल होइन, सरकारको प्रतिष्ठा पोखिएको हो। सिरहामा ड्रममा मोबाइल होइन, सरकारको चरित्र चोभलिएको हो। कैलालीमा भीरबाट गरीबको टेम्पो खसालिएको होइन, सरकारप्रतिको विश्वास खसालिएको हो। ढुङ्गा मुडा गरेर घर भत्काइएको होइन, भरोसा भत्काइएको हो। यसै गरी सरकारको शाख सकिँदै जान्छ र नागरिकको भरोसा टुट्दै जान्छ। गरीब अपराध होइन, राज्यका संयन्त्रहरू गरीब नागरिकप्रति कठोर र शक्तिशाली र पहुँच भएका समूहप्रति सहनशील देखिएनन् भने समानताको सिद्धान्त कमजोर हुन्छ। त्यस अवस्थामा नागरिकले राज्यलाई संरक्षणको स्रोतभन्दा नियन्त्रणको माध्यमका रूपमा अनुभव गर्न थाल्छन्, जुन लोकतान्त्रिक समाजका लागि चिन्ताजनक संकेत हो।
0: विद्यालय शिक्षा मानवता सहितको मानव बनाउने प्रक्रिया शीर्षकमा भरत सिग्देलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जीवन लक्ष्य प्राप्तिको यात्रा हो, त्यसैले हामी सबै जिम्मेवार बनौ। अनुशासन र नियमका नाममा ढुङ्गा झैं जड बनेर बस्ने होइन, बरु फूल झैं कोमल, सुगन्धित, प्रेमिल र मनोहर बन्न कोशिश गरौं। जिम्मेवार समाज र जिम्मेवार विद्यालय, प्रेमिल तथा प्रेरक अभिभावक, समानुभूतिपूर्ण शिक्षक, अनुशासित विद्यार्थी, एक व्यक्ति, परिवार, समाज र राष्ट्र निर्माणका आधार हुन्। हरेक ढुङ्गामा मूर्ति बन्ने सम्भावना हुन्छ भने हरेक मानवमा महामानव बन्ने सम्भावना पनि। तर विद्यार्थी ढुङ्गा होइनन्, हरेक ढुङ्गालाई मूर्तिमा रूपान्तरण गर्न सक्ने सम्भावनाका सुबास हुन्। विचारणीय कुरो यो पनि छ कि विद्यार्थीलाई खुशी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुखी त भइरहेका छैनौ।
1: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्सट्रिमिस्ट सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ स्थानुटाप र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
1: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 900
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: दैनिक ₹197 ₹50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूचना
2: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: अहिले बिहानको 6 बजे
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
7: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
6: आज 2083 साल असार 3 गते बुधबार, जुन 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको तृतीया तिथि, विश्व खडेरी विरूद्धको संघर्ष दिवस।
7: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
6: राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, स्वास्थ्य सामग्री खरिद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई, नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह।
7: साउदी अरब जाने श्रमिकको सी परीक्षण अनिवार्य, श्रमिकलाई 15,000 भार, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढी गाड़ी 9 दिनपछि छाडियो।
6: रासायनिक र प्राणगारिक मल मिसाउँदा किसानलाई फाइदा, छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार।
7: अमेरिका इरान बीचको सम्झौता प्रति इजरायलमा असन्तुष्टि, मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया, दक्षिण लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु।
6: र फिफा विश्वकपमा फ्रान्सको विजयी शुरूआत, इराक र नर्वे बीच खेल जारी, केही बेरमा साबिक विजेता अर्जेन्टिना अल्जेरियासँग खेल्ने, अस्ट्रिया र जोर्डन पनि भिड्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: साझा खबरको सबैभन्दा शुरूमा साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गरिएको प्रसंग।
7: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य मानिन्छ। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता बापत $50 शुल्क लाग्नेछ। गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्थापन गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय छलफल नै भएको छैन। श्रम मन्त्रालयका एक अधिकारीले सिप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताउनु भएको छ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको साउदीको भनाइ छ। वैदेशिक रोजगार व्यवसाय संघले श्रमिकहरूको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथाशक्य छिटो साउदीसँग कूटनीतिक पहल गर्न श्रमिकहरूलाई आग्रह गरिएको समेत बताइएको छ। सामान लोड अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि सिप परीक्षण गर्नुपर्छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन। काठमाडौँ स्थित साउदी दूतावासको सूचना पार्टीमा समेत यसबारे सूचना ट्रान्स गरिएको छ। सिप प्रमाणीकरण गर्न साउदीले निश्चित तालिम परीक्षण केन्द्र तोकेको समेत जनाइएको छ।
8: यसैबीच सरकारले इजाजत पत्रवाला संस्थाहरूलाई, वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीलाई वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गरेर मात्रै पठाउन निर्देशन दिइएको छ। वैदेशिक रोजगारीमा दोस्रो तेस्रो देशको विमानस्थल प्रयोग गरेर पठाउने र त्यसरी जाँदा ठगीका घटना बढ़ेको पाइएपछि वैदेशिक रोजगार विभागले हिजो सूचना मार्फत इजाजत पत्रवाला संस्थालाई यस्तो निर्देशन दिएको हो। विभागका अनुसार वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था वैदेशिक रोजगारीका लागि श्रमिक पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ। कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको अनुमति लिई तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने विभागले जानकारी गराएको छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएका सम्पूर्ण संस्थाहरूलाई वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम श्रमिकहरूको उडान गर्न विभागले निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन र कानूनको प्रक्रिया पालना नगरेको खण्डमा कानून बमोजिमको हदैसम्मको कार्यवाही गर्ने चेतावनी पनि विभागले दिएको छ।
7: 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गर्नुभएको छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउवा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताउनुभयो। विभागको महानिर्देशकलाई सम्बोधन गरेको पत्रमा नेपाल फर्कन चाहन्छौ, हाम्रा विरूद्ध पक्राउ पुर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नआओस् भनिएको छ। त्यसमा दुवै जनाको हस्ताक्षर छ। ती अधिकारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको व्यवहार पत्रमा लेखिएको छ। हामी निर्दोषौं अनुसन्धानमा सघाउन चाहन्छौ भनिएको छ। पत्रको बोधार्थ देउवा दम्पतिले विशेष अदालतमा समेत पठाएको जानकारी प्राप्त भएको विभागको स्रोतले बताएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका कांग्रेस पूर्व सभापति देउवा र पत्नी राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दुई पटकसम्म अस्वीकार गर्दै आएको छ।
8: यसैबीच 8 जनालाई भ्रष्टाचार मुद्दामा सफाई मिलेको छ। विशेष अदालतले स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रा समेत 8 जनालाई सफाई दिएको हो। न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उहाँहरूलाई सफाई दिएको हो। इजलासले खरिद प्रकरणमा प्रतिवादी कायम गरिएका 6 जनालाई भने दोषी ठहर गरेको छ। सप्लायर्स कम्पनीका प्रतिनिधि पनि दोषी ठहर भएका छन्। इजलासले मिश्राको भूमिका प्राविधिक तथा खरिद इकाईका कर्मचारीले पेश गरेको कागजात एवं टिप्पणीका आधारमा लागत अनुमान स्वीकृत तथा भुक्तानी आदेश सदरसम्म देखिएको भन्दै आरोपबाट सफाई दिएको हो। विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, सम्बद्ध प्राविधिकले तयार गरेका कागजातको आधारमा टिप्पणी पेश गर्ने तथा रकम भुक्तानी गर्ने प्रक्रियामा संलग्न रहेको अवस्थामा देखिएको हुँदा प्रतिवादी संगीता कौशल मिश्रा, विवेक कुमार लाल, भुवन प्रसाद काफले, दीपक अधिकारी, यादव प्रसाद सापकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलक राम ढकाल उपरको आरोप दावी प्रमाणबाट पुष्टि हुन नसकेको देखिँदा निज प्रतिवादीले आरोप दावीबाट सफाई पाउने ठहर छ। अदालतले प्रतिवादी श्रवण कुमार थापा, सुरेन्द्र कुमार चौरसिया, आशिष चौहान, पद्मा सिंह, संजय कुमार शाहलाई भने दोषी ठहर गरेको छ। यस्तै मेक्सिम ट्रेडर्स ई कन्फरेन्स प्राली र कम्पनीका संचालक सुन्दर भूषाललाई अदालतले दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएकाहरूलाई जनै 4 महिना कैद र 5,47,817 रूपियाँ जरिवानाको फैसला पनि सुनाएको छ। विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा भने अनियमितता, कर छली तथा भ्रष्टाचार जन्ने गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई हिजो विभागबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सस अर्थात मिलेमतोको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक रयाललाई पक्राउ गरेको हो। सीआईएनसँग कुराकानी गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितान,
9: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थप लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथ थप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथ थप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई चाहिँ थुन्सेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
8: विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले बयान र थुनसेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई हिजो नै पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारको मुद्दा थियो। अख्तियारले गौतम बाट 6,73,59,648 रूपियाँ असुल उपर गरी सजाय गर्न माग दाबी सहित मुद्दा चलाएको थियो।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मलको सही प्रयोग र मिश्रण बारे किसानहरूले थाहा पाउनुपर्ने कुरा।
10: दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा पारम्परिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्।
8: छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको गोर्खापत्रको पहिलो पृष्ठमा हेलो सरकार सुशासनको महत्वपूर्ण औजार शीर्षकमा खबर प्रकाशित छ। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापन उल्लेखनीय रूपमा सुधार देखिएको हो। त्यस्तै रासपा प्रथम महाधिवेशन देशव्यापी संगठन विस्तार शीर्षकमा अर्को खबर छ। आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा प्रतिस्पर्धात मार्फत 5 प्रदेश 64 जिल्ला 609 पालिका र 4363 वडामा नयाँ कार्य समिति चयन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्र रूपमा अघि बढ़ाएको हो। वडा पालिका जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र रूपमा अघि बढ़ाएको नेताहरूले बताएका छन्। त्यस्तै भित्रपृष्ठमा चियाको राम्रो विकल्प तेस्रो मुलुक र शीर्षकमा अर्को खबर प्रकाशित छ भने स्वदेशी विमानस्थल प्रयोग गर्न निर्देशन शीर्षकमा अर्को खबर छ। त्यस्तै पेट्रोलियम पाइपलाइन परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुँदै शीर्षकको खबर छ। सरकारले दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको प्रक्रिया अगाडि बढ़ाएको छ। सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरण प्रभाव मूल्यांकनका लागि सुझाव मागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि वन तथा पर्यावरण मन्त्रालयको एआईए प्रतिवेदनका लागि प्रस्ताव माग गरिएको छ। नेपाल सरकार र भारत सरकार बीचको G2G सम्झौता अन्तर्गत इण्डियन आयल कर्पोरेशन आईओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइपलाइन निर्माणमा परियोजना निर्माण हुन लागेको हो।
8: आर्थिक दैनिक कारोबार दैनिकमा सुदूरपश्चिममा विवाद बजेट ल्याएको 19 घण्टापछि मात्र आए अनुसूचित शीर्षकमा मुकेश चौधरीले लेख्नु भएको खबर छ। सत्तारूढ़ दलकै सांसद र प्रदेश सरकार बीच बजेटमा बार्गेनिङ अर्थात मोलमोलाई हुँदा सोमबार मध्यरातमा पौने 38 अर्बको बजेट ल्याएको सरकारले त्यसका अनुसूचीहरू 19 घण्टापछि सार्वजनिक गरेको छ। स्रोतका अनुसार सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक विकास कार्यक्रम बजेट सूचना प्रणालीमा इन्ट्री भए पनि कर्मचारी तथा पदाधिकारीहरूको तलब भत्ता कार्यालय खर्चहरू इन्ट्री गर्न नसक्दा प्रदेश सरकारले रिपोर्टको आधारमा बजेट भाषण लेखेर प्रस्तुत गरेको थियो। नागरिक दैनिकमा जडीबुटीले जीवन नै जोखिममा शीर्षकमा नगेन्द्र उपाध्याय र ललित विष्टले सुर्खेत अनि कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। करिब साता अघि जडी जीवनबुटी यार्सा गुम्बा खोज्न डोल्पाको पाटन पुगेका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका तीन स्थित धो टास्की क्षेत्रमा पर्ने तीनजङ खोला पाटन पुगेका बेला नलगाड नगरपालिकाका 43 वर्षीय सिंहलाई लेक लागेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सा गुम्बा खोज्ने क्रममा 2079 साल यता डोल्पामा 18 जनाको मृत्यु भएको छ। 52 जना बिरामी भएका छन्। भित्री पन्नामा छापिएको लुम्बिनीमा दुर्घटनाको ग्राफ दर्शनी उकालोतर्फ शीर्षकमा खबर छ। रेखा भूषालले यो खबर लेख्नु भएको हो। छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ रूपियाँ निकासा भएको बारेमा पनि खबर छापिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको छ। पुनर्योगबाट 5% नतिजा फेरबदल भएको बारेमा एसईई नतिजामा त्रुटिको प्रसंग रूबी रौनियारले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की शीर्षकमा खबर छापिएको छ। गौरव पोखरेलले लेख्नु भएको खबर हो। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्षित गर्दै कानूनी प्रक्रिया भन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएको उल्लेख गरिएको छ। भित्रीपन्नामा सुदूरपश्चिममा खेल पूर्वाधारमा लूट 8 वर्षमा 2 अर्ब खर्च खेतमा प्रतियोगिता शीर्षकमा वसन्त प्रताप सिंह बझाङबाट लेख्नु भएको खबर छ भने राष्ट्रपा प्रदेश अधिवेशनमा 4 सांसद पराजित भएको पनि खबर उल्लेख गरिएको छ। अर्को खबर संसदमा पुगेन विधेयक बजेट छलफलपछि बिजनेस अभाव हुन सक्ने शीर्षकमा राजेश मिश्रले लेख्नु भएको हो। नयाँ सरकार आएपछि बजेटका र अध्यादेश प्रतिस्थापन बाहेक एउटा मात्रै विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदमा नयाँ विधेयकहरू पठाउन सकेको छैन। 13 चैतमा नयाँ सरकार गठन भए यता बजेट र अध्यादेश प्रतिस्थापन बाहेक संसदमा एउटा मात्रै विधेयक दर्ता हुन सकेको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा चिनिया उद्योगी व्यवसायीलाई परराष्ट्र मन्त्री को सम्बोधन चीनसँग साझेदार बन्न चाहन्छौ नेपालमा लगानी गर्नुहोस् शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर छ। चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया उद्यमीलाई नेपालमा पर्यटन सूचना प्रविधिदेखि मेडिकल पूर्वाधार लगायत बहुआयामिक क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो। आइतबारदेखि चीन भ्रमणमा रहनुभएका उहाँले हिजो नेपाली राजदूतावासमा भेला भएका चिनिया व्यवसायी समुदाय लगानीकर्ता तथा उद्यमीलाई सम्बोधन गर्दै लगानीका लागि आह्वान गर्नुभएको हो। चीनको गौरवमय उदयलाई केवल एक निष्क्रिय दर्शक बनेर नेपाल हेर्न चाहँदैन। हामी तपाईँको नवपरिवर्तन अर्थतन्त्रमा एक सक्रिय मूल्य अभिवृद्धि गर्ने साझेदार बन्न चाहन्छौ, उहाँले भन्नुभयो। एकैपटक 5302 फार्मेसीको दर्ता खारेज भएको बारेमा शिवहरि घिमिरेले भित्रीपन्नामा लेख्नु भएको छ। औषधि व्यवस्था विभागले एकैपटक 5000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियम अनुसार नवीकरण हुन नआएका 5302 औषधि पसलको हिजो एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 को दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाण पत्र स्वत रद्द भएको जानकारी गराउनु भएको हो। मनाङ, मुस्ताङ र रसुवा बाहेक 74 जिल्लाका नियम अनुसार नवीकरण गर्न नआएका फार्मेसी खारेज भए। सबैभन्दा धेरै काठमाडौँमा 1138 र सबैभन्दा कम हुम्ला र रूकुम पश्चिममा 3-3 फार्मेसीको दर्ता खारेज गरिएको छ। ढुङ्गागिटी र एक्साभेटरको ठेक्कामा 61 लाख भ्रष्टाचार शीर्षकमा अर्को खबर छ। बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष सहित 8 विरूद्ध मुद्दा चलाइएको खबर छ। अछाममा वडा सदस्य मृत्यु प्रकरण, वडा अध्यक्ष सहित 2 पक्राउ शीर्षकमा ध्रुव विसीले लेख्नु भएको खबर छ। जबरजस्तीकरणी र आत्महत्या दुरूत्साहनको आरोपमा अछामको ढकारी गाउँपालिका 4 बलाताका वडा अध्यक्ष सहित 2 पक्राउ परेका हुन्। बलाताकी वडा सदस्य मनिषा साउद मृत भेटिएको घटनामा वडा अध्यक्ष पहलवान थापालाई मंगलबार र स्थानीय धर्मराज साउदलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। सरकारका नाममा सर्वोच्चको 4 परमादेशको प्रसंगमा खबर शिल्पा कर्णले लेख्नु भएको छ। सड़क पेटीको अतिक्रमण नहटाउनेलाई कार्यवाही गर्नु भनिएको छ। तातो तावा जस्तो सड़क खाली खुट्टामै विद्यार्थी शीर्षकमा शंकर प्रसाद खनालले नरेनापुर बाँकेबाट लेख्नु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। सुटबुटमा थाँटिएर विद्यालय जाने विद्यार्थी त धेरैले देखेको होला, तर जेठ असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह नेपालगंज सुइया हुलाकी राजमार्ग हुँदै नरेनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कदै थिए। 15 विद्यार्थी मध्ये 8 खुट्टामा चप्पल थिएन, 7 मात्रै चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन, अधिकांश साधारण चप्पलमा थिए। चर्को घामले तावा जस्तो तातिएको कालोपत्रे सड़क हुँदै विद्यार्थी आतिँदै घर फर्कने गरेका छन्। खबरमा उल्लेख गरिएको छ।
15: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच महत्वपूर्ण विषयहरूमा 60 वार्ता प्रक्रिया शुरू गर्ने सम्झौताले मध्यपूर्व क्षेत्रमा सकारात्मक प्रतिक्रिया शुरूआत भएको छ। लामो समयदेखि स्थायित्वको खोजीमा रहेको क्षेत्रमा यस सम्झौताले शान्ति र सम्वादको नयाँ आशा जगाएको विश्लेषणहरू भइरहेका छन्। खाड़ी मुलुकहरूले विशेष राहतको महसुस गरेका छन् भने पछिल्ला महिनाहरूमा इराकले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारमाथि आक्रमण गरेपछि उत्पन्न अनिश्चितता र सुरक्षा चिन्ताका बीच यो सम्झौता महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिका र इरान बीच भएको भनिएको सम्झौताप्रति इजरायलमा असन्तुष्टि शुरू भएको छ। इजरायलको एक सार्वजनिक प्रसारक संस्थाले गरेको अध्ययनमा नागरिकहरूमा असन्तुष्टि देखिएको हो। सर्वेक्षणमा सहभागी 555 इजरायली मध्ये 18% उक्त सम्झौताको समर्थन गरेका छन् भने 55% विरोध जनाएका छन्। सर्वेक्षण अनुसार हालै अमेरिका र इजरायलले इरानको सैन्य पूर्वाधारलाई लक्षित गर्दै गरेको आक्रमणप्रति 70% उत्तरदाताले इरानी खतरा अझै कायम रहेको समेत बताएका छन् र दक्षिण लेबनानमा इजरायलको श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 मृत्यु भएको लेबनानको राष्ट्रिय संचार एजेन्सीले जनाएको छ। ड्रोन छुट्टा छुट्टै भएको ड्रोन आक्रमणमा 2 सवारी साधनलाई निशाना बनाइएको थियो।
8: साझा खबरमा अब खेल खबर. फ्रान्सले फिफा विश्वकप 2026 विजय शुरूआत गरेको छ. अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदै शानदार शुरूआत गरेको हो. जितपछि फ्रान्सले समूह आईमा 3 अंक जोडेको छ. यो खेलबाट फ्रान्सले सेनेगलसँग 24 वर्ष अघिको हारको बदला लिएको हो. सन् 2002 भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो. नर्वेले फिफा विश्वकप 2026 विजय शुरूआत गरेको छ. अमेरिकाको वोस्टन स्टेडियममा आज बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई 4-1 अन्तरले पराजित गरेको हो. 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जीमा रहेको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्. 10 बजे अमेरिकाको सान फ्रान्सिस्को भी एरिया रंगशालामा समूह जीका अस्ट्रिया र जोर्डन बीचको खेल हुनेछ.
15: राम्रो खेतीबाली उत्पादनका लागि बिउ र मलको तालमेल कसरी मिलाउने कुराकानी काटो लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब राम्रो उत्पादनका लागि प्रभाव पार्ने पक्षहरू नेपाल कृषि प्रधान मूलक भए पनि किसानलाई राम्रो उत्पादनका लागि सही सूचना र जानकारी समयमा पुग्न सकेको हुँदैन सरकारवाला निकायले जानकारी दिनु र किसानले आफै पनि जानकारी लिनु अप्नाउनु पर्ने सचेतना र मल बिउको सही प्रयोगका बारेमा वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशुहासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: रासायनिक मल हाल्न जरूरी छ तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ पानीको मात्रा हुन्छ जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन् अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ प्राङ्गारिक मल खेतमा छैन भने प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन त्यसै कारणले यो कम्बिनेसन हो है दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन् एउटा मात्र रासायनिक मल हाल्यो भने
5: सन्तुलित
4: हुनु हुँदैन
5: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले
4: माटो बनाउँदाखेरि मुख्य त्यही हो बिउ हामीले सिड बेड तयार गर्छौँ सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन् त्यसै गरी हामीसँग ढुसीहरू
5: मित्रजीवहरू
4: गडेला मल पनि हुन्छन् होइन तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ
5: एग्रोभेटमा
4: यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ जहाँ पनि पाइन्छ अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्
5: त्यो त एकदमै नौलो विषय ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
4: हो नौलो हो एजोला हुन्छन् एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
5: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
4: ढुसी धेरै किसिमका हुन्छन् ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् अर्को शत्रु पनि हुन्छन् होइन हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन् फाइदा पुर्याउँछन् होइन ती ढुसीहरूले मात्र प्रयोग गर्ने हो विभिन्न किसिमको ढुसी हामी किन्छौँ जस्तै ट्राइको गार्मा हुन्छन् यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन् जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ
5: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो जेठमा बिउ छर्यो भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ त्यसको समाधान चाहिँ के हुन सक्छ
4: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो जनचेतना जगाउने हो किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ सूचना लिनुपर्छ यदि सुक्खाको मौसम माहौल छन् बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन त्यही जात मात्र लगाउनु पर्छ र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो विज्ञहरूको पहुँचमा हुनु पर्यो
3: वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ स्वास्थ्य सामग्री खरीद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्रा सहित 8 जनालाई सफाई नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह
3: साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य श्रमिकलाई 15,000 भार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढी गाड़ी 9 दिनपछि छाडियो
6: रासायनिक र प्राङ्गारिक मल मिसाउँदा किसानलाई फाइदा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा सुशासनमा कठोर बन्दै तीनै तहका सरकार
3: अमेरिका इरान बीचको सम्झौता प्रति इजरायलमा असन्तुष्टि मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु
6: र फिफा विश्वकप
3: विश्वकपमा फ्रान्सको विजय शुरूआत नर्वे इराक विरूद्ध 4-1 विजय केही बेरमा साबिक विजेता अर्जेन्टिना र अल्जेरियासँग खेल्ने अस्ट्रिया र जोर्डन पनि भेट्दै
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा फिफा विश्वकप चलिरहेको छ तर विश्वकपको सिधै भिडियोमै हेर्न सकिने, म्याच हेर्न सकिने भनेर सामाजिक सञ्जालमा विभिन्न खाले लिंकहरू आइराखेका छन्। ती सबै लिंकहरूमा लोभिएर क्लिक गर्ने हो भने आफ्नो विभिन्न निजी जानकारी, बैंक अकाउन्ट पनि ह्याक गरेर पैसा लिएका खबरहरू र प्रहरीले पनि त्यसबारेमा सचेत रहनको लागि अनुरोध गरिएका प्रसंगहरू सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठा प्रहरीको कार्यालय जस्तो देखिन्छ। प्रहरीको वर्दी लगाएका एकजना व्यक्ति कुर्सी अगाडि कुर्सीमा बसेर टेबलमा हात राखेर केही लेख्न खोजिराखेका छन्। नजिकै पुगेका छन् एकजना व्यक्ति, जर्सी लगाएका छन् र रुन थालिराखेको जस्तो देखाइएको छ। हातमा मोबाइल पनि छन् र छ र केही भन्दैछन् ती व्यक्ति। माथि यस्तो लेखिएको छ, के हुनु नि सित्तैमा विश्वकप फुटबल हेर्ने भएको, बैंक खातामै गोल हानेछ नि।
3: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगा।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-62-310, 0144-62-332, 0951-2016-16, 0943-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि।
8: मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0447 590 466 98 692 65 99 8।

0: भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारको लागि काठमाडौँ जानै पर्दैन
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904646

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 मा सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सूचना।
1: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ, साँगुटार र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी, रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको हार्दिक अनुरोध गरिन्छ।
2: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
0: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
0: सम्पर्क नम्बर 0475904669692 9998।

0: हजुरको रेडियो 102.1 मेगा।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
10: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
9: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
10: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
9: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
10: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौँ अघि बढौँ।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.8 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 3 कार्यालयले चालू आर्थिक वर्षको हालसम्म गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अधिकार हामीसँगै रहनुहोला।
2: आउँदा आउँदै यो हलभित्र पस्दा मैले पटक पटक भन्ने गरेको छु, फेरि पनि भुइँ मान्छेहरूका थोत्रा जुत्ता चप्पल ढोका बाहिर खोलेर आउनु पर्ने बाध्यात्मक परिवेशको निरन्तरता कायम रहोस्, फेरि पनि शुभकामना। किसान परिचय पत्र कदाचित लागू गर्नु हुँदैन, गोलन्जोले झन् गर्दै नगरौं, यसको लागि पनि सफलताको शुभकामना। विगतदेखि वर्तमानसम्म विनियोजित बजेट तथा अनुदानको अनुगमन निरन्तरता स्थानीय सरकारले गर्ने दायित्व होइन, तसर्थ यसतिर फलोअप गर्दै नगरौं, यो पनि सफलताको शुभकामना। हेफरको नाममा गोलन्जर गाउँपालिकाभित्र लिएका 681 व्यावसायिक हुन लागेका किसानहरूको प्यान, जसमा थप करभार बढ़िरहेको छ, उहाँहरूको लागि राजस्व बढ़िरहेको छ, त्यसलाई हटाइयो भने, त्यसलाई न्यूनीकरण गर्ने उपाय खोजी गरियो भनेदेखि त्यो किसान ऋणबाट राज्यलाई तिर्ने दायित्वबाट केही छुटकारा पाउन सक्छ। त्यसर्थ त्यो दायित्वबाट छुटकारा पाउने उपायको खोजी स्थानीय सरकारले गर्ने दायित्व हुँदैन, यो बाटोमा लम्कदै नलम्कौं, यसको लागि पनि शुभकामना। वन वातावरण जोगाउन स्थानीय कडा कानून बनाउने दायित्व स्थानीय सरकारको देखिँदै देखिँदैन, किनकि कार्यान्वयन पनि छैन, यही निरन्तरताको लागि शुभकामना। सड़कमा ड्रेन बन्दै बन्नुहुन्न, बनौ भने अर्को वर्ष त्यहाँ बजेट हाल्न पाइन, त्यसैले यस्ता योजना निरन्तरताका लागि फेरि पनि शुभकामना। उत्पादनमा आधारित प्रोत्साहन दूधभन्दा बाहेक अरू किसानले, अरू नागरिकले गर्दै गर्दैनन्, तसर्थ सबैतिर समान तरिकाले प्रोत्साहन गर्न थालियो भनेदेखि सबै व्यावसायिक बन्लान्, आर्थिक लाभ लेलान्, सम्पन्न बन्लान्, त्यसैले त्यो बाटोमा किसानहरूको लागि सामान्य मान्छेहरूले जाने बाटो नबनाउनको निम्ति स्थानीय सरकारले सफलता पाओस्, यसको लागि पनि शुभकामना। सुत्केरी गर्भवती ज्येष्ठ नागरिक शारीरिक अशक्तहरूलाई 004 भन्दा बाहेक अरू सवारी साधनमा सेवा लिन नपाउने बाध्यात्मक अवस्था निरन्तरता रहिरहोस्, यसको लागि पनि सफलताको शुभकामना। स्थानीय सरकारले सञ्चालन गरेको इङ्ग्लिस नम्बर अन्तिममा 004 हो, त्यसमा छुट छ, अरूमा छैन, किनकि त्यो एउटैले सबै थोक साधन सबै बिरामीलाई सेवा दिन सक्दा पनि सक्दैन, भ्याउँदा नि भ्याउँदैन, अरूमा आउँदाखेरि त आए आउँछन् नआए आउँदैनन्, त्यही नै हो। फाल्गुन 4 चैत 2 हप्तासम्म लगाउने पीपीआर विरूद्धको भ्याक्सिन यसपटकदेखि देशैभर गोलन्जोले जस्तै वैशाखमा लाउने वातावरण बनाइयोस्, यो गोलन्जोले नयाँ पहल र प्रयत्न गरेको छ, यो कार्यक्रम निरन्तरताको सफलताको शुभकामना। पुराना सरकारी लागतको निरन्तरता र निरन्तर काम गर्ने सञ्चालन गर्ने दायित्व स्थानीय सरकारको होइन, यो आम नागरिकको मात्रै हो भन्ने महसुस गराउन सफल हुनुभएकोमा गोलन्जोर सरकारलाई हार्दिक धन्यवाद र शुभकामना। श्रम संस्कार प्रणालीमा आबद्ध हुने सूचना जो 2083 वैशाख 7 गोलन्जोर गाउँपालिकाको पेजमा, गोलन्जोर गाउँपालिकाको लेटर हेडमा प्रकाशित थियो, यसमा संघीय सरकारले स्थानीय निकायको सीमा हेरफेरको सूचना निकालेको, त्यो सुन्नमा पाए अनुसार गोलन्जोर गाउँपालिकालाई नगरपालिका भन्दै नगरपालिका क्षेत्रभित्रका नागरिकको लागि सूचना निकालिदिनु भएकोमा अग्रिम बधाई तथा हामी सबैको लागि यो शुभकामना। सँगसँगै यो श्रम संस्कार संसार प्रणालीमा आबद्धता हुन सूचीकृत हुनलाई सूचना निकाल्दै गर्दाखेरि गोलन्जर गाउँपालिकाभित्र सूचीकृत व्यवसायी कृषक समूह महासंघ प्रति तीन ऊ अर्थात उधार र उपेक्षामूलक कार्यक्रम सदैव निरन्तरताको सफलताको शुभकामना। गोलन्जरको खेतीयोग्य जमिन 5,339 हेक्टर जसमा सिंचित 1,315 हेक्टर 1,315 हेक्टर मात्रै र डीएपीको माग यहाँ मलसँग जोडिएका कुरालाई गर्दैछु। यो मुताबिक नेपाल सरकारको नर्म्स अनुसार डीएपी मल चाहिँ एक पटक आउँदाखेरि जम्मा 1,045 मेट्रिक टन मात्र गोलन्जरको लागि हुँदो रहेछ। त्यसैले यो सिंचाइयोग्य भूमि सिंचित भूमि र खेतीयोग्य भूमि जो छ गोलन्जरको अमिलो जातका फलफूलको लागि जुनार जोनको कुरा चलिरहेको छ यी सबै चिजको लागि पनि रासायनिक मलहरू चाहिन्छ। यो धेरै आयो भने उत्पादन धेरै हुन्छ, बेलामा किसानले लाभ लिन्छन्, 1,015 रुपियाँमा मल पाउँछ किसानले भने जसरी मलको क्षेत्र रासायनिक मलको क्षेत्र विस्तार गरियो भनेदेखि 1,015 पायो भने त्यो अघि नै अटो व्यवसायी मित्रले भन्नुभयो जस्तो त्यो 1,500 त 1,900 हालेर किसानले मल किन्न पाउँदैन, त्यहाँ समृद्धि आउँदैन, त्यहाँ व्यवसायिक सफलताको कुरा छ। त्यसैले यो खोजी गर्ने कृषि विकास कार्यालयमा हाम्रो सिंचाइयोग्य जमिन र सिंचित जमिनको बारेमा क्षेत्रफलको बारेमा अपडेट गराउन पहल प्रयत्न गर्नु भएको छ छैन थाहा छैन, तर गराइयो भने त्यो 1,900 रुपियाँ हालेर हामीले मल पाउँदैनौँ नत्र भनेदेखि 1,015 पाउने वातावरण बन्न सक्छ। त्यसैले यो कार्यक्रम निरन्तरता होस् यसको लागि पनि शुभकामना। जम्मा 5,339 हेक्टर जिल्ला कृषि विकास कार्यालयले गोलन्जर गाउँपालिकाको सिंचाइयोग्य के खेतीयोग्य जमिन यो भनेर रेकर्ड राखेको छ जसमा सिंचित चाहिँ 1,315 हेक्टर मात्रै छ गोलन्जरको, जबकि हाम्रो अमिला जातका फलफुलहरू खेती गर्ने त सिंचितमा पर्दो रहेछ, त्यो पानी नलाग्ने भनेर कुलोबाट पानी ल्याएर लाग्नेलाई मात्र सिंचितमा रहेछ, त्यहाँ पनि त रासायनिक मल आवश्यकता पर्छ। हेर्दाखेरि 1,315 हेक्टर मात्रै त कृषि प्राविधिक हुनुहुन्छ, त्यति मात्रै सिंचित जमिन होइन नि त हाम्रो गोलन्जरको। त्यो सिंचित जमिन बढाउनलाई गोलन्जर गाउँ सभाले निर्णय गरेर वडा आदर्श ज्यू र म हामी दुवैजना खाद्य संस्थामा पनि पुगेका हौ क्या, कृषि सामग्री केन्द्रमा नि पुग्यौं, उहाँको कुरा पनि गोलन्जर गाउँ सभाले निर्णय गरेर कृषि विकास कार्यालयले त्यो क्षेत्र विस्तार गर्यो भने मलको कोटा अटोमेटिकली गोलन्जरमा पर्छ भन्नुभएको थियो, त्योबाट भने हामी 1,900 मल किन्न पाउँदैनौँ, त्यसैले त्यसमा पनि प्रबल प्रयत्न नगरौं, यसको लागि पनि फेरि शुभकामना। बाँदर आतंक होइन, बाँदरको बाँच नपाउने अधिकार हो, नियन्त्रण गर्नुपर्छ होइन, बाँदरलाई प्रोत्साहन गर्नुपर्छ। हामी किनकि कुरामा मात्र गरेछौँ व्यवहार नहुनाले गर्दाखेरि बाँदर आतंक होइन, बाँदरलाई बाँच नपाउने अधिकारको सुनिश्चित गराउने वातावरण स्थानीय सरकारले अहिलेसम्म हामी बाँदरबाट पीड़ित भएका किसानहरूको लागि त्यो महसुस गराइरहनु भएकोमा यही महसुस निरन्तरता गराउन सफल हुनुहोस् यसको लागि पनि शुभकामना। आपतकालीन कोष खडा गर्नै हुँदैन, गरेपछि तत्काल घटना घटिहाल्यो भने कुनै विपद परिहाल्यो भने त्यहाँ तत्काल राहत दिन सकिन्छ, त्यसैले यो कोष भए पनि कागजमा मात्र खोस्टामा मात्र सीमित रहोस्, यही निरन्तरता पाइयोस् यसको लागि शुभकामना। किनकि थुप्रै ठाउँमा घर आग लागि हुँदै गर्दा बाढी पहिरो आउँदै गर्दा हामीसँग कोष छैन स्रोत खोजी गर्दैछौँ भनिएका कुराहरू पनि हामीले सुनेको हुनाले फर्स्ट अफ अल त्यहाँ चाहिँ राहत भन्दा पनि पुनर्स्थापना गर्नलाई हामी तत्काल एक्सन लिन जान नसकेका र जानु पर्दा पनि उधारो सामग्री लिएर जानु परेको यो महसुस गरेको हुनाले गर्दा मैले यो कुरा राखेँ। यहाँ गोलन्जोर आधारभूत अस्पताललाई थप स्वास्थ्य व्यावसायिकतामा दक्षता बनाउने तर्फ भन्दा पनि भट्टुवारे प्रथालाई निरन्तरता कायम राख्न सफल हौ, डाक्टर साहब यहाँ हुनुहुन्छ अन्यथा नसोच्नु होला, किनकि भर्खरै गोलन्जोर आधारभूत अस्पताल हतारमा शुभारम्भ भएको अहिले भर्खरै आउँदा भिड रेक्सी हुँदैन, अस्ति हामीले एकजना सिरियस बिरामी रक्षाको उपचार गर्दा गर्दै पनि नभएपछि फुर्कोट पुर्याउनु पर्यो भिड रेक्सी गर्नको लागि, मेसिन छ बिग्रिएको छ के छ थाहा छैन। त्यसैले गर्दा यो घटुवारे प्रथालाई निरन्तरता दिइरह्यो भने मात्र निजी क्षेत्र फस्टाउन सक्छ। केन्द्र सरकारले पनि शनिबार र आइतबार पनि स्वास्थ्य संस्थामा ओपिडी सेवा नदिने भनेको छ, त्यही अनुसार हाम्रो पनि यहाँ सबै थोक भयो भने त फेरि अरू चल्दैन, किनकि अरू पनि त सूचीकृत भएका छन् निजी तथा सामुदायिक पनि, उनीहरूको पनि त व्यवसायिक चल्नु पर्यो, यो वातावरण बनिरहोस् फेरि पनि शुभकामना। घटुवारे शब्द प्रयोग गरेकोमा डर भन्ने त नसोचिदिनु होला है, तपाईँले रिपोर्ट हेर्ने हो, रिपोर्ट हेर्नलाई सबैको परिचय भएन, तपाईँसँग व्यावसायिक दक्षता छ, स्वास्थ्यको सम्बन्धी दक्षता छ, तपाईँ ल्याब परीक्षण गर्दै गर रिपोर्ट बेगर एक्सरे भिडियो एक्सरे रिपोर्ट बेगर तपाईँ बिरामीको कुरा मात्रै सुनेर तपाईँले औषधि सिफारिस गर्न सक्नुहुन्न नि उपचार गर्न सक्नुहुन्न नि हात खुट्टा बाँधेर तपाईँलाई उपचार गर भनेर आला दिएको छ सेतो सर्ट दिएको छ के गर्नु सर त्यसले मात्रै डक्टर त्यस्तो देखिएको छ देखेको कुरा भन्नुपर्छ पशु चौपायमा औषधि असारमा मात्र पालो आएपछि बिरामी हुने हुन् त्यतिखेर मात्रै औषधि खरिदी गरेर किसानको लागि दिउँ सुन न यहाँ यहाँ 21 आउँदिन म हाम्रो
3: पारा
2: पुग्नुहुन्छ कुरा जान्छ तपाईँले लगिदिनुहुन्छ भनेर सकिन लाग्यो सकिन लाग्यो सुन न सकिन लाग्यो असार अन्तिम भन्दा अगाडि औषधि खरिद नगरौं जसले किसानलाई राहत पुग्नेछ फेरि औषधि अगाडि नै सकियो भने त्यति पालो घामले बिरामी हुँदाखेरि औषधि पाउँदैन बजारमा महँगी छ व्यवसायिक चपेटामा छन् स्थानीय तहमा व्यवसायिक सूचीकृत गर्नै पर्ने बाध्यात्मक अवस्था पनि छ स्थानीय सरकारलाई कर पनि तिर्छौं तर स्थानीय निकाय तथा सरकारी अर्थात सरकारी निकायले सरकारी कामकाजका लागि आवश्यक पर्ने व्यावसायिक रूपमा आवश्यक पर्ने सामानहरू सबै डाँडापारीबाट मात्र खरिद गरौं ताकि ढुवानी हाम्रो स्थानीय सरकारसँग भएकै दुई चारवटा जम्बो हाइक्सहरू के छन् गाडीहरू हात्तीहरू छन् यिनी हात्तीबाट हुन्छ ढुवानी भाडा त जोगिन्छ स्थानीय सरकारलाई फाइदा हुन्छ जनतालाई फाइदा हुन्छ त्यसैले व्यावसायिकसँग कर लियौं उहाँहरूसँग सामान खरिद होइन डाँडापारी नै जाउँ यसको निरन्तरता पाइयोस् यसको लागि पनि सफलताको शुभकामना आज दुईटा चीज देखेँ यहाँ लगभग 300 जतिलाई निमन्त्रणा गरिएको रहेछ सुन्नमा आएसम्म सबै राम्रो भएकोले धेरै आउनु भएन पहिलो कुरा दोस्रो कुरा भनेको आउन त आयो खसरा कुरा राखो समयको बर्बाद मात्रै हो काना तेल पस्ने होइन त्यसैले गर्दा केलाई समयको बर्बाद गर्ने भनेर दुई आउनु भएन कि सबै राम्रो छ भनेर आउनु भएन कि कुरा राखो सुनवाई केही हुने होइन उहाँहरू आफ्नो पाराले पकेटकै कार्यक्रम गरेर जाने हो यसमा कुनै अर्थ छैन भने आउनु भएन यी दुईटा मात्रै एउटा ढुक्क हो भन्नेमा बुझाइ छ तर मेरो बुझाइ चाहिँ दोस्रो कारणले गर्दाखेरि हाम्रा कुरा सुनवाई भनेर हामी छुच्चा हुने मात्रै हो भनेर कुरा राख्नुको कुनै अर्थ छैन भनेर नआउनु भएकोमा म क्लियर छु पुरानो सरकारी लागतको निरन्तरता दायित्व स्थानीय सरकारको होइन भन्ने महसुस गराउन सफलता भएकोमा बधाई छ माथिल्लो ज्यामिरे कुला अब म आफूसँग जोडिएको पनि कुरा गर्छु माथिल्लो ज्यामिरे कुलाको गोलन्जो 3 7 उपभोक्ता हुनुहुन्छ 7 नाममा जग्गा छ त्यहाँ खेतीयोग्य जग्गा छ जो 2079 सालभन्दा अगाडिसम्म धान मकै दुवै लगाइन्थ्यो त्यो सबै ठाउँमा 1 लाग्दैन थियो अरू सबैमा 6 धान मकै रोपिन्थ्यो अहिले गएर हेर्नुहोस् 1 मकै रोपिएको रहेछ भने स्थानीय सरकारले गएर हेर्नु 7 मध्ये 1 मकै रोपिएको रहेछ भने म जस्तो सुकै सन्धाको भागीदार बन्न पनि तयार छु सँगसँगै पटक पटक सार्वजनिक समयमा आउँदाखेरि भन्ने गरेका कुरा स्थानीय सरकारी प्रतिनिधि तथा जनप्रतिनिधि जोसुकै पनि शिरदेखि पुछार या पुछारदेखि शिरसम्म पैदल हिँडेर त्यो कुलो पार गरिदिनु भयो भने राष्ट्रिय बाजागाजा सहित सम्मान गर्ने प्रतिबद्धता माथिल्लो ज्यामिरे कुलाको तर्फबाट यहाँको बीचमा गर्न चाहन्छु र जाँदा जाँदै झाँ अरे झुँ अरे नुन नभए केही नहरे तरकारी भन्ने महसुस गराउन सफल स्थानीय सरकारलाई फेरि पनि यो कार्यक्रममा आएर अन्तिममा भने पनि लामा कुरा मेरो लामै कुरा हुन्छन् लामा कुरा राखिदिने किसान मैत्री शिक्षा सडक सिँचाइ र कृषि गोलन्जरको पूर्वाधार भनिएको छ यहाँ केही कृषकहरूलाई त खबर गरिएको रहेछ कृषक समूह कृषि सहकारी कृषक समूह महासंघ गोलन्जर गाउँपालिकामा सूचीकृत छ व्यावसायिक रूपमा किसानहरूको लागि पहल र प्रयत्न गरिरहेको छ तापनि यहाँ उपेक्षा गरिएको देखिएको हुनाले गर्दाखेरि मैले किसानको तर्फबाट आज उपस्थितिमा पनि अरू अरू चिजबाट मेरो लागि मलाई निमन्त्रणा भए तापनि म किसानको तर्फबाट उपस्थित भएको छु भन्ने प्रमाणित गर्नको निम्ति उपस्थितिमा किसानकै कुरा उल्लेख गरेको छु यति भन्दै खस्रा कुरा राख्ने समय दिनुभएको कुरा सुनिदिनु भएको र आफ्ना कान अपवित्र पारिदिनु भएकोमा स्थानीय सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै म यहाँको बीचबाट बिदा हुन्छु अत धन्यवाद नमस्कार गोलन्जो सरकारको जय
4: म किशोर थापा अब हामीले यो अगाडिको आय व्यय पनि सुन्यौँ होइन अब आउँछ उहाँहरूले हामीलाई सोझै मूल माग्नु भएको जस्तो लाग्दैन आका चिज आवश्यक पर्याप्तमा जल जसले माग गर्छन् त्यहाँ त्यहाँ ती चिजहरू गर्दै जानु भएको छ होइन छ तर अरू केही कुरा गर्नु पनि बाँकी छन् होइन ती छुटपुट कुराहरूमा पनि गर्न बाँकी छन् सबै कुरा राम्रो गर्नुभएको छ तर हाम्रो एउटा सिलगढीको मान त पाउनु हो हान पाउनु भयो मानका साथसाथै हान पनि भए पो जनताले के अरे सुशासन पाउँछ हाम्रा यो छेउछाउमा भएका यो बाल आतंक यो धेरै वर्षदेखि नै चलिरहेको छ अहिले घट्ने होइन अझ बच्चा भएर घर घरमा पनि आउनु थालेको छ बाँदर आतंक पनि छ अर्को कुरो यो पशु अब कृषिमा अब ओडाले पालिकाले सकेसम्म हेर्नुपर्ने कुराहरूमा मलाई लाग्छ सबै कुरा सबैसँग आँखामा पुग्दैन मेरो विचारमा म सानो कुरा एउटा माग राख्छु पहिले हाम्रो यहाँ धेरै वर्ष अगाडिदेखि नै हाम्रो राँगो छाडा छोडिन चलाउँथ्यो राँगो किनभने भैँसीलाई बार बनाउन अब अहिले त्यो राँगा पनि हरायो बहर पनि छैन गाउँमा काटेर गल्पहरू पनि छैन यो झन्डै भैँसी घाई पाल्छ नि तिनीहरूको लागि त्यो के भन्छ इआई गर्ने हो कि के हो शब्द बोल्दाखेरि यो छन त छ तर किसानले निशुल्क पो पाए पो त्यसलाई के एउटा अनुभूति भयो त सुशासनको अनुभूति भयो अर्को कुरो कृषिको कुरा भयो अब स्कुलहरू अन्त सब गएर अब बाटो होइन अब जो कि म चाहिँ भानु आतंक पर्नु भएको छ कोही छेउछाउमा पनि म मानवमा छ मानव आतंकमा परेको छ मलाई सडक जोडिएको छ त्यो सडकमा आउन मेरो घरबाट 50 मिटर होला 50-60 मिटर त्यहाँसम्म जान नपाएर छेक भएर अनि फलामका डन्डी लगाइएको छ एउटा क्वाइनबाट बाहिरबाट आएर चार जग्गा किनेर हाम्रो 50-60 वर्षदेखिको बाटो कुलो हो त्यो छेकिँदाखेरि अब पालिकाले साह्रै मैले अघि नै भने उहाँ खेल मन्त्रीजीवरले पनि होइन अध्यक्ष उपाध्यक्षजीवरले पनि हान पाउनु भएको छ निर्णय गर्नुभयो दिनुपर्छ भन्नुभयो गर्नुपर्छ भन्नुभयो दिनुपर्छ भन्नुभयो दिलाउनै सक्नु भएन अब यसको हामीले जाने कहाँ हो त्यो देखाउनु पऱ्यो म बाँधि त ममा त्यहाँ हाम्रो जग्गा दिने मान्छे हामी 15 रुपियाँ अन्त सबै दिइराखेका छौँ हामीले पनि दिएका छौँ त्यो एउटा चालनहरूले छेक्दाखेरि तपाईँहरू मुख दर्शनबाट बसिरहनु सक्नुहुन्छ भने हामी दिखाएर कहाँ जाने कुराहरू अब यो हाटको विषयमा पनि मैले ममा एकपल्ट अवश्य भएर पनि त्यो हाटको उगाडियो यसलाई सुधारको रूपमा कुनै एउटा ठाउँ लिएर लिजमा लिएर अलिक व्यवस्थित गराएर गर्नुपर्ने कुरा आवश्यक देखाएको छु मैले अब जसम्म साथीहरू पनि त्यो कुरा त्यही नै लाग्छ होला
3: मेरो नाम दोरबहादुर कार्की म चाहिँ गोलन्दर 3 त्यही बसोबास गर्छु अब मेरो चाहिँ कस्तो छ भनेदेखि सबै कुरो लगभग आइसकेका छन् अब यो हाम्रो उता विद्युजोर साइडको चाहिँ ठ्याक्कै आएन क्या अब यो सुली भन्ज्याङबाट कटेर गएपछि चाहिँ हामी चाहिँ विद्युजोरकै 2 नम्बरको हो कि भनेर सबैको भ्रम छ अब गाका पनि छौँ अब यो लामो कुलो भएको हुनाले बसेरी सार्की कुलो यिनीहरू चाहिँ हाम्रै हो उतै कुलो हुने चाहिँ हाम्रो होइन त्यसमा चाहिँ काहीँ केही गर्नु पर्दैन भन्ने भावना पुगेको मैले बुझाएको छु पटक पटक योजना तर्जुमा एउटा योजना तर्जुमा गरिन्छ त्यसमा पनि आराम अध्यक्षज्यूसँगै मैले कतिपल्ट राखेको छु हाम्रो वडा सदस्य तारा म्याडमहरू हुनुहुन्छ उहाँहरूसँग पनि राखेको छु राखेपछि त्यो कुराहरू चाहिँ फिल्ट्रेसन गर्ने चलन छ अब कि त्यहाँ कुनै योजना पनि चाहिँदैन अथवा गर्नु पनि पर्दैन त्यो चाहिँ त्यहाँका मान्छे 2-4 6-7 घर छन् 8-9 धुरी हुन् अनि 8-9 धुरीको खेत भए पनि त्यसमा चाहिँ पहल गर्नु पर्दैन भन्ने हो कि अब त्यसको बारेमा के हो वडा दाजुलाई मैले प्रश्न गरेँ अर्को यो लगभग 77-78 डडेल लागेको थियो त्यतिखेरै हो जस्तो लाग्छ मलाई समथिङ अनि त्यो डडल लाग्दा चाहिँ त्यो कालुपाते बस्ती चाहिँ त्यो हाम्रो बस्ती त्यो जुन टोल छ त्यो चाहिँ बडा खतरनाक छ त्यहाँ बस्ती नै उठाउनु पर्ने आवश्यक छ कि संरक्षण गरेर त्यसलाई छेकबार गर्नुपर्ने छ कि चाहिँ बस्ती नै उठाउनु पर्ने अवस्था छ अब त्यसमा हाम्रो आर्ने दाईहरू हुनु रमेश दाईहरू हुनुहुन्छ हामी नै छौँ होइन अब त्यहाँ हाम्रो नै खेती छ अब त्यसको चाहिँ माथिसम्म कि जालीको राम्रो व्यवस्था ग्यादिङ सेङ भनौँ न त्यस्तो व्यवस्था गरिदिनुपर्ने हुन्छ अब नभएदेखि अब त्यहाँ चाहिँ कि बस्तीले उठाउनु पर्ने हुन्छ कुन बेला तपाईँ हाम्रै कार्यकालमा सट्ट पानी आएर अथवा बगाएर सबै लगिसकेपछि ए यो त गर्नुपर्ने थियो हामीले गरेनौँ भन्ने अवस्था सिर्जना हुन्छ। यो मैले उडा सचिवलाई मैले जानकारी गराएँ, विशेष गरी उहाँ मार्फत मास्टर जाओस् सम्बन्धित निकायमा जाओस्। अनि अब यो शिक्षामा कुरा गरियो, अब शिक्षा यो सबैको लागि होला, यो व्यक्तिको लागि मात्र नहोला। अब शिक्षामा गर्दाखेरि यो आफ्नो र नातावाद मात्रै भएर शिक्षा सुध्रिने हो कि अथवा राम्रो शिक्षक ल्याए चाहिँ शिक्षा सुधार होला हुने हो, अब यसको पनि जानकारी चाहियो। उडाल सचिवलाई मैले जानकारी गराएँ, विशेष गरी उहाँ मार्फत मास्टर जाओस् सम्बन्धित निकायमा जाओस्। अनि अब यो शिक्षामा कुरा गरियो, अब शिक्षा यो सबै

0: को पदीय सदस्य वडाधीशजी आफै हुनुहुन्छ, अध्यक्षजी पनि यही हुनुहुन्छ। अब कुनै कुराहरू आफ्नो भएपछि प्रक्रिया नै नपुगिकन भर्ना गर्न पाउने अनि त्यसबाट पढाएको गुणस्तर आएन भनेर अनि हामी उफ्रिने, हामीले पहल गरिरहेको छ भन्ने मात्रै हो कि? अब यो कुरामा पनि ध्यान जान जरुरी छ। मैले वडाधीशजीलाई यो कुरा पनि मैले अवगत गराएँ। अब यो यतिखेर पनि हामीले ल्याउने कुरामा सबैभन्दा राम्रो ल्याउनुपर्छ, यसो गरौँ भनेर मैले अध्यक्षजीसँग पनि सल्लाह गरेका थिएँ। अब तर उठेर बोलो उडाइदिन्छ, बसेर बोलो कसले सुनिदिन्छ र भने जस्तो कुरा हो। तर मेरो चासो चाहिँ कस्तो हो भने घर अगाडिको विद्यालय छ, त्यसमा राम्रो भए सबैको राम्रो हुन्थ्यो होला नि त। त्यहाँमाथि गोलुन्दोर गाउँपालिकाको केन्द्रको विद्यालय कौशिका मावि, जहाँ यहाँको गोलुन्दोरकै हब हो। अब त्यसमा हाम्रो फेडरल विद्यालयहरू 5-6 छन्, हाम्रो बोर्डिङ सहित 6 विद्यालय छन् क्यारे, उनीहरू छन्। सबैलाई अध्यक्षज्यूले गरेको प्रयत्न के कति छन्? अब अहिले गर्ने बेलुका बिर्सिने प्रयत्नले त काम गरेन, यसलाई चाहिँ ठोस रूपमा आओस् भन्ने मैले अठोट गरी हजुरलाई अनुरोध गरेँ। अब यो काम भयो। अब हाम्रो यो बजारमा पनि 5 लाख रहेछ, 5 लाखको अघि भाइले भने जस्तो त्यहाँ बाटो निर्माण चाहिँ हामी गर्छौँ, परेको पनि छ, त्यो गर्ने पनि हामीले नै हो। तर पछि हतार हतार भएको हुन्छ। अस्ति नै वडाधीशजीसँग कुरा भएको थियो, त्यहाँ समिति बनाउनु चाहिँ भन्यो, अनि मैले ओतिर पर्दैन साथीहरूलाई पनि सुनाएँ, यस्तो यस्तो छ भनेर सुनाएँ। तर त्यो चाहिँ हामी सिद्धिन लागेपछि चाहिँ हतार हतार गर्नुपर्ने, अनि इन्जिनियर साहबहरू पनि हतार हतार निर्णय गर्नुपर्ने, अनि कसले गर्दाखेरि चाहिँ ठिक मानिदिनुपर्ने इन्जिनियर साहबहरू पनि, अब हामीले पनि हतार हतार गरेर काम सिद्ध्याउनै पर्छ नत्र निकासा हुँदैन भनेर कर्मचारीबाट भइराखेको हुन्छ। अब त्यो कामले गर्दाखेरि त्यस्तो कामहरू त्यो हाम्रो टोलको मात्रै होइन कि अन्यको पनि तत्काल काम गर्नलाई जागरुकता गरिदिन मैले अनुरोध गरेँ। अनि अर्को कुरो अघि नै हाम्रो सहकारी अध्यक्षज्यूले पनि भनिसक्नुभयो, त्यहाँको चाहिँ के व्यवस्थित बजारको व्यवस्थित राम्रो तरिकाबाट गरिदिनु पर्यो होइन, नभएदेखि त्यो हजुरहरूकै कार्यकालमा पहिला पनि अव्यवस्थित थियो, अहिले पनि अव्यवस्थित छ, अव्यवस्थित बढ्दै गएको छ। बजारीकरण घट्ने होइन, बढ्ने क्रममा छ, मान्छेहरूको बस्ती बढ्ने क्रममा छ। फोहोर व्यवस्थापन चाहिँ साँच्चै अस्तव्यस्त नै छ क्या। त्यही त अस्तव्यस्त छ। अब यसमा हाम्रो बाक्लो बस्ती पनि भएको कारणले गर्दाखेरि अब हाम्रो अध्यक्षज्यू हाम्रो कल्याण भान्जा नै हुन् क्यारे फोहोर व्यवस्थापनको। अब यहाँ कतिखेर बसेर निर्णय बस्छ गर्छ त्यो कुरा फ्लोरमा छैन, फ्लोरमा छैन। अनि पछि चन्डा त्यो के उठाउने भनेपछि चाहिँ अनिखेर फ्लोरमा आउँछ क्या, फ्लोरमा आउँछ। त्यस्ता कुराहरूको टिमवर्कमा त्यो काम गर्नुपर्ने हो कि अथवा व्यक्तिगत गरेर त्यो थाहै नभइकन काम गर्नुपर्ने हो कि? अब हामीले त्यो दिनुपर्ने पैसा पनि हामीले मैले चाहिँ दिएको छैन है, अरूले कसले के गर्नुभयो मलाई थाहा छैन। किन नदिएको भने त्यो कुरा त हामीले पनि जानकारी पाउनु पर्ला नि। अब यहाँ वडामा आरा गरेको कुराहरू अथवा के गर्ने कुराहरू त्यो त हामीले पनि जानु पर्ला। त्यसको चाहिँ अब मैले गर्ने कुरामा हामीले गर्ने कुरामा कन्जुसाइ छैन हाम्रो टिमबाट, हामी गर्छौँ, त्यसमा पनि सहयोग गरिदिनु हुन मैले अनुरोध गरेँ। अरू कुरा सबै लगभग आइसकेका छन्। हस् नमस्ते।
1: शिक्षाको विषयमा चाहिँ अब के छ, म पनि भर 1 वर्ष भयो शिक्षा लागेको। जस्तै अब हामीले शिक्षामा प्रयत्न गर्ने, म यसो बुझ्छु नि, 5 कक्षाभन्दा माथि रहेको बच्चाहरू अब हामी गरेर यो अब सुधार्न लाग्यो भने म सम्भव दिँदैन। उहाँसँग त्यो 9 र 10 पढ्ने बच्चाहरूले राम्रो कह पढ्न नेपाली रिडिङ गर्दैन, त्यहाँ के गर्ने हामीले गर्ने? उहाँ पढ्दा चाहिँ मैले पढाएको भनेर अब शिक्षा चाहिँ हामीले गोलुन्दोरमा सुधार्ने हो भनेदेखि आर्थिक वर्षबाट नयाँ सत्र सुरु आर्थिकबाट तलैबाट सम्पूर्ण स्कुलमा के गर्ने? इङ्ग्लिस मिडियम पढाउने हो कि गाउँपालिका वडाले अघि बजेट छुट्याएर बाहिरबाट एउटा इङ्ग्लिस टिचर मिडियमको टिचर ल्याएर एउटा भर्ना गर्ने हो कि? होइन, जस्तै नभएदेखि हामीले कहीँ कुनै स्कुलमा यहाँ भर्ना गरिदिएका छौँ भनेदेखि हाम्रो क्वेसन उहाँहरूलाई पनि हटौँ, तर राम्रो शिक्षक भर्ना गरौँ। शिक्षा मलाई लाग्छ हरेक क्षेत्रमा शिक्षा पहिलो नम्बरमा पर्छ, यहाँ पनि शिक्षा पहिलो नम्बरमा लेखिया छ। तर शिक्षा गुलन्दुरको शिक्षा भनेको लास्टमा लेख्दा हुन्छ जस्तो भइसकेको छ। हो त्यहाँ अब के व्यवस्थापन समितिले शिक्षा सुधार्ने होइन, त्यहाँ नियम भनेर काम रहेन।

0: त्यहाँ गएर के गर्ने, हामी केही गर्न सक्दैनौँ, सरहरूले भयो पढाइदिने हो, सरले तपाईँको सामान्य हामीसँग छ, यदि स्कुलमा पढेर मरेर 11-12 पढेर सरहरू गएर बोर्डिङमा पढाएर उहाँहरूको फोजी पे आउँछ, अब हाम्रो स्कुलमा डबल डिग्री शिक्षकहरू हुनुहुन्छ 38,000-42,000 जागिर तलब खानुहुन्छ, उहाँहरूले पढाएको दशमा पढ्ने विद्यार्थीले तपाईँहरूको नेपाली राम्रो रिङ गर्दैन, हेर्नुहोस् यो चाहिँ उहाँको तपाईँहरूलाई जानकारी थियो या थिएन मैले जानकारी गराएँ। अब यो मास्टर क्लासतिर हामी नजाउँ, अब हुने सुरु हुने आर्थिक वर्षबाट र गोलन्दरको सम्पूर्ण विद्यालय होइन सम्पूर्ण विद्यालयमा पालिकाबाट केही पैसा छुट्याउँ, वडाबाट पैसा छुट्याउँ र राम्रो राम्रो एउटा एक स्कुलमा एउटा राम्रो टिचर इङ्ग्लिस मिडियमको टिचर भर्ना गरौँ र सम्पूर्ण स्कुलमै इङ्ग्लिस मिडियमबाट हामीले पढाउन सक्यौँ भने विकास शिक्षामा सुधार हुन्छ, हेर्नुहोस् मैले देखेको छु। होइन भने अब ए जो शिक्षकबाट हुन्छ जो मैले गोलन्दरभरि शिक्षामा सुधार कहीँ पनि देखाएको छुइनँ, त्यो उहाँहरूले भन्नुहुन्छ जस्तो शिक्षामा भएन हो, छैन पनि छैन पनि केही पनि म आफै छैन केही पनि छैन पढाइ, अहिले यसो हेऱ्यो त्यहाँ गएर गऱ्यो सरहरूलाई पढाउन भनौँ भने 5,000 खोल्न आउनुहुन्छ, त 3 वर्षको त हो नि त, त अगाडि कति फटाइसक्यौँ, के फुर्ती गरे के फुर्ती गरे, हामी त पढाइरहेका छौँ सिधै भन्नुहुन्छ उहाँहरू, हो भने कति आयो कति गएछ उहाँहरू त भइरहनुहुन्छ, अब हामीले प्रत्यक्ष देखेका पनि छौँ भोगी पनि यसबारको शिक्षाको यताउति गर्ने चक्करमा सरकारले खुम्चेर शिक्षामा 5 दिनबाट केही गर्न सक्नु भएन, स्टेल लिनु पऱ्यो एउटा हो स्टेल लिने अधिकार त होला नि गाउँपालिकालाई, गाउँपालिकालाई स्थानीय सरकारलाई त स्थानीय सरकार भएर कर्मचारीलाई पत्ता लगाउने के गर्छ होला, होइन कहाँ लाएर के गर्नुपर्छ त्यो मिलाउनुहोस्, शिक्षामा सुधार गर्नुहोस्, हामीले समितिबाट के गर्नुपर्ने हो गर्नुपर्छ, मैले चाहिँ लाग्छ तपाईँहरू शिक्षामा सुधार गर्ने हो भनेदेखि पहिले नि स्थानीय सरकारबाट ओडाबाट पैसा अलिक स्कुलमा छुट्याउनुहोस्, पालिकाले हालिदिनुहोस्, राम्रो शिक्षक टिचर प्राविमै राम्रो शिक्षक भए एकजनाजना भर्ना गर्नुहोस् सुरु गरौँ, मास्टर गरेर म स्कुल म अब 5 दिन मास्टर गरी म विद्यालय सुधार्छु यो विद्यालय यस्तो बनाउँछु भने चाहिँ चोरी कसरी नसुधाएको हुन्छ, र यही भन्दै म धेरै गर्न समय छ यो भन्दै राखेँ, हस् धन्यवाद।
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर,
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ, तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला, जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ, त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु, नमस्कार।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda?
1: हामी कार्यक्रमको सुरुवात चाहिँ खडेरी के हो भन्ने यो जानकारीबाट नै गरौँ सर. हामी सामान्यतया दैनिक जीवनमा सुक्खा र खडेरीलाई उस्तै उस्तै लिन्छौँ. वैज्ञानिक रूपमा हेर्दाखेरि चाहिँ खडेरी र सुक्खा बीच के फरक छ सामान्य रूपमा बुझाइदिनु न.
2: लामो समयसम्म पर्याप्त वर्षा नभई जमिनमा चाहिँ पानीको अभाव हुने प्राकृतिक अवस्था सुक्खा अवस्था हो र जुन सुक्खा अवस्थाले जब एउटा सङ्कटा उन्मुख बिन्दुमा पुर्याउँछ त्यसपछि चाहिँ खडेरी सुरु हुन्छ. त्यस कारणले गर्दाखेरि पर्याप्त वर्षा नभइकन सुरु भएको जुन अभाव छ होइन त्यसको चाहिँ एउटा निश्चित बिन्दुमा पुगिसकेपछि चाहिँ खडेरीमा परिणत हुन्छ.
1: मापदण्डहरू केही छ कि छैन, कति दिन यति दिन पानी परेन भने अथवा यति महिना पानी परेन भने भन्ने खालको कुराहरू केही छ?
2: खडेरी मापनको पनि आफ्नै प्रक्रिया छ होइन. विशेष गरी कति वर्षा पर्यो त्यो वर्षाको आधारमा पनि हामी त्यसलाई मापन गर्न सक्छौँ. जस्तै औसत वर्षाको 20% मात्रै तपाईँको परेको अवस्थामा त्यसलाई चाहिँ हामी खडेरीको एउटा चाहिँ सुरुवात बिन्दु भन्छौँ. यसमा चाहिँ अब एउटा स्ट्यान्डर्डाइज प्रेसिपिटेसन इन्डेक्स भन्ने एउटा इन्डेक्स छ होइन. त्यो इन्डेक्सले पनि केही मापन गर्ने तरिकाहरू छ. -0.5 - -1 बिन्दुमा पुग्दाखेरि हामी सामान्य सुक्खा भन्छौँ. त्यसपछि -1 - -1.5 हुँदाखेरि हल्का खडेरी भन्छौँ हामी. -1.5 - -2 हुँदाखेरि गम्भीर खडेरी र -2 भन्दा माथि तपाईँको चाहिँ भयो भने चरम खडेरी भन्छौँ. त्यस कारणले गर्दाखेरि यो चाहिँ वैज्ञानिक विधि भयो. तर सामान्य भाषामा भन्दाखेरि टोटल वर्षाको 20-25% पनि नपुगेको अवस्था भयो भने चाहिँ खडेरीको स्थिति सुरु हुन्छ.
1: जस्तो कुनै मौसममा मात्रै लामो समय पानी परेन भने र मौसमी त्यसै पछाडि चिस्यान कम हुँदै गयो भने कृषि जलविज्ञान सामाजिक आर्थिक भनेर यसरी पनि वर्गीकरण गर्नुहुँदो रहेछ. नेपालको सन्दर्भमा चाहिँ यस्ता किसिमको खडेरीहरू कतिको महसुस गरेको छ, कुन अलिकति बढी महसुस हुने गरेको छ हामीले अघिभन्दा अगाडिको समयलाई हेऱ्यौँ भनेदेखि?
2: अब यो खडेरीको प्रकारको कुरा गर्नुभयो. खडेरी चाहिँ अब तपाईँले भने जस्तै हाम्रो चाहिँ पहिला मौसमी खडेरी भन्छौँ हामीले, त्यसपछि गएर कृषि खडेरी, त्यसपछि गएर जलस्रोत खडेरी र त्यसपछि सोसियो इकोनोमिक सामाजिक आर्थिक खडेरी यसरी वर्गीकरण गरिएको छ. अब यसमा चाहिँ जुन सुरुवातको बिन्दु भनेको मौसमी खडेरीबाट नै हुन्छ. जब पर्याप्त मात्रामा जमिनमा पानीको अभाव हुन्छ अथवा वर्षा हुँदैन त्यो मौसमी खडेरी भयो. मौसमी खडेरी चाहिँ केही समयसम्म रहिरहेको अवस्थामा माटोमा चिस्यानको मात्रा कम हुने र चिस्यानको मात्रा कम भइसकेपछि त्यो चाहिँ कृषि खडेरीमा परिणत हुन्छ जसबाट चाहिँ बाली नाली प्रभावित हुन्छन्. करिब करिब 3 महिनासम्मको अवधिलाई हामी यसरी मान्छौँ. तर जब 6 महिनादेखि 12 महिनासम्म पनि पानीको बहावमा कम हुने, खोला नालामा अथवा इनारमा पानीको स्रोतमा पानीको तह कम हुँदै गएको अवस्थामा फेरि त्यो चाहिँ जलस्रोत खडेरी भयो. र यो चाहिँ कुनै कुनै अवस्थामा चाहिँ 24 महिनासम्म पनि जलस्रोत खडेरी भएको अवस्था छ. यो चाहिँ एउटा साइकल जस्तो हुन्छ. त्यसपछि गएर चाहिँ यसले समाजमा पार्ने प्रभाव भएपछि सामाजिक आर्थिक खडेरीको रूपमा परिभाषित गरिन्छ. त्यस कारणले गर्दाखेरि मौसमी खडेरीदेखि लिएर सामाजिक आर्थिक खडेरीसम्म चाहिँ वर्गीकरण गरिन्छ.
1: नेपालमा चाहिँ हामीले यो मौसमी खडेरीहरूको त बेला बेला चर्चा गर्छौँ. गएको वर्ष पनि लामो समय पानी नपरेर तराई मधेसमा धान रोप्न नपाएको र त्यो किसिमले सुक्खा पनि भयो होइन. यस्ता घटनाहरू कतिको देखिन्छ नेपालको हकमा चाहिँ, किनकि यहाँ चाहिँ मनसुनी वायुले गर्दाखेरि प्राय पानी पार्छ भनिन्छ.
2: खासमा हामीले ऋतुगत रूपमा हामीले कुरा गर्दाखेरि मुख्य रूपमा खडेरीको जोखिमको अवस्था हामीले कुरा गर्नुपर्ने हुन्छ. खास गरी चाहिँ जुन मनसुनी सिजनमा चाहिँ हामीले खडेरी कम हुने सिजन भनेर चाहिँ भन्छौँ. किन भन्दा त्यो बेलामा पर्याप्त वर्षा हुने एउटा चाहिँ हाम्रो परम्परागत मेथोड छ. तर चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि अब विशेष गरी खडेरीलाई चाहिँ हिउँदमा र प्री मनसुनमा लाई चाहिँ यसले हामीलाई बढी असर गरिरहेको हाम्रो तथ्याङ्कले पनि देखाउँछ. तर अब कहिलेकाहीँ विकसित भएका चाहिँ वायुमण्डलीय प्रणालीहरूले मनसुनमा पनि त्यो स्थिति आउन सक्छ होइन. जस्तै अब अहिलेकै वर्षको कुरामा पनि त्यो हुन सक्ने सम्भावना देखिन्छ. त्यस कारणले गर्दाखेरि खडेरीबाट प्रभावित ऋतुगत रूपमा चाहिँ हिउँद र प्री मनसुन चाहिँ बढी प्रभावित भएको हामीले पाउँछौँ. तर अब मौसमी विषम चक्रले गर्दाखेरि मनसुनमा पनि यस्ता घटनाहरू हुन सक्छ।
1: नेपालमा चाहिँ अघिल्लो वर्ष दुई तीनवटा वर्ष चाहिँ हिउँदमा पानी निकै कम परेको हाम्रो तथ्याङ्कले पनि देखाएको छ, भनेको औसतमा कति पर्नु पर्ने थियो त्योभन्दा कम पानी हिउँदमा प्रायः पर्ने गरेको छ। यो पनि एक किसिमले खडेरीको संकेतहरू अथवा त्यो मान्न सकिन्छ कि के गर्छ यसलाई?
2: हजुर हजुर, हिउँदमा पनि अब खडेरी भएको चाहिँ तथ्याङ्क हामीले आफ्नो अध्ययनमा पनि हामीले फेला पार्छौँ। करिब करिब 60 साल पछि का कुराहरू गर्ने हो भने 14-15 वटा हिउँद त तपाईँ सुक्खा हिउँदको रूपमा पाउँछौँ र 6 वटा मात्रै औसतभन्दा धेरै वर्षा भनौँ न, करिब करिब हिउँदमा हुने वर्षा 60 मिलिमिटरको हाराहारीमा हुनुपर्नेमा अब त्योभन्दा धेरै कम वर्षा पनि भएको छ। जस्तै 2064 15.3 मिलिमिटर वर्षा, 2080 12.5 मिलिमिटर वर्षा भनेपछि यस्तो चाहिँ 15-20 वर्षको तथ्याङ्कमा चाहिँ 14-15 वटा वर्ष नै हिउँदे खडेरी प्रभावित बनेको स्थिति छ। त्यसकारणले गर्दाखेरि यसको फ्रिक्वेन्सी भनौँ अथवा यसको चाहिँ आवृत्ति चाहिँ हामीले बढ़िरहेको पाएका छौँ।
1: हामी जल तथा मौसम विज्ञ डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। नेपालमा अलिकति खडेरीको जोखिम कुरा गर्दै तपाईँले तथ्याङ्क भनिहाल्नुभयो, पछिल्ला धेरैवटा हिउँदहरू चाहिँ सुक्खा भएका अथवा औसतभन्दा कम पानी परेको भनेर तपाईँले जुन तथ्याङ्क प्रस्तुत गर्नुभयो तीले हाम्रो हिउँदमा सुक्खा बढ़ाएको पनि देखिन्छ, खडेरी बढ़ाएको देखिन्छ। तर मनसुनी याममा चाहिँ हामीले कुरा गर्ने हो भने धेरै मान्छेहरूले नेपालमा पत्यार गर्दैनन्, सामान्यतया मनसुन पानी परिहाल्छ, 15 दिन नपर्ला 1 महिना नपर्ला परिहाल्छ भन्छन्। चर्को खडेरीको जोखिम चाहिँ कतिको छ नेपालमा?
2: मनसुनी ऋतुको हामीले कुरा गर्दाखेरि जस्तै दक्षिण एसियाली क्षेत्रमा नै करिब करिब 70-80% वर्षा भारतीय उपमहाद्वीपको मैले कुरा गर्दैछु, त्यो वर्षा हुने चाहिँ एउटा यो हाम्रो स्थान हो। त्यसकारणले गर्दाखेरि यो ठाउँहरूमा चाहिँ खडेरी चाहिँ नहोला अथवा हुँदैन होइन भन्ने किसिमको एउटा होइन परिकल्पना रहँदै आएको छ। तथापि हामीले चाहिँ यो जुन विषम परिस्थितिहरूमा चाहिँ मनसुनी सिजनमा पनि वर्षाको मात्रा घटेको देखाएको छ होइन, जस्तै अब प्रशान्त महासागरीय जुन एउटा एलनिनो भन्ने प्रणाली छ, त्यो प्रणालीबाट नेपालमा कस्तो किसिमको चाहिँ असर गर्छ भनेर हामीले अध्ययन पनि गरेका थियौँ। त्यो अध्ययनमा चाहिँ करिब करिब 20% वर्षा चाहिँ हामीले घटेको पायौँ, भनेपछि करिब करिब मनसुनमा नै 10-20% वर्षा कम भएको चाहिँ हामीले पाएका छौँ। त्यस कारणले गर्दाखेरि यो अवधिमा पनि खडेरी र सुक्खाको जोखिम चाहिँ रहने देखिन्छ।
1: फरक फरक प्रकृतिको भूगोल छ नेपालमा, हिमाल पहाड तराई अथवा पूर्व पश्चिम फरक फरक छ। नेपालमा खडेरीको जोखिम भौगोलिक हिसाबले चाहिँ कस्तो छ? हिमाल पहाड तराई क्षेत्रमध्ये जोखिम कता बढी छ र कता चाहिँ कम जोखिम हुन्छ?
2: यसमा चाहिँ हाम्रो मनसुनी वर्षा को चाहिँ हामीले कुरा गर्नुपर्ने हुन्छ र हिउँदे वर्षाको पनि कुरा गर्नुपर्ने हुन्छ। मनसुनी वर्षाको चाहिँ हामीहरू चाहिँ विशेष गरी पूर्व र पश्चिममा हामीले कुरा गर्दाखेरि पूर्वी क्षेत्रमा बढी वर्षा हुन्छ, पश्चिममा चाहिँ नेपालको पश्चिम भेगमा कम वर्षा हुन्छ। त्यस्तै गरी अब हामीले हिउँदमा पनि जानुपर्ने हुन्छ, हिउँदमा चाहिँ हाम्रो पश्चिम क्षेत्रमा अलि बढी वर्षा त्यो चाहिँ घट्दै आउँछ पूर्वतिर, अनि अर्को चाहिँ हाम्रो केही यस्तो क्षेत्रहरू छन् जुन क्षेत्रहरूमा वर्षाको मात्रा कम हुन्छ, जुन ट्रान्स हिमालय रिजन जस्तै अब मनाङ मुस्ताङ होइन, त्यस्तै गरी अब माथिल्लो डोल्पा होइन, तपाईँको हुम्लाको माथिल्लो भेगहरू यस्तो क्षेत्रहरू पनि छ। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा चाहिँ धेरै सुक्खा हुने क्षेत्र हो, जुन वार्षिक वर्षा नै एकदमै कम हुने 200 मिलिमिटरसम्म पनि नपुग्ने भएको हुनाले अब त्यो छँदैछ। त्यस्तै गरी अर्को चाहिँ हाम्रो पछिल्लो समयमा चाहिँ जुन मध्य तराई पनि एउटा खडेरीबाट प्रभावित हुँदै आएको छ, किन भन्दाखेरि त्यहाँ चाहिँ अब कोशी पारी र यता कोशी पश्चिममा वर्षाको मात्रा नै तपाईँको कम भएको छ। त्यस कारणले यो धनुषा सिराहा सप्तरी लगायतका क्षेत्रहरूमा पनि एउटा खडेरीको प्रभाव देखिएको छ। अर्को भनेको चाहिँ हाम्रो पश्चिम क्षेत्र, पश्चिमी क्षेत्रमा चाहिँ एक किसिमले भन्दाखेरि कर्णाली क्षेत्र पनि कम वर्षा हुने क्षेत्र हो। त्यस कारणले गर्दाखेरि जुन वर्षा कम हुने क्षेत्रमा चाहिँ अझ बढी प्रभावित, किन भन्दाखेरि त्यसमा चाहिँ वर्षा चाहिँ के हो भन्दा एउटा पानी सञ्चय गर्ने एउटा चाहिँ माध्यम हो, त्यो सञ्चय चाहिँ जमिन मुनिसम्म जाने र त्यसबाट पानीको बहाव प्रणाली त्यसले सुचारु गर्ने हो। तर पानी नै कम बढिदिएपछि त्यो स्थिति पनि कम हुने र सिँचाइ अथवा तपाईँको चाहिँ जुन हामीले अल्टरनेटिभ म्यानेजमेन्ट जुन हामीले गर्छौँ त्यो पनि गर्न नसक्ने स्थानहरू भएको हुनाले त्यस्तो ठाउँ चाहिँ खडेरीबाट बढी प्रभावित हुन्छ।
1: नेपालको हाम्रो जनजीवन अथवा यहाँको वातावरण, यहाँका हाम्रा खेती प्रणाली सबैलाई हेर्ने हो भनेदेखि हामीले यो मनसुनी अवधि अथवा हिउँदको अवधि कुन खडेरी चाहिँ अलिकति बढी चर्को पर्छ यहाँका मान्छेको लागि?
2: कृषि प्रधान देश भन्दै हामीले आएका छौँ होइन, हामी बाली नालीमा चाहिँ निर्भर छौँ होइन खाद्यान्नको लागि। त्यस कारणले गर्दाखेरि अब हाम्रो मुख्य बाली भनेको अब धान मकै गहुँलाई हामीले लिन्छौँ होइन, हिउँदमा विशेष गरी गहुँको उत्पादनमा प्रभाव पारेको देखिन्छ खडेरीका वर्षहरूमा। अनि त्यस्तै गरी अन्य नगदे बालीहरू पनि छ अहिले क्यास क्रप्सहरू जुन चाहिँ तत्काल बजारमा लगेर बिक्री गर्न सकियोस् र त्यसबाट नाफा पनि केही लिन सकियोस् होइन, त्यसलाई पनि असर गरिरहेको छ। त्यस्तै गरी जुन वर्षहरूमा मनसुन कमजोर भएको छ त्यो कमजोर भएको वर्षहरूमा अथवा मनसुन चाहिँ ढिलो सुरु भएको वर्षहरूमा हाम्रो धानको उत्पादन पनि हामीले घटेको पाएका छौँ। धानलाई मुख्य बालीकै रूपमा हामी लिन्छौँ तीनटा बाली मध्ये। त्यस कारणले गर्दाखेरि यो बाली अथवा मनसुनी सिजनमा तरकारी बालीहरूमा पनि त्यसको असर परेको पाएका छौँ। विशेष गरी हाम्रो चाहिँ वैकल्पिक सिंचाइ प्रणालीहरू धेरै कम भएको हुनाले त्यसको व्यवस्था पनि अब हामीले धेरै ठाउँमा गर्न सकेका छैनौँ। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ अब हिउँदमा पनि हाम्रो गहुँमा प्रभावित हुन्छ होइन, यतातिर आयो भने फेरि धानमा प्रभावित हुन्छ, त्यस्ता वर्षहरू पनि हामीले पाएका छौँ।
1: हामी प्रत्यक्ष खेतीपाती भइहाल्यौँ, त्यो सँगसँगै हाम्रो जलविद्युत लगायतका कुराहरू पनि, खानेपानीको कुराहरू पनि धेरै जसो आकाशे पानी हुँदै त्यो चक्रमा नै निर्भर भएको कारणले गर्दा ती क्षेत्रहरू पनि यदि पानी कम पर्यो भनेदेखि स्वत समस्यामा त पर्छ नै हुन्छ।
2: हजुर, अहिले चर्चा चाहिँ हामीले कृषि बालीको गर्यौँ होइन, तर अब पानीको सङ्कटको कुरा यसमा जोडिएर आउँछ, डडेलोको जोखिमको कुरा आउँछ होइन। अब पानीको सङ्कट भन्दाखेरि अब जुन हाइड्रोलोजिकल ड्रटको कुरा आउँछ, जुन हाम्रो जलस्रोतमा हामी भर परेका छौँ। अब हामीले त अहिले यो मनसुन सिजनमा त 40 मेगावाट जलविद्युत हामीले बङ्गलादेशलाई बेच्छौँ, यो मनसुन सिजनमा मात्रै हो, सायद यो 3-4 महिना मात्रै हो। त्यस कारणले गर्दाखेरि जलस्रोतबाट जुन हामीले लाभ लिन्छौँ, खोला नालामा बहाव कम भइसकेपछि त्यसको असर त्यसमा पर्ने नै भयो होइन। अब 10 वर्षमा 10,000 मेगावाटको समेत कुराहरू आइरहेको स्थिति छ, र हामीले चाहिँ बिजुलीलाई हामीले निर्यात गर्ने भन्ने किसिमको कुरा आउँदाखेरि मनसुन सिजनमा परेको खडेरीबाट चाहिँ हाम्रो त्यो क्षेत्र एउटा प्रभावित हुन्छ। अर्को चाहिँ हाम्रो टुरिज्म सेक्टर होइन, जुन पर्यटकीय क्षेत्रहरू छ, विशेष गरी पर्यटकहरू चाहिँ हिमशृङ्खलाहरू मन पराउँछन्, त्यहीको दृश्य अवलोकन गर्न आउँछन्, र अब हिमशृङ्खलाहरू चाहिँ कालो पत्थरमा परिणत हुँदा अथवा हिउँहरू पग्लिएर भनौँ न एक किसिमले पानी कम पर्दाखेरि जुन एकुमुलेसन भएर जाने हिउँ हो त्यो चाहिँ घट्दाखेरि चाहिँ त्यसबाट पर्यटन क्षेत्र पनि प्रभावित हुन सक्छ। अनि अर्को चाहिँ जुन डडेलोको जोखिम, खडेरी र डडेलो चाहिँ एक किसिमको परिपूरक जस्तो पनि देखिएको छ, त्यस कारणले गर्दा त्यसबाट फेरि हाम्रो वन जङ्गल एउटा पर्यावरणीय चक्रमा नै अलिक त्यसले असर गर्ने होइन, अब मानिस जनावरहरू हातहाती हुने यस्तो किसिमको भौतिक क्षति र मानवीय र अनि त्यसपछि जीव जन्तुमा हुने क्षति पनि छँदैछ।
1: हामीले पछिल्ला केही दशकहरू 2-3 दशकले हेर्यौँ भनेदेखि खडेरी नै घोषणा गर्नुपर्ने गरी चाहिँ नेपालमा चरम रूप देखिएको छ कि छैन?
2: यसमा चाहिँ सुक्खा अवस्था चाहिँ लामो समयसम्म भएको अवस्थामा होइन खडेरीमा परिणत हुने हो। विशेष गरी हामी यो ड्रट साइन्समा चाहिँ हामी के भन्छौँ भन्दाखेरि ड्रटको चाहिँ सेभेरिटी भन्छौँ हामीले चाहिँ होइन, ड्रटको सेभेरिटी भन्दाखेरि हामीले त्यसको गम्भीरता र अनि ड्रट इन्टेन्सिटी खडेरीको तीव्रता र खडेरीको चाहिँ ड्रट फ्रिक्वेन्सी खडेरीको आवृत्ति यो तीनटा कुराहरूले हामीले त्यसलाई मापन गर्छौँ। र यसमा जुन हाम्रो नेपाल सरकारले चाहिँ जुन सुक्खाग्रस्त क्षेत्र अथवा सङ्कटकाल भनेर चाहिँ गत वर्ष मधेसमा घोषणा गरेको थियो होइन, र योभन्दा अगाडिको चाहिँ हामीले हेर्दाखेरि चाहिँ रामेछाप जिल्लाको 28-29 तत्कालीन गाविसहरूलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको रहेछ। र अनि अर्को चाहिँ हाम्रो जस्तै सुक्खा चाहिँ किन खडेरी भएन भन्ने जस्तो तपाईँको चाहिँ प्रश्नमा चाहिँ त्यो खडेरी भएको पनि हुनसक्छ, हामीले त्यो एउटा साइन्सको एङ्गलले पनि त्यो हामीले हेर्नु पर्यो होइन, एउटा नीति निर्माण तहमा चाहिँ ल है सुक्खा भयो अब अलिकति राहत दिउँ भन्ने हिसाबले सुक्खा मात्रै घोषणा गरेको पनि हुनसक्छ होइन, त्यो खडेरीमा विकसित भइसकेको पनि हुनसक्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। चाहिँ हामी जलवायु परिवर्तनले चाहिँ खडेरीको जोखिम बढाउन कतिको भूमिका खेल्छ र त्यो जोखिम कतिको छ भन्ने बारेमा चर्चा गर्छ। तपाईँले पनि यो जलवायु परिवर्तन र खडेरी चक्र बारेमा अध्ययन कामहरू गर्नुभएको छ। जलवायु परिवर्तन र खडेरी बीचको सम्बन्ध चाहिँ कस्तो छ? नेपालमा तापक्रम वृद्धि र वर्षाको अनिश्चितताले खडेरीको जोखिम कतिको बढाएको पाउनुहुन्छ तपाईँले?
2: जलवायु परिवर्तनले चाहिँ अब धेरै क्षेत्रमा प्रभाव पारिरहेको अवस्थामा खडेरीमा पनि निश्चय नै यसले प्रभाव पार्ने कुरा भइहाल्छ। प्राकृतिक चक्रमा आउने परिवर्तन भयो जलवायु परिवर्तन। प्राकृतिक चक्रमा चाहिँ विशेष गरी हामी हाइड्रोलोजिकल साइकल भन्छौँ। यो हाइड्रोलोजिकल साइकलमा चाहिँ जमिनमा हुने अथवा समुद्रमा हुने पानी चाहिँ बाष्पीकरण भएर वायुमण्डलमा जाने र बादल बनेर फेरि वर्षिने जुन प्रक्रिया हुन्छ होइन, त्यो प्रक्रियासँग जोडिन्छ। र जलवायु परिवर्तनले चाहिँ अहिले आकस्मिक, अहिले एउटा शब्द फ्ल्यास ड्रट भन्ने चाहिँ शब्द आएको छ, आकस्मिक खडेरी त भन्दा छोटो समयमा फ्ल्यास ड्रट, छोटो समयमा आउने एक डेढ महिना डेढ दुई महिना रहेर फेरि पुरानै स्थितिमा फर्कने, खडेरीबाट नर्मल अवस्थामा आउने, त्यो चाहिँ जलवायु परिवर्तनले एउटा फ्ल्यास ड्रटहरू बढाएको छ। र अर्को चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड भन्छ होइन, जब हाम्रो चाहिँ यो पृथ्वी बढी ताप्दै जान्छ त्यो बेलामा चाहिँ वायुमण्डलले चाहिँ माटो नदी ताल बिरुवाबाट चाहिँ मोइस्चर चाहिँ त्यसले तान्छ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ तिर्खाएको वायुमण्डलको रूपमा हेरिएको छ। अहिले जुन चाहिँ अहिले तिर्खाएको वायुमण्डल भन्नाले तापक्रममा बढोत्तरीले गर्दाखेरि हुने प्रक्रिया हो। त्यस कारणले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ वर्षा चाहिँ उही मात्र वर्षा भए पनि वायुमण्डलले चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड चाहिँ बढी गरिरहेको छ, भन्नाले बढी त्यसले चाहिँ तान्ने, सोच्ने त्यसले चाहिँ, यसले चाहिँ अब एउटा ग्लोबल तथ्याङ्कमा चाहिँ 1981 2022 अवधिमा चाहिँ खडेरी बढ्नुमा चाहिँ यो एटमोस्फेरिक इभापोरेसन डिमान्ड एक किसिमको तिर्खाएको वायुमण्डलको कारण चाहिँ 40% रहेको छ भन्ने रहेको छ। भनेपछि यो समग्रमा चाहिँ उष्ण दर, तात्ने दर जुन बढ्दाखेरि चाहिँ यो प्रक्रिया हुन्छ, त्यस कारणले गर्दा यसको प्रभाव हामी कहाँ पनि परिरहेको छ।
1: त्योसँगै यस्तो हिमनदी पग्लिने कुरा पनि जलवायु परिवर्तनसँग जोडिएको छ। यसमा चाहिँ अल्पकालमा पानी बढ्ने र दीर्घकालमा पानीको अभाव हुने भनिन्छ, मान्छेहरूले चाहिँ राम्रोसँग बुझ्न नसकिरहेको अवस्था छ, अलिकति यसलाई सही रूपमा बुझाइदिनुहोस्। हिमनदी पग्लिने, यो जलवायु परिवर्तनको कारणले यसले चाहिँ अहिले पानी ल्याउने पछि नपाउने भन्ने कुराहरू कसरी जोडिन्छ?
2: एकदमै यो जलवायु चक्र अनिश्चित हुँदाखेरि यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौँ। जस्तै अब 2081 चाहिँ असारमा एउटा समाचार आएको थियो, पूर्वी नेपालमा बाढी पहिरो, पश्चिम नेपालमा खडेरी, भनेपछि एकै समयमा हाम्रो चाहिँ एउटै भूगोलमा चाहिँ कति चाहिँ फरक आउँदो रहेछ त होइन। पूर्वतिर मान्छे हाताहाती भइरहेको छन् बाढीले, पश्चिमतिर चरम खडेरी भएको स्थिति छ। त्यस कारणले गर्दाखेरि जुन अहिले विश्वव्यापी चाहिँ जुन ग्लोबल वार्मिङको चाहिँ सिनारियोमा आउँदाखेरि चाहिँ यसले पृथ्वीको तातिने दर बढ्दै जाने भन्ने किसिमको सर्वविदितै भएको कुरा हो। अब यसले विशेष गरी हाम्रो क्षेत्रमा त अब हिमाली भ्यागहरू त हिमतालहरू फुट्ने जोखिम भइहाल्यो, त्यसपछि गएर हिम श्रृङ्खलाहरूको हिउँहरू पग्लने, भनेपछि यसले चाहिँ त्यसरी एक अकस्मातको बाढीहरू जस्तै सेतीको बाढी आएको थियो 2012 गत वर्ष पनि हाम्रो चाहिँ हुम्लामा जमिन भाँसिएको थियो, त्यहाँ चाहिँ त्यो तलपट्टि पर्माफ्रस्ट भन्ने हुन्छ तपाईँको चाहिँ हिउँको तह, त्यो हिउँको तह चाहिँ पग्लिएर अनि त्यो भाँसिएको स्थिति छ। त्यस कारणले गर्दाखेरि त्यसले फेरि के भन्दा आकस्मिक रूपमा बाढी पहिरो त्यसबाट ल्याउन सक्ने भयो, त्यस सँगसँगै फेरि जलको चाहिँ एउटा सञ्चय छ त्यो पनि कमी हुने भयो फेरि जुन प्राकृतिक रूपमा। त्यस कारणले यो चाहिँ प्राकृतिक चक्रमा आउने जुन परिवर्तन छ अथवा जलवायु चक्रमा आउने परिवर्तनले चाहिँ विषम परिस्थिति भनौँ न, एकैचोटि चाहिँ दुईटा हजार्डसहरू होइन विपदहरू पनि लिएर आउन सक्ने र एउटा विपदको असर अर्कोमा पर्ने, त्यस्तो किसिमको पनि देखिन थालेको स्थिति छ।
1: जस्तो हिउँहरू पग्लिरह्यो अथवा त्यहाँको बरफ पग्लिरह्यो भनेदेखि पग्लिँदै पग्लिँदै 2-4 दशक, 5 दशक, 6 दशक, 7 दशक पछि चाहिँ त्यो कतै एकदमै कम भएर भोलि हिमालबाट आउने हाम्रा खोलामा पानी पनि घट्ने हो कि भन्ने एक किसिमको चिन्ता नै हुन्छ, त्यो चिन्ता चाहिँ कतिको जायज छ हाम्रो नेपालको लागि?
2: होइन, त्यो चाहिँ अब जस्तै हाम्रो चाहिँ विशेष गरी अब नदी प्रणालीमा अब तीन तहका नदीहरू भन्छौँ हामीले चाहिँ, तीन तहका नदीहरूमा चाहिँ अब पहिलो तह भनेको हिम श्रृङ्खला हिमालयबाट ओरिजिन भएकाहरू, हिमालयमा मुहान भएका नदीहरू हुन्, त्यस कारण हिमालयमा मुहान भएको नदीहरू अब हाम्रो विशेष गरी अब तीनटा नदी प्रणाली कोशी गण्डकी कर्णाली, त्यो उनीहरूको चाहिँ सबैको चाहिँ मुहान नै त्यहाँ छ। त्यस कारणले गर्दाखेरि त्यहाँ प्राकृतिक चक्रमा भएको परिवर्तन अथवा त्यहाँ चाहिँ हिउँको पग्लने दर बढ्ने अथवा त्यहाँ चाहिँ कुनै किसिमको विपद भएको अवस्थामा हाम्रो जलीय चक्रमा असर परि नै हाल्छ र फेरि हाम्रो चाहिँ ग्लेसियर फेड रिभरहरू भन्छौँ हामी त्यो रिभरहरूमा चाहिँ जब चाहिँ हिउँको मात्रा घटिसकेपछि त्यसको बहाव चाहिँ कम हुने त्यो सुनिश्चित नै कुरा भयो त्यसले चाहिँ हाम्रो जीवन चक्रलाई नै असर गर्ने जस्तै अब कतिपय क्षेत्रहरूमा अब एउटै नदी प्रणाली भएको तपाईँको चाहिँ क्षेत्रमा 500 हाइड्रो पावर छन् होइन त्यसबाट जलविद्युत हामीले निकालिरहेको अवस्था पनि छ र त्यसले चाहिँ प्राकृतिक बहाव प्रणालीमा कम हुँदाखेरि त्यो जलविद्युतलाई पनि त्यसले प्रभावित पार्ने कुरा भइगयो यसले चाहिँ जुन एउटा सामाजिक अस्थिरता भनौँ न एउटा चाहिँ होइन सम्म चाहिँ सृजना गर्न सक्ने स्थिति हुन्छ
1: त्यो सँगसँगै यस्तो मनसुनको अवधिमा चाहिँ लगभग औसतमा जति पानी पर्थ्यो त्यति पानी चाहिँ पर्ने तर सुरुतिर असारको सुरुतिर नपरिदिने अथवा साउनको बिचैमा नपरिदिने लामो समय र अन्तिमतिर असोजतिर चाहिँ दुई चार दिनमै धेरै पानी पर्दिने यस्ता किसिमका घटनाहरू चाहिँ बढेका छन् भनेर पछिल्लो समयमा भन्ने गरेको छ यस्तो किसिमको घटना बढ्यो भने चाहिँ नेपालमा कस्ता किसिमका समस्याहरू आउन सक्छन् विशेष गरी सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएर हेर्दाखेरि चाहिँ
2: अब यसमा चाहिँ जुन असार साउन भदौ असोजमा हामीले यसमा कुरा गर्दाखेरि पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब एकनासको वर्षाहरू वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढिरहेको छ अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ सुरुवात बिन्दु मनसुन अनसेट भन्छु त्यो अनसेट पनि अलिकति पछि ढकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब 15 पुगेको स्थिति छ त्यसमा चाहिँ एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन अब अझ अलि पहिला चाहिँ हामीले 40-50 अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिम तिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नै हुन्छ अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाई गर्ने पनि जब वर्षा सुरु हुन्छ त्यसपछि गर्नु पर्यो होइन एउटा त्यसरी चाहिँ प्रभावित हुन सक्छ हामीले चाहिँ अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ जस्तै एकनासको वर्षा हुनु र 4-5 दिनमा अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित 4-5 भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
4: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला
5: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यस वर्षको मनसुनको चर्चा गरौं। यसपालिको मनसुनमा चाहिँ धेरैले डर देखाइरहेका छन् कतै यो मनसुनको मध्यतिर चाहिँ लामो खडेरी पर्ने अथवा सुक्खा हुन्छ कि भन्ने त्यसको जोखिमको पनि हामी कुराकानी गर्छौं। तर सुरुमा चाहिँ मनसुन भनेको चाहिँ कसरी बुझ्ने सामान्य रूपमा यो बारेमा नै हाम्रो श्रोताहरूलाई सामान्य रूपमा बुझाइदिनु न।
2: यो मनसुनको चाहिँ यो सुरुवात चाहिँ अरबिक शब्दबाट आएको हो होइन, सिजनल रिभर्सल अफ विन्ड भन्छ यसलाई चाहिँ होइन। यो छ महिना चाहिँ हाम्रो पूर्वबाट पश्चिमतिर बहने र अनि त्यसको अर्को छ महिना चाहिँ पश्चिमबाट पूर्वतिर बहने परम्परागत अवधारणा चाहिँ त्यो हो र यसले चाहिँ जलवाष्पयुक्त हावा चाहिँ समुद्रबाट जमिनतिर लिएर आउने होइन र जसले वर्षा गराउने र यसको चाहिँ सुरुवात यो चाहिँ दक्षिणी गोलार्धबाट आउँछ। हामी उत्तरी गोलार्धमा बस्छौँ, दक्षिणी गोलार्धको चाहिँ मादागास्कर आसपासको एउटा त्यो अफ्रिकन क्षेत्रमा पर्छ, पूर्वी अफ्रिका को एउटा मादागास्करको वरिपरि एउटा मास्केरियन हाई उच्चचापीय क्षेत्र त्यहाँबाट विकसित हुन्छ र त्यो उच्चचापीय क्षेत्रबाट चाहिँ सोमालिया रिजनको चाहिँ कोस्ट हुँदै अरबियन सी अनि त्यसपछि गएर बंगालको खाडी र बंगालको खाडी हुँदै पूर्वी दिशामा बहाव भइसकेपछि नेपालमा प्रवेश गर्ने हो। त्यस कारणले गर्दा मनसुन चाहिँ एउटा जलवाष्पयुक्त वायु जुन चाहिँ अब नेपालको परिप्रेक्ष्यमा चाहिँ पूर्वबाट पश्चिम दिशातिर बहन्छ र 79 देखि 80% वर्षा यसले गराउँछ।
1: धेरैले सामान्यतया चाहिँ बंगालको खाडीबाट आउने भन्छ, बंगालको खाडी चाहिँ हुँदै आउने, त्योभन्दा निकै परैबाट आउने भयो पानीको बाफ
2: धेरै तलबाट होइन, दक्षिणी गोलार्धबाट नै आउने, फेरि यो चाहिँ अफ्रिकन कोस्ट हुँदै अरबियन सागर हुँदै बंगालको खाडीमा आउने, त्यस कारणले गर्दा यसको चाहिँ लामो छ।
1: हजुर, यसमा चाहिँ पूर्वानुमानहरू जस्तो ठ्याक्कै आइपुग्ने समय पनि औसतमा उस्तै हुन्छ, त्यस पछाडि लगभग अलिकति धेर अलिकति थोर पानी पर्ने भन्ने पूर्वानुमान पनि प्राय जस्तो मिल्छ भनेको यो चाहिँ लामो समय शताब्दीदेखि चाहिँ यही रूपमा चलिरहेको एउटा प्रणाली भयो।
2: यो मनसुन चाहिँ कस्तो भन्दाखेरि जुन मनसुनी प्रणाली छ विश्वमा चाहिँ यो दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै हुने चाहिँ यो प्रणाली हो, वायुको प्रणाली जुन चाहिँ एउटा यसको उत्पन्न हुने बिन्दु हुन्छ र यसको आगमन हुने आफ्नो बाटा हुन्छ होइन र एउटा निश्चित ठाउँमा गएर यो बर्सिन्छ। त्यस कारणले गर्दाखेरि यो अन्य युरोप अमेरिका अथवा अफ्रिका भन्दा अलिकति फरक छ र यसले नै अब एक किसिमले हाम्रो चाहिँ नेपाल लगायत दक्षिण एसियामा चाहिँ समग्र रूपमा आर्थिक सूचकको पनि यसले काम गर्छ।
1: यो सँगै यस वर्षको मनसुनमा चाहिँ कम वर्षा र बढी गर्मी हुने चाहिँ प्रक्षेपण छ। कतिपयले त असारको अन्तिमदेखि साउन भदौसम्म एकदमै धेरै सुक्खा हुन्छ कि भनेर पनि अनुमान गरिरहनु भएको छ। साँच्चै जोखिम हो यसपालि चाहिँ?
2: यसपालिको पूर्वानुमान अगाडि नै आइसकेको छ, जल तथा मौसम विज्ञान विभाग लगायत सास्कोपहरू दक्षिण एसियाली मञ्चबाट पनि आइसकेको छ। अब यसमा अहिलेको मनसुनमा लाई चाहिँ अधिकतम तापक्रम पनि बढ्ने, न्यूनतम तापक्रम पनि बढ्ने भनेपछि समग्रमा गर्मी बढ्ने र वर्षा चाहिँ कम हुने भन्ने चाहिँ आकलन छ। जुन चाहिँ जुन जुलाई अगस्त सेप्टेम्बरलाई चाहिँ हामीले यो चार महिनालाई मान्दाखेरि करिब करिब हाम्रो चाहिँ असारदेखि असोजसम्मको अवधिलाई हामीले मान्दाखेरि आज हामी अब करिब करिब मनसुन सुरु हुने बिन्दुमा त छौँ, तर मनसुन चाहिँ नेपालमा प्रवेश गरिसकेको छैन। त्यस कारणले गर्दाखेरि अहिलेको फेरि कस्तो भयो भन्दाखेरि राम्रो प्री मनसुन वर्षा भयो नेपालमा चाहिँ, त्योभन्दा अगाडि यो वर्ष नै फेरि सुक्खा हिउँ थियो भने प्री मनसुनी वर्षा राम्रो भएको स्थिति हो र अब मनसुनको चाहिँ जुन आकलन जुन गरिएको छ त्यो अनुसारै अब जस्तै अहिले नै अब चिस्यान चाहिँ अब नघट्ला तत्कालको लागि, किन भन्दा हाम्रो प्री मनसुनी वर्षाले पनि केही धानिरहेको स्थिति छ, तर अब हामी जुनको मध्य भाग पनि हामीले पार गरिलाइसक्दा पनि अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसुन आउन सक्छ र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ।
1: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औसत मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि, त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर तपाईँहरूले भन्दै आउनुभएको छ। आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन। यस्तै हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको संकेत हो?
2: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिले काहीँ अनिश्चित बनिदिन्छ होइन, अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन। फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल्निनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एल्निनो चक्र पनि भर्खरै सुरुवात भएको चाहिँ समाचारहरू आइसकेको छ। र अहिलेको परिस्थिति चाहिँ मनसुनको चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ। त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुन सक्ने सम्भावना अथवा एल्निनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो। यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्रमध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ।
1: एल्निनो सुरु नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौँ, त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एल्निनो र लानिनो भनेर हामी भन्ने गर्छौँ, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिउँ न।
2: जुन एल्निनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागरको पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि। पश्चिमी प्रशान्त महासागर होइन, मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर। अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरू र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन, त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो। तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो। त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ। यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीलाई विकास गर्छ। त्यो अवस्थामा एल्निनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ। त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौँ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने।
1: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुन सक्छ। हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एल्निनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सन्दर्भमा पढ्न पाएका थियौँ। त्यसै गरी सुपर एल्निनो भनेर पनि चर्चा गरेको पाइन्छ। साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर सुरु भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार, तपाईँहरूको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एल्निनोको प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
2: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एल्निनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ। 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एल्निनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ भनेपछि त्यो त अवश्य नै हुने भयो। र यसमा चाहिँ फेरि एल्निनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल्निनो चाहिँ अलि अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 समथिङ कतातिरको एल्निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ होइन। अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ। तथापि अहिलेको स्थितिमा एल्निनो सुरु भएको स्थिति हो। एल्निनो सुरु भइसकेपछि फेरि तत्काल त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ होइन, एउटा निश्चित समयपछि त्यसको प्रभाव हामी कहाँ पर्छ। अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एलनिनोले बढी सुक्खा हुने देखाउँछ। त्यस कारणले गर्दाखेरि अहिले नै अब एलनिनोको चाहिँ यस्तो हुन सक्छ भने हाम्रो अध्ययनले पनि देखाएको छ होइन, सुक्खा बढाउने। तर अब त्यो सुरुवातको बिन्दुमा भएको हुनाले त्यो अझै बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान सी सर्फेस टेम्परेचर भन्छ एसएसटी त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ। र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन, तपाईँको चाहिँ यो आउने हिउँदसम्म पनि यसको प्रभाव रहिरहन्छ
1: भनेको कति लामो समय रहने सम्भावना चाहिँ रहन्छ, दुई महिना चार महिना छ महिना भन्दै
2: कसरी। एलनिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि एलनिनो अथवा लालिना हामीले जुन कुरा गर्यौं यो चक्र भनेको तपाईँको चाहिँ दुई वर्षदेखि छ वर्षसम्म का चक्र हुने फेरिरहने चक्र हुन्, जस्तै दुई वर्ष एलनिनो भयो त्यसपछि फेरि न्युट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यसरी जान्छ, कुनै कुनै तीन वर्ष पनि हुने होइन। त्यसैले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त पूर्वी प्रशान्त महासागर क्षेत्रमा सुरु भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिनापछि यसको बढी देखिन्छ होइन, त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ, टेली कनेक्सन्स भन्छौँ हामीले चाहिँ। टेली कनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बङ्गालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ। तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ, किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्ने छ, एउटा निश्चित होइन अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नगएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोचेको।
1: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुनसक्छ, जस्तो धान रोपाई तरकारी उत्पादन पशु पालन लगायत भयो, कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढी आउन सक्ने हुन्छन्, किनकि तपाईँले यो सिजन मात्र नभएर अर्को सिजन एक दुई वर्षै कुरा गर्नुभयो, कस्ता किसिमको समस्याहरू बढी देखिन्छन्?
2: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलि बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छन्, जस्तै अब हामीले चाहिँ सिंचाईको मात्रा चाहिँ घट्ने, सिंचाईको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो, जुन हाम्रो चाहिँ पानीको बहाव छ, पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त, एउटा त्यो रूपमा जानु पर्यो। अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने, जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी संकलन गरेर अर्को काई अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ कि अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त, जमिनको चिस्यानलाई जोगाउनु पर्यो एउटा चाहिँ, झनेसी हामीले चाहिँ जुन मल्सिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौँ नि छापो होइन, त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो, त्यो चाहिँ गऱ्यौँ भने जस्तै अब हुने 2027 लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ।
1: हजुर, त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन, नेपालमा जस्तो एक किसिमले जलवायु परिवर्तन कुराले भयो, सँगसँगै एलनिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो।
2: हजुर, त्यो गर्नुपर्छ, अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन, अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो, जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढे हुने बढी सम्भावना छ भनिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन, जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू, त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो, अहिले समयमै सूचना पनि दिएको थियो। यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ, जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन, त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ सोच्नु पर्यो.
1: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला. सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता तपाईँ कतिको देख्नुहुन्छ? हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन देखिएको छैन.
2: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम सुरु गरेको थियो होइन, जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन. अब त्यसमा चाहिँ मा चाहिँ किसानलाई सुसूचित हुने अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञानले मात्रै यो कुरा भनेर भएन, यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पर्यो होइन. र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्ड ले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन. त्यस कारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन. अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ, जस्तै अब यसमा चाहिँ अब डिएचएम नार्क केयर नेपाल र आइएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिरा जिल्लाको नराह गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन. त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौ होइन, त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ.
1: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा सुरुवात भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नु भएको छ तपाईँले?
2: अब यसमा चाहिँ विश्व मौसम संगठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ सुरु गर भनेर नेसनल मेट्रोलोजिकल एन्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ त्यो सूचना जारी गरेको थियो. र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलि त 13-14 नै त्यो कामहरू सुरु गयो, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ. एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सीको आइएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसिपेटरी टुल बनाएको छ. र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्कको चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले. र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरी को जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौँ होइन. त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो अब ढिलै गरे पनि जुन खडेरी एन्टिसिपेटरी टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन्, जस्तै हामीले अहिले एसपिआई इन्डेक्सको माध्यमबाट हेर्छौँ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप बलियो हामी बनाउन सक्छौँ. र यो सूचना चाहिँ अब स्थानीय पालिका अथवा तपाईँको गाउँपालिका र नगरपालिकामा पनि हामीले सुसूचित गराउनु पर्यो.
1: हामीले दीर्घकालीन रूपमा हेर्यौँ भने अब जलवायु परिवर्तनको असरको कारणले भोलिका दिनमा खडेरी अथवा सुक्खाको अवस्थाहरू बारम्बार आउने कुरा एउटा त्यो सम्भावना छँदैछ. त्यो सँगै यसपालि एलनिनोको प्रभावले गर्दाखेरि आउने कुरा पनि सुक्खा अथवा खडेरीकै जोखिम पनि अबको 1-2 वर्ष कायम रह्यो. यसरी हेर्दाखेरि हाम्रो संघीय सरकार पालिका विपद व्यवस्थापन गर्ने निकायहरू उनीहरूले चाहिँ मनसुन सुक्खाको सम्भावित प्रभाव कम गर्नको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के हो? तपाईँको सुझाव के छ? अहिले नै यो कुरा चाहिँ गरेदेखि कम्तीमा जोखिम अलिकति भए पनि घट्थ्यो कि भन्ने यस्तो?
2: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौँ. जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ सो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अहिले कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन, जस्तै अब विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन, त्यो अवस्थामा चाहिँ त्यसको अल्टरनेट के त विकल्प के त त्यो विकल्प दिनको लागि चाहिँ त्यस्ता किसिमका बिउहरू विभिन्न बाली नालीको भेराइटी एउटा दिन सकियो. त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठुलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ तपाईँको त्यहाँको पानीको स्रोत छ, अथवा अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अनि अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ अब कस्तो छ भन्दाखेरि पानीलाई बचाउनु पर्नेछ, सिंचाइमा पनि त्यो धेरै पानी चाहिँ वेस्ट नगर्ने, खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ, थोपा सिंचाई चाहिँ अब जस्तै चाहिएको बेलामा सिंचाई दिने फेरि तपाईँको हुने अनि फेरि त्यो जल संरक्षण गर्ने। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने के निर्माण गरेर उसलाई कति दिने त होइन, 10,000-20,000 कति दिन सकिन्छ होइन, किन भन्दा उस त बाँच्नु पर्यो नि पहिला चाहिँ, यस्तो किसिमले तयारी हामी गर्नु पर्यो।
1: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौँ। अवश्य हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौं। जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ, र कुन कुन क्षेत्र सबैभन्दा बढी जोखिममा पर्ला नेपालका, पनि कुन क्षेत्र अलिकति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ?
2: अब यसमै हामीले चाहिँ हामीले अध्ययन चाहिँ आफैले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिटरेचरहरू पनि पाएका थियौँ। सन् 2050 चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि। भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो। अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ, त्यसपछि गएर मूल्य वृद्धि, त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति, त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ, जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने। त्यस कारणले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पर्यो, नीति नियमहरू बनाउँदाखेरि अब चाहिँ उत्पादन 2050 घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन, एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ। र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन, जुन फ्ल्यास ड्रट्सहरू छ त्यो विकसित हुने क्रम चाहिँ बढिरहेको छ करिब करिब 2010 पछि। त्यस कारणले गर्दाखेरि र 2000 पछिको अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ आवृत्ति चाहिँ बढिरहेको छ। र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पानीको सङ्कटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो, अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौँ होइन, त्यसमा हामीले ध्यान दिनु पर्यो। अनि त्यसपछि गएर डडेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने, किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिटेर नपार्न त सक्दैनौँ, यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो। अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड दिनुपर्ने हुन्छ होइन, न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु। जल संरक्षणलाई हामीले गर्यौँ भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौँ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौँ होइन। र अर्को चाहिँ सिंचाइमा हामीले अलिकति उ गर्नु पर्यो, जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिंचाइ छ, र सिंचाइ योजनाहरू पनि समयमा होइन ठुल्ठुला सिंचाइ योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन्, तर ती 10-15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ, तर चाहिँ उता चाहिँ तपाईँको डिमान्ड छ होइन पानीको आवश्यकता छ, यता हामी सिंचाइ सुरु गर्ने भनेर काम सुरु गरेका छौँ तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दा अब चाहिँ हामीले ती कामहरू चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु पर्छ।
1: त्यसँगै जस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ सहर बसाई सराईको कुरा, त्यसै गरी खाद्य सङ्कटबाटै सामाजिक द्वन्द्व पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने, तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई चाहिँ नेपालमा चाहिँ नेपालको हकमा चाहिँ?
2: होइन अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एक पछि अर्को विपदको सामना हामीले गरिरहेका छौं। त्यस कारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ संकट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ, त्यस कारणले यसले संकट लिएर आउन सक्छ होइन। तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन, अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन। जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन, खाद्य उत्पादन नै घटेपछि खडेरीबाट अनि चाहिँ त्यसपछि मानिसहरूको अनि बेरोजगारी दर होइन बढ्ने, अब यसको त फेरि लामो लहरो आउँछ नि त। त्यस कारणले
1: गर्दा
2: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ। त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौँ, त्यही अनुसारको योजनाहरू होइन कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोसिस गरौं, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौं, त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
1: यो सँगै खडेरी व्यवस्थापनका लागि नेपालमा अहिले नै चाहिँ नीति कानूनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
2: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन। जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरहरू चाहिँ, अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी उन्मुख भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौँ होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी सङ्कटग्रस्त अथवा सुक्खा सङ्कटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ। त्यस कारण अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौँ त्यस दिशामा अघि बढ्नुपर्छ।
1: अघि मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ। यस्तै यदि दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक तीन दशक चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदियोस् भन्ने लाग्थ्यो। छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा लामो समय पछाडि पनि सहयोग पुग्थ्यो भन्ने चाहिँ।
2: अब यसमा चाहिँ यो खडेरी एउटा प्राकृतिक अवस्था नै हो, तर प्राकृतिक अवस्थामा चाहिँ हामीले कम गर्न सक्ने भनेको चाहिँ हामीले जलको सञ्चय गर्ने नै हो। जस्तै खडेरी पर्याप्त वर्षा नभएपछि खडेरी हुने हुनाले अब त्यो वर्षालाई चाहिँ अब अथवा त्यो पानी अपुग पानीलाई हामीले चाहिँ कहाँबाट लिएर आउन सक्छौँ त, त्यो परिपूर्ति गर्ने। जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पर्यो। त्यसलाई हामीले तान्ने मात्रै होइन, पुनर्भरणको लागि हामीले चाहिँ एउटा चाहिँ हरियाली हामीले कायम गर्नु पर्यो, भनौँ वन जङ्गलको एउटा निश्चित तपाईँको चाहिँ होइन पर्सेन्टेज हामीले कायम गरिराख्नु पर्यो होइन। अनि त्यसमा चाहिँ अब तीव्र सहरीकरणले गर्दाखेरि फेरि सहरी क्षेत्रहरूमा त्यो अभाव छ, त्यसमा पनि पुनर्भरण गर्ने ठाउँहरू, रिचार्ज गर्ने ठाउँ, त्यो परिपूर्ति गर्ने। जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पर्यो। त्यसलाई हामीले तान्ने मात्रै होइन, पुनर्भरणको लागि हामीले चाहिँ

0: दिशामा चाहिँ अब हामीले लाग्नुपर्ने हुन्छ। अब त्यसलाई चाहिँ हामीले अलिकति यो इकोलोजिकल रेस्टोरेसन को हिसाबमा हामीले जानुपर्ने हुन्छ, हरियाली कायम गर्ने र यसमा चाहिँ जमिन मुनि जललाई पुनर्भरण गर्ने कार्यहरू, यसमा चाहिँ हामीले अब विभिन्न तरिकाले चाहिँ पालिकाहरूले यसमा काम गर्न सक्छ।
1: अब आजको कार्यक्रमबाट हामी विदा हुँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा खडेरीको जोखिम कम गर्नको लागि चाहिँ के गर्न सक्छन्, छोटो सन्देश तपाईँको हरेक व्यक्तिको तहमा जाँदा चाहिँ के गर्न सक्छन्?
0: अब हामीले चाहिँ एउटा हामी जलवायु अनुकूलित तपाईँको प्रणालीमा हामी जानु पर्यो, हामीले चाहिँ होइन एउटा चाहिँ जलवायुको जोखिम छ भनेपछि अब त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ कार्यविधि हामीले हुनु पर्यो, हाम्रो कार्यहरू होइन एउटा त्यो हुनु पर्यो। अर्को चाहिँ हामी व्यक्तिगत रूपमा पनि हामीले चाहिँ खडेरीसँग जुझ्नको लागि हामीले प्रयोग गर्ने पानी होइन अथवा पानीका स्रोतहरू, पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने दिशामा हामी जानु पर्यो। एउटा किन भन्दा एउटा गाउँमा अथवा एउटा वडामा निश्चित ठाउँहरूमा त मुहानहरू छन् होइन, त्यो मुहानहरू भनेको त्यहीको स्थानीय ले प्रयोग गर्ने भएको हुनाले प्रत्येक व्यक्ति अथवा समाजको एउटा दायित्व बन्छ, त्यसमा चाहिँ हामीले कसरी त्यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी प्रयोग गर्न सक्छौँ त त्यसको बचत भनौँ न यस एक किसिमले किफायती रूपमा हामीले पानीको प्रयोग गर्नु पर्यो, मुहानको हामीले संरक्षण गर्नु पर्यो र पुनर्भरण गर्नु पर्यो। यो त प्रत्येक व्यक्तिले नै आफ्नो कार्यशैलीले लाई सुधार गर्ने हो भने होइन र त्यसलाई संरक्षण गर्ने हो भने पनि त्यो कार्य गर्न सक्छ।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो खडेरीको बढ्दै गएको जोखिम र यसपालि एलनिनोले तर्साइरहेको यो समयमा विज्ञको तर्फबाट आफ्नो कुराहरू राख्नुभयो, यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद सर।
0: हजुर, उज्यालो रेडियोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदलितो नेपालको समय सक्ने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वत पर्वको विषयमा छलफल गर्छौ। आजको बदलितो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्ने बिदा हुन्छु। नमस्कार।
2: डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न,
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
8: ए शहरमा मात्र होला नि
9: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753

0: चाहिँ स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची। नेपाल फर्कन सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह। लिखु जलविद्युत क्षेत्रमा 9 दिनदेखि लगातार आन्दोलन। 2 आयोजनाको पानी लिखु नदीमा फर्काएर उत्पादन बन्द। परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन रामेछापको सेनापतिमा आधुनिक उपकरण वितरण। भारतमा राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राम अस्थायी रूपमा प्रतिबन्ध। G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित। र विश्वकपमा नर्वेको विजय शुरूआत। हालान्डको 2 गोलमा इराक 4-1 पराजित।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692665998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँगै तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजेका लागि बोलाएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिनेछन्। त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने बैठकको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको हो। नवयुवा आन्दोलनका क्रममा गएको भदौ 24 बुढा नीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड़ नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सयया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल 23,456 सय्या उपलब्ध छन्। यो संख्याको 10% अर्थात 2,356 सय्या पूर्णतः निशुल्क उपलब्ध छन्। उपलब्ध कुल निशुल्क सय्यामध्ये अहिले 354 सय्यामा बिरामी छन्। यसरी तत्काल 2,200 सय्या निशुल्क उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध सय्या संख्या त्यसको 10% हुन आउने निशुल्क सय्या, अहिले प्रयोग भइरहेको निशुल्क सय्या र बाँकी रहेको निशुल्क सय्या संख्याको अध्यावधिक जानकारी हुन्छ। मन्त्रालयले पोर्टल मार्फत अस्पतालहरूमा उपलब्ध हुने अन्य सेवाहरूको अध्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ। औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा धेरै औषधि पसल फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। सरकारले ओभर द टप ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। सोमबार राजपत्रमा प्रकाशित संशोधन नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। त्यसँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रीमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानूनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक क्रियाकारीपछि नियमावलीमा संशोधन गरेको हो। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,79,000 असुल परगरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अरियालसहित निर्देशक केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न अख्तियार दुर्घटना अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको विद्युत आयोजनाको शेयर, सामाजिक उत्तरदायित्वको खर्चको पारदर्शिता लगायतका माग राखी आन्दोलनमा उत्रिएका प्रभावित क्षेत्रका बासिन्दाले लिखु नदीमा सञ्चालनमा रहेका 2 विद्युत आयोजनाको पानी नदीमा फर्काएर उत्पादन बन्द गरिदिएका छन्। दुगढ समूहको लगानीमा रामेछाप र सोलु जिल्लाको सीमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी सञ्चालन भएको 77 मेगावाट क्षमताको लिखु एक जलविद्युत आयोजना र 55 मेगावाट क्षमताको लिखु 2 जलविद्युत आयोजनाको टर्बाइनमा जाने पानी बन्द गरेर नदीमा बगाइएको छ। लिखु 1 सोमबार राति 10:30 बजेदेखि बन्द छ भने लिखु 2 मंगलबार बिहान 9 बजेदेखि बन्द गरिएको छ। लगातार 9 दिनदेखि आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाका उच्च अधिकारीसँग आयोजना स्थलमा नै वार्ता गर्ने माग राखेका थिए। आन्दोलन शुरू भएको 8 दिन सोमबार आयोजनाको तर्फबाट राजु खड्का र धीरज बस्नेतलाई प्रतिनिधि तोकेर आन्दोलनरत पक्षसँग वार्ताका लागि पठाइएको थियो। तर वार्ताको शुरू मागमै सहमति नजुटेपछि वार्ता भंग भएको थियो। वार्ता भंग भएपछि स्थानीय उत्पादन गृहको टर्बाइनमा झर्ने पानी सोमबार करिब 5 बजे बन्द गरिदिएका थिए। तर राति 9:30 बजे फेरि आयोजनाले पानी खोलेर बिजुली निकालेको थाहा पाएपछि पुगेका आन्दोलनकारीले त्यहाँ रहने आयोजनाका सुरक्षा गार्डलाई समेत नियन्त्रणमा लिई पानी बन्द गर्न लगाएर आयोजनामा बुझाइदिनुका साथै पानी लिखुमा फर्काएर उत्पादन बन्द गरिदिएका थिए। त्यसपछि फेरि उत्पादन गृह खोलेर सञ्चालन गर्न 8 आयोजनाले गरेको छैन। लिखुको पानी लिखुमै बगिरहेको छ। दुवै आयोजनाको विद्युत उत्पादन गृहमा झण्डै 200 स्थानीयले दुवै आयोजनाको विद्युत उत्पादन गृहमा झण्डै 200 स्थानीयले रात दिन धरना दिइरहेका छन्। परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन व्यवसायीलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापत्ती गाउँपालिका 3 नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्राएको छ। वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेको 6 आरन व्यवसायीलाई लक्षित गरी आधुनिक विद्युतीय उपकरण हस्तान्तरण गरिएको हो। वडा कार्यालयका अनुसार श्रम र समयको बचत गर्दै उत्पादन क्षमता बढ़ाउने उद्देश्यले व्यवसायीहरूलाई जनै 1-1 थान, वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको छ। आधुनिक प्रविधिको प्रयोगबाट व्यवसाय सञ्चालनमा सहजता आउने र सेवाको गुणस्तर समेत सुधारिने विश्वास लिएको छ। उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कुलबहादुर थिङले परम्परागत पेसालाई टिकाई राख्न र व्यवसायहरूलाई समय सान्दर्भिक रूपमा प्रविधि मैत्री बनाउन यो प्रयास थालिएको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि आरान व्यवसायको प्रवर्धन र दिगो विकासका लागि थप सहयोगी कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचार क्रम एकछिन विश्राम, विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
3: रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। ओखलढुङ्गाको मलुङ गाउँपालिकाले किशोरीहरूको सुरक्षा, आत्मविश्वास र सशक्तिकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गरेको छ। सुरक्षित किशोरी समृद्ध भविष्य नारासहित वरुणेश्वर माध्यमिक विद्यालय रामपुरमा कक्षा 8-12 77 छात्र सहभागी छन्। विद्यालयमा अध्ययनरत किशोरीहरू सहभागी तालिममा तेक्वान्दो प्रशिक्षक अशेष श्रेष्ठ र सीताराम राईले जोखिमपूर्ण अवस्थामा आत्मरक्षा गर्ने व्यवहारिक सिप सिकाइरहेका छन्। गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलका अनुसार 1,00,000 बजेटबाट शुरू कार्यक्रम आगामी दिनमा अन्य विद्यालयमा पनि विस्तार गरिनेछ। गाउँपालिका अध्यक्ष उत्तम राईले किशोरीलाई आत्मनिर्भर र सुरक्षित बनाउन यस्ता तालिम आवश्यक रहेको बताउनु भएको छ। अपाङ्गता भएका व्यक्तिका लागि कानूनले सुनिश्चित गरेका अधिकार कागजमै सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न ओखलढुङ्गा सरकारवालाले साँझ प्रतिबद्धता जनाएका छन्। ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेश विकास परियोजना सीबीआईडीद्वारा आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, न्यायिक क्षेत्र, संचारकर्मी तथा अन्य सरकारवालाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाका रजिस्ट्रार विष्णु प्रसाद पाण्डे तथा अधिवक्ता मेघहरि आचार्यले अपाङ्गता भएका व्यक्तिका हक अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तथा न्यायिक अभ्यास बारे जानकारी गराएका थिए। उनीहरूले अपाङ्गता भएका नागरिकलाई कानून अनुसार सेवा र सुविधा उपलब्ध गराउनु राज्यका सबै निकायको साझा जिम्मेवारी भएको बताए। तराई क्षेत्रमा गर्मी बढ्दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तथा दिनको अवस्था कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकेको छैन। यसकै कारण बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, कपिल, बस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार पल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेस प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा रहने र तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकाले प्रशस्त पानी पिउन, दिउँसोको चर्को काममा अनावश्यक रूपमा बाहिर ननिस्कन र हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको एभियन ले बैसमा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यस सम्झौताको स्वागत गर्दै यसको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनका क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्रमा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राखेको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोराएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनीतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको छ। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही June 22 टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा रद्द भएको थियो। यो परीक्षा अब June 21 तय भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षामध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन्। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह आईको खेलमा नर्वेले विजयी शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न खेलमा नर्वेले इराकलाई 4-1 गोल अन्तरले पराजित गरेको। नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले 2 गोल गर्नुभएको छ। खेलको 29 मिनटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनु भएको थियो। तर इराकका कप्तान आयामन हुसेनले 39 मिनटमा गोल फर्काउँदै खेललाई 1-1 बराबरीमा ल्याउनुभयो। पहिलो हाफ सकिनु अघि 43 मिनटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाउनुभयो। पहिलो हाफ नर्वेले 2-1 आफ्नो पक्षमा समाप्त गरे। दोस्रो हाफमा नर्वेले थप 2 गोल थप्यो। 71 मिनटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै अग्रता 3-1 पुर्याउनुभयो। त्यसपछि इन्जुरी समयमा 92 मिनटमा क्रिस्टियन थोस्टभेटले गोल गर्दै नर्वेको जीत सुनिश्चित गरिनुभयो। जीतसँगै नर्वेले समूह आईमा महत्वपूर्ण 3 अंक जोड़ेको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा फ्रान्स दोस्रो स्थानमा रहेको छ। सन् 1998 पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नर्वेले सुखद शुरूआत गरेको हो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची, नेपाल फर्कन सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह, लिखु जलविद्युत क्षेत्रमा 9 दिनदेखि लगातार आन्दोलन, 2 आयोजनाको पानी लिखु नदीमा फर्काएर उत्पादन बन्द, परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन व्यवसायलाई आधुनिक र प्रतिस्पर्धा बनाउन रामेछापको सेनापतिमा आधुनिक उपकरण वितरण, भारतमा राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राम अस्थायी रूपमा प्रतिबन्ध, G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, र विश्वकपमा नर्वेको विजय शुरूआत, हालानको 2 गोलमा इराक 4-1 पराजित। अवस्थ बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यति जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुजुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310, 0142-62-332, 98-51-20-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-29।
3: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
9: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ।
1: यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0485 40 239, 0485 40 533 र 98 45 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485 40 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
2: हजुरको रेडियो।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ?
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
7: ए काका काकी, के को गन्थन मन्थन हो?
5: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
3: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूचना
3: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साँगुटाप र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको हार्दिक अनुरोध गरिन्छ।
2: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
11: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
12: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
13: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहन्छौ। आज बुधबारको बसाई छ। विभिन्न ठाउँमा बसेर विभिन्न खालका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिन्छौ। पूर्वेली पश्चिमेली उसाले जो काठी कौडा रोइला विशेष गरी असार लागेको छ, असार गीतहरू राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौ। तपाईँले सहभागिता जनाउनुपर्छ र तपाईँले आफ्नो आफ्नो जुन साथी संघलाई सम्झन पाउनुहुन्छ त्यसको लागि 0840 40 0026 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ यो समय उकारी उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौं भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप कामा कुश एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ, तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संवेदनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो यो असारे एउटा गीत बज्छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम माध्यममा मेचो रमाइलो गीत राख्यौँ हामीले, सालैजो असार गीत रहेको थियो यो मिठो गीतबाट कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छु, यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो भन्दै थियो, कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गरे मैले, तपाईँ फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको बुसाइमा विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीत संगीत राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौँ, साथसाथै तपाईँले सहभागिता पनि जनाउनु पर्ने हुन्छ। तपाईँले सहभागिता जनाएर चाहिँ आफ्ना आफन्तजन साथी सङ्गीलाई तपाईँले सम्झन पाउनुहुन्छ। तपाईँ उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोताभित्रको लागि भने प्रतीक्षाको घडी सकिए लगतै कार्यक्रमको शुरूआतमा मिठो गीत पनि हामीले तपाईँको लागि राखिसकेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? करिनाजीको खबर के छ, सुनाउनुहोस् न।
1: मेरो त बबाल लास्ट झकास छ, तपाईँको के छ?
0: हाम्रो करिनाजीको बबाल छ झकास छ भनेपछि हाम्रो पनि त्यस्तै त्यस्तै छ भन्नुपर्छ है।
1: अनि हजुरले खाना खानुभयो?
0: मैले खाना खाइसके, खाना खाएर आएको, हेर्नुहोस् एकदमै धेरै गर्मी छ आज, बेसरी गर्मी।
1: यता पनि बेसरी गर्मी छ दिदी।
0: गर्मी छ के गर्ने, हेर्नुहोस् न बोल्दा नि पसिना आइरहेको छ। अनि झन् उकाली उराली गर्दा, घाँस दाउरा भेला पात गर्दा झन् कति गर्मी छ होला है।
1: हजुर छ होला,
0: छ होला। अब गाउँघरतिर भए त थाहा हुन्थ्यो, हाम्रो करिना चाहिँ काठमाडौँतिर हुनुहुन्छ, थाहा नै छैन है।
1: हजुर थाहा छैन दिदी, गर्मी त हुन्छ भनौँ, पहिला गरेकै हो क्या रे।
0: पहिला चाहिँ गर्नु भयो, अहिले कति भयो काठमाडौँ बस्नु भएको?
1: धेरै भएको छैन क्या दिदी, भर्खर भर्खर यसो पढाइ लेखाइको लागि मात्र आत्मा, पहिला टेनसम्म गाउँमै पढेको, एघार बाह्र पढ्न मात्रै केटीमा आएको भन्नुपर्छ है दिदी।
0: एघार बाह्र सकेपछि पनि फेरि त्योभन्दा मास्टर पनि त पढ्नुहुन्छ होला नि?
1: पढ्छु, अहिले एघारमा पढ्दैछु भन्नुपर्छ है दिदी।
0: ल एघारमा पढ्दै हुनुहुन्छ, ल हामीलाई पनि सुन्दै हुनुहुन्छ कि छैन त?
1: मैले सुनिरहेको छु दिदी, अघि भर्खरै कलेजबाट आएँ नि, यस्तो सुन्दै थिएँ प्रोग्राम आइरहेको रहेछ, कल गरेको लागिहालो भन्नुपर्छ है दिदी।
0: ल अब यहाँ चाहिँ काठमाडौँमा पढ्नुहुन्छ, साथसाथै अब कलेज गएर आएर हामीलाई पनि सुन्नुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न।
1: ओके हुन्छ, सिट भएको अनि दिदी हजुरको लागि, टिङसलमा को हुनुहुन्छ उहाँको लागि, अनि हजुरको रेडी हो लेखनको लागि, विशेष त रङ साथीहरू हुनुहुन्छ, प्यारो भन्दा पनि प्यारो बाबर मम्मा, धेरै धेरै सम्झना भन्न चाहन्छु, प्यारो मामा मनोज भुजेलको लागि पनि धेरै सम्झना चाहन्छु, प्यारो मिठो परिमा त्यस्तोलाई धेरै सम्झना आइसकी भन्न चाहन्छु, दादा कृष्ण सुनालाई धेरै सम्झना आइ दादा भन्छु, अनि साथी मेनुका परियार अनि साथी रमिता श्रीलाई धेरै सम्झना, साथी कल गर्न नपाए चाहन्छु, दिदी सिम्पल समीक्षा छेत्री, समीक्षा छेत्री, अनि दिदी मेनुका मगर, मनिका मगर लगायत सबै सबैलाई, र कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्ण सम्झनाको लागि भन्दैछु रिन्सल। नमस्कार,
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजे, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला हामी कार्यक्रममा फेरि अर्को मिठो गीततर्फ लाग्छौ, कार्यक्रममा तपाईँको लागि अर्को गीत राखेर मनोरञ्जन दिन्छौ, त्यसपछि हामी अन्य साथीसँग टेलिफोन लिनको लागि आउने नै छौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राखिने एक दिन मिठो गीत तपाईँले सुनिसक्नु भएको छ, त्यो मिठो रमाइलो गीत बज्छ। राजु परियार, रामजी काँडा अनि दुर्गा गुरुङ साथीहरूको आवाज रहेको थियो। एकदमै मिठो गीत राख्यौँ हामीले, कौडा गीत रहेको थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला, आजको खबर के छ? हिजो अस्ति भन्दा आज केही फरक छ? हिजो अस्तिको जस्तै छ, खास त्यस्तो फरक केही छैन। मेरो पनि खास त्यस्तो नयाँ परिवर्तन केही छैन भन्नुपर्छ है। अब हिजो चाहिँ अलिक ठिकठिकै गर्मी जस्तो लाग्थ्यो, आज अलिक बढी गर्मी हो कि जस्तो लाग्दैछ। यस्तै छ भन्नुपर्छ, घाम मजाले चर्को लागेको छ। बाहिर निस्किँदाखेरि घाम भइतिर यताउता हेर्यो भने पनि आँखै दुख्ने त्यस्तो घाम लागेको छ। त्यस्तै छ, साथसाथै गर्मी छ, गर्मीको समयमा काम पनि गर्नुपर्नेछ होइन। ल, अनि खानपिन त भइसक्यो हाम्रो शर्मिलाजीको? मेरो भइसकेको छ, अब कार्यक्रम पनि यहाँले सुन्दै हुनुहुन्छ। आज अब खास कुरा भन्दा नि मिठा रमाइलो गीत सङ्गीत बढिराखौँ भन्ने छ। एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झिहाल्नुहोस् न त।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि चाजु कुमारा दाईको लागि, सुन्दै हुनुहुन्छ दिदी करिना मगर, जता मगर, दिदी कविता मगर, ए सुन्दै हुनुहुन्छ दिदी सरस्वती मगरको लागि, र सुन्दै हुनुहुन्छ होला जानिका मगरको लागि।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी। उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। फेरि पनि तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ, पालो तपाईँको रहेको छ। मिठो रमाइला लोकगीतहरूको साथसाथै तपाईँसँग रहेर सहयात्रा गरिरहेका छौँ। हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कमेन्ट पठाउनुहोस्, तपाईँका कमेन्टलाई पनि वाचन गर्छौ। कार्यक्रम मनपर्छ भने तपाईँले सेयर पनि गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पासाङ जे, धेरै पछि आउनु भयो त नि। कता रहनु भएको?
2: कता पनि हराएको छैन दिदी, स्कुल जानु पर्छ अनि के भनेपछि अनि
0: र अब टाढा छ बाटो पनि, आउनु जानु गाह्रो छ होइन। ल, स्कुल जानु पनि तपाईँलाई यस्तो गर्मी छ, हिँड्दाखेरि गर्मीमा कतिको स्कुल आउनु जानु मन लाग्छ, पानी पर्छ फेरि हिलो हुन्छ बाटो। दिक्क लाग्छ, अब धेरै जसो चाहिँ साथीसँगै हुनुहुन्छ होला नि त।
2: हजुर, 10-12 छ साथीहरू।
0: ल, भनेपछि त एउटा टिमै रहेछ, बाटोमा फुटबल अन्य गेम खेल्दै गए नि हुन्छ है भन्दै थिए। पासाङजीको टेलिफोन सम्पर्क गरिदिएको छ, पासाङजीले साथीहरूलाई सम्झेर पाउनु भएन, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। यति बेला अर्को साथी आउनुहुन्छ भने साथीलाई लिन्छु, त्यसपछि चाहिँ हामी फेरि पनि अर्को मिठो गीततर्फ पनि लाग्नुपर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
3: दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म काठमाडौँदेखि मेरा मगर।
0: मेरा भन्नुभयो?
3: मेनुका भन्छ।
0: मेनुकाजीको खबर के छ भन्नुहोस् न?
3: मेरो त एकदम ठिक छ दिदी, राम्रो रमाइलो छ हजुरको त?
0: मेरो पनि एकदम राम्रो रमाइलो छ। मेनुकाजीको आवाज सुन्दाखेरि त मान्छे पनि राम्रै हुनुहुन्छ जस्तो छ नि।
3: होइन क्या दिदी, छैन नि,
0: हुनुहुन्छ जस्तो लाग्छ, आवाजबाटै थाहा हुन्छ। पहिला चाहिँ मैले सिन्धुलीमा काम गर्दाखेरि मेनुका भन्ने नै साथी हुनुहुन्थ्यो क्या मेरो, उहाँ मेनुका जति मेनुका नाम गरेको सबै राम्री हुनुहुन्छ होला जस्तो लाग्छ मलाई। उहाँ पनि एकदमै राम्री हुनुहुन्थ्यो, यस्तै मिठो पनि बोल्नुहुन्थ्यो, उहाँको बोली पनि सुनिरहन मन लाग्थ्यो। मेनुकाजीको पनि यस्तै छ त फेरि?
3: छैन क्या दिदी, तपाईँको छैन मेरो।
0: अब फेरि मतिरै फर्किनु भयो, मैले मेनुकाजीको कुरा गर्दैछु।
3: होइन कि दिदी, तपाईँको भोजन एकदम कस्तो राम्रो छ, मान्छे झन् एकदम राम्रो छ नि।
0: भनेपछि मेरो आवाज मन परे नि नपरे नि आवाज मन पराइदिनुहोस् मान्छे भने त यस्तै त होइन।
3: त्यही त के दिदी, हजुरको आवाज एकदम सुनिरहेको लाग्छ के।
0: तर मलाई मेरो आवाज मन पर्दैन नि फेरि।
3: होइन के दिदी, त्यो आफ्नो आवाज त आफैलाई कहाँ मनपर्छ त, अरूलाई को मन पर्ने हो त।
0: भनेपछि हाम्रो मेनकाजीलाई चाहिँ मेरो आवाज मन पर्दैछ।
3: होइन के दिदी, तपाईँको त मन पर्छ भनेको, मेरो चाहिँ मन पर्दैन के।
0: र तपाईँले तपाईँको मन पराउनुहुन्न, मैले मेरो मन पराउन, यो आफ्नो आफ्नो एउटा स्वभाव हो। ठिक छ, अनि कार्यक्रम सुन्नु भएको छ कि छैन हाम्रो मेनकाजीले?
3: नै मैले त छैन दिदी, म यता ड्युटीतिरै छु, मलाई बहिनीले कल गर दिदी भन्नुभएको थियो, त्यही भएर गरेको, कल पनि लागिहाल्यो भन्नु पर्छ।
0: र काठमाडौँतिर हुनुहुन्छ कि क्या?
3: हजुर दिदी, म केटिएमतिर छु भन्नुपर्छ।
0: ल भनेपछि बेसरी पैसा कमाउने काम गर्दै हुनुहुन्छ, हामीलाई पनि यसो कहिले काहीँ आउँदाखेरि यता सुमै दिदी भनेर सम्झनुहोस् है मेरो काजे।
3: ल अस्ति काठमाडौँ आएर भेट्दै नभेटी जाने दिदी तपाईँलाई, के गर्नु भेटेको भए।
0: अब यस्तो नि त, अब त्यति धेरै थाहा छ, अब म त अब सबै साथीहरू, धेरै जसो साथीहरू काठमाडौँतिरै हुनुहुन्छ भन्ने थाहा छ होइन। त्यो थाहा भए पनि आफूसँग कुनै पनि सम्पर्क, कुनै समन्वय नभएपछि चाहिँ कहाँ कता कि अब एउटा सानो बस्ती, एउटा कुनै गाउँ मात्र भए त अलग कुरा हुन्थ्यो। करोडौंको सहरको त्यो माझमा मैले कसरी खोज्न हाम्रो मेनुकाजीलाई?
3: ल मलाई खोजेको भए दिदी भेट्दैहाल्नुहुन्थ्यो नि, हजुरले मलाई सम्झिनु नै भएन त्यतिखेर।
0: के गर्नु, त्यस्तै अब अन्य साथीहरू पनि हुनुहुन्थ्यो, अन्य साथीहरूले नि यस्तै गुनासो गर्नुभयो, तर मैले गुनासो सुने बसे, गुनासो सुन्छु बस्छु, यस्तै छ के गर्ने।
3: हजुर अनि हजुरले खाना खानुभयो कि बाँकी नै छ भने त्यतिर आउनु होला ल।
0: मैले खाइसकेँ, अब भोलि पर्सि फेरि काठमाडौँ आउँदाखेरि खाउँला है मेरो गाजी सँगै बसेर। ल अब चाहिँ म सम्झनेछु, काठमाडौँतिर जति साथीहरू हुनुहुन्छ काठमाडौँ आउँदाखेरि पक्कै म सम्झनेछु, यहाँहरूले पनि यसो समन्वय सहकार्य गर्नु होला मलाई, यसो काठमाडौँ पनि म त्यति धेरै घुमेको छैन, मलाई घुमाउनु होला, ठाउँ चिनाउनु होला है त। ल कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भएको छ, यहाँले अब कार्यक्रम त सुन्न पाउनु भएको छैन, एउटा मिठो गीत बज्छु साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ दिदी, स्वीट भोइस सुधारी हजुरको लागि, टेक्निक शर्माको हुनुहुन्छ उहाँको लागि, आराम साथीहरू हुनुहुन्छ मेरो मम्मीको लागि, यही सुन्दै हुनुहुन्छ मेरो बहिनीको लागि, दादाको लागि धेरै सम्झना, अनि मलाई कल गर्नु भनेर नम्बर दिनुभयो, फेरि भन्दा नि फेरि म त्यो चुक्रा बुन हुनुहुन्छ करिना खड्कालाई धेरै सम्झना सुबुने भन्न चाहन्छु, प्लस घर फ्यामिलीको लागि पनि फेरि भाइ मनोज भुजेल अनि साथी कृष्ण मगरलाई धेरै सम्झना, विनोद मगरलाई पनि लगायत त्यतिखेर कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण मेरो मलाई मेनुका मगर भनेर जति पनि साथीहरूले चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सबैलाई भन्दै छुटिन्छु ल। नमस्कार।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मेनुका मगरजी काठमाडौँदेखि हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला फेरि पनि कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ, गीतपछि भने चाहिँ हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जान्छौं, विश्रामपछि फेरि आउँछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना
2: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साङुटा र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
1: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
8: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
8: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 35 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
8: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-20-82। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
11: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल
12: खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
10: सम्पर्क नम्बर
12: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कार्यक्रम लोकल सेलीमा राखेकै छु गीत. गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौ. विश्रामपछि फेरि आइसकेका छौं. आजको व्यवसायमा विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू राखेर तपाईँलाई हामीले मनोरञ्जन दिइरहेका छौं. तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ 048 40 00 26 मा. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो
1: दिदी, नमस्ते. गुड मर्निङ.
0: नमस्ते, गुड मर्निङ. हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के शेर्पा
1: भन्नुभयो?
0: मैले नाम मिलाए
1: एकदम मजाले.
0: अनि हाम्रो छोकीजीको खबर के छ?
1: मेरो खबर ठिकै छ. अनि तपाईँको के छ खबर?
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ. रमाइलो छ, यस्तै छ. गर्मी व्यापक छ भन्नुपर्छ है.
1: हजुर, धेरै गर्मी छ है. हाम्रो यता त यति साह्रो गर्मी छ, त्यता त गर्मी हुने भइहाल्यो नि.
0: पक्कै पनि हामी एकदमै डाँडामा छौँ. डाँडामा बसेर पनि यति धेरै गर्मी हुन्छ भन्दा चाहिँ होइन, हुन त गर्मी सिजनमा अब गर्मी छ भन्नु पाइयो भने.
1: हजुर, अब बाहिर निस्किन पाइँदैन, जहाँ हुनुहुन्छ हजुर, त्यही भएर नि गर्मी भएको होला नि
0: सायद हुनसक्छ है. अनि खानपिन भयो?
1: खाना भइसक्यो दि भर्खरै. अनि हजुरले त
0: ल, मेरो पनि भइसकेको छ. अब कार्यक्रममा एउटा मिठो गीत बज्छु, यहाँले साथीहरूलाई सम्झनुहोस् न.
1: हुन्छ, साथीहरू सम्झिनु पर्दा यति मिठो आवाजमा कार्यक्रम चलान गर्नुहुन्छ. फर्स्टमा त हजुरको लागि नै बाछा सुनाउन चाहिँ हाम्रो टेक्निसियन हुने दाइको लागि राईले जसले हजुरको रेडियो सुनेर बस्नु भएको छ सम्पूर्णको लागि बाछा सुनिन्थ्यो गर्नुहोला भन्न चाहन्छु. अनि मेरो साथीहरूको नाम लिनु पर्दा चाहिँ साथी नानु मनिषा लिम्बू, मिलानपुरी सुनमा तामाङ, अनि काठमाडौँ किरा हुनुहुन्छ प्यारी साथी अनिता तामाङ, इत्यादितिर हुनुहुन्छ प्यारी साथी मेरो तराईलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु. इन्डियातिर हुन्छ अभी तामाङलाई पनि धेरै सम्झना भन्छु. लाएर साथीहरू त धेरै छ, विशेष त न्याम छुटेको साथीहरूलाई पनि सम्झिरहेको छु भन्दै छुटे ल. नमस्ते मैलाई.
0: नमस्ते नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सोकी शेर्पा हजुर. उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. पालो तपाईँको रहेको छ. 10:42 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा. पके भने तपाईँ उकाली उराली लेगबेसी गर्दै हुनुहुन्छ भने जहाँ चौतारी गर्दै हुनुहुन्छ, असारको महिना छ, तर काममा पनि व्यस्त हुनुहुन्छ होला. व्यस्त समयमा पनि हामीलाई केही समय निकालेर सुन्दै हुनुहुन्छ होला भन्ने लागिरहेको छ. यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो
2: दिदी, नमस्ते.
0: नमस्ते हजुर, आवाज सुनेकै हो है?
2: हजुर दिदी,
0: यता सिन्धुलीदेखि हुनुहुन्छ?
2: सिन्धुलीबाटै हो भन्नुभयो.
0: मनोजी के छ?
2: ठिक छ दिदी.
0: अनि खानपिन भयो कि बाँकी छ?
2: बाँकी छ दिदी. मेरो त दिदी
0: मेरो पनि भइसकेको छ. आज के गर्दै हुनुहुन्छ? पसलमा बसी बसा. हिजो अस्ति अस्ति चाहिँ कता जानु भएको थियो? हाम्रो मनोजीको पसल ठ्याक्कै कहाँनिर छ भन्नुभएको?
2: ठ्याक्कै बाटोमै छ दिदी, गाडी हिँड्दा हिँड्दै देख्नुहुन्छ नि त बाटोमै छ. बाटो छ अलिकति एउटा ठ्याक्कै
0: पत्तै लाउन सक्दिनँ होला जस्तो लाग्यो.
2: ठ्याक्कै खुजुरमा आएपछि सम्झिन्न दिदी, हामीलाई यस्तो
0: भनिदिइहाल्छ. ल ठिक छ, अस्ति मैले हेर्न त हेरेको थिएँ, कहाँ कहाँ मैले पत्तो लाउन सकिनँ कि मनोजी.
2: झन्नै छ दिदी पसल, मेरो त म त एक्लै छु.
0: एकान्तमा हुनुहुन्छ?
2: हजुर हजुर.
0: अब एकान्तमा हुनुहुँदो रहेछ नि, मलाई एकान्तमा तपाईँको पसल छ भन्ने थाहा भएन नि त, त्यही भएर होला.
2: बोर्ड राख्दै भए त ठ्याक्कै चिन्छ होला दिदी, बोर्ड छैन त्यही भएर गाह्रो भएको.
0: त्यही भएर मलाई चिन्न गाह्रो पर्यो. तर हामी ठ्याक्कै त्यो रातमाथि डाँडाको अलिक पर एकदम समथर ठाउँ छ.
2: हो, रातमाथि डाँडाबाट अलिकति तल 2-3 घुम्तीबाट ठ्याक्कै मेरो पसल
0: दिदी. ल ठिक छ, अब मलाई याद भयो. ल ठिक छ ठिक छ, अब आउँदाखेरि चाहिँ हामी पस्नेछौँ. अनि अनि अब व्यापार त मजाले चल्दैछ होला यो गर्मी सिजनमा, के के छ?
2: चिसोहरू चल्छ दिदी, चिसो पदार्थहरू।
0: ल हामी आएपछि त्यहाँ गर्मी रहेछ, एकदमै गर्मी ठाउँ छ त्यहाँ। अस्ति मैले पनि एकदमै धेरै गर्मी महसुस गरेँ। अब त्यहाँ हाम्रो मदनजीको कार्की पसलमा आएर चाहिँ हामी चिसो खान्छौँ है त। अब
2: हुन्छ दिदी, नाइ भन्दैन म त दिदी, दिदी हजुर नआएर कसले, दिदी हजुरहरू आएन भने कसले खाइदिन्छ हौ हाम्रो।
0: त्यही भनेको क्या मनोजी, अब मैले पत्ता लाउन सकिनँ, ठिकै छ, अब पत्ता लाउनेछु, म प्रयास गर्छु। अनि के छ अरू नयाँ खबर हामीलाई सुनाउनुहोस् न।
2: एकदम ठिक छ दिदी, आजको मौसम घाम लागिरहेछ दिदी, राम्रो छ दिएर के छ,
0: रामेछापतिर पनि घाम लागेको छ। यहाँ यस्तो हेर्नुहोस् न, बन्द कोठाभित्र शीतलमा बसेर बोल्दा नि यहाँ पसिना आइरहेको छ, गर्मी छ आज एकदम धेरै।
2: यहाँ पनि त्यस्तै छ दिदी,
0: गर्मी छ, गर्मीमा अब चिसो शीतल चिजहरू आफैले बनाउँदै हुनुहुन्छ, आफूले पनि खानुहोस्, अरूलाई मात्र दिने काम नगर्नुहोस् है मनोजी। म त म भइहालेँ, आएपछि म नखाइकन त जाँदिनँ, तर यो गर्मी सिजनमा अरूलाई मात्र दिने भन्दा पनि, पैसा लिने भन्दा पनि आफू पनि खाने गर्नुहोस् भन्न खोजेँ मैले। ल पके पनि ल खानुहोस्, बस्नुहोस्, अब पछिका दिनहरूमा फेरि पनि रमाइला मिठा कुराकानी सधैँ छ। एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई भन्नुपर्छ, रामेछाप परिवार मित्रहरू सम्पूर्णलाई भन्दा मेरो साथीहरू भन्नु भन्नुपर्छ, रतन सिरेश, दुर्गा मगर, सविता मगर, पूर्णसभा मगर, निका लामा, सुस्मिता मुस्ताङ, दुर्गा पाण्डे, देवनाजी र भन्दैछु, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दैछु, पिन्छु हस्त दिदी, नमस्ते।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुली चैनपुरदेखि मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ, सम्भवत अब म एकजना साथीसँग चाहिँ कुरा गर्छु कि जस्तो लाग्दैछ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार हजुर, यो आवाज कता खिम्तीदेखि हो कि जस्तो लाग्यो? यो आवाज खिम्तीदेखि हो? कस्तो बिर्सिएछु त मैले, सिन्धुलीदेखि हजुरको शुभ नाम भन्नुहोस् न। सरस्वतीजीको खबर के छ ल भन्नुहोस् न।
3: मेरो खबर एकदमै ठिक छ, अनि दिदीको के छ?
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो गमाइलो छ, सिन्धुलीतिर जस्तै त पनि गर्मी छ, सिन्धुलीमा नि त व्यापक गर्मी नै छ होला होइन?
3: हजुर दिदी।
0: अनि गर्मीको समय के गरेर बित्छ हाम्रो सरस्वतीजीको विशेष गरी?
3: घर आएपछि काम गर्ने, प्रोग्राम सुन्ने, बस्ने भन्नुपर्छ दिदी।
0: यस्तो तातो घाममा गर्मीमा पनि काम गर्दै हुनुहुन्छ, गर्दै हुनुहुन्छ?
3: हजुर, अलिअलि घर आएपछि काम गर्ने, बस्ने।
0: ल अब बिस्तारै बिस्तारै धान रोप्ने सिजन पनि सुरु हुन लागिसकेको छ है?
3: हजुर,
0: धान रोप्न आउँछ हाम्रो सरस्वतीजीलाई?
3: आउँछ।
0: मलाई पनि सिकाउनुहोस् ल, तपाईँको खेतमा धान रोपाई भएको दिन मलाई पनि भन्नुहोस्, तपाईँसँग धान रोप्न आउँछु म पनि। ल अनि त्यसपछि रमाइलो मिठो कुराकानी गर्नुपर्छ, रोपाई हिलो खेल्दै है, दिदी बहिनी हिलो खेल्ने अनि धान रोप्ने, मेलो काट्न चाहिँ पाइएन फेरि। हुन्छ भन्नुभएको छ, ल कहिले हुन्छ हामीलाई यसो जानकारी गराउँदै गर्नुहोस्, यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लागौँ। ल साथीहरूलाई सम्झाउनुहोस्, एउटा मिठो गीत बज्छ।

0: लागि र मलाई सरस्वती मगर भनेर चिन्ने नचिन्ने सबैको लागि र मलाई फोन गरेर सहयोग गर्नु बहिनी शर्मिला मगरको लागि भन्दै छुटिन्छु दिदी, नमस्कार।
1: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वतीजी सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। सम्भवतः आउनुहुन्छ भने साथीलाई अब एकजनालाई चाहिँ लिउँ कि जस्तो लाग्यो, मैले अघि चाहिँ एकजनालाई मात्र लिन्छु भन्दै थिएँ होइन, अलिकति केही समय भ्याइसके जस्तो लाग्दैछ, त्यही भएर साथी आउनुहुन्छ भने अर्को साथीलाई लिन्छौ, नभए तापनि कार्यक्रममा तपाईँका कमेन्टहरू वाचन गर्दै अब सुविधा हुनुपर्ने बेला हुन पनि लागिसकेको छ। यति बेला तपाईँको फेसबुक कमेन्ट धेरै छ, तर आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, हेलो भन्दै थिएँ, गइसक्नु भयो। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, मिडिया प्रेमी भाइ अनिसाजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, त्यसै गरी सत्यकोला इसाराजीले पनि सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ, साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु, हेलो। ठिकै छ, टेलिफोनले अन्त्यतिर धोका दिँदैछ, केही छैन, हामीले शुरूआत चरणहरूमा धेरै साथीहरूसँग कुरा गरिसकेका छौं। यति बेला सन्जु शेर्पाजीले पनि दर्शन नमस्ते हाई दिदी, के छ खबर, आरामै हुनुहुन्छ होला, म सन्जु शेर्पा ताप्लेजुङबाट बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, म सबै साथीहरूको नाम त वाचन गर्न सक्दिनँ, तपाईँको नाम र ठेगाना मात्रै वाचन गर्छु है तपाईँले पठाउनु भएको कमेन्ट मार्फत। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, देवेन किशोर अञ्जानजीले पनि लेख्नु भएको छ, केही लेख लेख्नु भएको छ, उहाँको लेखसी म वाचन गर्छु, आफूभित्र भएको वृष राग अनि अहंकार र गलत सोचाइहरूलाई फ्यालिदिनुहोस् अनि तपाईँभित्रको नकारात्मक नेगेटिभ सोच विचारहरूलाई मनभित्रबाट निकालेर फ्यालिदिनुहोस्, सधैँ सकारात्मक सोच र विचार लिएर अगाडि बढ्नुहोस्, तपाईँले चालेका प्रत्येक ढोकाहरू खुल्दै जानेछन्, सबैलाई शुभ दिनको कामना, देवेन किशोर अञ्जान प्रवासी भनेर लेख्नु भएको छ। पक्कै पनि देवेनजीले लेख्नु भएको कुरा एकदमै सान्दर्भिक छ, तर हामीले कहिलेकाहीँ चाहिँ होइन बाध्यात्मक रूपमा पनि कहिलेकाहीँ चाहिँ नेगेटिभ कुराहरू अथवा नेगेटिभ भनाइहरू भनेका छौँ कि जस्तो पनि लाग्छ, सकेसम्म त नराम्रो कुरा नभनौ, अरूलाई नराम्रो सोचौं भन्ने हो, अब सबै व्यक्तिहरूले चाहिँ अब सकारात्मक सोच विचार राखेर नै अगाडि बढ़िरहनु भएको हुँदैन भन्ने पनि लाग्छ, जति साथीहरूले जोसले चाहिँ राम्रो सकारात्मक सोच लिएर अगाडि बढ्नु भएको छ, उहाँहरू पक्कै पनि अगाडि बढ्नु भएको छ भन्ने लागेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु देवेनजीलाई। त्यसै गरी रूपसना योगीजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको ढुङ्ग्रेबासबाट भन्नुभएको छ, हिरा बहादुर लगाईजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु यता बुटवेलबाट भन्नुभएको छ, गोली आप्पाको छोरी भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते हाये, म कार्यक्रम सुन्दैछु दौलखाबाट संगीता लामा भन्दै हुनुहुन्छ, जनक रोजाली मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामिसाप घर भइहाल चाहिँ काठमाडौँबाट अब बच्ने गीत सबैको लागि भन्नुभएको छ, विनोद बरवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट भन्नुभएको छ, मुना मुखियाजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, त्यसै गरी राज घरे मगरजीले पनि हेलो नमस्ते झोरले सुन्दैछु उदयपुर घर भई हाल चाहिँ भारतबाट, आज जन्मदिन मनाउने मेरो भाइ मानबहादुर मगरलाई साथै युवराज तिवारी उहाँहरू दुवैजनालाई जन्मदिनको अनमोल शुभकामना भन्दै हुनुहुन्छ, उहाँहरू दुवैजनालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी सौरभ केसीजी पनि लेख्नुहुन्छ, नमस्ते है म पनि कार्यक्रम सुन्दैछु यता बागचौरो नगरपालिकाठको मान्छे हालसी भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ, त्यसै गरी हरफल रोशनीजीले पनि नमस्ते म हरफल रोशनी धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, धनु गजमेरजीले पनि दिदी नमस्ते आरामै हुनुहुन्छ खाना लिनुभयो कार्यक्रम सुन्दैछु है ओखलढुङ्गाबाट अब बच्ने गीत सबै सबैको लागि भन्नुभएको छ, त्यसै गरी धर्मराजजीले पनि नमस्ते अभिवादन म ढकाल धर्मराज बिर्तामोड झापा गर्दै हाल चाहिँ दुवैबाट कार्यक्रम सुन्दैछु अब बच्ने गीत सबैको लागि भन्नुभएको छ, मनोज सुन्दासजीले पनि दिदी नमस्ते हाई गुड मर्निङ के छ खबर म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट भन्नुभएको छ, टुबहादुर गुलामीजीले पनि नमस्ते गुड मर्निङ सबैलाई भन्दै हुनुहुन्छ, वसन्त श्रेष्ठजीले पनि नमस्ते हजुर म ताप्लेजुङदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, निशा ठोकरजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, बुद्ध वज्राचार्यजीले पनि ह्याप्पी जन्मदिन मानबहादुर सरजीलाई भन्दै हुनुहुन्छ, मानबहादुरजीलाई चाहिँ बुद्धजीले जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ। फेरि पनि हाम्रो तर्फबाट मलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी तुलसी केसी लोरीजीले पनि नमस्ते है, म पनि कार्यक्रम मजाले सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिलन पुरीजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु खोटाङबाट, अहिले चाहिँ काभ्रेबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। शुक्रराज रोसाईले निर्दोषजीले पनि नमस्ते है, सांगीतिक अभिवादन, म पास्टर इलियाङ साब घर भई हाल्छ फिदिम चार डब्लुबाट, शुक्रराज रोसाईले निर्दोष हो, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। हिर्सो चामलिङ राईले पनि अब बस्ने गीत सबैको लागि, म यता उदयपुरबाट भन्नुभएको छ। दिपिका तामाङजीले पनि दार्जिलिङबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै कार्यक्रमबाट पक्कै विदा माग्नुपर्ने हुन्छ। आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो करिना खड्का, शर्मिला थापा मगर, पासाङ डोल्मा तामाङ, मेनुका मगर, छोकी शेर्पा, मनोज कार्की, त्यसै गरी सरस्वती खत्रीजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबैलाई मनदेखि विशेष धन्यवाद। साथसाथै कार्यक्रम लोकशैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, साथसाथै सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो र मलाई धेरै धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम

0: भने रेडियो सुन्दै गर्नु होला। हवस् त, नमस्ते।
1: ओहो सर्जीज्यू, सन्चै छु नि। कति ढिर्के भएको त लाहोरबाट आएपछि त।
2: तिमी पनि हरलक्कै परेर नचिनी भएछौ।
1: ओहो, तिम्रो झन् दाह्री पनि पलाएछ सर्जी।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाद्वारा सामान्य प्राप्त यो दिवस हरेक वर्ष जून 16 मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवन स्तर उकासमा पुर्याएको योगदानको सम्मानमा दिवस मनाउँदै आएको छ। यस वर्षको दिवसमा अवसरमा आईडीएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्र संघका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब 80 करोड़ परिवारका सदस्य लाभान्वित सर। करिब 1 दशक आप्रवासीहरूले न्यून तथा माध्यम आय भएका मुलुकहरूमा करिब 5 वर्ष अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन वैदेशिक विकास सहायता रकम भन्दा बढ़ी तथा प्रत्यक्ष वैदेशिक लगानी सरह रहेको उल्लेख गर्नुभएको छ। तीमध्ये एक इतिहाई भन्दा बढ़ी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान गरिएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकास सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको 2 हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिरहेको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकास गरिएकोमा 27 गते थप 27,37,38,000 भुक्तानी गरिएको थियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। कालीबाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाड़ामा बार्गेनिङ गरेर बढ़ी रकम असुल्न खोज्ने 35 जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेशन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो। काउन्टर आसपासमा सक्रिय भएर बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरूले हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ। पक्राउ परेकालाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने एसपी सुवेदीले जानकारी दिनुभएको छ। आरोपीहरू विरूद्ध सार्वजनिक हित विरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर पठाउने भएको छ। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर दुर्व्यवहार तथा कोटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका 2 भंगे निवासी 24 वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनको घरबाट प्रेग्नाम्याक्स 1 ट्याब्लेट, ह्याडमो 41 ट्याब्लेट, एन्टी कप र 2 ट्याब्लेट र नाइट्रोज जहम 5 ट्याब्लेट
बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार रमेशले करिब 3 महिना अघि युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर धम्की दिँदै कुटपिट गरेको थियो। सो घटनाको भिडियो उनले मंगलबार राति करिब 8:30 बजे आफ्नै फेसबुक आईडी मार्फत सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएपछि प्रहरीले राति करिब 10:40 बजे उनको घरबाट उनलाई पक्राउ गरेको हो। यसै घटनामा तुलसीपुर उपमहानगरपालिका 2 बालापुर निवासी 21 वर्षीय जीवराज खत्रीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। बागलुङमा भारतीय पर्यटक र तीर्थयात्री बढ़ेका छन्। मुक्तिनाथ जाने पर्यटकले बागलुङ कालिका शालिग्राम संग्रहालय र पञ्चकोट भ्रमण गर्न थालेका छन्। कालीगण्डकी करिडोर मार्फत भैरहवाबाट सिधै मुक्तिनाथ जाने सड़क बनेपछि तीर्थयात्रीहरूले बागलुङमा पनि समय बिताउन थालेका छन्। कालीगण्डकी करिडोर भित्रका अन्य धार्मिक स्थलको समेत भ्रमण गर्दै उनीहरूले मुक्तिनाथ पुग्ने गरेका छन्। मुक्तिनाथ गएका अधिकांशले शालिग्राम संग्रहालय र कालिका मन्दिर दर्शन गरेको स्थानीय व्यवसायी अर्जुन चोखालले बताउनु भएको छ। तीर्थयात्रामा आएका भारतका आशुतोष नमोदले कालिका मन्दिर ग्राम संग्रहालय पञ्चकोट र कालीगण्डकी नदीमाथि बनेको लामो झुल्के पुलको भिडियो बनाई टिकटक र सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन्। उहाँले धार्मिक सर्किटको रूपमा मुक्तिनाथदेखि बागलुङका अधिकांश स्थलको चर्चा समेत गर्नुभएको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भएको बेला मध्य पूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमण 4 जनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाफ दिने चेतावनी दिएको छ। इजरायल मार्फत भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवातिहा क्षेत्रमा कम्पीमा 4 जनाको ज्यान गएको कतारी संचार माध्यम अलजजिराले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाएपछि अमेरिका इजरायल सम्बन्धमा प्रयात्व दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षले उपराष्ट्रपति जेडी भान्सले इरानको शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ। तर उहाँले इरानले आतंकवाद र आणविक कार्यक्रमलाई समर्थन जारी राखेकोमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। इरानका विदेश मन्त्री अब्बास अराक्सीले भने लेबनानमा तत्काल युद्ध विराम र इजरायली फौजको फिर्ता कुनै पनि सम्झौताका अनिवार्य शर्त नभएको बताउनु भएको छ। विश्व नेताहरूको समूह G7ले अमेरिका इरान सम्झौतालाई ऐतिहासिक अवसर भन्दै समर्थन जनाउँदै हर्मुज जलमार्गमा अवरोध नहोस् भन्ने आग्रह गरेको छ। मध्य पूर्वमा जारी यो नयाँ राजनैतिक सैनिक घटनाक्रमको क्षेत्रीय स्तरता आगामी शान्ति प्रक्रिया कस्तो दिशामा जाने भन्ने प्रश्न थप जटिल बनाए विश्लेषकहरूको भनाइरहेको छ। खबरको अन्त्यमा खेल खबर। विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले 3 गोल गर्नुभएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन विश्वकप फुटबलमा मेसीको 16 गोल पनि रहेको छ। मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्टार स्ट्राइकर मिलोस्लाव क्लोजसँग बराबरी गर्नुभएको छ। क्लोजले 16 गोल गरेका थिए। मेसी र क्लोजपछि फ्रान्सका एम्बाम्पेले 14 गोल गर्दै पछ्याइरहेको छ। आजको खेलको शुरूआतसँगै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस साइबीको
प्रहारले पोस्टको दिशा लिनु भएको छ। बाध्यता पाएन भने साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजय शुरूआत गरेको छ। छैटौं पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाड़ी बनेको छ। मेसीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: विषादे युक्त खाना त्यागौं रैथाने बाली तिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सूचना।
1: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ, साँगुटार र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी, रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
0: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: Hango.
1: Let's go.
2: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटोमा रहेर साथी राख्नु भएको छ सम्झना खड्की हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु नेपाली भव्य गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौं तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौं भने साथसाथै तपाईँले नै पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्छौं भन्न चाहन्छु अनि साथसाथै लेख रचनाहरू त वाचन हुनेछन् भने रमाइला रमाइला नेपाली भव्य गीतहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने नै छौं सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु गर्न सक्नुहुन्छ नम्बर 0848 40 00 26 रहेको छ 0848 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ मिठा रमाइला कुराकानी गर्नेछौ पनि भन्न चाहे मिठा रमाइला कुराकानीहरू हुनेछन् यस समयमा 11:23 गइसकेको छ सो सुनहरू साथ दिनुहोला मेसेज गर्नुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला अनि फटाफट फोन गर्नुहोला है त पनि भन्न चाहन्छु मौसमको कुराकानी गर्नुपर्दाखेरि गर्मी छ गर्मीको महसुस छ होइन गर्मी भइराखेको छ भने त्यस्तै गरेर तपाईँकोतिर कस्तो छ अनि अर्को कुरा भन्नुपर्दाखेरिमा स्वास्थ्य ख्याल गर्नुहोला हामीलाई सुनहरू साथ दिनुहोला भन्ने यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा मिठो मिठो मिठो गीत राखेर त्यसपछि आउँछौ तपाईँसँग रमाइला कुराकानी गर्नको लागि यति बेलाको समयमा तपाईँको माझमा टुट्नु थियो टुट्यो मुट्यो यो गीत

0: यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। अब तपाईँसँग कुराकानी हुन्छ, आउन सक्नुहुन्छ। नम्बर 0840 40 0026 रहेको छ, 0840 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। आउनुहोला पनि हुन चाहन्छु, साथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा तपाईँले पठाउनु भएको म्यासेजहरू पनि वाचन हुनेछन् भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
1: नमस्कार भाइ।
0: नमस्ते नमस्कार हजुर, शुभ नाम।
1: मैले भन्नु पर्यो म करिना खड्का।
0: करिना, के छ खबर?
1: खबर त सबै ठिक छ भन्नुपर्छ। तपाईँको
0: ठिक छ? राम्रो छ, रमाइलो छ। के गर्दैछ खाना भयो?
1: मेरो खाना भइसक्यो। तपाईँको भयो?
0: मेरो पनि भइसक्यो। रेडियो सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: रेडियो सुन्दै हुनुहुन्छ?
1: सुनिरहेको छु।
0: अनि मौसम कस्तो छ?
1: मौसम त यस्तो घाम लागिरह
0: घाम लागिरहेछ, गर्मी छ नि सेवा।
1: हजुर।
0: ओके, ठिक छ, स्वास्थ्य ख्याल गर्नलाई आफ्नो हुन चाहन्छु। सुन्दै हुनुहुँदो रहेछ, सुनेर साथ दिनुलाई पनि हुन चाहन्छु। कार्यक्रम के कस्तो लाग्छ? धेरै पछि हो जस्तो लाग्छ कुराकानी गरेको।
1: धेरै पछि नै हो भन्नु पर्छ है भाइ।
0: कस्तो लाग्दैछ कार्यक्रम?
1: कार्यक्रम त एकदम रिल्याक्स चाहिँ लाग्न त अस्तो अब फोन गर्न मात्र नभ्याएको हो कि।
0: ओके ओके ओके, ठिक छ, जस माया दिनुहोस् सम्झिदिनुहोस् भन्न चाहन्छु। खुसी लाग्यो आज सम्झिदिनु भएकोमा। मिठो गीत राख्छु, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: ओके हुन्छ, स्पिड भएको धनियाजुलाई पनि टाइम पछि नै बोल्न पाएर सुधा दाजुको लागि प्रिन्सिपलमा आउनुहुन्छ, परिस्थितिको लागि हजुरको लागि सम्झनालाई, अनि तपाईँहरू अनि मेरो दादा सचिन भाइलाई, अनि मेरो दादा हुनुहुन्छ कृष्ण सुनवार, अनि मेनुका मकर मणिका मकर मेनुका परियार सिम्पल समिका छेत्री दर्शनको लागि कार्यक्रमलाई माया गरेर सुनिरहनु भएको सम्पूर्ण
0: धन्यवाद उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, 0840 40 0026। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन गर्नेछौँ पनि मन चाहे। साथमा अब रमाला रमाला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने हुनेछ, सुनेर साथ दिनुहोला पनि मन चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। हेलो
2: हजुर, नमस्कार।
0: नमस्ते नमस्कार, अनु के छ खबर? ठिक छ, ठिक हुनु पर्यो। के गर्दै हुनुहुन्छ यति बेला? के गर्दै हुनुहुन्छ? हजुर, साथीहरूसँग रमाइलो गर्दै कहिले गर्ने त है उमेरै यो? ठिक छ ठिक छ, यो हो नि त जस जाँगर भनेको रमाइलो गर्नुपर्छ अहिले नै है। अब कहिले कहिले गर्ने त,
2: गरेन भने त फेरि भोलि पछि बुढेसकाल लागिसकेपछि गरौँ भने भएन कि अरे, होइन? तपाईँले खाना आउनुभयो?
0: भयो त, तपाईँको पनि भइसक्यो होला?
2: भइसक्यो मेरो।
0: ओके ठिक छ, मौसम कस्तो छ? हजुर, मौसम कस्तो छ?
2: यतातिर पानी परिरहेको छ, त्यतातिर
0: यता त गर्मी छ,
2: कति गर्मी हुँदो रहेछ त्यो ठाउँमा।
0: खै म पनि अचम्म लाग्छ, हिजस्तो ठिक ठिकै थियो, राम्रै थियो।
2: ए हाम्रोतिर चाहिँ पानी परिरहेछ क्या, मजाले असार लागेको छ।
0: असार लाग्यो त्यतातिर?
2: लाग्दैन त नि, असारको 2 3 4 5 6 8 जतितिर जति गइसक्यो भन्ने कुरो तपाईँले थाहा होइन?
0: नाइ मलाई थाहा थिएन, गर्मी भएर पानी नपरेर म त खै कति गयो के भयो भन्ने कुरो थाहा पाउन सकेको छैन।
2: यस्तै
0: के भयो कसो है थाहा नै हुन्न। ठिक छ ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो, मिठो कुराकानी गर्न पाइयो। एउटा गीत राख्छौँ, एक्सिस ब्यान्डको गीत छ अधुरो प्रेम, बोलको गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: आज त तन्नैलाई सम्झिन पाइन्छ है,
0: सम्झिदिनुहोस् न।
2: हस् हुन्छ, फर्स्टमा हजुरलाई अनि हाम्रो टेक्निसियन मित्र लगायत हजुरको रेडियो अलि इन्डा टिम अनि विशेष गरी मेरो घर फ्यामिली मेम्बर सबैको लागि अनि विशेष गरी अर्को ढुङ्गातिर रहेर सुन्दै हुनुहुन्छ होला प्यारी साथी भानु गजमेर हुनुहुन्छ अनि सल्यानतिर हुनुहुन्छ दाई ज्ञानपुन मगर अनि साथी एलन थापा मगरलाई एकदम धेरै सम्झना ल भन्नुहुन्छु अनि साथी अभिष लिम्बू समिका जोशी हुनुहुन्छ सुमिता याक्खा हुनुहुन्छ अनि मिस गर्दै हुनुहुन्छ साथी स्मारी मारिका मगर अनि करिश्मा मगरलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु करुणा अनि हाम्रो साइन्सा राईलाई पनि धेरै सम्झिरहेको छु ल भन्न चाहे साथी हिमाली छेत्री हुनुहुन्छ अनि शान्ति हुनुहुन्छ मनसा छेत्रीलाई पनि धेरै सम्झना विकास बिकी लगायत साथीहरू त धेरै हुनुहुन्छ साथी आशिका मगर उषा मगर पारू मगर अस्मिता छेत्री अस्मिता थापा मगर अनि सैलुङको साथी जेन्सा श्रेष्ठलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु निशा लामा दिदी दुर्गा मगर अनि दिदी अनु मगर दिदी उर्मिला थापा मगरलाई पनि धेरै सम्झना दिदी कविता मगर कवि र दाई राजन सुनुवाई दाई अमनाथ लुङ्गेली मगरलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु अनि साथीहरू त धेरै हुनुहुन्छ निशा मगरलाई पनि सम्झना ए मुनाकलाल मगरलाई पनि धेरै सम्झना त्रिसुनाकलाल मगर अनि मिस गर्दै हुनुहुन्छ साथी सुमित्रा राणा मगरलाई पनि धेरै सम्झना निर्मला लामा सुनिता मगर सुनिता मुक्तान राममाया मुक्तानलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु साथी बेली अक्षमी लगायत साथीहरू त धेरै हुनुहुन्छ यति जति पनि साथीहरू प्रोग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सबै सबैको लागि भन्दै जान्छु ल नमस्कार।
0: हस् धन्यवाद, अनि लुङ्गेली मगर हुनुहुन्थ्यो उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ ट्रपक दिपक आवाजमा मासिरी रासिमहाल्छु भन्नुहुन चाहे साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। कुराकानी गरिरहेका छौँ तपाईँसँगै होइन, कुराकानी भइरहेका पनि छन् भन्न चाहन्छु। आउन सक्नुहुन्छ नम्बर 0848 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार। हेलो
3: नमस्ते,
0: नमस्कार अनिला सुफुल्ला हजुरले कहाँबाट के बोल्दै हुनुहुन्छ? खबर के छ, के गर्दै हुनुहुन्छ? खानाको
3: मेरो खबर पनि एकदम ठिकै छ भन्नुपर्छ दाइको सुनाउनु न।
0: मेरो पनि ठिक छ, राम्रो छ, रमाइलो छ, बाबा अलविन्द सकाश छ, हल्का गर्मी महसुस भइराखेको छ। यति रेडियो सुन्दै हुनुहुन्छ तासाङ? ठिक छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। सरसल्लाह सुझाव केही दिन मन छ भन्नु मन छ
3: हुन्छ आइटी मिठो भएछ प्रोग्राम चालन दाजुहरूको लागि अनि दार्जिलिङबाट हुने दिदीको लागि दाई देवमाजीको लागि लगायत
0: हस् धन्यवाद, उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छौँ। यति बेला हामी गीततर्फ लाग्छौँ, त्यसपछि व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। यति बेलाको सुन्नुमा तपाईँको माझमा एक्सिस ब्यान्डको गीत छ अधुरो प्रेम, यति बेला राख्न चाहन्छौँ। त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है त।

0: हजुरको रेडियो 102.1 मेगा
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: सर्टन सिट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम ठेकुर दिपकमा आवाज मिश्री राज महाजु प्राविधिक पाटोमा रहेर साथी राख्नु भएको छ. यति बेला सम्झनाजी हुनुहुन्छ, उहाँको साथ रहेको छ. कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार. नमस्ते नमस्कार धनुजी, स्वागत छ कार्यक्रममा. के गर्नुहुन्छ? यस्तै कार्यक्रम सुनेर है.
1: हजुर
0: खाना भयो? ठिक छ, राम्रो छ, रमाइलो छ. तपाईँहरू कस्तो छ? अनि खाना भयो कि नै?
1: खाना भइसक्यो अनि हजुर के भयो, म एकदमै सन्तोषी सुतले छु अनि राम्रै छु भन्नुभएको छ. हाम्रो लागिरहेको छ बस्तीतिर
0: मजा. ठिक छ, खाना भइसक्यो भनौँ. रेडियो सुन्दै हुनुहुन्छ, घाम लागिरहेको छ भनेपछि गर्मी छ त्यतिर?
1: त्यति गर्मी त छैन, बिहान बेलुका त शीतलै हुन्छ. दिनमा चाहिँ घाम लाग्दा चाहिँ अलिअलि कामतिर हुँदा चाहिँ अलिकता गर्मी भएको हो कि महसुस हुन्छ. तैपनि यतातिर त फेरि मन्थलीतिरको जस्तो रामेछापतिर आएको जस्तो त्यति गर्मी हुँदैन.
0: ठिक छ, ओके. अब जो स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोला पनि हुन चाहन्छ. त्यो पछि आउनुभयो, अरू त राम्रो छ, ठिकठाकै छ है खबर?
1: एकदम एकदम राम्रै छ, ठिकठाकै छ भन्नुपर्छ दादा.
0: ठिक छ, खुसी लाग्यो त्यो सम्झिन पायो. मिठो गीत राख्छ, सञ्जीव सिंहको आवाजमा गीत छ मुन्डुलाना बल गीत राख्नेछौ. साथीको आफन्तलाई सम्झिनुहोस् न.
1: के हुन्छ विशेष त दादा हजुरकै लागि
0: धन्यवाद.
1: त्यसै गरी दिदी हुनुहुन्छ सम्झना दिदीलाई पनि, ललिता दिदी राजन भाइलाई धेरै धेरै भन्न चाहन्छु. हजुरकै एफएम अल युनिटकै लागि भन्न चाहन्छु. घर परिवारमा सुन्दै हुनुहुन्छ मेरो मम्मी बाबा, बाबा चाहिँ बिरामी हुन्छ. यसै कार्यक्रम मार्फत शीघ्र स्वास्थ्यको कामना गर्दै गर्दै सुनाउन चाहन्छु. अनि त्यसै गरी नानी साना सुन्दै छ घरमा. अनि त्यसै गरी हुनुहुन्छ दाई अभिष बिन्दु, पङ्कलाल तामाङ, हजुर सिंह दाई, ज्ञानकुन मगर, अनि हुनुहुन्छ दाई भरत सुलकोटीलाई पनि सम्झना छ भन्न चाहन्छु. अनि अघि भर्खरै फोन गर्ने तयारी साथी अनुलुङ्गेली मगर बहिनी प्रमिला तामाङलाई पनि धेरै सम्झना भन्न चाहन्छु. साथी अविनाश लुङ्गेली मगर, राज घाली मगर हुनुहुन्छ, साथी मसम्म छनी कृष्ण सुनवार हुनुहुन्छ, किरेन्द्र विस्तार बस्नेत, सञ्जय बस्नेत, साथी विकास ऋषी, अनि साथी जेनिसा श्रेष्ठा, निशा श्रेष्ठा, निशा लामा, दुर्गा मगरको लागि भन्न चाहन्छु. अनि हुनुहुन्छ सम्पली शेर्पा, अमिना सुनवार, साथी अनुषा मोक्तान, रमेश प्रतानी लगायत साथी धेरै हुनुहुन्छ. विशेष नाम छुटेको साथीहरूलाई र विशेष मलाई धनु गजमेर भनेर चिन्नुहुने साथीहरू सम्पूर्णलाई र यतिखेर कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्णलाई भन्दै जान्छु ल. नमस्ते.
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पहिले तपाईँको 3940 3946 माध्यम भएर आउन सक्नुहुन्छ भन्न चाहन्छु. 3940 3946 माध्यम भएर आउनुहोला भन्न चाहन्छु. यति बेला म मेसेजहरू पनि वाचन गर्न चाहन्छु हजुरको रेडियोमा प्राप्त सामाजिक सञ्जाल फेसबुकमा. त्योभन्दा अगाडि कोही हुनुहुन्छ है भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार.
2: हजुर श्रीराज सर नमस्कार.
0: नमस्ते नमस्कार, अनि स्वागत छ. दुर बजी के गर्दै हुनुहुन्छ?
2: हजुरको प्रोग्राम सुनेर बसिरहेको
0: छ. कार्यक्रम सुनेर बसिराख्नु भएको छ. खाना भयो?
2: खाना भइसक्यो हजुरको?
0: भयो, मेरो पनि खाना खाएर उपस्थित भएको छु. मौसम गर्मी होला भाइ यसबारे?
2: हजुर गर्मी छ भन्नुपर्छ है
0: त. ठिक छ, अब खेतीपातीमा के हुँदैछ? के लगाउने तर्खर गर्दै हुनुहुन्छ? के लगाइसक्नु भयो?
2: अब धाको बिहा राख्ने तर्खर हो सर, अन्त
0: मकै पाकिसके?
2: हजुर
0: हजुर. खाइ पनि सक्नुभयो आलु मकै?
2: हजुर हजुर. अस्ति नै हो त सर.
0: ए त भाइ, हाम्रोतिर त सानो पो छ त भर्खर. ए ठिक छ,
2: यता बारीको त भर्खरै अब जोखम गर्ने बेला भएको छ.
0: हजुर ठिक छ, ठिक छ, खुसी लाग्यो. जस्तो कार्यक्रममा भने एउटा कुरा सुन्न मन लाग्यो, खेतबारीतिर के अरे खेततिर चाहिँ बाँदर लाग्दैन कि तपाईँकोतिर बाँदरहरू हुँदैन?
2: हजुर खासै त्यति लाग्दैन भन्नुपर्छ, तर खासै त्यस्तो यता चिसापानतिरको जस्तो यता कठोरतिरको जस्तो आउँदैन.
0: ठिक छ, राम्रो रहेछ, अझै त अझैसम्म राम्रो रहेछ, ठिकै रहेछ है. ठिक छ, नत्र प्रायः सबै ठाउँ भ्याइसके अब बिस्तार मादरहरू आउनु थालिसके सर त्यसलाई पनि सोधिहालेको ठिक छ राम्रोसँग राम्रै तरिकाले भित्राउनु भएछ मकै बाली भनिसकेपछि ओके खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा एउटा मिठो गीत राख्छौँ साथी आफन्तलाई सुनिदिनुहोस् न
2: विशेष हजुरको लागि हजुरको घर परिवारको लागि मिस गर्न चाहन्छु मेरो घर परिवार सम्पूर्ण मम्मी दिदी यहाँ सुन्दर गर्छ उहाँहरूको लागि अघि भर्खरै फोन गर्ने बहिनी धनुगजमा अनु लुगेली मगरलाई एकदम मिस गरिरहेको छु हजुरहरूले विशेष पनि भन्न चाहन्छु अनि प्रिया बहिनी निर्मला पञ्चमला लामा बहिनी रियाकी रिता सुनर बहिनी कासम डोल्मा तामाङ बहिनी रमिला तामाङलाई नै मिस गरिरहेको छु भन्न चाहन्छु अनि कोही विशेष त अनि प्रिया साथी देवी प्रशान्त शेख प्रवीण श्रेष्ठको लागि मनोज कार्की दिनेश नेपाली मेरो मात्रै हुने साथी उरिन्द थापा मगर नवीन खानतिर हुनुहुन्छ साथी नवीन थापा महिलाले मिस गर्छु रान्छु दुर्गा मगर लगायत जति पनि साथीहरू मेरो आजबाट परिचित हुनुहुन्छ उहाँहरू सबैलाई र बहिनी सविता मगरलाई नै एकदम मिस गरिरहेको छु भन्दै भन्दै छुट्टिन चाहन्छु सर नमस्कार
0: हस् धन्यवाद उहाँलाई मैले देखि धन्यवाद दिन चाहन्छु त्यो बेला म म्यासेजहरू वाचन गर्छु अब चाहिँ टेलिफोनमा कुराकानी गर्दैन केही म्यासेजहरू छन् म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ होइन म्यासेजहरू पठाउनु भएको छ माया गरेर छ यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु केही हुनुहुन्छ रमला साम्पाङराले सुन्दैछु भन्नुहुन्छ तुलसी केसी लुरी हुनुहुन्छ दैलेखको मान्छे अहिले चियरको खाँचीबाट सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ सत्य कला इसारा हुनुहुन्छ मिसु प्यारी रिमा थामी अनि लगायत सबैमा भन्नुहुन्छ भने अब नाइस डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ हिरो बहादुर लगाई हुनुहुन्छ बुटोलबाट सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ भने रूपसना योगी हुनुहुन्छ सिन्धुली ढुङ्गे बासबाट कार्यक्रममा चाहिँ सुन्दैछु भन्नुहुन्छ देवेन किशोर रञ्जान हुनुहुन्छ आफूभित्र भएको रिस राग अनि अहंकार र गलत सोचाइहरूमा आफूभित्र भएको रिस राग अनि अहंकार र गलत सोचाइहरूलाई फ्यालिदिनुहोस् अनि तपाईँभित्रको नकारात्मक नेगेटिभ सोच विचारहरूलाई मनभित्रबाट निकालेर फ्यालिदिनुहोस् सधैँ सकारात्मक सोच र विचार लिएर अगाडि बढ्नुहोस् तपाईँले चालेका प्रत्येक ढोकाहरू खुल्दै जानेछन् सबैलाई शुभदिनको कामना देवेन केश रञ्जान प्रवासी भन्नुहुन्छ आज सन्चो छैन हो हजुरलाई धेरै पछि सुन्दैछ है तर तपाईँको अघि पछिको जस्तो भोइस छैन नि दाजु तपाईँलाई पक्कै पनि सन्चो छैन भन्नुहुन्छ ठिक छ राम्रो छ आवाज अर्कै आएको छ र छैन होला हो निराजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु ठिक छ राम्रो छ रमाइलो छ आवाज कसरी फरक आयो भन्ने उस्तै छ उस्तै हो होइन बरु तपाईँलाई कस्तो छ होइन स्वास्थ्य कस्तो छ तपाईँको ख्याल गर्नुभएको छैन खाना खानुभयो कि नै के गर्दैनुहुन्छ बरु होइन भन्नुहोस् पनि भन्न चाहन्छु नमस्ते म्यासेज गर्दैछु ल भन्नुहुन्छ विशेष रूपमा धन्यवाद अनुरा खड्का उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु निशा ठोकाले पनि सम्झना सबैमा भन्नुहुन्छ अप्सरा खड्का हुनुहुन्छ कार्यक्रम सुन्दैछु रामेछापको नमाडीबाट सबैमा सम्झना छ भन्नुहुन्छ बाबुरा मगर हुनुहुन्छ ओखलडुङ्गा पोखली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु है घर परिवार साथीभाइ सङ्गीत सबैमा सम्झना माया छ भन्नुहुन्छ विशेष गरी त प्यारो साथी रञ्जित कालीलाई धेरै माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्दै अब चाहिँ छुट्यौँ तुलसी केसीले पनि सुन्दैछु भन्नुहुन्छ भने टेकबहादुर पुमाले पनि कार्यक्रम सुन्दैछु उदयपुर चौधरी नगरपालिका 8 बेल्टा राई टुलचोकबाट सञ्जना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै अब चाहिँ छुट्नुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सुनेर साथ दिनुभयो सम्पूर्णलाई विशेष विशेष विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुटे तपाईँ भने हजुरको रेडियो 102.1 घाट सुन्दै गर्नुहोला अनि अन्तिममा भन्न चाहन्छु प्रशस्त मात्रामा पानी पनि पिउनुहोला स्वस्थ र मस्त व्यस्त रहनुहोला हवस् त नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। सूचना
3: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साँगुटाप र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
2: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310, 0142-62-332, 9851-2016, 9843-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालय त्रिवीले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफरिएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको

0: क्षेत्र त्रिवीको अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विधा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएका कबुलियतीनामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकामा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिए अनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आएकामा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउन व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिनुभएको हो। त्यसै गरी आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नशिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नशिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो आंगिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएका भत्ता सरह नै उपलब्ध गराउनका लागि निर्देशन दिएको छ। मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नशिपका चिकित्सकहरूलाई प्रदान गर्ने व्यवस्था गरे त्यसको जानकारी आयोगलाई गराउन अनुरोध गरिएको छ। चार दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। उहाँ आइतबार बिहान बेजिङ पुग्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि पार हिमाल समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान समेत गर्नुभएको छ। हिजो बेजिङमा नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकी सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटियो, सुनको भाव आज तोलामा 1,200 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन, 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता, स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोटका 3 पालिकामा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावे गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिलागुफा नगरपालिका 10 रूरू बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महावे गाउँपालिका 2 महावे पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदी 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रिय संघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 तारीकमा मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाउने गरिन्छ। वर्षको दिवसका अवसरमा आईडीएफएआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्य माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच हालै भएको शान्ति सम्झौतामा 300 अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको खबरमा उल्लेख छ। कोष लगानी, ऊर्जा, यातायात, उत्पादन, उद्योग तथा आपूर्ति व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रित छ। यसमा अमेरिका, खाड़ी अरब देशहरू, एसिया, दक्षिण अमेरिका तथा अफ्रिकाका कम्पनीहरूले लगानी गर्नेछन्। इरानमा ठूलो मात्रामा लगानी भित्राउने उद्देश्यले 300 अर्ब अमेरिकी डलरको निजी लगानीको स्थापना गर्ने योजना इरान अमेरिकाको सम्झौतामा समावेश गरिएको हो। आधाभन्दा बढ़ी रकमका लागि लगानी प्रतिबद्धता समेत आइसकेको दावी गरिएको छ। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको भनिएको छ। अमेरिका र इरानले पर्सि शुक्रबार झण्डै 3.5 महिना लामो युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 गोलले पराजित भयो। अस्ट्रियाले खेलको 21 मिनटमा रोमानो स्मिथको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 मिनटमा एजन अल अरबको उपहार गोलमा अस्ट्रिया 2-1 अगाडि रह्यो अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटोविकले पेनाल्टीमा गोल गरे। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रिया महत्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगोले खेल्दैछन्। यस्तै साबेक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। मेस्सीले खेलको 70, 60 र 76 मिनटमा गोल गरेका हुन्। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विजय शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गरेको छ। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अङ्क जोड़ेको छ। फ्रान्सको जितमा कप्तान किलियन एम्बेपेले 2 गोल गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगो खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपियाँ भन्दा बढ़ी रकम फिर्ता। स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो। आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह। 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान। अमेरिका र इरान बीचको सम्झौतामा 300 अर्ब डलरको लगानी कोष प्रस्ताव। इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्राउने उद्देश्य। र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्सको पनि विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: जुको रेडियो 102.1 मेगाहर्ट्ज
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: र समय पोसाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: ये गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तन्ने पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुनि सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना सुर्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता आयु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा दिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी साताको सातै दिन यो कार्यक्रम लिएर उपस्थित भइराखेका छौं। आज पनि सेगरम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज बुधबारको बसाई आजको बसाईमा तपाईँले चाहिँ आफूलाई मनपर्ने प्रस्तुति सुनाउनु पर्ने हुन्छ। तपाईँलाई लेख रचना गजल जे आउँछ गीत गाउन आउँछ भने गीत सुनाउन सक्नुहुनेछ र त्यसै गरी तपाईँले क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर गर्न सक्नुहुनेछ र डायलगहरू पनि बोल्न आउँछ भने बोल्न सक्नुहुनेछ। तपाईँको रुचाइको प्रस्तुति रहेको छ आजको बसाईमा र तपाईँलाई जुन इच्छा लाग्छ त्यो चाहिँ आज सुनाउनु पर्ने हुन्छ र कार्यक्रममा अवधिभरि एकदमै मिठा रमाएर चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र तपाईँसँग पनि मिठा कुराकानी गर्दै तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत दर्शन सलामा शङ्का पञ्जा सारसाथदेव गीत रहेको थियो। यो गीतबाट कार्यक्रमको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। आजको बसाईमा तपाईँको रचाएको प्रस्तुति रहेको छ, तपाईँलाई जुन इच्छा लाग्छ त्यो प्रस्तुति तपाईँले सुनाउनु पर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म करिना भन्नु पर्छ दिदी।
0: करिनाजीको खबर के छ त नि?
1: मेरो एकदम राम्रो छ, रमाइलो छ, हजुर छ।
0: मेरो पनि राम्रो रमाइलो छ भन्नुपर्छ है। अनि के गर्दै हुनुहुन्छ यस समय? हजुर, मेरो खाना भइसक्यो त, खाना खायो अरे, हजुरको माझमा उपस्थित भइसकेको छु। अनि के छ, धेरै समयपछि हजुरको आवाज सुन्न पायो, के छ कस्तो छ खबर सुनाउनुहोस्। अनि हाल कता हुनुहुन्छ अहिले?
1: खबर एकदम ठिक छ दिदी। हाल चाहिँ अहिले अस्ति भर्खर केटिएम आफ्नुपर्छ आजबाट पढ्न गएको दिदी, यस्तै छ खबरहरू।
0: धेरै पढ्नु है
1: हुन्छ।
0: ल, मिठो कुराकानी भयो। अरू केही छ त नयाँ नौलो खबर सुनाउनु पर्ने?
1: अरू त केही छैन दिदी, मजा अलिक घाम लागिरहेको छ, गर्मी छ भन्नुपर्छ, अरू समग्रमा सबै ठिक छ तपाईँकोतिर?
0: ल, यता पनि त्यस्तै छ, तपाईँकोतिर जस्तो छ यता पनि त्यस्तै छ है त।
1: हजुर।
0: ल, हामी कार्यक्रमतर्फ लागौँ। आज हामीलाई के सुनाउनु हुन्छ त?
1: म कविता भन्छु नि दिदी।
0: सुनाउनुहोस् है, हामी मजाले सुन्छौँ।
1: हजुर। अब केही कुरा पाउनु छैन मलाई, पाए पनि घुमाइसके, जित्नलाई हतार थियो, हारलाई स्वीकार्न सकिनँ मैले, त्यसमा गई नयाँ फेटा किन सिक्नु, मलाई त मिठो गाउँघरकै ढिँडो र सिक्नु, यता जाँदा उता जाँदा हजुरको नै यति नै दिदी।
0: एकदमै मिठो कविता सुनाउँदै हुनुहुन्थ्यो, बिचमा बिर्सनु भयो जस्तो लाग्यो। ठिकै छ, अर्को बसाइमा होइन हामीलाई सुनाउनुहुन्छ, खुसी लाग्यो। यति मिठो होइन, कति मिठो होइन सुनिरहँ खालको कविता सुनाउनु भएको थियो। ठिकै छ, हजुरलाई विशेष धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नुहोला। आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। हवा हुनुहुन्थ्यो, करिना खड्काजी हुनुहुन्थ्यो, आज अहिले काठमाडौँदेखि। उहाँले पनि एकदमै मिठो कविता सुनाएर छुटिसक्नु भएको छ। जो साथीलाई आजको बसाइमा आफूलाई मनपर्ने प्रस्तुति सुनाउने इच्छा छ, चाहना छ भने तपाईँले फटाफट फोन गर्नुहोला। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ 0840 40 0026। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: आज किसानलाई धेरै पीडा भएको छ, कति साह्रो किसानलाई धेरै पीडा भएको छ। खेतमा बारीमा अन्न बाली लायो, बाँदरले खाएको छ खाएको छ। ए भगवान्, कसलाई भन्ने होला, सरकारलाई भन्दा पनि हुँदैन। मलाई त रुनै पो मन लागेको छ नि, रुनै मन लागेको छ। नमस्कार।
0: नमस्कार। थाहा छ हाम्रो चाहने कार्यलाई चाहिँ यति धेरै रुन मन लागेको छ, कति पीर चिन्ता परेको छ भने त्यो मैले महसुस गरेको छु। मैले जस्तै अरूले पनि महसुस गर्न सके अझ राम्रो हुन्थ्यो भन्ने धारणा छ। के छ जानुकाजी, हजुरको खबर खाना लिनुभयो? हजुर, मेरो पनि खाना भइसकेको छ। कता बारीतिरै हुनुहुन्छ कि घरतिर हुनुहुन्छ त?
2: गाडी नै हो, अब पालो पालो गरेर एकछिन पनि छोड्न हुँदैन। हिजो एकछिन 4 बजे छुट्टीमा बाबु लिन गएको, धेरै एक गरा झिरी पारिहालेछ त्यही भएर, अनि आज चाहिँ पालो पालो गरेको। अब फेरि अब जाने, अनि फेरि तल बेसीहरू बस्छ त्यति खेतमा चाहिँ।
0: ल, ठिकै छ, अब नलाउनु बाली लगाइसक्यो, त्यो बालीलाई जसो तसो भित्र्याउने प्रयास गर्नुहोस्। अब जति नै दुःख भए पनि यो दुःख सङ्घर्ष गर्नुहोस्, पछिको समयमा देखा जाएगा के हुन्छ भन्ने कुरा है। ल, अरू सुनाउनुहोस् के छ त अनि?
2: होलसेलमा
0: सबै ठिक ठाक छ है, होलसेल छ सबै।
2: हजुर
0: ल ठिक छ। अनि आज हामीलाई अब अगाडि पनि होइन एउटा सन्देशमूलक अझै भनौँ न रचना सुनाउनु भइसकेको छ, योभन्दा पछि पनि अरू केही सुनाउनु मन छ हजुरलाई?
2: अरू के सुनाउनु र त्यही बादल आएको अनि बादल लहर बादल क्यारिकेचर भन्दा अरू आउँदैन मलाई। गोबरै बास्ना हुन्छ अरे, चिनी कमेलालाई चिनीकै बास्ना हुन्छ अरे, त्यही भएर हामी बादल गोठालोलाई नि बादल लहर मात्र आउँछ अरे।
0: एकचोटि बादल लखेट्नुहोस् न त, कसरी लखेट्नु हुँदो रहेछ? ल मैले चाहिँ अब हजुरले भन्नुभएको छ पारी पारी बादल छ, त्यो चाहिँ यहाँ आउन नजिकै आउन खोज्यो भने चाहिँ तपाईँले कसरी दबाउनुहुन्छ ल भन्नुहोस् न, हामीलाई सुनाउनुहोस्।
2: म बादल लखेर्छु है त, बादल लखेर्छु। ए बादल चाहिँ लेकिन मकै भातिर नि गयो
0: जानुका कस्तो खुसी लाग्छ कि हजुरसँग बोल्न पाउँदाखेरि, यति हँसाउनुहुन्छ, खालि हाँस्न मन लाग्छ हो तपाईँसँग कुरा गरेपछि त।
2: अनि भाग्दैन नि त, अनि त्यही भएर साग निकाल्नु पर्छ क्या भाइ नभए अनि भने अनि हेरेर बस्छ हामीलाई नै जिस्काएर क्या अरू भएर नमानेर अनि गरेपछि फुल पुगेर अनि तल तल झन् माथि पारिपछि माथि माथि पुग्छ क्या अनि खोला छ अनि खोलाबाट पारि अनि बल्ल चाहिँ बस्न पाइन्छ नत्र हाल्दै लाँदै गर्छ।
0: ल ठिक छ, अब भनेपछि त्यसरी ठुलो आवाजमा आवाज परिवर्तन गरेर गाली गरिसकेपछि खोला पारि तर्छ है?
2: अनि जेन्ट्सहरूले चाहिँ लगाएको पोसाक लाएर बादल लहर्यो भने अझ भाग्छ, अनि बन्दुक बुलेलीहरू बोकेको जस्तो गरी पछाडि हात लाउने अनि यसो लुकाएर गर्ने त्यो भाटाहरू बाँसको कपिसाहरू अनि भाग्छ, नत्र भाग्दैन। बुलेली हरू जस्तो तन्काएर ढुङ्गा हान्नुको जस्तो गर्न थाल्यो भने बल्ल भाग्छ। एउटा साथ मुल्के हुन्छ उनीहरूको, बादरको पनि एउटा राजा जस्तो हुन्छ, अनि यसरी आयो है साथी हो भने जस्तो सङ्केत गर्छ ट्राक्टरको गरे, अनि त्यसपछि सर भाग्छ एउटा त्यो अगाडिको मुल्के हेर्नु सब हुन्छ।
0: ल ठिक छ, अब हाम्रो जानुकाजीले बादर यता पनि आइहाल्यो भने धमाउने तरिका सिकाउनु भएको छ, हामी पनि त्यो उपाय लिन्छौँ होइन। यता पनि धेरै त अहिले आउँदैन, उता जति त्यति दुःख दिएको छैन, तर प्राय जसो यता पनि बेसीतिर चाहिँ धेरै बादर लाग्ने गर्छ, अब त्यो आइडिया अरूलाई पनि सुनाउनु पर्छ जस्तो लाग्यो मलाई है। ल पक्कै पनि कति अब खेती किसान गर्ने रेडियो सुनेर बस्नुहुने उहाँहरूले त सुनिसक्नु भएको छ यसरी चाहिँ दबाउँदाखेरि भाग्ने रहेछ भनेर, तर यति धेरै खुसी लाग्छ होइन, हाँस्न पनि पाइन्छ कति दुःख पीडामा भए पनि हजुरको यो प्रस्तुतिले चाहिँ एकदम हामीलाई चाहिँ होइन हँसाउँछ खुसी लाग्छ। आगामी वर्षमा पनि आउँदै गर्नुहोला, कुरा भनेको धेरै गरिराख्यो भने पनि होइन, अब जहिले जति गरे पनि सकिँदैन होइन, अरूको बसाइमा पनि फेरि गर्ने नै छौँ भन्दै आजको बसाइबाट हामी छुटौँ है जानकाजी। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो जानुका मगरजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ, उहाँको कला प्रस्तुति होइन गर्नुभए एकदमै राम्रो लाग्छ, हँसिलो हुनुहुन्छ, जति नै मनमा दुःख पीड़ा भए पनि खुलेर हाँसेर बोल्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। फेरि पनि अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार भानुजी, आउनुभयो, के छ खबर?
3: मेरो एकदमै ठिकै छ, गर्मी बढिरहेछ, दिनमा त मजाले घाम पनि लागिरहेछ है, बाहिरतिर निस्किन पनि नसक्ने त्यस्तै इच्छा छ। अनि हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ, यो अहिलेको गर्मी देख्दा घाम लागेको देख्दाखेरि बाहिर त एकछिन पनि ननिस्क्यौँ जस्तो लाग्छ, तर काम विशेषमा निस्किनु पर्यो भने नि यति बढी हात्ती हाल्ने होइन, कहिले चाहिँ पुगौँला त्यो ठाउँमा र फर्किउँला जस्तो हुन्छ, त्यस्तो पो भइरहेको छ यता पनि।
3: एकदम एकदम हो, छाता ओढेर हिँड्दा पनि छाता पनि अब तातेर है, छाता तातिसके फेरि त्यति नै गर्मी हुन्छ, अनि लास्टै गर्मी भएको छ
0: घरतिरै हुनुहुन्छ नि
3: घरतिर म भर्खरै बारीतिरबाट घरतिर आएर रेडियो खोलेर नि राखेँ
0: रेडियो खोलेर सुनिराख्नु भएको छ ठिकै छ अनि अरू अब समग्रमा यस्तै छ कुराकानी भइरहेको छ होइन निमित्त नभए पनि होइन जानकारीहरू पाइराखेका छौँ खुसी लाग्छ आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ हजुरले चाहिँ
3: एउटा जोक जस्तो खै जोक हो कि अब एउटा हाँस्ने
0: कविता आज हँसाउँदछ म अघि जानुका दिदीको कुरा सुनेर उहाँले बाँदर दबाउनु भएको सुनेर यति मजाले हाँसे होइन हाँसो नै कन्ट्रोल गर्न सकिनँ अहिले पनि फेरि म त्यसरी नै हाँस्नेछु अब साथीहरूले चाहिँ गाली नगरिदिनु होला पनि भन्न चाहन्छु खुसी हुनुपर्छ नि होइन
3: हजुर एकदमै अब साथीहरूले उल्टो पुल्टो चाहिँ सुन्नु होला फेरि राम्रै सुन राम्रोसँगले सुन्नु होला भन्न चाहन्छु होइन अब यो जस्तै अब जोक अब भनौँ न एउटा कथा जस्तो होइन भन्ने चाहिँ नि म
0: सुरु गर्नुहोस्
3: हुन्छ एक देशमा चाहिँ एउटा दुईजना केटा रहेछन् रे अनि दुईजना केटाको नाम चाहिँ एउटाको माने एउटाको उते रहेछ रे एउटाको उते एउटा रहेछ रे त्यो साथीहरू चाहिँ एकदमै छुट्नै नसक्ने एकदमै खेल्दा पनि सँगसँगै खेल्ने अनि घरमा राति मात्रै अब आफ्नो घरमा हुने रहेछन् रे अनि अब खेल्दा दिनकै दिनकै खेल्दाखेरि सँगसँगै खेल्दाखेरि अब त्यो मानेर उते चाहिँ खेल्दै थिए अरे एउटा चौतारा मुनि भनौँ न एउटा सियालमा अब घाम लागेको बेला खेल्दै थिए अरे अनि तिनीहरूको एक्कासी झगडा परेछ अरे अनि झगडा परेछ नि अनि मानेले चाहिँ पुलिसलाई खबर गरे झगडा पर्यो हाम्रो यस्तो मिलाइदिनु पर्यो भनेर अनि पुलिस आएछन् रे अनि के भयो माने तिमीहरूको प्रेममा के भयो भनेर मेरो नाम माने चारमा नखाने उतेलाई मैले एक झापा ठाने भनेछ अरे मानेले अनि फेरि उतेलाई सोधेछ अरे पुलिसले के भयो त उते अनि चाहिँ के भयो मानेले त्यसरी झापा ठान्दाखेरि भन्दाखेरि मेरो नाम उते चौतारा मना सुते मानेले मलाई एक झापट हानो चार मना मुते भने त
0: हो त्यही हो सक्यो
3: हजुर
0: एकदमै यसमा अनर्थ मान्नुपर्ने कुनै कुरा पनि छैन एउटा होइन सन्देशमूलक पनि रहेको छ अब विशेषमा एकदम घनिष्ठ सम्बन्ध भएको मान्छे होइन पछि झगडा हुँदा छुटिनु पर्दा अनि पछि अब यस्तो भइहाल्छ होइन एकदमै खुसी लाग्यो सुनाउनु भयो यस्तै अब सधैँभरि चाहिँ हामी हाँसिराख्न पाइँदैन नि त कुनै बेला त यो समय एकदम हाँस्नु पनि पर्छ होइन अब सकेसम्म त नजिकै भएको भए धनुजी र म छमछमी नाच्नु हुन्थ्यो है ल अब त्यो समय पनि कहिले आउँछ कुर्नु पर्ने हुन्छ सकेसम्म साढे आउँछ भन्ने पनि कामना गर्नेछु सुनाउनु भयो एकदमै मिठो अब जे भने पनि होइन कथा भने पनि होइन कविता अथवा भनौँ न पहिला पहिला पुर्ख्यौले अब मुक्त जे सुकै भए पनि मुक्त त भन्न मिल्दैन जोक जस्तै अब कथा पनि लगभग मिल्न जान्छ है ल एकदमै मिठो कथा मुक्त दिदी पनि सुनाउनु भयो हजुरलाई विशेष धन्यवाद आगामी वर्षमा पनि आउँदै गर्नुहोला आजको वर्षबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो तनु गजमेरजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो होइन कथा भनौँ न सुनाएर चाहिँ छुटिसक्नु भएको छ होला अब चाहिँ भने हामी एकदम मिठो गीततर्फ लाग्नुपर्ने हुन्छ गीतपछि हामी फेरि आउनेछौँ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला आफूलाई मनपर्ने प्रस्तुति के सुनाउनु मन छ त्यो सोच्दै गर्नुहोला है त

0: कार्यक्रम का एकदमै मिठो गीत माया ओही ओही ओही एकदमै बुलबुल चलचित्रको गीत रहेको थियो। मिठो गीत पनि बजिसकेको छ र तपाईँसँग हामी कुराकानी गर्दै तपाईँले पठाउनु तपाईँले चाहिँ रोज्नु अब भन्नुभएको होइन सुनाउनु भएको प्रस्तुति सुनेर पनि हामी एकदम बेसी निजी हाँसिराखेका छौँ, हँसाउनु भएको छ, एकदमै खुसी लागेको छ आजको दिन पनि। र यस्तै मिठा गीत सँगसँगै तपाईँसँग कुराकानी गर्दै हामी पेट मिची मिची हाँस्नेछौँ। कोही साथी हुनुहुन्छ यति बेला, हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार।
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, हजुर नमस्ते नमस्कार। हाम्रो अनिताजी बोल्नु भयो जस्तो लाग्यो
1: हो। हजुर,
0: के छ अनि अनिताजीको खबर?
1: एकदम ठिक छ भन्नुपर्छ दिदी। हजुर हजुरको ठिक छ।
0: मेरो खबर पनि एकदम ठिक छ, राम्रो रमाइलो छ, अनि एकदम खुसी देख्नुहुन्छ, सुनिन्छ त यो आवाजले चाहिँ त्यो बताउँछ। अब फेस तपाईँ हाँस्नु भएको छ कि छैन, तपाईँको कुराले चाहिँ एकदम खुसी भएको महसुस गराइरहेको छ, के छ यसको रहस्य चाहिँ?
1: असर लाग्दो छ भन्नुपर्छ दिदी हजुर, त्यस्तो त हो नि, हाँसो हँसौली थटा।
0: ओहो, भनेपछि असार लाग्योपछि मजाले हाँस्नुपर्छ भन्ने छ है?
1: हजुर
0: ल ठिक छ, राम्रो, हाँस्नु भनेको स्वास्थ्यको लागि फाइदा पनि हो, हाँस्नु पर्छ, हँसाउनु पर्छ, नाच्नु पर्छ, नचाउनु पर्छ, होइन त?
1: हजुर।
0: ल अरू सुनाउनु सुनाइ, नौलो खबर के छ?
1: ठिक छ दिदी हजुर,
0: मेरो खाना भइसकेको छ। हजुरको आवाज अनि यसरी बनाएर बोल्दाखेरि त मलाई कस्तो हाँसुरी रहेको छ, आज त म हाँसेको हाँसेछु नि, थाहा छ?
1: खानुपर्छ दिदी हजुर, असार लाग्दैछ यसो रिमटिम हिलोमा, होइन?
0: अब हजुर हिलोमा लटपतिँदै हाँस्नुहुन्छ होला, म चाहिँ अब हजुरहरू त्यो लटपतिँदै देखेको अब कसरी देखिने होला, देख्यो भने चाहिँ हाँस्ने होला। अब ठिकै छ, म चाहिँ यस्तो भएको छु भन्नु, म चाहिँ हाँस्नेछु है त।
1: हुन्छ हजुर।
0: ल अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: मैले आज यो असारले अलिक सुन्न भ्याएन भन्नुपर्छ है दिदी हजुर, फुटेर फेन फोन लगाइहाले अनि त्यो हेर आज चाहिँ प्रोग्राम सुन्न पाएन भन्नुपर्छ है।
0: ल ठिकै छ, आज हामीलाई के सुनाउनुहुन्छ भन्नु न, तपाईँले जे आउँछ, गीत गाउन आए पनि, कविता भन्न आए पनि, होइन क्यारिकेचर गर्न आए पनि, जे सुनाउँदा पनि हुन्छ, आजको अवस्थामा के सुनाउनुहुन्छ भन्नुहोस् त।
1: सायरी सुनाउन पाउँदैन?
0: सायरी पनि पाउँछ, जे पनि पाउँछ, तपाईँले आजको बसाइमा चाहिँ आफूलाई मनमा लागेको, आफूलाई जे आउँछ प्रस्तुति त्यो सुनाउन सक्नुहुन्छ है त।
1: ल त्यसो भयो, अलिअलि म सायरी सुनाइदिन्छु नि।
0: सुनाउनुहोस्।
1: नदी भनेर हाम्रो गएको बगरको परेछ, तिमीलाई भनेर किस्कनमा जाँदा मुसाफिरको परेछ, यति नै भन्नुपर्छ है दिदी हजुर। अलि आउँदैपछि
0: हो र हतपत नआएर यस्तो सायरी बनाउनु भएको छ है? ल ठिक छ, आज अनिताजी एकदमै मिठो सुनिरहेको खालको होइन सायरी सुनाउनु भयो, विशेष धन्यवाद। अर्को बसाइमा पनि हामीलाई सुनाउनु पर्छ है त।
1: हुन्छ दिदी हस् त, नमस्ते, बाई बाई, अहिलेको लागि छुट्टी।
0: हस् त नमस्ते, हुनुहुन्थ्यो अनिता राम तेलजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो सायरी सुनाएर छोडिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ किनभने समय कम छ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि छोटो मिठोमा भाषण गर्ने प्रयास गर्नेछु। हुनुहुन्छ जनक रजाली बगरजी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेटेड अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ विवश खुलुङ पृथक हुनुहुन्छ, साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म लिइहाल्छु, आइसक्नु भएको छ, को हुनुहुन्छ स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम? हजुरको शुभ नाम? अन्तिममा हामी पासाङजीसँग कुराकानी गर्न पायौँ, अनि रामेछाप आएपछि हामीलाई भेट्नु पर्दैन? हो र कस्तो मजा के भने, म त यहीँ आएर पनि हाम्रो पासाङजे आउनु भएन भनेर म झन्डै रिसाएको थिएँ, तर अहिले चाहिँ रिसाइन है त ल। अन्तिममा भए पनि फोन लागेको छ, यो मिठो आवाज सुन्न पाएँ धेरै खुसी लागेको छ। आज हामीलाई के सुनाउनुहुन्छ? समय पनि कम छ, हामीलाई सुनाउनुहोस् न है। अन्य बसाइमा हामी धेरै कुराकानी गर्छौँ।
2: आगो पनि जलाउन सक्ने कस्तो मन थियो, छुरा बिच पनि ढलाउने कस्तो हुन्, सायद तिमीलाई चिन्न सकेन माफ गराए, पनि अन्तै माया।
0: ल ठिक छ, प्रयास गर्नुभएको छ, कहिले काहीँ मिस्टेक हुन्छ, केही छैन। अर्को बसाइमा एकदम तयारीको साथ हामीलाई सर भन्ने गरी आउनुहुन्छ है। ल आजको बसाइबाट हामी छुटौँ। हवस् त, नमस्कार। हाम्रो त्यो पासाङ डोल्बा तामाङजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा एकदमै मिठो साइरी सुनाएर पनि छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। विवश कुलुङ पृथकजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार है, म विवश कुलुङ पृथक काठमाडौँ पुरानो नकाबबाट भन्नुभएको छ। पुष्पा चामलिक राई, त्यसै गरी राजकले बगर, अमिना सुनवार, हर्पल रोशनी राई, अनिता दिल्सा राई, इतराम चौधरी, शम्भु कटवाल लगायत सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शान्ति विशी, गुड आफ्टरनुन, नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है रोल्पाबाट, शान्ति विशी हो भन्दै हुनुहुन्छ, शान्तिजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ देवनी किशोर रञ्जानजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, जिन्दगी त्यहीबाट शुरू भयो जब यस धरतीमा पहिलो पाइला टेक्न सिकाउनु भयो, त्यही भएर अहिलेसम्म संघर्षको भूमरीमा सँगै मडारिरहेको छु। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मोटो फुट्ने गरी सम्झना, देवेन किशोर अञ्चल प्रवासी भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला हामीलाई सुनिराख्नु भएको छ, यति बेला साथी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामी साहबको नामारीबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। मनोज सुन्दासजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो सिस नमस्ते, के छ खबर, हजुरको सुनिरहेको छु है म कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँले पनि सुन्नुभएको छ, उहाँको कमेन्ट वाचन गर्दै थिए, कमेन्ट तलमाथि भइरहेको छ, कहिलेकाहीँ चाहिँ हाम्रो यो नेटले पनि समस्या दिन्छ होइन, तर केही छैन, तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्ने प्रयास जारी नै रहेको छ, सकेसम्म हामी तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नेछौ। हामी तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्दैथ्यौं, केही समस्या देखियो होइन, सकेसम्म आजको बसाइमा तपाईँले पठाउनुभएका सन्देशहरू मैले भाषण गर्न नसके तापनि मैले चाहिँ होइन माफी माग्न चाहेँ, तपाईँको म्यासेज मैले पढ्दै थिएँ, म्यासेज होइन केही समस्या आइदियो, ठिकै छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा उपस्थित हुनुहुने साथी हुनुहुन्थ्यो करिना खड्का, त्यसै गरी जानुका मगर, धनु कजिमेर, अनिता रम्तेल, पासाङ डोल्मा तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो लेख रचना होइन अब भनौँ न कथा कविता सायरी सुनाउने सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जुन जुन ठाउँबाट सुनेर साथ दिनुहुन्छ सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद। र कार्यक्रममा फेसबुक पेजबाट तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुभयो, र तपाईँले पठाउनुभएका सन्देशहरूलाई मैले कतिपय भाषण गर्न सके सफल भए भने कतिपय चाहिँ मैले भाषण गर्न असफल भएको छु, र अन्य बसाइमा तपाईँले पठाउनुभएका यो सन्देशहरू पक्कै पनि भाषण हुन्छ भने मलाई चाहिँ यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी कार्यक्रम अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अन्तमा एकदमै मिठो गीत हामी तपाईँको माझमा राख्दै आजको बसाई कार्यक्रम सिने सौगातबाट म तपाईँकै साथी सम्झना खड्गी पनि विदा लिने समय भइसकेको छ। तपाईँको बाजमा एकदमै मिठो गीत राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: अहिले दिउँसोको 1 बजे
4: हजुरको रेडियो 102.1 मेगा।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक

0: चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 98-54-043-305 0-48-45-305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048541100 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
5: हुर्केकै गिरिराज चल्ला 150मा
6: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
6: विराज किसानको साथी
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
6: प्रोप्राइटर जय मानन्दर फोन 0485402349 0485402353 र 98540402349 विराज सप्लायर कटहर बोर्ड छेउ मन्थली रामेछाप
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
9: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
8: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
8: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
9: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
8: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
9: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
8: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
9: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
9: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
9: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
9: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843-3691-94।
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 5 75, 98 41 96 0669, 98 64 14 17 88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्रधानाध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियम अनुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ। सूचना तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउने उल्लेख गरेको छ। त्रिवेका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्रधानाध्यापकबाट अहिलेसम्म 11,584,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दशे अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। यही प्रधानाध्यापकहरूले अध्ययन

सुविधाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालय आर्थिक शैक्षिक तथा प्राविधिक क्षति पुगेको त्रिवीको भनाई छ। त्रिवीले विधा सुविधा उपयोग गर्ने प्रधानाध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकारका लागि परेको दावी गरेका छन्। आज आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनु भएको हो। स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम संघ प्रदेश स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ। उनीहरूको क्षमता अनुसार मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ। मन्त्री यादवले नीति कार्यविधि प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनु भएको छ। मन्त्रालयका लागि बजेटको आवश्यकता भए तत्काल निकास गर्न सकिने व्यवस्था रहेको मन्त्री यादवको भनाई थियो। मन्त्री यादवले विदेशमा गएकोहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको बताएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थप दुईजनालाई पक्राउ गरेको छ। अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेमा जर्मनी कम्पनी मोहुल बाउरका नेपाली प्रतिनिधि भनिन्द्र राज मल्ल राहाधने विभागका तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य रहेका छन्। यसअघि अख्तियारले राहाधने विभागका महानिर्देशक तीर्थराज आर्यल र निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो। उनीहरू विरूद्ध चार दिनको ब्याज थप गरिएको थियो। नेपाल डेनमार्क द्वीपीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाण्डमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षतामा परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगिनसले गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैर आवासीय राजदूत रासमोस अविल्ड घर स्क्रेन सेन तथा नयाँ दिल्ली स्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। दुवै पक्षले द्वीपीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् 1967 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्क बीच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका छन्। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति समेत जनाएका छन्। सुशासन पारदर्शिता दिगो विकास तथा लोकतान्त्रिक मूल्य प्रतिको साझा प्रतिबद्धता आधारमा सहकार्य गरी अघि बढ़ाइनेमा दुवै पक्षले जोड़ दिएका छन्। वैदेशिक रोजगार व्यवसायहरूले साउदी अरबले नेपालको सहमति बिना काठमाण्डुमा शुरू गरिएको श्रमिकको सिप प्रणालीकरण केन्द्रमा पुगेर आज विरोध प्रदर्शन गरेका छन्। साउदीले श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा जाने श्रमिकको सिप परीक्षण कार्यक्रम शुरू गर्न वसुन्धरा स्थित केन्द्रको उद्घाटन कार्यक्रममा राखेको थियो। व्यवसायले उद्घाटन गर्ने केन्द्र अगाडि पुगेर विरोध जनाएका छन्। व्यवसायले सिप प्रमाणीकरण कार्यक्रम लेखिएको बोर्ड फालिदिएका छन्। उनीहरूले श्रम सम्झौता विपरीत नेपालसँग समन्वय र सहकार्य नगरी एकतर्फी रूपमा सञ्चालन गर्न लागेको सिप परीक्षण कार्यक्रममा सञ्चालन गर्न नदिने बताएका छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। परीक्षा शुल्क बाबत $50 पूर्व सिकाई मान्यता आरपीएल बाबत $50 रहेको बताएको छ। सामाजिक सञ्जाल
प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पर्यटन क्षेत्रका सरकारवालालाई लक्षित ट्राभल कन्टेन्ट क्रिएसन वर्कसप शुरू गर्ने भएको छ। बोर्डले जारी गरेको विज्ञप्ति अनुसार आगामी बुधबारदेखि 3 दिनसम्म काठमाडौँ सञ्चालनमा हुने कार्यशाला देशभरका 300 पर्यटन व्यवसायी पर्यटक उद्यमी ट्राभल कन्टेन्ट निर्माता डिजिटल कथावाचक संचारकर्मी तथा पर्यटन संचारकर्मी सहभागी हुनेछन्। बोर्डका अनुसार नेपालमा पर्यटन गन्तव्य संस्कृति सम्पदा साहसिक पर्यटनलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्धन गर्ने उद्देश्यले कार्यशाला योजना गर्न लागेको हो। सहभागीहरूलाई पर्यटन क्षेत्रका कथावाचक छोटो भिडियो निर्माण दर्शकसँग अन्तर्क्रिया गन्तव्य ब्रान्डिङ तथा पर्यटन प्रवर्धनमा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगबारे व्यवहारिक प्रशिक्षण दिनेछ। 3 दिनसम्म सञ्चालन हुने कार्यक्रमका लागि सहभागीलाई उनीहरूको पेशागत क्षेत्रका आधारमा समूह विभाजन गरी 1 दिने सघन सत्रमा सहभागी गराइने बोर्डले जनाएको छ। कार्यशालामा टिकटकका विज्ञहरूले प्रशिक्षण दिनेछन्। आज सुनको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदी 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको तोला 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। त्यस्तै सोमबार सुनको भाव एकै दिन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,990 रूपियाँमा कारोबार भएको बताएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। युद्ध अन्त्य गर्ने अमेरिका र इरान प्रारम्भिक सम्झौतापछि पनि पेट्रोलियम पदार्थ सहितको मूल्य वृद्धि सामान्य हुन महिनौ लाग्ने प्रक्षेपण गरिएको छ। बन्दरगाहमा देखिएको अवरोधका साथै उत्पादनकर्ताहरूले उत्पादन बढ़ाउन पनि समय लाग्ने भएकाले मूल्य सामान्य हुन समय लाग्ने भएको हो। साथसाथै गर्मी मौसममा हुने उच्च पाकका कारण पनि विश्व बजारमा इन्धन मूल्य केही समय उच्च नै रहने अनुमान गरेको विज्ञहरूको भनाइ छ। हाल युद्धका कारण तेल उत्पादन घटेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार दैनिक 1.4 करोड़ ब्यारेल अर्थात विश्व मागको करिब 14% उत्पादन बन्द भएको छ। पोस्ट ओक ग्रोब इन्भेस्टमेन्ट बैंक म्यानेजिङ डाइरेक्टर जो डिलका अनुसार उत्पादन पूर्ण शुरू हुन समय लाग्नेछन्। धेरै उत्पादकहरू उत्पादन पूर्ण शुरू गर्दा ठूलो लागत लाग्ने र फेरि उद्योग शुरू भएमा पूर्ण बन्द गर्नुपर्ने जोखिम हुने भएकाले युद्ध विराम स्थिर नभएसम्म पर्खिन सक्ने उहाँको भनाइ छ। उत्पादन पूर्ण शुरू हुने गति युद्धका क्रममा भएको क्षतिमा पनि निर्भर हुन्छ। बन्द गरिएका केही रिफाइनरी 40-60 दिनभित्र 95% क्षमतामा फर्कन सक्छन् भने क्षति भएका संरचनाको पूर्ण निर्माण धेरै लामो समय लाग्नेछ। भिटोल बहरिरनका अनुसार प्रमुख बदर निरुद्दिनले बताउनु भएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सको बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 गोलले पराजित भएको छ। अस्ट्रेलियाले खेलको 21औं मिनटमा रोमानो मिस्टर्डको गोलबाट अग्रता बनाएको थियो। खेलको 50औं मिनटमा अली ओलावानले जोर्डनका लागि बराबरी गोल फर्काएको छ। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76औं मिनटमा याजन अल अबरको उपहार गोलबार अस्ट्रेलिया 2-1 अगाडि रहेको छ र खेलको इन्जुरी समयमा अस्ट्रेलिया मार्को अर्नाट्युभिकले पेनाल्टीमा गोल गर्नुभएको छ। जोर्डनलाई 3-1 हराएसँगै समझिएको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोडेको छ। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगोले खेल्नेछन्।
हाउस त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो खबर भेट अपरान्न 4 बजेको रामेछाप खबरमा हुने नै छ। यति बेलासम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सन्तना खड्गी पनि विदा हुन्छु। हाउस त नमस्कार।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको श्री राजु महत साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई, आजको बसाईमा तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले लोकदोरी बाहेक अनि जुनसुकै गीत पनि रोजाईमा पार्न सक्नुहुनेछ। जस्तै तपाईँले चलचित्र गीत, आधुनिक गीत, पप गीत र त्यसै गरी तपाईँले तामाङ सेलोहरू सुन्न बन्छ भने पनि तपाईँले आजको बसाईमा चाहिँ रोजाईमा पार्न सक्नुहुनेछ। र सहभागिता हुनका लागि 0840400026 फोन गरेर सहभागिता जनाउनुहोला। र तपाईँको रोजाईको गीत कार्यक्रम समय अवधिभर बस्नेछ र तपाईँसँग मिठा कुराकानीको साथमा पनि हामी सहभागिता जनाउनेछौ र सहयात्रा गर्नेछौ। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट, त्यसपछि हामी तपाईँको रोजाईको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत आफ्नो मन आफैसँग ठाट्न नमिल्ने राहुल वैद्यको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम रुचाइता पाएको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको, तपाईँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। रोजाइको गीत मार्फत आफ्नो आफन्तजन साथीसँगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0440 40 0024 फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन हजुर। हाम्रो करिनाजी बोल्नु भयो।
1: हजुर,
0: के छ करिनाजी, खाजा लिनुभयो?
1: मेरो खाजा बाँकी नै छ, तपाईँले भयो?
0: मैले त अघि भर्खरै खाना खाएको, खाजा त अहिले खाने टाइम भएको छैन, अब प्रोग्राम सकेपछि चाहिँ खानु पर्ला है। ल ठिक छ, अब यति माया गरेर बोलाउनु भइसकेपछि नआउने कुरै छैन, यदि आउन सकिन भने पनि मन नदुखाउनु होला है त। ल अरू केही छ त नयाँ नौलो खबर? ल ठिक छ, त्यसो भए हामी कार्यक्रम तर्फ लागौ। आज कुन गीत सुन्न मन छ?
1: मलाई चाहिँ एलिना चुवालले गाउनु भएको नभए एलमको होइन एक नम्बर हरामी भन्ने राख्छौँ न।
0: हजुर,
1: गायिका चाहिँ थाहा भयो होइन, मलाई एक नम्बर हरामी भन्ने राख्छौँ न।
0: एक नम्बर हरामी भन्ने गीत चाहिँ सुन्न मन छ।
1: हजुर,
0: ल हामी राख्छौ। हजुरले चाहिँ आफन्तजनलाई सम्झना गर्न है।
1: हुन्छ, सिट भएको धनी हजुरको लागि, त्यही अनि त्यही सम्झाउनुहोस् तपाईँको लागि, हजुरको परिवारको लागि, राम साथी हुनुहुन्छ, तेरो बाबा मम्मलाई तेरो सम्झना, तेरो मुटी बलिमा श्रेष्ठ, तेरो मामा मलाई सुझेल, माइलो मामाको लागि, माइजू भाइराजको पुत्रको लागि, अनि तेरी साथीहरूमा हुनुहुन्छ मेरो पनि मनिका मगर, सिम्पल समय स्याल चौधरी, अनि दादा हुनुहुन्छ कृष्ण सिंहलाई धेरै धेरै सम्झना आइ दादा भन्न चाहन्छु, अनि लगाई साथीहरू अल्कोलाई भन्ने छुटिन्छुस्।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्छ, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी एकजना साथीले समर्थन जनाउनेछौ र उहाँको रोजाइको गीत बस्नेछ। तपाईँले पनि फटाफट फोन गर्नुहोला है त। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, फटाफट फोन गर्नुहोस् र आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहोस्, र साथै तपाईँले फेसबुक पेजबाट पनि आफन्तजनहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र तपाईँले जुनसुकै ठाउँमा रहेर पनि तपाईँले माध्यमहरू अप्नाएर चाहिँ कार्यक्रम सुन्न सक्नुहुनेछ, र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्नुहोस् र के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। हाम्रो करिनाजीले गीत रोजाइमा पारिसक्नु भएको छ, तपाईँले पनि समर्थन जनाउन सक्नुहुनेछ। यो समय उकाली ओह्राली भन्ज्याङ चौतारी मिलापात घाँस दौरा गरिराख्नु भएको छ होला, बिजुली कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र त्यसै गरी हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीहरूले सम्झना सन्देश पठाउनु भएको छ। बाबुराम मगर्जी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है, म बाबुराम मगर हो, ओकलडुङ्गा पोकली घर भइहाल्छ, रियादबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ अनि धेरै सम्झना छ, मेरो घर फ्यामिलीको लागि पनि धेरै सम्झना छ र विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेले पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो हजुर दर्शन नमस्ते, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु, बागसर नगरपालिका 8 मान्छे, हाल चाहिँ गुजरातदेखि घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी उमेश राई जे हुनुहुन्छ, उहाँले पनि म पनि हेर्दै सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, बाहिरिनु भइसकेको छ, यति बेला पनि हामी साथीको रोजाइको गीत पनि राख्नुपर्ने हुन्छ। करिनाजीले रोजाइमा पार्नुभएको मिठो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हाम्रो कार्यक्रममा हाम्रो करिनाजीले रोसाईमा पार्नु भएको थियो एक नम्बरको हरामी सृजना खत्रीको हाउडे माया यो गीत रहेको थियो। यस्तै मिठा रमाइला गीत संगीतहरू आजको बसाईमा तपाईँले रोसाईमा पार्न पाउन सक्नुहुनेछ। आज चाहिँ लोकदोरी बाहेकले जुन सुकै गीत तपाईँलाई सुन्न मन छ सुनाउनु मन छ तपाईँले कार्यक्रममा सहभागिता हुनुहोस् रोज्नुहोस् र आफ्नो आफन्तजनलाई पनि सम्झना सन्देश राख्नुहोस्। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिने भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई फेरि पनि स्वागत छ हाम्रो कार्यक्रममा सहभागिता हुनुहोस्, आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहोस् भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार रमिलाजी, नमस्कार, के छ खाजा खानुभयो? मेरो बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। हजुरको भयो कि बाँकी छ त? हेलो,
1: मेरो भोइस सुन्नु भएको छैन?
0: आवाज कटेर आएको छ, त्यही भएर सुन्नलाई गाह्रो भइरहेको छ। रमिलाजी के गर्दै हुनुहुन्छ यो समय, के छ मौसम त्यताको?
1: पानी पर्न लागेको छ दिदी,
0: यता चाहिँ चर्को घाम छ, त्यो पानी यता पनि पठाउनुहोस् है।
1: ए हुन्छ नि,
0: गर्मी भएको छ क्या धेरै, अनि तपाईँको दिदीलाई धेरै गर्मी भएको छ।
1: गोरी मान्छे काली होस् न अलिअलि।
0: ओहो यसो नभन्नु न, म काली छु हो, काली छु।
1: गोरी मान्छे धेरै गोरी हुनुभन्दा अलिअलि काली, काली मान्छेलाई भन्छ क्या गोरी मान्छेलाई भन्दा, त्यही भएर काली हुनु ल।
0: ल म काली त छु नि, तपाईँले जे कहाँबाट गोरी देख्नुभयो म काली छु, तपाईँले छक्कै पार्नुभयो मलाई आज।
1: होइन होला है,
0: हो क्या म काली छु
1: तपाईँ त्यस्तो मान्छेलाई काली भन्नुहुन्छ? त्यो उसहरू कराईको मसल जस्तोलाई पो काली भन्छ
0: हो र? ल त्यसो भए चाहिँ म गोरी नै रहेछु भने अवश्य विश्वास भयो है त।
1: हजुर हजुर दिदी,
0: ल आज कुन गीत सुन्नु मन छ
1: मलाई? के अरे भन्ना साइला भन्ने राखिदिनु न,
0: भन्ना साइला भन्ने।
1: हजुर,
0: ल कार्यक्रममा बस्छ आफ्नो आफ्नो साथी सङ्गी आफन्तजनलाई सम्झना राख्नु छ है त।
1: पहिलो प्रथम दिदी तपाईँको लागि, प्राविधिक दाई, एफएम होली युनिटको लागि, अनि साथीहरू सम्पूर्ण लागि, अनि अनुलुङ्गेली मगर, दिदी देव माझी, धुर्व पाण्डे, निर्मला पौडेल, निर्मला लामा, अनि पासाङगढमा तामाङ बहिनी, धनुगढमा दिदी, सम्पूर्णलाई सम्झिरहेको छु भन्ने सुटिङ्स छ।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, शङ्कर सभाबाट हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत मनचुने गीत रोजाइमा पार्नुभएको छ। कोही साथी आउनुहुन्छ भने यस गीतमा हामी समर्थन जनाउनेछौँ, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँले कार्यक्रम सुनिरहनु भएको छ भने कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ, फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी। हजुर
0: नमस्ते देवजी, आरामै हुनुहुन्छ?
2: हजुर म आरामै छु, वर्ष है त।
0: के गर्दै हुनुहुन्छ यो समय?
2: म यतिबेर बसिरहेको छु रेडियो सुनेर भन्नुपर्छ है।
0: रेडियो सुनेर बसिराख्नु भएको छ?
2: हजुर।
0: ल सुनेर साथ दिनुहोस् त, अब खाजा त बाँकी नै होला, अनि मौसम कस्तो छ?
2: खाजा बाँकी नै छ, मौसमको कुरा गर्नुपर्दा चाहिँ घाम लागि नै रहेको छ भन्नुपर्छ, आज अलिक धेरै गर्मी भएको जस्तो भइरहेको छ भन्नुपर्छ है त।
0: यता पनि रामेछापतिर पनि एकदम धेरै गर्मी भएको महसुस भइरहेको छ मलाई पनि, कार्यक्रम सुनेर साथ दिनुहोला। हाम्रो साथीले चाहिँ गीत रोजाइमा पार्नु भएको छ भन साइला भन्ने रमिलाजीले, हजुरले चाहिँ गीतमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, प्राविधिकमा रहनुहुने दाईको लागि, अनि त्यसै गरी हजुरको रेडियो होली युनिटको लागि, अनि ईद रोजेर जाने बहिनीको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, बहिनी पासिङ दलमा तामाङको लागि भन्न चाहन्छु, र अनि मनोज कार्की, अनि त्यसै गरी उर्मिला थापा मगरको लागि, अनि र त्यो पनि साथीहरू सुन्दै हुनुहुन्छ, सबै सबैको लागि, ध्रुव पाण्डेको लागि पनि भन्न चाहन्छु, लगायत सबै सबैको लागि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखिसक्नु भएको छ। यति बेला भने रमिलाजीको रोसाईको गीत, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
3: हेलो जीवनजी हो?
4: हजुर हजुर सर,
3: म यहाँ लाली गुराँस मेन पावरबाट बोलेको।
4: हजुर भन्नु न।
3: हजुरको भिसा लाग्यो, पर्सि हजुरको फ्लाइट छ, भोलि बेलुकासम्म काठमाडौँ आउनु होला।
4: हुन्छ सर, म भोलि नै आउँछु।

0: कार्यक्रममा एकदमै मिठो मन सुने गीत राख्यो भनसाईलाई हाम्रो रमिलाजुले रोजाईमा पार्नु भएको थियो। सही गीत मार्फत हामीले देवजीलाई पनि समर्थन जनाएका छौं। हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौं। अब भने लगभग कोही साथी हुनुहुन्छ यति बेला, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर। अनिताजी बोल्नुभयो? के छ होला, खाजा लिनुभयो कि बाँकी छ?
1: मेरो खाजा बाँकी नै छ भन्नुपर्दै दिदी हजुर, हजुर कति भयो त?
0: मेरो पनि बाँकी नै छ अनिताजी, अब केही समय पछि हुन्छ। के गर्दै हुनुहुन्छ यो समय?
1: यो समय प्रोग्राम नसुना बसिरहेको भन्नुपर्छ है हजुर। म अलि भ्याउँदिनँ, बिजी नै भन्नुपर्छ दिदी हजुर। अन्त्य हो र
0: ल, ठिक छ, बिजी नै हुनुहुन्छ। यो बिजी व्यस्त समयमा पनि कार्यक्रममा सहभागिता हुनुभएको छ। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई हजुरको रोजाई नै राखिदिनु भन्नुपर्छ हजुर।
0: ल, हाम्रै रोजाईको बस्ने छ भनेपछि अब अर्को साथीले रोजाईमा पार्नुहुन्छ, साथीको रोजाई अब पार्नुहुन्छ होला सायद। त्यसो भए आफ्ना आफन्तजनलाई सम्झना गर्नुहोस् है त।
1: फटाफल दिदीहरूको लागि टेक्निसियनमा रहने दाई दिदी ललिता दिदीको लागि धेरै मिठो सम्झना दिदी, कहिले चले बिचे छैन भन्दै सुटिन्थ्यो।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो अनिता रमतुल्सी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजनलाई सम्झना सन्देश राखेर छुट्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले गीत चाहिँ रोजाईमा पार्नुपर्ने हुन्छ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम? के परिवार भन्नुभयो? प्रनिसा परिवार भन्नुभयो? के छ प्रनिसाजीको खबर? म लगायत हाम्रो रामेछापतिर पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। मजाले घाम लागिरहेको छ, गर्मी महसुस भएको छ, यस्तै छ भन्नुपर्छ। त्यताको के छ सुनाउनुहोस्, अनि के कसरी तिनीहरू बितिरहेका छन्, के गर्नुहुन्छ सुनाउनुहोस् न। त्यता चाहिँ पानी पर्दैछ है, त्यो पानी यता पनि पठाउनुहोस् न है। ल, ठिक छ, म आश गरेर बस्छु। हाम्रो प्रनिसाजीले भनेको कतिको पुग्ने रहेछ होइन, 4 बजेसम्म म पनि प्रतीक्षा गरिबस्छु है त। ल, आज कुन गीत सुन्न मन छ हजुरलाई? प्रविशा अधिकारीको आवाजमा रहेको सलाह सलाह बग्यो कर्णाली है, ल हामी राख्छौ। हजुरले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रनिसा परियार चाहिँ हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोजाईमा पार्नु भएको छ, रुनु पर्लाने भन्ने गीत हामी कार्यक्रममा राख्छौ। अब चाहिँ हामी फोन मार्फत कुराकानी नगरौं जस्तो पनि लागेको छ, सकेसम्म हामी एकजना साथीसँग कुराकानी गर्न सक्छौं कि जस्तो पनि लागेको छ। उहाँले पनि आफ्नो आफन्तजनलाई चाहिँ सम्झना सन्देश राख्नु होला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो
2: हजुर। नमस्ते हजुर।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: भक्तपुरबाट श्रीराम दाहाल।
0: श्रीराम दाहालजी बोल्नुभयो, के छ हजुरको खबर?
2: ठिक छ, मेरो ठिक छ, हजुरको के छ? यता त घाटेको छ मजाले।
0: त्यता के छ भन्नुभयो?
2: घाम सर्किएको छ क्या,
0: यता पनि त्यस्तै कडा छ, घाम एकदम सर्किरहेको छ, गर्मी भएको छ, यस्तै छ भन्नुपर्छ। काजा लिनुभयो कि बाँकी छ त हजुरको?
2: मेरो बाँकी छ म्याडम, अब खाने प्रोग्राम सकिएपछि खाने भन्नुपर्छ।
0: त्यसो भए प्रोग्राम सुनिराख्नु भएको छ? प्रोग्राम सुन्दै हुनुहुन्छ. अब हाम्रो पनि त्यति नै खेर हुन्छ होला हजुरको समयमै, हाम्रो पनि खाजाको समय हुन्छ जस्तो लाग्यो त्यसो भए.
2: हजुर हजुर, अब त्यही त
0: हाम्रो पनि कार्यक्रम सकेर खानेछौ. अरू के छ नयाँ नौलो खबर, के हुँदैछ, के गरी दिनहरू बितिराखेका छन्?
2: नयाँ नौलो त अब जस्तो अब असार लाग्यो हिजोबाट होइन, अब पानीको प्रतीक्षामा हो. अब अस्तिबाट असार लाग्यो, अब 3 महिना भइसक्यो. पानी पर्यो हुन्थ्यो भन्ने हो, अब पानी पर्न सकेको छैन भन्नुपर्छ. अरू मेरो त ठिकठाक छ.
0: अब हामीले पनि त्यही पानीको आँखमा बसिराखेका छौँ. कतिपय ठाउँमा पानी परिरहेको छ, कतिपय ठाउँमा सर्को घाम होइन गर्मी बढिरहेको छ, यस्तै छ. पानी पर्ला नि एक दिन है,
2: एक दिन होइन. अब हामीले हामीले पर्छ भने दिन चाहिँ पर्दैन, तर कुन दिन सायद आउँछ
0: होइन. ठिक छ, अन्तिममा भए पनि श्रीरामजीसँग चाहिँ बोल्न पायो, एकदमै खुसी लागेको छ. अन्तिममा हाम्रो साथीले के चाहिँ रोजाइमा पारिसक्नु भएको छ, हजुरले आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त.
2: हुन्छ, अब हुन्छ. सबैभन्दा पहिला त हजुर सम्झना म्याम लगायत हाम्रो लगायत सम्पूर्ण हजुरको रेडियो इन्डिया टिमलाई सम्झिन चाहन्छु. अनि साथीहरू सुन्दै हुनुहुन्छ होला, रामे छात्री, अब सुमी थामी, बिरलामी, कल्पलाचेरी, यो त ओखलडुङ्गाबाट सुन्दै हुनुहुन्छ होला. हाम्रो मिनबहादुर मगर काठमाडौँतिर सुन्दै हुनुहुन्छ होला. अनलाइन एउटा हाम्रो अर्जुन थापा, मन्जु थापा, बालकुमार लामा, नवराज भण्डारी लगायत साथी धेरै हुनुहुन्छ. हाम्रो शङ्कर भण्डारी, युवराज पोखरेल, सबै सबैलाई मिठो सम्झना छ भन्दै हजुरबाट बिदा हुन चाहन्छु. नमस्ते.
0: हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी हुनुहुन्थ्यो. उहाँले पनि आफ्ना आफन्तजनलाई चाहिँ छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ. अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौ. तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्दै हाम्रो साथी प्रणिशाजीले रसाइमा पार्नुभएको गीत राख्दै हामी पनि बिदा लिनेछौ. हुनुहुन्छ उमेश राई रिजनजी हुनुहुन्छ, म पनि सुन्दैछु है. बारहा पोखरी गाउँपालिका पाज पौवा सेवाबाट चाहिँ हुवाई दिदी भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद. त्यसै गरी तुलसी केसी लोरीजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ? अनि म चाहिँ दैलेखको मान्छे, अहिले चाहिँ अर्को खाँचीबाट चाहिँ सुन्दैछु. सबैलाई मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ तुलसीजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट भन्दै हुनुहुन्छ. र त्यसै गरी हुनुहुन्छ सुमित थामीजी हुनुहुन्छ, हेलो सेसन नमस्ते, म पनि लाइभबाट सुन्दैछु है. रामेछाप डटुवाबाट सुमित थामी हो, अब बस्नेसँग सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी टीकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिनजुरी विद्या ग्रुपको मेम्बर रामेसाब घर भइहाल्छ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथी हुनुहुन्छ. सोना कन्दङमा विद्या प्रेमी निर्मला ओलेम, जीवन सुब्बा, विमला मगर, सिका वाइबा तामाङ, राजकले मगर, देव भाजकोटा, लक्ष्मण मगर, खायल अभिमान सुनवार, तिलक टीका आइडु, त्यसै गरी शर्मिला शर्मा मगर, भूमिका राई, लक्ष्मण किराती, श्रीलाभ चौधरी, सम्झना सुनवार, त्यसै गरी हुनुहुन्छ रामलाल सुमन, कमला मुखिया, प्रेमकला आचार्य, मुना मुखिया, भागी राई, युनिसा पलपल, अभिक्षा सुनी, विनिता थामी, जमिनदार बाबुको इमान्दार छोरो, दिलदेखि रिया, बुद्धवीर तामाङ, सुनिता सुनवार, सरस्वती खत्री, प्रतिमा बोजेल, प्रतिमा कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिए भन्नुभएको छ. टीकारामजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी सृजना मुखियाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद. अप्सरा खड्काजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है, रामेसाबको नामारीबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनुपर्ने हुन्छ. तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गरिसकेका छौं. आजको विषयमा हामीले साथीहरूसँग कुरा गरेका थियौं. साथीहरूको नाम रहेको छ करिना खड्का, रविला तामाङ, त्यसै गरी देव माझी, अनिता रम्तेल, प्रणिशा परियार र श्रीराम दाहालजी हुनुहुन्थ्यो. उहाँसँग हामीले मिठो कुराकानी गर्यौं. त्यहाँको मौसम के कस्तो छ, के गर्दै हुनुहुन्छ भन्ने विषयमा, साथसाथै उहाँले आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नुभयो. गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्नुभएकोमा उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु. र जो जतिले फोन प्रयास गर्नुभयो, फोन लागेन मन नदुखाउनुहोला, अन्य विषयमा पक्कै पनि फोन लाग्नेछ, प्रयास गर्न नचाहनुहोला पनि भन्न चाहन्छु. र कार्यक्रममा अब तिबाट बजेका मीठा र मायाला गीत संगीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु. र त्यसै गरी देश तथा विदेश रहेर विभिन्न माध्यम अपनाएर चाहिँ कार्यक्रम सुनेर साथ दिनुभयो। फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुभयो र हाम्रो पात्र नेपाली पात्रबाट पनि सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मनलाई मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो प्रणिसा हजुरले रोचाईमा पार्नु भएको गीत राख्दै यस कार्यक्रम रोचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: यस्तो ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
4: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण सभापतिका लागि 51,000 र केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनि झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी खटिरहेको विश्व बैंकको निष्कर्ष भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाई छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाई छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै

0: उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको सिप ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंक अनुसार नयाँ गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपतिको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष, सहको साध्यक्ष, प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोर जन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। अनुसार कागज प्लास्टिक धातु सिसा जन्ने लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर परिकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरू विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 वटा खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कंगो र पोर्चुगल खेल्दै।
5: हजुरको रेडियो 102.1 मेगा।
6: हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
8: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
8: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
9: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
9: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको

0: विधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-05, 0848-543-05। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
5: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा।
10: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्ने,
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त
10: मजाले सुने, अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
15: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
15: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
16: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
15: सम्पर्क नम्बर 0845 143 98 63 023 22।
17: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
18: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरण व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन रामेछापको सेनापति गाउँपालिका 3 नम्बर वडा कार्यालयले स्थानीय व्यवसायलाई प्रविधि भित्राएको छ। वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका 6 जना आरण व्यवसायलाई लक्षित गरी आधुनिक विद्युतीय उपकरण हस्तान्तरण गरिएको हो। वडा कार्यालयका अनुसार श्रम र समयको बचत गर्दै उत्पादन क्षमता बढ़ाउने उद्देश्यले व्यवसायीहरूलाई जनाई एक एक थान वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको छ। आधुनिक प्रविधिको प्रयोगबाट व्यवसायिक सञ्चालनमा सहजता आउने र सेवाको गुणस्तर समेत सुधारिने विश्वास लिएको छ। उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कुलबहादुर थिङले परम्परागत पेसालाई टिकाई राख्न र व्यवसायीहरूलाई समय सान्दर्भिक रूपमा प्रविधि मैत्री बनाउन यो प्रयास थालिएको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि आरान व्यवसायको प्रवर्धन र दिगो विकासका लागि थप सहयोगी कार्यक्रमहरू ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। विद्युत आयोजनाको चेयर, सामाजिक उत्तरदायित्वको खर्चको पारदर्शिता लगायतका माग राखी आन्दोलनमा उत्रिएका प्रभावित क्षेत्रका बासिन्दाले लेखु नदीमा सञ्चालनमा रहेका 2 वटा विद्युत आयोजनाको पानी नदीमा फर्काएर उत्पादन बन्द गरिदिएका छन्। दुगढ़ समूहको लगानीमा रामेछाप र सोलु जिल्लाको सीमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी सञ्चालन भएको 77 MW क्षमताको लिखु 1 जलविद्युत आयोजना र 55 MW क्षमताको लिखु 2 जलविद्युत आयोजनाको टर्बाइनमा जाने पानी बन्द गरेर नदीमा बगाइएको छ।

लिखु एक सोमबार राति 10:30 बजेदेखि बन्द छ भने लिखु दुई मंगलबार बिहान 9 बजेदेखि बन्द गरिएको छ। लगातार 9 दिनदेखि आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाका उच्च अधिकारीसँग आयोजना स्थलमा नै वार्ता गर्ने माग राखेका थिए। आन्दोलन शुरू भएको 8औं दिन सोमबार आयोजनाको तर्फबाट राजु खड्का र धीरज बस्नेतलाई प्रतिनिधि तोकेर आन्दोलनरत पक्षसँग वार्ताका लागि पठाइएको थियो, तर वार्ताको शुरू मागमै सहमति नजुटेपछि वार्ता भंग भएको थियो। वार्ता भंग भएपछि स्थानीय उत्पादन गृहको टर्बाइनमा झर्ने पानी सोमबार करिब साँझ 5 बजे बन्द गरिदिएका थिए, तर राति 9:30 बजे फेरि आयोजनाले पानी खोलेर बिजुली निकालेको थाहा पाएपछि पुगेका आन्दोलनकारीले त्यहाँ रहने आयोजनाका सुरक्षा गार्डलाई समेत नियन्त्रणमा लिई पानी बन्द गर्न लगाएर आयोजनामा बुझाइदिनुका साथै पानी लिखुमा फर्काएर उत्पादन बन्द गरिदिएका थिए। त्यसपछि फेरि उत्पादन गृह खोलेर सञ्चालन गर्न आँट आयोजनाले गरेको छैन। लिखुको पानी लिखुमै बगिरहेको छ। दुवै आयोजनाको विद्युत उत्पादन गृहमा झण्डै 200 स्थानीयले रात दिन धरना दिइरहेका छन्। दुगढ समूहले लिखु नदीको पानी प्रयोग गरी 3 जलविद्युत आयोजनाबाट केही वर्षदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ। सबैभन्दा सानो 29 मेगावटको लिखु ए जलविद्युत आयोजनाको सेयर निष्कासन गरेको भए पनि उक्त समूहले स्थानीयको माग अनुसार आईपीओ निष्कासन गरेको छैन। स्थानीय माधव बस्नेतका अनुसार प्रिमियर सेयर निष्कासन गरेर स्थानीयलाई सोही सेयर दिने कुरा वार्तामा आएका प्रतिनिधिले बताएका थिए, तर उक्त सेयर स्थानीयले अस्वीकार गरिदिए। प्रतिकृता 100 बराबरको आईपीओ सेयर खोजिरहेका स्थानीयले सबैभन्दा सानो आयोजनामा त्यो पनि प्रिमियम सेयर खरिद गर्ने शर्त ठाडै अस्वीकार गरेपछि सोमबार भाँडिएको वार्ता मंगलबार साँझसम्म फेरि हुने तर्खर समेत छैन। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले किशोरीहरूको सुरक्षा, आत्मविश्वास र सशक्तिकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गरेको छ। सुरक्षित किशोरी समृद्ध भविष्य नारासहित वरुणेश्वर माध्यमिक विद्यालय रामपुरमा कक्षा 8-12 सम्मका 77 छात्र सहभागी छन्। विद्यालयमा अध्ययनरत किशोरीहरू सहभागी तालिममा तेक्वान्डो प्रशिक्षक अशिष श्रेष्ठ र सीताराम राईले जोखिमपूर्ण अवस्थामा आत्मरक्षा गर्ने व्यावहारिक सिप सिकाइरहेका छन्। गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलका अनुसार 1 लाख बजेटबाट शुरू कार्यक्रम आगामी दिनमा अन्य विद्यालयमा पनि विस्तार गरिनेछ। गाउँपालिका अध्यक्ष उत्तम राईले किशोरीलाई आत्मनिर्भर र सुरक्षित बनाउन यस्ता तालिम आवश्यक रहेको बताउनु भएको छ। अपाङ्गता भएका व्यक्तिका लागि कानूनले सुनिश्चित गरेका अधिकार कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न ओखलढुङ्गाका सरकारवालाले साँझ प्रतिबद्धता जनाएका छन्। ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास परियोजना सीबीआईडीद्वारा आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, न्यायिक क्षेत्र, संचारकर्मी तथा अन्य सरकारवालाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाका रजिस्ट्रार विष्णु प्रसाद पाण्डे तथा अधिवक्ता मेघर्य आचार्यले अपाङ्गता भएका व्यक्तिका हक अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तथा न्यायिक अभ्यासबारे जानकारी गराएका थिए। उनीहरूले अपाङ्गता भएका नागरिकलाई कानून अनुसार सेवा र सुविधा उपलब्ध गराउनु राज्यको सबै निकायको साझा जिम्मेवारी भएको बताए। कार्यक्रमकी प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति ओखलढुङ्गाकी उप प्रमुख तारा कार्कीले सरकारी कार्यालय, सार्वजनिक भवन र सेवा प्रणालीलाई अपाङ्गता मैत्री बनाउने कार्यमा ढिलाइ गर्न नहुने बताउनुभयो। उहाँले पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्म पहुँच मैत्री व्यवस्था अनिवार्य बनाउनु पर्नेमा जोड दिनुभयो। र काभ्रेको धुलीखेल अस्पतालमा मुटु रोगका बिरामी निरन्तर बढ़दै गएको तथ्याङ्कले देखाएको छ। धुलीखेल अस्पतालमा मंगलबार आयोजित हृदयघात सेरोफेरो अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर राजेन्द्र कोजुले प्रस्तुत गरेको तथ्याङ्क अनुसार विशेष गरी मुटुको रक्तनलीमा अवरोध हटाउन गरिने एनजियोप्लास्टी सेवा लिने बिरामीको संख्या पछिल्ला 5 वर्षमा झनै 17 गुणाले वृद्धि भएको हो। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो। रामेछाप खबर सकियो, हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट पाइन्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
8: ओ प्रकाशको

0: सॉफ्टमैन नंबर वन दाना हे पोषक दाना नंबर वन दम्मा सब घन्ना कम
1: हनी
2: देसी माँ कांति से लेर आयो नाचो अब चम चम चम चम
3: सस्तोमय पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम काली उराली लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ श्री राज महल। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम हप्ताको छ दिन मात्र सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई, आजको बसाईमा हामीले 1 नम्बरदेखि 7 नम्बरसम्म एकदमै पुराना गीतहरू लिएर आएका छौं र तपाईँले चाहिँ कति नम्बरको गीत रोजाइमा पार्नु सक्नुहुनेछ तपाईँलाई मन छ तपाईँले चाहिँ नम्बर भन्नुपर्ने हुन्छ। सो नम्बरको गीत चाहिँ कार्यक्रममा बज्नेछ र तपाईँले आफ्नो आफन्तजन साथीसँगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। आउनुहोला 0440 40 0026 को माध्यम भएर तपाईँले यो कार्यक्रममा हरेक दिन अपराह 4 बजेको रामेछाप खबर पछि सुन्दै आइराख्नु भएको छ र आज पनि सही क्रम जारी रहेको छ। यो समय तपाईँ पाल्यो राली भन्सिङ चौतारी मेला पात गाँस दौरा गरिराख्नु भएको छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला र विद्यार्थी भाइ बहिनीहरू स्कूलबाट घर फर्किँदै हुनुहुन्छ होला, कार्यक्रममा सुन्नेतर घर पनि गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीतको नम्बर पनि रोजाइमा पार्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो मनछुने गीत धेरै माया गर्छु विष्णु बाजे रामजी खाँडको आवाजमा रहेको एकदमै मिठो गीतबाट कार्यक्रम उकाली उरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको बसाइमा हामीले एक नम्बरदेखि सात नम्बरसम्म गीतहरू लिएर आएका छौं। तपाईँलाई कति नम्बरको गीत रोज्नु मन छ सो नम्बरको गीत हामी कार्यक्रममा राख्छौं र तपाईँले आफ्ना आफन्तजनलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिर नै भइसकेको छ, सो साथी हुनुहुन्छ उहाँले सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम अवधिभर तपाईँले मिठा र मायाला लोकगीत संगीतहरू आजको बसाईमा रोजाइमा पार्न सक्नुहुनेछ भन्दा पनि हामीले नम्बर एक नम्बरदेखि सात नम्बरसम्म लिएर आएका छौं। तपाईँले कति नम्बरको गीत चाहिँ सुन्न मन छ, सुनाउनु मन छ, तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ। यो अपराह समय रहेको छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, अब घरेसी काम गर्नेतिर पनि तर्फर गरिराख्नु भएको छ होला, स्कूल अफिसबाट पनि अब घरतर्फ फर्किने समय भइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सम्भवतः तपाईँसँग हामी फोन मार्फत कुराकानी गर्नेछौ। यति बेला कोही साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, सुन्दरजी बोल्नुभयो?
1: हजुर।
0: के छ, आरामै हुनुहुन्छ?
1: आरामै छु भन्नुपर्छ।
0: आजकल के भयो, व्यस्त हुनुहुन्छ?
1: म चाहिँ कलेजबाट घर फर्किँदैछु भन्नुपर्छ है।
0: कलेजबाट घर फर्कने हुनुहुन्छ, दिउँसोको थियो?
1: हजुर, हाम्रो दिउँसो हो
0: भन्नुहुन्छ। ल ठिक छ, कति बजीदेखि कति बजीसम्म हुन्छ?
1: हाम्रो चाहिँ 10 बजेदेखि 4 बजीसम्म हुन्छ। आज चाहिँ अलि ढिला भइसक्यो, 1 घन्टा भइसक्यो।
0: भनेपछि 10 बजेदेखि 4 बजीसम्म नै हुन्छ?
1: 4 बजी होइन, 3:30 बजीसम्म हो। आज स्कुलमा बसेर होस् त्यही ढिला भएको, 1 घन्टा भइसक्यो, आज घरमा कराउनु भए
0: हो र डर नमानुहोस्। कहिले काहीँ ढिलो छिटो भन्ने कुरा त भइहाल्छ, अब के काम विशेषमा बस्नु भएको थियो होला त्यो भएर पनि हुनसक्छ, सम्झाउनु पर्छ यस्तो काम थियो त्यही भएर ढिला भयो भन्नुपर्छ नि, होइन र?
1: हजुर, हुन त हो, त्यही पनि सधैँ 4 बजी यस्तै 4:15 पुग्छ, आज यति ढिलै ढिला भयो।
0: कहिले काहीँ चिन्ता नलिनुहोस् गराउनुहुन्न, म आफ्नो सन्तानलाई अब ढिला चाँडो के कसो भन्ने त सोध्ने कुरा आइहाल्छ, तर पनि केमा व्यस्त हुनुहुन्थ्यो हजुरले साँचो कुरा बताउनु भयो भने चाहिँ गाली गर्नुहुन्न। अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन त?
1: छैन,
0: फोन ट्राई गर्नुभएको थियो, लागिसकेको छ। आज चाहिँ हामीले 1 नम्बरदेखि 7 नम्बरसम्म हामीले चाहिँ गीतहरू लिएर आएका छौँ। तपाईँलाई कति नम्बरको गीत चाहिँ नम्बर चाहिँ रोजाइमा पार्नुपर्छ है? तपाईँले कति नम्बरको गीत चाहिँ रोज्नु मन छ?
1: मलाई चाहिँ अन्तिमको है,
0: अन्तिमको 7 नम्बरको भन्नुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, 7 नम्बरको गीत बज्छ होइन, नेपाली घाँसी गीत रहेको छ, शिव नारायण जोशीको आवाजमा रहेको यो मिठो गीत बज्छ। हजुरले आफ्ना आफन्तजन साथी सिङ्गीलाई सम्झना गर्नुहोस् है त।
1: प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, मेरो साथीहरूलाई सम्झना गर्नु पर्दा सारा श्रेष्ठ, मनिषा छमी, सपना श्रेष्ठ, सपना श्रेष्ठ, लक्ष्मीपुरी, अनि राम कुमार रामतेल, अनि दिदी पवित्र रामतेल उता सिन्धुलीतिर हुनुहुन्छ, दिदी पवित्र रामतेललाई सम्झिन्छु, अनि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो सुन्दर रमतेलजी हुनुहुन्थ्यो चिसापानीदेखि, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। आज चाहिँ नम्बर तपाईँले रोज्नुपर्ने हुन्छ र त्यसो गीत पनि हामी राख्छौ कार्यक्रममा। कोही साथी हुनुहुन्छ भने यसै गीतमा हामी अर्को साथीलाई समर्थन जनाउने प्रयास गर्नेछौ। यति बेला साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्ते नमस्कार, मनोजी बोल्नुभयो?
2: हजुर दिदी।
0: के छ मनोजी, हजुरको खबर आराम हुनुहुन्छ नि?
2: एकदम आराम छ दिदी। दिदी हजुरको के छ?
0: म पनि एकदम आरामै छु, मेरो खबर पनि ठिक छ भन्नुपर्छ। खाजा लिनुभयो?
2: बाँकी छ दिदी हजुरको।
0: मेरो चाहिँ खाजा भइसक्यो भन्नुपर्छ है, किन ढिला आज?
2: है दिदी, काम गर्दा गर्दा ढिलो हुन्छ दिदी, के गर्नु,
0: सधैँ यति केही ढिला हुन्छ कि समयमै खानु गर्नुहुन्थ्यो?
2: आएपछि भनेको त 3-4 बजीतिर, 2 बजीदेखि 4 बजीतिर हुन्थ्यो दिदी, आज भएको छैन।
0: आज चाहिँ भनेपछि अलि ढिला भयो है? ठिक छ, कहिले भने अब ढिलो चाँडो भने यस्तै हुन्छ, कार्य काम व्यस्तताले पनि ढिलो चाँडो हुन्छ। ठिकै छ, कार्यक्रम त सुन्नु भएको छ नि? सुनेर साथिनुहोस्, अब साथीले चाहिँ सात तमोरको गीत रोजाइमा पार्नु भएको छ, अब यो गीत सुनेर तपाईँले पनि मनोरञ्जन लिनुहोला अनि आफ्नो आफन्तजन साथीसँगलाई नै सम्झना गर्नुहोस् है त।
2: मेरा साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, सरिता मगर, उर्मिला थापा मगर, निशा लामा, देश माझी, दुर्गा पाण्डे, सरिता मगर, शर्मिला मगर भन्दै मेरा साथीहरू पूर्ण
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो मनोज कार्की, हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो सुन्दरजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

मेरो खाती देश भेटघाट हुनु रहेछ भेटघाट रहेछ रातमा निन्द्रा

बङ्गालीको घरमा ढेकी लडे जस्तै ढेकी लडे जस्तै मलाई नि त्यस्तै होइन

నిరుపరాన్ కాస్త వెచ్చదౌదామా వెనగలనవలామా ఆచరి పోత్రా.

0: दूध खानी शर्मा टेलीफोन को बारमा टेलीफोन को
1: कार्यक्रम एकदमै मिठो गीत खास गीत शिव नारायण जोशी अनि ज्ञान बहादुर विष्ट त्यसै गरी सिनी लामाको आवाजमा निकै मिठो गीत हामीले राखिसकेका छौँ। सात नम्बरको गीत नम्बरको गीत चाहिँ बजिसकेको छ अनि बाँकी छ एक नम्बरदेखि छ नम्बरसम्म। तपाईँले कुन चाहिँ नम्बरको गीतहरू सुन्न मन छ रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
1: नमस्ते। नमस्कार हजुर, शुभ नाम?
2: मेरो शुभ नाम चाहिँ सन्जिता तामाङ। हाल म यता केटिएम बस हाल म केटिएम अनि उता मेरो गाउँ भन्नु पर्दैछ त राम्रो छ भन्नु है।
1: सन्जिता भन्नुभयो?
2: सन्जिता।
1: सङ्गीता?
2: सन्जिता दिदी।
1: सन्जिता है?
2: हजुर।
1: के छ नि सन्जिताजीको खबर?
2: मेरो खबर एकदम ठिकै छ भने दिदी।
1: ठिकै छ है। अहिले चाहिँ काठमाडौँतिर हुनुहुन्छ?
2: हजुर, म अहिले काठमाडौँतिर हुनुहुन्छ।
1: अनि खाजा लिनुभयो?
2: खाजा भइसक्यो दिदी तपाईँको?
1: मेरो पनि खाजा भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: कार्यक्रम सुनेको छैन भन्नुहोस् है दिदी, मैले फोन ट्राई गरेको ठ्याक्कै लागिहाले।
1: फोन ट्राई गर्नुभयो, लागिसकेको छ, कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छैन है?
2: होइन दिदी।
1: ल, आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन त?
2: आजको बसाइमा साक्षी सम्झना हो
1: त्यो पनि होइन, आज साथी पनि सम्झना पाइन्छ। आज चाहिँ हामीले एक नम्बरदेखि सात नम्बरसम्म चाहिँ गीत लिएर आएको छौँ। तपाईँले नम्बर रोज्नुपर्ने हुन्छ, कति नम्बरको गीत चाहिँ सुन्नु मन छ भनेर। हाम्रो सात नम्बरको गीत चाहिँ बजिसकेको छ, एक नम्बरदेखि छ नम्बरको बाँकी छ, कति नम्बरको रोजाइमा पार्नुहुन्छ?
2: मलाई पाँच नम्बरको राखिदिनु न दिदी।
1: पाँच नम्बरको?
2: हजुर।
1: ल, पाँच नम्बरको गीत बज्छ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु अनि मेरो घर फ्यामिलीहरू सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सन्जिता तामाङजी हुनुहुन्थ्यो, हाल चाहिँ काठमाडौँबाट। उहाँले पाँच नम्बरको गीत रोजाइमा पार्नुभएको छ। फुलमा माउरी डुल्ने बेलामा राजु परियार देवी घरतीको आवाजमा रहेको गीत रहेको छ पाँच नम्बरको गीत। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाइको गीत राख्नेछौ। र तपाईँले चाहिँ फटाफट फोन गर्नुहोला र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। आफ्नो साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ। मिडिया प्रेमी राई अनि साझी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसरी गर्न प्रिय किसिर हुनुहुन्छ। दर्शन नमस्ते। नमस्ते हजुर, म पनि आएँ है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चै हुनुहुन्छ मलाई अहिले। म यता चाहिँ भारतको हिंसालबाट कर्णप्रिय केसी संगीत घर तारङ तुलसीफुलबाट चाहिँ राम्रो लाग्छ कार्यक्रम मार्फत सम्झिनु पर्दा चाहिँ सम्पूर्ण साथीको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम? मेरो त भइसक्यो, फर्किनु भयो कि जङ्गलतिरै हुनुहुन्छ? गोठालोतिरै हुनुहुन्छ है? अनि फर्किने बेला भएन र त?
2: अब टाइम होला हुन लाग्यो, सबै पाँच बजेतिर फर्किन्छु भनौँ न।
1: अब भनेपछि केही समय बाँकी छ है? कार्यक्रम सुन्दै हुनुहुन्छ? ल, सुनेर साथ दिनुहोस्। हाम्रो साथीले गीत पाँच नम्बरको रोजाइमा पारिसक्नु भएको छ, आफन्तजनलाई सम्झना सन्देश राख्नुहोस् है त।
2: अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा फर्स्टमा लागि टेक्निसियनमा को हुनुहुन्छ उहाँको लागि, हजुरको रेडियो अल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि र जति पनि साथीहरू प्रोग्राम सुनेर बसिराख्नु भएको छ सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
1: हवस् त, नमस्कार। भन्नुहुन्थ्यो प्रणिसा परियारजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखिसक्नु भएको छ। यति बेला भने सन्जिता तामाङजीले चाहिँ रोजाइमा पार्नुभएको गीत रहेको छ पाँच नम्बरको गीत, फुलमा भौरी टुल्ने बेलामा, यो मिठो गीत बज्छ। त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै विद्रोही गीतफुलमा बाबुले टुल्ने भेलामा देवी खर्ती अनि राजु परिवारको आवाजमा रहेको पाँच नम्बरको गीत गरिसकेको छ हाम्रो सञ्जिता तामाङजीले रोजाईमा पार्नुभएको थियो। सोही गीत मार्फत हामीले प्रनिष्ठा परिवारजीलाई पनि समर्थन जनाएका थियौं। अब भने पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस् र आफूलाई मनपर्ने नम्बरको गीत रोजाईमा पार्न सक्नुहुनेछ। आउनुहोला 0840 40 00 26। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार दिदी हजुर।
0: नमस्ते नमस्कार देवजी, आउनुभयो, खाजा खानुभयो?
1: हजुर खाजा के भन्नुपर्छ है,
0: खाइसक्नु भयो है?
1: हजुर हजुर
0: ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम एकदम सुन्दैछु भन्नुपर्छ, सुरुवातदेखि नै भन्नुपर्छ है दिदी।
0: काम पनि उस्तै छ होला है, सरकै घाम लागिरहेको होला अहिलेसम्म पनि।
1: हजुर हजुर अहिले पनि एकदम चर्कै घाम लागिरहेको छ भन्नुपर्छ है।
0: ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। आज कति नम्बरको गीत रोजाइमा पार्नुहुन्छ? सात नम्बर र पाँच नम्बर गइसकेको छ, बाँकी छ, कति नम्बरको रोजाइमा पार्नुहुन्छ?
1: मलाई तीन नम्बरको गीत बजाइदिनुहोस् न दिदी हजुर।
0: ल तीन नम्बरको गीत बज्छ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि प्राविधिकमा हुनुहुने दाईको लागि पनि भन्न चाहन्छु, अनि लगायत हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, र अनि बहिनी मलाई फोन लगाएर सहायता गर्ने बहिनीको लागि भन्न चाहन्छु, सङ्गीता रमको लागि भन्न चाहन्छु, अनि त्यसै गरी जेनिसा परिवारको लागि भन्न चाहन्छु, अनि शर्मिला रम्तेल अनि त्यसै गरी साथीहरू मनोज कार्कीको लागि, बहिनी रामाङको लागि, ध्रुव पाण्डेको लागि, बहिनी पासाङ गोलमा तामाङको लागि भन्न चाहन्छु, र अनि मन्त्री परिवार लगायत जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ। एउटा चिठी लेख्न मन लागेको छ भन्ने तीन नम्बरको गीत रहेको थियो, विष्णु महाजी अनि राजन ठकुरीको आवाजमा रहेको छ। सोही गीत हामी कार्यक्रममा राख्नेछौ, यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ, त्यसपछि मात्रै यो गीत बज्नेछ। यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दी, नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन हजुर, शुभ नाम?
2: म धनीपुराबाट हरपल रोशनी।
0: हरपल रोशनीजी, धेरै समयपछि आउनुभयो, के आराम हुनुहुन्छ?
2: एकदम ठिकठाक सन्चै भन्नुपर्छ, आराम, तपाईँलाई के कस्तो छ?
0: म पनि एकदम आराम, कस्तोले छु भन्नुपर्छ है, खबर सबै ठिकठाक छ, हल्का गर्मी बढिरहेको छ, त्यता कस्तो छ?
2: म धरानमा छु अहिले, धनकुटामा छुइनँ, धरानमा एकदम धेरै गर्मी पुरै
0: नगरौँ क्या, धरानतिर हुनुहुन्छ? ठिकै छ, अब गर्मी छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अब साथीले चाहिँ गीत रोचाइमा पारिसक्नु भएको छ, तीन नम्बरको गीत एकदमै मिठो छ, एउटा चिठी लेख्न मन लागेको छ भने सही गीतमा हजुरलाई पनि समर्थन जनाए, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, विशेष तपाईँ सुनाउने हाम्रो मित्र अनि हामीलाई सुनिता तिमीलाई म बस्ने सुन एकदमै मिठो गर्नलाई विशेष छ भन्न चाहन्छु। साथीहरू धेरै हुनुहुन्छ, जुन जुन माध्यमबाट कार्यक्रम हेर्दै र सुन्दै हुनुहुन्छ, सबै साथीहरूमा मिठो माया उस्तै उस्तै सम्झना
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो हरपल रोशनीजी हुनुहुन्थ्यो तारानदेखि, उहाँलाई पनि विशेष धन्यवाद, आफ्नो आफन्तजनलाई सम्झना गर्नुभयो। यति बेला हामी हाम्रो देवजीले रोजाइमा पार्नुभएको छ तीन नम्बरको गीत सो गीत कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने रहेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: नमस्कार हजुर, रमिला जी बोल्नु भयो?
1: हजुर।
0: ल, अन्तिममा फोन लाग्यो त, के हो, खाजा लिनुभयो? ल ठिक छ, मेरो पनि भइसकेको छ, हजुरको पनि भएछ। आजकल के भएको, यो मोबाइलको नेटवर्कले अति नै धोका दिन लाग्यो जस्तो लागिरहेको छ हो। त्यही त भने कति मिठा आवाज सुनिरहन्थ्यो, अहिले बीच बीचमा के भनेको के भनेको, लास्टको अक्षर मात्रै आउँछ, कहिले फर्स्टको सरी शब्द मात्रै आउँछ, यस्तो भइरहेको छ भनेको। त्यस्तो चाहिँ नगर्नुहोस् न, कुनै समय अब त्यो त्यस्तो भइहाल्छ नि, नेटवर्कमा समस्या आइरहेको छ, त्यही भएर होला। ठिक छ, चिन्ता नलिनुहोस्। अहिले चाहिँ फेरि रिसाएपछि चाहिँ प्रश्न सुनिन्छ भने के भएको यस्तो? ल ठिक छ, अन्तिममा भए पनि हामी कुराकानी गर्न सफल भयो। आज हाम्रो चाहिँ होइन तीन नम्बर, पाँच नम्बर, छ, सात नम्बरको चाहिँ गीत गइसकेको छ, कति नम्बरको चाहिँ रोजाइमा पार्नुहुन्छ रमिलाजी? रमिलाजी हुनुहुन्थ्यो, उहाँले चाहिँ गीत रोज्न पाउनु भएन, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कोही साथी आउनुहुन्छ भने उहाँलाई स्वागत गर्छु। त्यसै गरी जीवन विकजीले पनि नमस्ते, है म पनि कार्यक्रम सुन्दैछु ड्युटी भएर पनि हुनुहुन्छ। बिलिया छविजी हुनुहुन्छ, मिछु अल भन्नुभएको छ, आशिका तामाङजी हुनुहुन्छ, नमस्कार सुपर सोफिया फुल्ला, म पनि उदयपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते, नमस्कार हजुर, कहाँ देखि को बोल्दै हुनुहुन्छ? संगीता ठकुरीजी बोल्नुभयो? ल ठिकै, आरामै हुनुहुन्छ नि? म पनि आरामै छु भन्नुपर्छ, हामी कार्यक्रमको अन्तिममा छौँ। आज कति नम्बरको गीत रोजाइमा पार्नुहुन्छ? ल दुई नम्बरको गीत बज्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झिनुहोस् है त।
1: केही साथीको नाम लिँदा सुजन ठकुरी, ललिता ठकुरी, तुलसा मगर, सरिता मगर, बहिनीहरू गङ्गा जमुनाको लागि पनि, साथी अनिता तामाङ, शर्मिला परिवार, कृष्ण सुनवारको लागि भन्दैछु।
0: हवस् नमस्कार भन्नुहुन्थ्यो सङ्गीता ठकुरीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौ, र एकदमै मिठो गीत रहेको छ, दुई नम्बरको गीत रहेको छ, हाम्रो सङ्गीताजीले रोजाइमा पार्नुभएको। यसै गीत हाम्रो रमिलाजीलाई पनि समेटे मैले भन्न चाहे, यो संसारको रीत रामजी खाँड अनि बुना थापाको आवाजमा रहेको यो मिठो गीत राख्दै हामी पनि विदा लिनेछौ, र केही मेसेजहरू बाँकी छ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई छुट्टो मिठोमा वाचन गर्नेछु। र त्यसै गरी कर्ण प्रिय केसीजी पनि हुनुहुन्छ, नमस्कार है दर्शन, नमस्ते, म पनि आए मनको भारी बिसाउने कार्यक्रम मार्फत सञ्चय हुनुहुन्छ भन्दै हुनुहुन्छ, एकदम सञ्चय छु। तुलसीपुर दान तुलसीपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बेलिया छमेजीले पनि मिस यु अल भन्नुभएको छ, धनु गजमेरजीले पनि नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी अप्सरा खड्काजी पनि हुनुहुन्छ, नमस्कार है म पनि प्रोग्राम सुन्दैछु रामी सपना अमाडीबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, नमस्कार दिदी, म चाहिँ बाबुराम मगर हो, कलडुङ्गा पोखली घर भइहाल्छ, रियादबाट कार्यक्रम सुन्दैछु, सम्पूर्णलाई मिठो माया सम्झना, घर परिवार साथीसँगलाई, र विशेष गरी रन्जित कार्यलाई चाहिँ मेरो धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बिलियर स्वामीजी हुनुहुन्छ, धनु गजमेर हे भन्नुभएको छ, उहाँले चाहिँ सधैँ मिस्यु मात्रै भन्दै हुनुहुन्छ, कति मिस्यु मात्रै भन्नुभएको थियो, उहाँको प्रतिक्रिया दिनुभएको छ बेलीजीले, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ, नमस्कार म पनि कार्यक्रम सुन्दैछु रामेसाब घर भइहाल्छ काठमाडौँबाट, साथीहरू सम्पूर्णलाई विशेष सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बुद्ध वज्रचार्यजी हुनुहुन्छ, सम्झना व्यायाम सन्तोषहरूलाई पनि सम्झना छ है भन्दै हुनुहुन्छ, मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन, अब बस्ने गीत सम्पूर्णको लागि फ्रम तुलखा सरी दुहा कतारबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी शुक्रराज र साइली निर्दोषजी हुनुहुन्छ, नमस्कार हजुर, सांगीतिक अभिवादन, म पनि पाँच थर हिलिहाङ घर भइहाल्छ फिल्म चार डब्लुबाट चाहिँ कार्यक्रम सुन्दैछु, सम्पूर्ण साथीहरूलाई सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी काल धर्मराज हुनुहुन्छ, उहाँलाई पनि नमस्कार है म पनि कार्यक्रम सुन्दैछु, आज कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार तीन गते जन्मदिन मनाउने हुने मेरो प्यारो दिदी बोना ढकाल, त्यसै गरी बिडिया प्रेमी साथीहरू मनबहादुर मगर र पायल कुसुम शेर्पालाई जन्मदिनको शुभकामना।

कामना छ र अन्य साथीहरूलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। उहाँहरू सम्पूर्णलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। तुलसी लुरीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार है, म पनि दैलेखबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। सम्पूर्णमा मिठो माया सम्झना छ भनिदिनुहुन्छ। भोजपुरे सानो केसी भन्नुभएको छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ देवनी किशोर रञ्जनजी हुनुहुन्छ, जन्म आमाको कुखबाट भयो कर्म, बाबाले शिक्षा गुरूबाट सम्बन्ध, साथीभाइ जीवन संगिनीबाट, अनि यी सबै भुलेर किन गलत बाटो हिँड्दै हिँड्न खोज्छौ? बिहानै पख होस् या दिवा समय होस्, चियाको चुस्कीसँग रमाउँदै बेग्लै आनन्दमा जिन्दगी पनि चिया जस्तै होस्, मौसम जस्तो सुकै भए पनि मिठास उस्तै नै, साँच्चै बाटो राखेको सानो पसलमा मिल्ने साथीसँग बसेर गाढा रंगको चिया पिउँदै गफिएका यादहरू आज पनि उस्तै ताजै नै रहेछ, जिन्दगी सबै नै हाँसी खुसी मंगले बितोस, सम्झना उस्तै दुरुस्तै भुटु फुट्ने गरी विष्टुहरूमा सम्झना छ भनिदिनुहुन्छ। प्रवासी देवी किशोर रञ्जन भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मनोज सुन्दासजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार। सिम्पल इच्छा थामीजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। त्यसै गरी दुर्गा लाम घाटीजी हुनुहुन्छ, नमस्कार, म यता रामेछाप नगरपालिका हिम गंगा चारबाट चाहिँ भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी फुची क्विनजी हुनुहुन्छ, नमस्ते नमस्कार है सन्जी हुनुहुन्छ, खाजा खानुभयो त भन्नुभएको छ, मेरो खाजा खानुभएको छ, भइसकेको छ, हजुरले खानुभयो कि बाँकी छ। त्यसै गरी आकाश राईजी हुनुहुन्छ, हेलो हजुर नमस्ते है, म पनि पूर्वेली आकाश राई धारणबाट चाहिँ भन्दै हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु मान बहादुरलाई चाहिँ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मनिषा राई निकेटी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, मोरङबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ। हर्पल रोशनीजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, सौरभ केसीजीले पनि गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। सयत्री प्रेमजी हुनुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार है, म पनि प्रोग्राम सुन्दैछु, अब बस्ने गीत सम्पूर्णका लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ, आजको बसाइमा हामीले धेरै साथीसँग कुराकानी गर्न सफल भयौं, सुन्दर रम्तेल मनोज कार्की, सञ्जिता तामाङ, प्रणिसा परियार, देव माझी, हर्पल रोस्ने, रमिला तामाङ, संगीता ठाकुरीजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई धेरै भन्दै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवतीर्ण बजेका मिठा लोकभाकाका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्छु। र तपाईँले जुन जहाँबाट जुन जुन ठाउँबाट कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्णलाई एकमिष्ट धन्यवाद व्यक्त गर्दै, प्रविधि संयोजनबाट मलाई तिनजनासम्म साथ पठाइदिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, अन्तिममा हाम्रो संगीता ठाकुरीजीले रुचाइमा पार्नुभएको दुई नम्बरको गीत छोड्दै आजको बसाई लोकसी उकाली ओह्रालीबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767065249।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो?
2: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 98-44-01-2169, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।

0: किसान को आली र फाली देखी उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर बेच्न सक्ने छैन नगरपालिकाले के गर्ने चिसोले के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेको छैन यसले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटी टमाटर लगाएर वजन गर्ने मेरो काम चाहिँ के हो किसान मुद्दा ल्याउनु पर्दैन देख्नु किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री गीतबाट अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
8: भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ त्यो 1912 भन्दा अगाडिको चिया हो नेपाल के अरे दार्जिलिङको चिया 1920 भन्दा पछाडि रोपिएको विक्रम सम्बन्ध 1920 भन्दा पछाडि नेपालको चिया छ र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 भन्दा पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको वेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखिएकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको
0: हो
7: आवाज हो केन्द्रीय चिया सहकारी संघका संस्थापक अध्यक्ष तथा इस्तुफा टीका परिकल्पनाकार गोविन्द दाहालको उहाँ केवल एउटा चिया किसान मात्र हुनुहुन्न नेपाली चियालाई हिमाली स्वादको रूपमा विश्व बजारमा चिनाउने एक अथक अभियन्ता समेत हुनुहुन्छ काठमाडौँको बौद्ध क्षेत्रबाट इस्तुफा टी मार्फत आध्यात्मिक र अर्ग्यानिक चियाको अभियान चलाइरहनु भएका दाहालको विचारमा नेपाली चिया केवल पेय पदार्थ मात्र होइन यो नेपालको इतिहास संस्कृति र समृद्धिको आधार समेत हो इतिहासदेखि आत्मनिर्भरताको यात्रा दाहालका अनुसार विक्रम सम्वत 1920 गजराज सिंह थापाले इलाममा रोपेको बिउबाट शुरु भएको नेपालको चिया क्षेत्रले लामो यात्रा तय गरेको छ कुनै समय भारत र चीनको चियामा निर्भर नेपाल आज आफ्नै नेपाल टी क्वालिटी फ्रम द हिमालय लोगो बोकेर विश्व बजारमा उभिएको छ तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले 5 जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि शुरू भएको व्यवसायिक यात्राले आज तेस्रो मुलुकसम्म निर्यातको ढोका खोलेको छ इस्तुफा टी शान्ति र शुद्धताको प्राण बौद्ध दर्शन र शान्तिको सन्देशलाई चियासँग जोड्दै उहाँले इस्तुफा टीको स्थापना गर्नुभयो उहाँको बुझाइमा चिया बगान केवल उत्पादन थल मात्र होइन यो एउटा ध्यान केन्द्र पनि हो बिचौलियाको अन्त्य गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुर्याउने र महँगो भन्ने भ्रम चिर्दै सुपथ मूल्यमा गुणस्तरीय चिया खुवाउने उहाँको लक्ष्य रहेको छ नीतिगत चुनौती र राज्यको भूमिका यद्यपि चिया उद्यमीहरूको बाटो भने सहज छैन दाहालले आउने अनुसार नेपालमा अर्ग्यानिक प्रमाणीकरण गर्न करिब 10 लाख रुपियाँ खर्च राज्यलाई उल्टै तिर्नुपर्ने विडम्बना छ विदेशी लगानी भित्राउने स्पष्ट कारण नहुँदा र प्रयोगशालाको अभावमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड अर्थात एमआरएल पूरा गर्न संघर्ष गरिरहेको छ उहाँ भन्ने गर्नुहुन्छ हामीले हाम्रो आफ्नै अक्सन मार्केट बनाउन नसक्दा भारतीय बजारको मुख ताक्नु परेको छ कामदारको अभाव र विदेश पलायनको समस्या समाधान गर्न अबको चिया खेती यन्त्रीकरणमा जानुपर्ने उहाँको तर्क छ ब्रिटिशकालीन रोपण शैली बदलेर प्रविधि मैत्री बगान बनाउनु र यङ फार्मरको अवधारणा मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नु अबको आवश्यकता हो जलवायु परिवर्तनसँग जुझ्न उहाँले फरेस्ट फार्मिङको अभ्यास पनि शुरू गर्नु भएको छ समग्रमा गोविन्द दाहालको मुख्य सन्देश छ हामी 90% चिया निर्यात गर्छौं तर आफू चाहिँ विषादी युक्त चिया पिउँछौ चीनको मोडल जस्तै पहिले नेपालीले नै स्वच्छ र अर्ग्यानिक चिया पिउने बानी बसाल्यौं भने हामी स्वस्थ पनि हुन्छौं र बजारको समस्या पनि रहँदैन दिनको 5 कप अर्थोडक्स चिया पिउने अभियानले नै नेपाली चिया उद्योगको भविष्य सुनिश्चित छ आउनुहोस् अबको क्रममा भने इस्तुफा टीमै बसेर गोविन्द दाहालसँग गरिएको कुराकानीलाई आजको श्रृंखलामा समेट्ने प्रयास गरौं

0: पिन्द दाहाल, केन्द्रीय चिया सहकारी संघको संस्थापक अध्यक्ष। म एउटा चिया किसान र चिया उद्यमी हुँ र यो काठमाडौँमा विगत 7 वर्ष अगाडिदेखि यो स्तुपा चिया स्थापना गरिएको छ र त्यसलाई मैले र यो काठमाडौँको पनि बौद्ध एरियालाई मैले मध्यनजर गरेर स्तुपा टी ब्रान्डिङ गरेर यो अहिले काठमाडौँमा गुणस्तरयुक्त चिया मैले वितरण गरिराखेको छु। पहिला त यो चिया मात्र भारत मात्रै जान्थ्यो, पहिला त हामी त्योभन्दा पनि भारतबाटै किनेर खान्थ्यौँ। चाइनाको तिब्बततिरबाट आएको चियाहरू हामीले उपभोग गर्थ्यौँ। पछि हामीले चाहिँ 2016 निजी क्षेत्रमा पनि चिया रोपियो। 1920 गजराज सिंह थापाले जब इलाममा चिया रोपण सुरु गरे र 1935 नेपालको पहिलो चिया कारखाना स्थापना भयो र त्यस पछाडि 2016 बुधकरण टी स्टेट निजी क्षेत्रमा उत्पादन भई 2035-36 चाहिँ स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई चाहिँ एउटा चिया क्षेत्रको रूपमा घोषणा गरेर झापा इलाम पाँचथर तेह्रथुम धनकुटा यदि 5 जिल्लालाई चिया क्षेत्र स्थापना गरेर चिया क्षेत्र किसान स्तरमा उत्पादन भएको र उत्पादन मात्रै भएर भएन यसलाई चाहिँ प्रोडक्सन प्रोसेसिङ र मार्केटिङ पनि गर्नुपर्ने भएकोले त्यतिखेर प्रोडक्सनहरूको कुरा भयो र पछि उत्पादन बढाउने विषयमा उत्पादन पनि उत्पादकत्व भयो तर यसको चाहिँ कारखाना स्थापना भएन र पछि चाहिँ बिस्तारै यी चियाका कारखानाहरू खुले र चियाका कारखानाहरू खुलिसकेपछि अब उत्पादन भएको तयारी चियालाई नेपालको बजार र भारतीय बजार र तेस्रो मुलुकमा हामीले चाहिँ निर्यात गर्न सुरु गर्यौँ। त्यस पछाडि चाहिँ मैले 2006 विक्रम इस्वीसम्म 2006 नेपालको एउटा मार्केटिङ सर्वे गरेको थिएँ। मार्केटिङ सर्वे गर्दाखेरि नेपालको कन्जम्सन रेट मात्र 6% थियो र त्यो करिब करिब अहिले यो अर्थोडक्स चियालाई चाहिँ करिब 10%भन्दा प्लस भएको छ अहिले कन्जम्सन रेट र यो उपभोग बढ्यो भने अब हाम्रो गुणस्तर चिया चाहिँ अब हामी बाहिर बेच्छौँ भने अब नेपालमै चिया बेच्नुपर्छ भन्ने एउटा मेन धारणा रहेको छ। करिब करिब सुकेको त अब छैन। नेपाल टी क्वालिटी फ्रम द हिमालय भनेर हामीले यो लोगो तयार गरियो, नेसनल लोगो तयार भयो र यो लोगोलाई हामीले युरोपियन युनियन, बेलायत, जर्मन जस्ता देशहरूमा, क्यानाडा जस्ता देशहरूमा पनि दर्ता गर्ने प्रोसेसमा गएको छ र अब यो क्रमशः हुँदै जाँदै गरेको छ। अब त्यति साह्रो चुकेको छैन तर नेपाली चियालाई चाहिँ बाहिर बनाउनको लागि चाहिँ जसरी श्रीलङ्काले ब्रान्ड एम्बासेडरहरू तयार गर्छ बनाउँछ नेपालमा पनि नेपालीमाबाट पनि अब हामीले चाहिँ ब्रान्ड एम्बासेडर बनाएर अरू देशहरूमा गरियो भने यो यसको बजारीकरण धेरै राम्रो हुन्छ। अबको युग भनेको अब यन्त्रीकरण नै हो। अब किनभने मान्छेहरू चाहिँ अब बाहिर रोजगारीको लागि बाहिर देशहरूमा जाने र लेबर क्राइसिस भइरहेको सन्दर्भमा अहिले मेकानिकल युगहरू आएको छ। चाइनामा पनि यसको धेरै प्रभाव राम्रो छ र क्वालिटी युक्तै चिया हुन्छ। अब त्यो बनाउनको लागि अब अलिकति हाम्रो यहाँ चाहिँ प्लान्टेसन चाहिँ हाम्रो ब्रिटिस कोलोनाइजको तरिकाले चाहिँ अब रोपिएकोले गर्दाखेरि अबको प्लान्टेसनलाई चाहिँ अलिकति मोडर्नाइज गर्नुपर्छ। यो अलिकति यो अहिले प्लकिङ प्रुनिङ प्लकिङको जस्तो मेसिनहरू लाउनु पर्यो भने चाहिँ अहिले यो प्लान्टेसनको एरियालाई पनि अब हामीले चाहिँ मोडिफाइड गर्नुपर्छ। अब तत्कालै त यसलाई सकिँदैन तर पनि गर्न चाह्यो भने रिप्लान्टेसन गर्नुपर्ने स्थिति आउँछ र त्यसलाई चाहिँ मेसिनबाट चाहिँ प्लकिङको कामहरू गर्न सकिन्छ। किनभने हामी प्रोसेसिङमा मेसिनहरूमै हामी जान्छौँ भनेपछि प्लकिङमा पनि अब हामी मेसिनमै गएनौँ भने यसको लागत चाहिँ बढ्छ। यो अक्सन मार्केट नेपालमा पनि हामीले स्थापना गर्ने भनेर अक्सन नीति बनाइसकेको छौँ र बाहिर भनेको बाहिरको बजार भनेको जस्तो भारतको अक्सन हो, खास गरेर कलकत्ता, गुवाहाटी, सिलगढी अक्सनहरूलाई हामी हेर्छौँ र त्यहाँ पनि हाम्रो चिया चाहिँ बिक्री होस् भनेर हामी चाहन्थ्यौँ। तर त्यो के रहेछ भने यो अक्सन मार्केट छ, यो अक्सन मार्केट चाहिँ भारतीयहरूको लागि मात्रै हो भनेर उसले लेखेकोले गर्दाखेरि त्यो उसको बजारमा हाम्रो चिज जानु हुँदैन किनभने हामीले हाम्रै अक्सन बनाउनु पर्छ. हामीले हाम्रो अक्सन बनायो, हामीले हाम्रो व्यापार केन्द्रहरू हामीले डेभलप गर्यो भने मात्रै हामीले नेपाली चियाको मूल्य लिन सक्छौँ. नत्र त कि भारतीयको कि अरू देशहरूकै व्यापारीहरूको हामीले मुक्त आँक्नुपर्ने स्थिति आउँछ. एग्रिकल्चर सेक्टरमा त्यस्तो पोलिसी छैन. विद्युतहरूमा देखिन्छ नेपालको लगानी गर्दाखेरि बाह्य लगानीहरू गर्नको लागि जोइन्ट भेन्चरमा गर्ने त्यस्तो कानुन हाम्रो देशमा छैन. नभइसकेपछि बाहिर विदेशीहरूले लगानी गर्दाखेरि उसको बिजनेस पार्टनर नेपाली नै भएर नेपालीकै मान्छेको विश्वासनीयतामा भएकोले गर्दाखेरि यो मल्टिनेसनल कम्पनीको अवधारणा छैन. किन छैन भने अब यहाँ हाम्रोमा बढी राष्ट्रवाद भन्छौँ. यसरी मल्टिनेसनल कम्पनीहरू नेपालमा अहिलेसम्म भित्रेको एउटा कोका कोलाहरूको देख्छु, नभए अरू क्षेत्रमा यो मल्टिनेसनल कम्पनीहरू अर्थात् त्यो बहुराष्ट्रिय कम्पनीहरू या विदेशी लगानीहरू चाहिँ नेपालमा भित्रिएको छैन. भित्रिन चाहिँ भित्रिएको छ, तर के भन्छ यो पछाडिको दुलोबाट उसले लगानी चाहिँ गरेको छ, तर पछाडिको दुलोबाट गरेकोले गर्दाखेरि यसको प्रत्यक्ष बेनिफिट चाहिँ जसले लगानी गरेको छ त्यो नेपालीले पाउँदैन, त्यही व्यक्तिले पाउँछ. जस्तो अहिले अहिले पनि केही इन्डियनहरूले नेपालको अर्थोडक्स चियाको कारखानाहरू चाहिँ त केही त के करिब 60%भन्दा बढी अर्थोडक्स चिया कारखानाहरू इन्डियनहरूले चलाइरहेको छ. केही चिनिया कम्पनीहरू भित्री रूपमा नेपालमा आएर गरिरहेको छन्, तर त्यो चाहिँ दीर्घकालीन समाधान होइन. यो नेपालको राष्ट्रिय हितको विपरीत हुन्छ. तर अब विदेशी लगानी गर्नको लागि चाहिँ नेपालको कानुनलाई समग्र रूपमा समूल रूपमा परिवर्तन नै गर्नुपर्छ. परिवर्तन भनेको मतलब निर्माण, नयाँ कानुनको निर्माण नै गर्नुपर्छ. भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ. त्यो 1912 अगाडिको चिया हो नेपाल, के अरे दार्जिलिङको चिया. 1920 पछाडि रोपिएको, विक्रम सम्बत 1920 पछाडि नेपालको चिया छ. र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ. यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज, महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटीयुक्त चिया देखेकोले गर्दाखेरि नेपालको चिया युनिक छ. र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको मात्रै हो, तर गुणस्तरको लागि क्वालिटीको लागि नेपालको चिया नै अत्यन्त उपयुक्त छ. जलवायु परिवर्तन त अब यो विश्वव्यापी हो नै छ र यसलाई मैले केही वर्ष अगाडिदेखि फरेस्ट फार्मिङको रूपमा डेभलप गरेको छु. फरेस्ट फार्मिङ भनेको त्यही चियाभित्रै रुख रोप्नु परेन, त्यसको आसपासमा चाहिँ चिया रुखहरू लगाउने, वातावरण मैत्री बनाउने र भूक्षय हुन नदिने यस्ता कुराहरू छन्. र यसलाई मैले यसलाई हामीले चाहिँ चियामा आचार संहिता भनेर चाहिँ हामीले 4 प्रिन्सिपलहरू डेभलप गरेर लागू गरेको स्थिति छ. र यसलाई हामीले चाहिँ क्रमशः जिए गुड एग्रिकल्चर प्र्याक्टिस ग्यापको रूपमा हामीले डेभलप गरेको छौँ. र यो चाहिँ उत्पादन चक्रहरूमा चाहिँ यसले जैविकतामा अनि उत्पादन पारदर्शितामा अनि अर्को क्वालिटी कन्ट्रोलमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ. हो त्यसमा अब यो भनेको अब हामीले यङ फार्मर डेभलप गर्ने भनेर एउटा हामीले स्ट्राटेजी बनाएको छौँ. अबको पुस्ताले चाहिँ अब यङ फार्मरबाट चाहिँ उनीहरू चाहिँ आउनु पर्यो. र यङ फार्मरलाई कसरी आकर्षित गर्ने भनेपछि अब वातावरण मैत्री हुनु पर्यो. अनि अर्को कुरो चाहिँ यान्त्रिक उपकरणहरू चाहिँ उनीहरूको अनुकूल बनाएर अब त्यो यङ फार्मरलाई चाहिँ इनर्जेटिक बनाएर चाहिँ यसमा चाहिँ क्रमशः लाँदै गर्ने भन्ने एउटा रोडम्यापहरू तयार गर्दैछौँ. र यङहरूलाई नै यो यो जुन चियाहरूमा जसरी अहिले जेएनजी पुस्ताहरू चाहिँ राजनीतिमा आउँछ भने जस्तै यो योभन्दा अगाडि नै हामीले 2018 हामीले चाहिँ यो चाहिँ यङ फार्मरको कन्सेप्टहरू बनाएर चाहिँ हामीले कामहरू गरिरहेको छौँ. यो भनेको यो नितान्त व्यक्तिगत ब्रान्ड हो. यो स्तुपा टी भनेको चाहिँ यो काठमाडौँमा चाहिँ को पनि मैले यो बौद्ध क्षेत्रमालाई गरेको र बिहान चाहिँ यो अहिले र स्तुपा हुनलाई एउटा अलिकति एउटा इथिकल कुराहरू पनि छ. मेडिटेसन गर्ने भनेर चाहिँ मैले बगानमा पनि चियाको बगानमा पनि मेडिटेसन सेन्टरहरू डेभलप गरेको छु. अब बुद्धको शान्ति को हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय सेक्टरमा चाहिँ उनीहरूलाई चाहिँ म मेरो क्षेत्रको मेरो आफ्नो क्षेत्रको उत्पादन भएको चियालाई बौद्ध क्षेत्रमा यहाँको स्थायी बासिन्दाहरूको लागि र यहाँ आउने धार्मिक पर्यटकहरूलाई बुद्धिस्टहरूलाई मैले फोकसिङ गरेर उनीहरूकै स्वादमा जस्तो तिब्बतीयनहरूको स्वाद चाइनिज स्वादहरूसँग मिश्रण हुने गरी समानान्तर हुने गरी मैले पनि यो उत्पादन गरेको चियाहरू चाहिँ मैले यहाँ ल्याएर यहाँको लोकालिटीहरूलाई दिने जुन गरेँ र यो सम्भवतः मैले यो स्तुपा टी भनेर गर्दाखेरि यो बौद्ध स्तुपालाई नै मैले भगवान् गौतम बुद्धलाई कै स्मरणार्थ र यो बौद्ध स्तुपा पनि यो जुन काठमाडौँ महानगरपालिकामा जुन अवस्थित बौद्ध स्तुपा छ यसको पनि महत्त्व होस् र मेरो आफ्नो उत्पादनको पनि यही नामबाट चाहिँ जाओस् भन्ने मैले चाहना राखे अनुसार चाहिँ यो बौद्ध स्तुपा टी मैले नामाकरण गरेको हो र यो ब्रान्ड चाहिँ यो क्षेत्रको मानिसहरूको लागि अत्यन्त धार्मिकतासँग पनि जोडिएकोले गर्दाखेरि र मेरो यो उत्पादन प्रक्रियामा पनि अब यो ज्ञानको कुराहरू आउँछ र त्यस्तो कुराहरू र अर्ग्यानिक चिया भएकोले गर्दाखेरि गुणस्तरयुक्त चिया छ र यो एरियाको बासिन्दाहरूले अत्यन्त मन पराइदिनु भएको छ र यो मेरो अत्यन्त यो चाहिँ स्थानीय बजार मात्रै हो र यो यहाँबाट मेरो बाहिर जाँदैन. यो यहाँको स्थानीय कन्ज्युमरहरूको लागि मेरो आफ्नो उत्पादन चियाहरू ल्याएर गरेको हो र म यहाँ यो चिया किन्दाखेरि यो जुन चियाको स्वाद चखाएर म यो खालको चिया लान्छु भनेर गर्दाखेरि यो विभिन्न खालको चियाहरू छ. व्हाइट टी, ब्ल्याक टी, उलङ टी, ग्रिन टी, पल ग्रिन टी, रोस्टेड ग्रिन टी, विभिन्न चियाहरू छ. यो चियाको म स्वादहरू परीक्षण गराएर उहाँहरूको इच्छाअनुसार मैले चिया उहाँहरूलाई नै दिने गरेको छु र यो दिँदाखेरि मैले मेरो आफ्नै उत्पादन भएकोले मैले आफ्नो न्यूनतम मूल्य नै कायम गरेर दिँदछु र बजार मूल्यभन्दा मैले मेरो यो चिया चाहिँ केही मैले मेरो आफ्नो लागत मैले समावेश गरेर नै दिएको छु र यसमा म अरू कन्ज्युमरहरूले चाहिँ कोही अब होलसेलमै लानुहुन्छ भने पनि यो पसलबाट लगिदिनुभयो भने उहाँहरूले चाहिँ केही सरल मूल्यमा चाहिँ कन्ज्युमरलाई उपभोक्ताहरूलाई उहाँ दिनुहुन्थ्यो किनभने कन्ज्युमरहरू चाहिँ नठगिउन् किनभने उहाँहरूले चाहिँ बढी मूल्य तिरेर चियाको पत्तीहरू खरिद गर्नुभयो भने बढी मूल्यमा बेच्नु पर्ने हुन्छ. त्यसैले बढी मूल्यमा नबेचिकन सबैले इफोर्डेबल हुने गरी अनि जस्तो धेरैको धारणा चाहिँ के छ भने ए यो त महँगो पो चिया हुन्छ त हामीले किन्नै सक्दैनौँ भन्ने एउटा भावना छ. त्यो हुँदै होइन र उहाँहरूले खाने चियाहरू अत्यन्त सस्तो मूल्य सरल मूल्यमा सस्तो त के भन्नु जेन्युइन मूल्यमा म वितरण गर्न सक्छु र उहाँले लगेको छ. अब मान्छेलाई कस्तो भयो भने अब रोप्न सिकाइरहनु परेन, अब उत्पादन पनि सिकाइरहनु परेन, अब समस्या चाहिँ बिक्री वितरणको कुराहरू आएको छ. बेच्ने कुराहरूमा चाहिँ अब बेच्दाखेरि चाहिँ कसको स्वाद कस्तो छ त्यो स्वाद अनुसार चाहिँ र यो अर्थोडक्स चियाको इन्टरनेसनल ट्रेड के छ त्यो ट्रेन्डमा रहेर इन्टरनेसनल ट्रेन्डमा रहेर हामीले राम्ररी उत्पादन गर्न सक्नु पर्यो र उत्पादन भएको चियालाई बाहिर पठाउनको लागि चाहिँ किसान एक्लैले एउटा ट्रेडर्सले मात्रै सक्दैन. त्यसैले नेपाल सरकारको यो अर्ग्यानिक प्रमाणीकरण गर्ने जुन पद्धति छ करिब करिब वर्ष दिनमा एकजना उद्यमीले एउटा उद्यमीले अर्ग्यानिक सर्टिफाइड गर्नलाई न्यूनतम 10 लाख रुपियाँ लाग्छ त्यो 10 लाख उत्पादन गरेको चाहिँ फेरि अर्को साल 10 लाख रिन्यू गर्नलाई त्यही 10 लाखै लाग्छ, 10 लाख प्लस लाग्छ किनभने यसको उत्पादन हेक्टर अनुसार अनि यसको क्वालिटी अनुसार चाहिँ अब लाग्छ। अनि एसएफको कुरा छ, आइएसओको कुराहरू प्रमाणित छ, यस्ता कुराहरू गर्नु पर्यो। अनि गुणस्तरको कुरा चाहिँ नेपालको गुणस्तर चाहिँ इन्टरनेसनल जुन यहाँ चाहिँ प्रमाणीकरण गरेको चिज चाहिँ बाहिर प्रमाणीकरण हुँदै हुँदैन, त्यसैले बाहिरै प्रमाणित गर्नुपर्ने चिज भएकोले गर्दाखेरि अब नेपालको गुणस्तर, खाद्य गुणस्तर चाहिँ अत्यन्त लुज छ। जस्तो चियाको गुणस्तर छान गर्ने भनेको त स्वाद टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनुपर्छ, चियाको टिएएसटी र टिएसटी टेस्ट दुइटै हुनु पर्यो, दुइटै त्यो छैन। अब कस्तो छ भनेपछि यहाँको परिसरमा धुलो मिसिएको छ कि के छ त्यस्तो त आउँदै आउँदैन, कुन चिजको मापदण्ड के हो, केसको इकाइ के हो, त्यसमा पो हामी त परीक्षण गर्न जानु पर्यो त। त्यसैले गर्दाखेरि अनि अर्को कुरो, यो जुन चिया छ यो चियामा चाहिँ यसको एमआरएल म्याक्सिमम् त्यो पोइजनको रेसिडुअल लेभल कति छ भन्छ, 9 भन्दा माथि गएको चिज चाहिँ युरोपियन युनियनले इफोर्ड गर्दैन भनेपछि हाम्रोमा 15-20 पनि अब हामी चाहिँ पचाइदिइराखेको स्थिति छ, यो राम्रो छ भन्दै खान्छौँ। भनेपछि यो एमआरएल 9 भन्दा मुनिको हामीले कसरी बनाउन सक्छौँ र यो बनाइसकेपछि पनि त्यो देशमा जाँदा कसरी जान्छ, अनि त्यो टेस्ट गर्ने चिज अनि सेम्पल पठाउने कुराहरू, सेम्पल पनि पठाउँदाखेरि धेरै कस्टहरू लाग्छ, सेम्पल टेस्ट ओके नभइकन चिया बिक्री हुँदैन बाहिर, त्यसैले सेम्पल टेस्ट गर्ने कुरा, अर्ग्यानिक प्रमाणीकरण गर्ने कुरा, यस्ता कुराहरूले चाहिँ काहीँ न काहीँ सम्बन्धित गभर्नमेन्टले चाहिँ यस्ता कुराहरूमा चाहिँ गर्नुपर्छ। अहिले जति पनि गरेको कुराहरू छ यो चाहिँ मेरो व्यक्तिगत प्रयोगबाट अथवा जसले गर्छ त्यो किसानको गर्छ, अझ मैले अर्ग्यानिक प्रमाणीकरण गराएँ भने 10 लाख रुपियाँ तिरेको पैसामा चाहिँ 2,70,000 रुपियाँ चाहिँ नेपाल सरकारले पैसा खान्छ। कसरी भन्छ, 13% ब्याज, 15% आयकर, 15-28% खान्छ। अझ ब्याङ्कले त्यसमा पनि 1% सेवा शुल्क गर्दा 29% चाहिँ नेपाल सरकारलाई उल्टो तिर्नुपर्छ मैले अर्ग्यानिक बनाए बापत चाहिँ। त्यस्तो देशमा अनि व्यापार अर्ग्यानिक कसरी हुन्छ, हो यस्ता कुराहरू छन् क्या गौण विषयको कुराहरू, यस्ता कुराहरूलाई चाहिँ हेर्नुपर्ने आउँछ। त्यो के छ भने अब हामी चाहिँ स्वास्थ्यको लागि अत्यन्त कन्सियस छौँ, हामी हाम्रो स्वास्थ्यको लागि धेरै गर्छौँ, धेरै हामीले चाहिँ सेन्सिटिभ गर्छौँ, तर चियाहरू खाँदा हामी चाहिँ बिख मिसिएको गैँडा मिसिएको बिख सिडिसी चियाको चाहिँ बिख भएको चिया दुध र चिनी हालेर खान्छौँ त्यस्तो होइन। अब गर्दाखेरि कम्तीमा पनि शुद्ध अर्थोडक्स चिया, अर्ग्यानिक प्रमाणीकरण भएको चिया खान पाइयो र सबै नेपालीले खान पायो भने पहिले भएको जुन त्यो हस्पिटलमा लागेको जुन नेपालीको लाइन छ त्यो चाहिँ 90% घटेर जान्छ र रोग लाग्नबाट पनि बचाउँछ। त्यो प्रिभेन्सन पोइन्टमा चाहिँ यो अर्थोडक्स चिया छ। त्यसैले सबै नेपालीलाई चाहिँ कम्तीमा पनि 1 कप चिया खानुहुन्थ्यो भने 5 कप चिया खानुहोस् भनेर भन्छौँ, कन्जुम्सन बढाउनुहोस्। 5 कप चिया खायो भने हामीले युरोपतिर बेच्नै पर्दैन नि, अहिले हाम्रो चाहिँ खानुपर्ने चिया चाहिँ अब खाएको पनि छैनौँ, एक हामीले खाएको छैनौँ, खाँदाखेरि 1 कप पनि मरेर खान्छौँ। कम्तीमा पनि एकजना व्यक्तिले चाहिँ 5 कप चिया खान थालौ भने अथवा एकपट चाहिँ एकजनाले खान थालौ भने त्यसै कन्जुम्सन बढ्छ, कन्जुम्सन बढ्यो भने नेपाली चियाले खान पुग्छ। किनभने हामीले चाहिँ अहिले 90% निर्यात गर्दैछौँ भने त्यो 90% चाहिँ हामीले कन्ज्युम गरौँ न। चिनमा के रहेछ भने स्वच्छ र स्वस्थ चिया चिनिया नागरिकले खाने अनि मात्रै रहेको बेच्ने भन्ने एउटा उसको पोलिसी छ, त्यस्तै हामीले चाहिँ स्वच्छ र स्वस्थ चिया हामी पिउँ अनि मात्रै हामी बाहिर निर्यात गरौँ। म यो कुरो चाहिँ सम्पूर्णलाई म यो सन्देश दिन चाहन्छु। धन्यवाद।
1: आजको श्रृङ्खलाको समय यति नै, यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापकोटा यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
2: Right. रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98472793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904662, 98692565998।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारका लागि शुल्क निर्धारण। सभापतिका लागि 51,000 केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ। आजदेखि 500 रूपियाँको नयाँ नोट चलन चल्तीमा। सरकारले मूल्य समायोजन नदिँदा रामेछापका दर्जनौ योजनाको काम छोड्दै निर्माण व्यवसायी, बिहे गरेर अमेरिका लैजान भन्दै ठगी दम्पति पक्राउ। रोल्पामा प्रेसर कुकर पड्किँदा एकजना घाइते। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन ताजा पानी घटिरहेको विश्व ब्याङ्कको प्रतिवेदन। र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र कंगो पहिलो पटक आमने सामने हुँदै।
1: केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचार

0: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 9896692998
2: हजुरको रेडियो 102.1 मेगा
3: अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारका लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि प्रति 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 रूपियाँ बुझाउनु पर्नेछ। केन्द्रीय सदस्यहरूका लागि 21,000 रूपियाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राज्यसभाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष सहकोषाध्यक्ष प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 99 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राज्यसभाले आउँदो सोमबारदेखि बुधबार चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राज्यसभाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनु भएको छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई सामान्य कुल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार जेठ 7 गतिभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनु भएको छ। सांसदहरूका प्रश्नको जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभएको छ। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। सरकारले सुकुम्बासीलाई यही असारबाटै लाल पूर्जा वितरण गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यही असारको 3रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने बताउनु भएको हो। आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ। त्यसअघि संसदमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले सुकुम्बासीहरूलाई लाल पूर्जा दिइन्छ कि दिइँदैन भन्ने प्रश्न गर्नुभएको थियो। जवाफमा मन्त्री रावलले असारको 3रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने जानकारी दिनुभएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको हात वितरण निर्देशिका 2080 अनुसार हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, मगर, गोही, अजिंगर, बाँदर, बदेल तथा नीलगाई सहित 16 प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिनुभएको छ। उहाँले आगामी आर्थिक वर्षका लागि पहिलो पटक मानव वन्यजन्तु सह अस्तित्व शीर्षकमा छुट्टै बजेट उपशीर्षक व्यवस्था गरिएको उल्लेख गर्दै मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ₹41,11,00,000 विनियोजन गरिएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवनको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना सूचना निकालेर अध्ययन विधा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमअनुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख छ। त्रिविका अनुसार अध्ययन विधा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विधा दक्ष अनुसन्धान मुख्य तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विधाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयले आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाई छ। त्रिवीले विधा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले 500 रूपियाँ दरको नयाँ नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटे बाघको चित्र रहेको छ। नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका अनुसार 2084 असार 1 गतेको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यू मीडिया सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्ले आउट अटोमेशन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यदेश दिएको छ। यी विषयमा विभिन्न निकायमा गुनासो तथा उजुरी रहेका छन्। त्यस्ता उजुरी तथा गुनासोको सन्दर्भमा मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपरेको जनाएको छ। इलामका 50 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा सानो ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक, कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाइ छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभएको छ। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगी बताउँछन्। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाण्डुमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास वायर टाइगेसनले गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैर आवासीय राजदूत रास्मस अविलगार्ड क्रिस्टेनसन तथा नयाँ दिल्ली स्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् 1967 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्क बीच कायमै रहँदै आएको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका छन्। वैदेशिक रोजगार व्यवसायको विरोधपछि साउदी अरेबियाले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम अहिलेलाई स्थगित गरेको छ। साउदीले आज काठमाडौँको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल्स भेरिफिकेशन प्रोग्राम शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेको बेला सयौंको संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्दै नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरू कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदी राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट टेम्बालले सूचना निकालेर आजदेखि लागू हुने भनिएको यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनु भएको छ। सिप परीक्षणका लागि श्रमिकले $100 तिर्नुपर्नेछ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा किशन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। बजारमा इन्धनको मूल्य अत्याधिक बढे पनि सरकारले निर्माण व्यवसायको माग बमोजी मूल्य समायोजन नगर्दा रामेछापमा सञ्चालित विभिन्न विकास निर्माणका योजना अलपत्र पर्न थालेका छन्। ठेक्का सम्झौता हुँदाको बखत भन्दा इन्धनको मूल्य झण्डै दोब्बर भएपछि विशेष गरी सड़क स्तरोन्नति र कालोपत्र गर्ने कार्य प्रभावित बनेका हुन्। सरकारको उच्च प्राथमिकतामा रहेको लिखुतामाकोशी गाउँपालिका केन्द्र धोबी जोड्ने 6 किलोमिटर सड़क खण्डमा यस वर्ष कालोपत्र गर्ने योजना इन्धन र बिटुमिन खरिद गर्न नसकेका कारण रोकिएको छ। निर्माण व्यवसायी विनोद बुढाथोकीका अनुसार मूल्य समायोजन नहुँदा काम रोक्नुको विकल्प नभएको यस्तै रामेछाप नगरपालिकाको रामपुरमा निर्माणाधीन 3 करोड़को सड़क आयोजना पनि सबेश गरेरै थाती राखिएको छ। केही व्यवसायीले पूर्व सूचनाका आधारमा पहिले नै इन्धन भण्डारण गरी खिम्ती बिर्ता गैरी सड़क खण्डको कालोपत्रे र ढलान सके पनि जिल्लाका अन्य 1 दर्जनभन्दा बढ़ी योजनाहरू भने ठप्प छन्। रामेछाप जिल्ला निर्माण व्यवसाय संघका कार्यवाहक अध्यक्ष कृष्ण थापा मगरले पटक पटक सरकारको ध्यान आकर्षण गराउँदा पनि मूल्य समायोजनमा व्यवस्था गरिएको गुनासो गर्नुभएको छ। सरकारी उदासीनताले एकातिर स्थानीय बासिन्दा विकासको सुविधाबाट वञ्चित भएका छन् भने अर्कोतिर सरकारी बजेट समेत खर्च हुन नसक्ने परिस्थिति सिर्जना भएको छ। नेपाली कम्युनिष्टका नेता कृष्णबहादुर महतले बजेट खर्च नहुँदा आगामी वर्षका लागि थप रकम व्यवस्था हुन गाह्रो पर्ने बताउनु भएको छ। यता पूर्वाधार विकास कार्यालय रामेछापका इन्जिनियर एवं प्रवक्ता द्रोण चौधरीले सरकारबाट बढ़ेको मूल्य बमोजिम भुक्तानी दिने नयाँ व्यवस्था नआएको जानकारी दिनुभएको छ। नेपाल राष्ट्र ब्याङ्कको इन्डेक्स भन्दा बजारमा डिजेल मटेरियल र भिटामिनको भाव धेरै माथि रहेकाले व्यवसायीलाई कालोपत्री गर्न समस्या परेको उहाँको भनाइ छ। काभ्रेको धुलीखेल अस्पतालमा मुटु रोगका बिरामी निरन्तर बढ़दै गएको तथ्याङ्कले देखाएको छ। धुलीखेल अस्पतालमा मंगलबार आयोजित हृदयघात सेरोफेरो अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर राजेन्द्र कोजुले प्रस्तुत गरेको तथ्याङ्क अनुसार विशेष गरी मुटुको रक्तनलीमा अवरोध हटाउन गरिने एन्जियोप्लास्टी सेवा लिने बिरामीको संख्या पछिल्ला 5 वर्षमा झण्डै 17 गुणाले वृद्धि भएको हो। बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको भीरगोट नगरपालिका 2 लुगा डाँडा घर भएका संजीव नेपाली र काभ्रेको मण्डन देवपुर नगरपालिका 12 कि 33 वर्षीय अनुष्का भन्ने सरिता पराजुली छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। टिकटकमा प्रिन्स तामाङ नाम राखी आफू अमेरिकामा रहेको नेपाली समेत बोल्न नआउने भन्दै अंग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै 15,10,500 रूपियाँ एक युवतीबाट ठगी भएको थियो। प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएर विश्वास दिलाउने गरेका थिए। तर प्रहरी अनुसन्धानका क्रममा यसरी दाजु बहिनी बनेर कुराकानी गर्ने व्यक्ति अहिले पक्राउ परेका श्रीमान श्रीमती रहेको खुलेको छ। श्रीमान श्रीमती नै मिली योजनाबद्ध रूपमा ठगी गरेको पाइएको ब्यूरोले बताएको छ। पक्राउ परेका विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढ़ाइएको छ। रोल्पामा कुकर प्रेसर पड्किँदा 1 महिला घाइते भएकी छन्। त्यहाँको परिवर्तन गाउँपालिका 2 राङ्से चौधरा स्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रूपा राणा घाइते हुनुभएको हो। परिवर्तन गाउँपालिका 1 कुरेली घर भएकी उहाँ 8 दिन अघि माइती घर राङ्से चौधरी पुग्नु भएको थियो। उहाँको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन ताजा पानी घटिरहेको विश्व ब्याङ्कको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसहरूको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्याधिक उत्खनन, गम्भीर मौसम, जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक संसारको क्षयीकरणका कारण तालदेखि नदीसम्म ताजा पानी घटिरहेको विश्व ब्याङ्कको सन् 2025 को प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अल जजिराका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँहरू देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सवाना, चिली, इरान, इराक, मडागास्कर, माली, अमेरिका र उज्किस्तानका तालदेखि नदीसम्ममा पानी घटिरहेका हुन्। सन् 1990 को दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूमा हराएको छ। यस्तै विगत 5 दशकमा झनै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यो युरोपेली संघको जमिन बराबर छ। यसबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन तथा क्षयग्रस्त जमिनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्र संघको आह्वानमा आज जुन 17 विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समकिएको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974 विश्वकप खेलेको थियो। त्यति बेला कंगोको नाम जायर थियो। कंगोमा यो यान बिसा, चान्सल मेम्बा, सामुएल मुतुसामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन, इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आजै राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्किस्तान र कोलम्बिया खेल्दैछन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा महाधिवेशन प्रतिनिधि र उम्मेद्वारहरूका लागि शुल्क निर्धारण, सभापतिका लागि 51,000 रूपियाँ बुझाउनु पर्ने, केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ बुझाउनु पर्ने, आजदेखि 500 रूपियाँको नयाँ नोट चलन चल्तीमा। सरकारले मूल्य समायोजन नदिँदा रामेछापका दर्जनौं योजनाको काम छोड्दै निर्माण व्यवसायी, बिहे गरेर अमेरिका लैजान भन्दै ठगी दम्पति पक्राउ, रोल्पामा प्रेसर कुकर पड्किँदा 1 घाइते। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन ताजा पानी घटिरहेको विश्व ब्याङ्कको प्रतिवेदन, र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र कंगो पहिलो पटक आमने सामने हुँदै। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोपाइटर जय मानन्दर फोन 0485402439 0485402433 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईँलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 36 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड दिनु र तपाई नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरेको छ। शैक्षिक सत्र 2082 नतिजाको आधारमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको हो। गाउँ कार्यपालिकाको कार्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष गीता विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरू, 4 ओडाका अध्यक्षहरू, ओडा सदस्यहरू, विद्यालयका प्रधान अध्यापकहरू तथा खेलकुद विकास समितिका अध्यक्ष, विद्यार्थीहरू लगायत सरकारवालाहरूको सहभागिता रहेको थियो। शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट विद्यालय, कक्षा कोठामा अहोरात्र खटिएर उदाहरणीय नतिजा ल्याउन सफल शिक्षकहरू र लगनशील भई उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्र र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। साथै गाउँपालिकाको खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने खेलकुद विकास समितिलाई समेत प्रमाणपत्र वितरण गरी सम्मान गरिएको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, वडा अध्यक्षहरूले राख्नु भएको मन्तव्यको छोटो अंश सुनौ। रामेछाप जिल्लाको विकट क्षेत्रमा अवस्थित डगु माध्यमिक विद्यालयले शैक्षिक उपलब्धिमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको भन्दै प्रधानाध्यापक दलबहादुर बलले विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा सुनापति गाउँपालिका प्रति आभार गर्नुभएको छ। सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै वहाँले विद्यालयले 2070 सालदेखि जिल्लामा विषयगत तथा समग्र सिकाई उपलब्धिमा प्रथम स्थान कायम राख्दै आएको बताउनु भएको छ। वहाँले विद्यालयको शुरूआती अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको स्मरण गर्दै सीमित स्रोत साधनका बीच निरन्तर मेहनत, समर्पण र सहकार्यका कारण आजको सफलता सम्भव भएको उल्लेख गर्नुभयो। प्रधानाध्यापक बलले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै सम्मानित शिक्षकहरूलाई बधाई दिनुभयो। वहाँले गाउँपालिकाले सम्मान गरेको पुरस्कारमा सबैभन्दा धेरै शिक्षक र विद्यार्थी पनि आफ्नै विद्यालयबाट सम्मान भएकोमा अझ धेरै खुशी प्रकट गर्नुभयो। प्रधानाध्यापक बलले व्यक्तिगत जीवनका कठिन क्षेत्रहरूमा समेत विद्यालय प्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको अनुभव सुनाउँदै वहाँले सबै विद्यालयले उत्कृष्ट नतिजा दिने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। वहाँले सामुदायिक विद्यालयहरूलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आफू सधैँ सहयोगका लागि तयार रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: हामी सबै सामुदायिक विद्यालयमा अध्ययनरत अध्यापन गरिराख्नु भएको सहकर्मीहरू सबैलाई ऊर्जा प्रदान गरेको छ जस्तो मलाई लाग्छ। मैले यो विशेष कार्यक्रममा थोरै हजुरहरूलाई के चाहिँ व्यक्त गर्न चाहन्छु भन्दाखेरि, विगतको जस्तो मलाई जहाँसम्म लाग्छ, मैले 2061 हेड टिचर बन्ने बेलामा मेरो आफ्नो विद्यालय चाहिँ मैले 18,000 ऋणमा सञ्चालन गरेको र इन्फ्रास्ट्रक्चरको हिसाबले हेर्नुहुन्छ भने त्यो बेलाको जस्ताको टहरा बाहेक केही पनि थिएन। र मलाई अहिले पनि याद छ, डौमावीले 2070 रामेछाप जिल्लामा लर्निङ अचिभमेन्टको हिसाबले विषयगत रूपमा र होल स्कुल अचिभमेन्टको हिसाबले रामेछाप जिल्ला फर्स्ट गर्ने जब 2070 प्रारम्भ गरियो त्यहाँदेखि लगातार आजसम्म आइपुग्दाखेरि 12 ब्याच भएको छ र 12 ब्याचमा आइपुग्दाखेरि मलाई जहाँसम्म लाग्छ राम्रो राम्रो काठमाडौँ भ्यालीको छेउछाउको उत्कृष्ट विद्यालय भएको प्राइभेट र सामुदायिक विद्यालय भएको स्कुलहरूको भन्दा डौमावी भूगोलको हिसाबले रामेछाप जिल्लाको एउटा विकट भूमिमा अवस्थित सामुदायिक विद्यालय हो जसले एकदमै राम्रो बेस्ट आफ्नो अचिभमेन्ट सहित स्कुलको र होल सुनापतिको आफ्नो इज्जतलाई शिर उठाउन सम्भव भएको छ। त्यसमा तपाईँहरू शिक्षा समिति अनि त्यस्तै गरेर सिङ्गो सुनापति गाउँपालिकाको टिम र विद्यालयको साथ र सहयोग आम अभिभावक र मेहनती विद्यार्थी भाइ बहिनीहरूको साथ र सहयोगको कारणले त्यो सम्भावना रह्यो। र मैले जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने, विगतमा यो सिकाइ उपलब्धि र राम्रो गरेको अभ्यास राम्रो गरेको र यो अचिभमेन्टको मूल्याङ्कन गरेर सम्मानित गर्ने क्रममा मलाई जहाँसम्म लाग्छ 2071 होला गाउँको एकलौटी विद्यार्थी त्यसपछि टिचरहरू विषयगत टिचरहरू मात्रै सम्मानित हुनुहुन्थ्यो र आज यो ठुलो कार्यक्रममा अचिभमेन्टको पुरस्कार र नगद पुरस्कारलाई हेर्दाखेरि सबै सम्मानित हुने विषयगत टिचरहरू चाहिँ प्रत्येक सामुदायिक विद्यालयमा छरिन पुगेको छ। यसको मतलब तपाईँहरूले गर्नुभएको मेहनत, तपाईँहरूले चाहिँ सुरुवात गर्नुभएको यो सामुदायिक विद्यालयको चाहिँ शैक्षिक गुणस्तरको उपलब्धि हो भन्ने कुरा मैले मेरो विद्यालयको तर्फबाट र गाउँपालिका शिक्षा समितिको तर्फबाट त्यो सम्मान गर्न चाहन्छु। र अर्को कुरा मैले के पनि याद दिलाउन चाहिए भन्दाखेरि 2070 डौ स्कुलले रामेछाप जिल्ला गरेर सामुदायिक विद्यालयको एउटा अब्बल विद्यालयको रूपमा स्थापित गरेको छ है भन्ने कुरा जब सूचनामा सम्प्रेषण हुन्थ्यो, हामी सुनापतिमा अहिले अवस्थित भएकै धेरै म्याक्सिमम हामी सर म्यामहरू हुनुहुन्छ 2070 लागि डौ स्कुलको राम्रो ब्याच होला त्यही भएर बेस्ट रिजल्ट दिन सक्यो भने अब हेरौँ 2071 भन्ने हिसाबले नि बुझ्नु भएको थियो। मैले थोरै प्रसङ्ग जोड्न खोजेको, तर 2071 हजुरहरूले रिजल्ट एनालाइसिस गर्नुहुन्छ भने त्यो बेलाको डिस्टिङसनको रिजल्ट हुन्थ्यो एकजना डिस्टिङसन सहित रामेछाप जिल्लामा 100% रिजल्ट सहित रामेछाप जिल्ला फर्स्ट भयो र अनिवार्य सब्जेक्टहरूमा चाहिँ लर्निङ अचिभमेन्टको हिसाबले रामेछाप जिल्लामा म लगाएको सबै अनिवार्य विषय शिक्षकहरू सम्मानित हुनुभयो। र अन्तत अहिले 2082 आउँदाखेरि पनि हामीले नसोकेको जस्तो रिजल्ट भएको छ। म त अझ पनि भन्छु 25 जिपिएफओ आउनुपर्ने हो। मैले धेरै पटक दावा गरेको छु पोहोरको वर्ष 4 एक्सक्लुड जिपिएफओ डौ स्कुलको। मलाई थाहा छ प्राविधिक रूपमा धेरै समस्या झेलेको छ, पीडा मेरो आफ्नो आन्तरिक रूपमा मेरो आफ्नो पीडा छँदैछ, तर आज 25 जसरी भए पनि एब्सोल्युटली चाहिँ त्यो रिजल्ट दिन्छ भन्ने दावा गरेर बसेको आज 11 खुम्चिनु परेको छ। मेहनत गर्नुहोस् भन्छु र यो आवाज यो दावा मैले आज स्टेजबाट आज मात्रै गरेको होइन, विगतमा एसईको सेन्टर सायद यहाँ चाहिँ हाम्रो चक्रसरहरू लगायतको टिमहरू हुनुहुन्छ, बेथान सेन्टर हुने बेलामा पनि मैले सधैँ भन्ने गर्थ्यो तपाईँ सेन्टर चलाउनुहुन्छ भने डौ स्कुलको विद्यार्थीलाई ग्राउन्डमा स्कुल टिच्याएर एक्जाम दिलाइदिनुहोस्, 100% रिजल्ट सहित रामेछाप जिल्ला फर्स्ट होइन त्यसकै बडो रिजल्ट दिन डौ स्कुल तयारी छ भन्थ्यो। आज मलाई केही कुरा खटिएको कुराहरू मैले तपाईँहरूसँग बोल्नुपर्ने हुन्छ। यता कता रिजल्टको कुरालाई हेरेर आज पनि सम्मानित हुनुभएको छ, यसको मतलब हामी नकारात्मक कुरातिर जानु हुँदैन भन्ने मैले तपाईँहरूलाई चाहिँ एकदमै आग्रह गर्न चाहन्छु। यसको मतलब गाउँले सधैँ बेस्ट टिम छ त्यो मेरो तर्फबाट मैले दावा गर्ने कुराको, तर हजुरको ठाउँबाट हजुरले त्यो दावा गर्न सक्नुपर्छ भन्छु म। र त्यसको लागि मैले केही फर्क लाउनुपर्छ, गाउँ स्कुलले केही फर्क लाउनुपर्छ, ओपनली खुल्ला रूपमा म साथ र सहयोग दिन तयारी छु। तर कुरा के हो भन्दाखेरि गाउँको एउटा प्रिन्सिपल टिचर हजुरले मलाई गौबहादुर भनेर चिन्नुहुन्छ भने गौबहादुरको 3-4 कुरा चाहिँ मेरो जीवनभरिको सबै सकिसकेका छ। म तपाईँलाई भन्न चाहन्छु, मेरो छोरीले 49 दिनसम्म धुरीखेलको हस्पिटलमा 2072 बेड पाछे अपरेसन गरेर चाहिँ सुतेर बसेको बेलामा म एक्लो गौमाजीको हेड टिचर हो, बाबा हो मेरो छोरीको, जसले मेरो छोरीको लागि मैले अनुहार देखाउन सकेन र छोरी दिनै रुन्थ्यो, बाबा म बाँच्न सक्दैन छैन कि तपाईले मलाई साथ दिन सक्नुहुन्छ कि सक्नुहुन्न, मेरो ट्रिटमेन्ट भएको छैन, मेरो रिकभरी भएको छैन, मलाई तपाईले भेट्न आउनुपर्छ भनेर रुन्थ्यो छोरी। त्यो अवस्थामा मेरो छोरीलाई मैले टाइम दिन सकिनँ, किन स्कुल नबनाउँछु भनेर लागेको कारणले। मसँग मेरो आमाको कोखबाट जन्मेको हामी दुई चार छोरा हो सन्तान, मेरो भाइको वैवाहिक कार्यक्रममा मैले मेरो भाइको वैवाहिक कार्यक्रमलाई चाहिँ छोडेर, वैवाहिक कार्यक्रमलाई बहिष्कार गरेर स्कुल नछोडेर साइन्स पढाएको टिचर मात्रै हो। त्यो पनि मैले हजुरहरूलाई भन्न चाहन्छु, मेरो एक्लो छोरा हो, छोराको कान्तिपुर अस्पतालमा 15 दिनसम्म कानको अपरेसन भएर छोरा अपरेसनको सैयामा रोएर बसेको बेलामा म त्यस्तो क्रूर बाबा बने। आजसम्म मेरो छोराछोरीले मेरो परिवारले के सोच्छन् मलाई थाहा छैन, समाजले मलाई के भन्नुहुन्छ त्यो पनि म बुझ्न चाहँदैन, तपाईँले दरवाजालाई कसरी चिन्नुहुन्छ त्यो पनि मलाई थाहा छैन। तर मैले मेरो छोराको त्यो अवस्थामा चाहिँ बसेको बेलामा हस्पिटलको त्यो अवस्थामा मैले मेरो छोराको लागि टाइम दिन सकेन।
0: शिक्षक विद्यार्थी सम्मान कार्यक्रममा वडा नम्बर 1 गुन्सीका वडा अध्यक्ष ध्रुव चौलागाई, वडा नम्बर 3 हिलेदेवीका अध्यक्ष कुल बहादुर थिङ, वडा नम्बर 4 बेथानका अध्यक्ष डन्डुप लामा र वडा नम्बर 5 खनियापानीका अध्यक्ष चित्र बहादुर मानन्दरले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भएको थियो। यो सम्मानले विद्यार्थी र शिक्षकलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शैक्षिक उपलब्धिलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो।
3: जहाँ जाँदा पनि हामी शिर उच्चको साथ हामी भन्न सक्छौ हाम्रो चाहिँ एउटा नमुना विद्यालय रहेको पालिका भनेर हामी भन्ने गर्दछौ। त्यस कारणले गर्दाखेरि जुन यो खाले भावी दिनदेखि अहिलेसम्म आइपुग्दाखेरि यो स्थानलाई हामीले कायमै राख्न सफल भएका छौँ र जुन पछिल्ला दिनहरूमा नि कायमै राख्छ भन्ने हामी पालिकाले हामीले आशा एवं विश्वास पनि राखेको छ र जुन हाम्रो यो एसईको परीक्षामा 4 GPA लगायत अन्य GPA प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूलाई पनि मेरो व्यक्तिगत तर्फबाट र 3 नम्बरहरूकै तर्फबाट अग्रिम बधाई दिन चाहन्छु।
4: शिक्षा नै विकास हो भन्ने मूल नाराका साथ गौ महाविले जसरी विकास गर्नुभएको छ त्यो शिक्षा नै हो, शिक्षाबाट नै त्यो विकासहरू प्राप्त भएको। उहाँले भन्नुभयो हामीले गाउँपालिका होस् या वडा होस् कुनैमा हामीले विकास निर्माणको कुराहरूमा कुनै बजेटको माग गर्ने भन्ने कुरा उहाँले राख्नुभयो, त्यो एकदमै सही कुरा हो। उहाँले अहिलेसम्म अब 5 वर्ष कार्यकाल जित्न लागेको छ, अहिलेसम्म उहाँले कुनै बजेटको माग गरेका छ तर विकास भएको छ। अहिले 63 लाखको बिल्डिङ पनि त्यही भइया छ, एडिबीको बिल्डिङ पनि बन्दैछ, भनेपछि त्यो शिक्षाबाटै आएको विकासहरू हुन्। त्यसैले अन्य विद्यालयका शिक्षक मित्रहरूलाई पनि के भन्न चाहन्छु भने दलबहादुर सरले जसरी भन्नुभएको छ त्यो कुरालाई सिकु गरौँ, त्यसलाई पालना गरौँ, केही न केही हामीले त्याग नगरिकन यसको सफलता मिल्नलाई अलि टाइम लाग्छ, त्यसैले त्याग गर्नुपर्छ।
0: गाउँपालिका उपाध्यक्ष गीता विष्टले सम्मानित विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै प्राप्त सम्मानलाई आगामी दिनको जिम्मेवारीका रूपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ। उहाँले जनप्रतिनिधिहरूले शिक्षा क्षेत्र सुधारका लागि अघि सारेका योजना सकारात्मक दिशामा अगाडि बढ़िरहेको बताउँदै शिक्षकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो। सुनापाती गाउँपालिकाको शैक्षिक अवस्था क्रमशः सुधार उन्मुख रहेको उल्लेख गर्दै विद्यालयहरू विश्वस्त प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाको वातावरण निर्माण भएको बताउनुभयो। उपाध्यक्ष विष्टले गाउँपालिकाभित्र रहेको डहु माध्यमिक विद्यालय शैक्षिक क्षेत्रको एक स्थापित ब्रान्डका रूपमा विकसित भएको उल्लेख गर्दै अब यसलाई थप सुदृढ बनाउने जिम्मेवारी गाउँपालिकाको रहेको बताउनुभयो। उहाँले डहु माध्यमिक विद्यालयलाई लर्निङ सेन्टरका रूपमा विकास गरी देशभरिका विद्यार्थी शिक्षक र शैक्षिक सरोकारवालाको अध्ययन र सिकाइको केन्द्र बनाउने लक्ष्यतर्फ गाउँपालिकाले नीति कार्यक्रम र बजेट मार्फत विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
5: सबैभन्दा उत्कृष्ट हुन प्रेरित गर्न सधैँ आफ्नो समय खर्च गर्नुभयो, प्रेरणा गर्नुभयो र सबै विद्यार्थीहरूलाई उत्कृष्ट हुँदै आफू पनि उत्कृष्ट हुनुभयो। सम्पूर्ण शिक्षकहरूमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु। विद्यार्थी जसले सधैँ राम्रो गर्छु सधैँ नयाँ सिक्छु भन्दै धेरै कुरा सिक्नुभयो र सधैँ सकारात्मक प्रति प्रतिस्पर्धा गर्दै अब्बल साबित हुनुभयो र यो सम्मानित कार्यक्रममा सम्मानित हुनुभयो। सम्पूर्ण भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना गर्दछु। यो सम्मान आजको सम्मान जसरी गाउँपालिकाले गरेको छ भोलिको यहाँहरूको जिम्मेवारी हो र त्यो जिम्मेवारी पूरा गर्न यहाँहरू सधैँ अघि बढ्नुहोस्। शुभकामना व्यक्त गर्न चाहन्छु। सुनापति गाउँपालिका हामी जनप्रतिनिधि यो अन्तिम सम्मान कार्यक्रम सायद हुन सक्छ हो पनि र हामी जनप्रतिनिधिहरूले हामीले जति बुझ्यौं र शिक्षा क्षेत्रमा हामीले जति योजना लिएर आयौं पक्कै पनि सुनापतिको शैक्षिक क्षेत्रमा यसले राम्रो गरेको छ राम्रो गर्नेछ भन्ने आशा हामीले राखेका छौं र यो हामीले जति योजनाहरू बनायौं हामीलाई साथ सपोर्ट गर्नुहुने सम्पूर्ण सम्मानित शिक्षकज्यूहरूलाई म सधैँ सम्मान गर्न चाहन्छु र सधैँ यहाँहरूले यहाँहरूको प्रेरणाले सधैँ अघि बढ्नको निमित्त पनि अझ हौसला प्रदान भएको छ र मैले समग्र सुनापति गाउँपालिकाको विद्यालयको अवस्थाको बारेमा आज सम्मान भइरहँदा र सम्मानित गरिरहँदाखेरि सुनापति गाउँपालिकाको शैक्षिक अवस्था कस्तो रहेछ प्रत्येक विद्यालयको यहाँहरूले प्रश्न बुझिसक्नु भएको छ र सबैले आत्मसात पनि गर्नुभएको छ कि अब म राम्रो गर्नुपर्छ अब म सिक्नुपर्छ भन्ने कुराहरू पनि यहाँहरूले मनन गरिसक्नु भएको छ। यसमा म धेरै भन्न चाहन्न र मलाई लागेको कुरा अब सुनापति गाउँपालिका भित्र रहेको डौ मावि एउटा ब्रान्ड बनेको छ यसलाई अबको गाउँपालिकाले अबको बजेट नीति कार्यक्रममा कसरी ब्रान्डिङ गर्ने र कसरी गाउँपालिकाले यसलाई अपनत्व लिने भन्ने चुनौती गाउँपालिकाको एउटा लर्निङ सेन्टरको रूपमा सम्पूर्ण देशभरिका विद्यालयहरू शिक्षक विद्यार्थीहरूको जुन शैक्षिक गन्तव्य भ्रमण गर्नको लागि त्यो क्षेत्रमा त्यो विद्यालयमा आइरहनु भएको छ अब यसलाई गाउँपालिकाले अबको नीति तथा कार्यक्रममा कसरी अगाडि बढाउने यो चुनौतीको विषय भएको छ र मलाई के लाग्छ भने अबको नीति तथा कार्यक्रममा सुनापति गाउँपालिकाले डौ माविलाई एउटा लर्निङ सेन्टरको रूपमा अगाडि बढाउनको निमित्त एउटा राम्रो योजना बनाएर अगाडि बढ्नुपर्छ र त्यसमा पहल कदमी लिँदै अगाडि बढ्ने प्रतिबद्धता तपाईँहरूको मनमा राख्न चाहन्छु।
0: सुनापति गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले गाउँपालिकामा शिक्षा क्षेत्रमा धेरै सुधार आएको बताउनु भएको छ। वहाँले गाउँपालिकाको अथक मेहनत पश्चात शिक्षा क्षेत्रमा सुधार आएको बताउँदै सुनापति गाउँपालिकाभित्र अध्ययनरत 11 जना विद्यार्थीले एसईमा 4 जीपीए धेरै नम्बर ल्याउने र नम्बर ल्याउनको लागि पढाउने शिक्षक शिक्षिकाहरूलाई सम्मान गर्न पाउँदा आफूलाई भित्री रूपबाट धेरै खुसी लागेको बताउनु भयो। शिक्षामा एउटा सुधार गर्ने भनेर शिक्षा क्षेत्रमा लगानी गर्यौं सुनापति गाउँपालिकाको विद्यार्थीको भविष्य कस्तो बनाउने र विद्यार्थीको बुवा आमा अभिभावकको उद्देश्य लक्ष्यलाई पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा सुनापति गाउँपालिकालाई ठूलो जिम्मेवारी रहेको थियो र अहिले सुनापति गाउँपालिकाको शिक्षाको प्रगतिले विद्यार्थी भाइ बहिनीहरूको र अभिभावकहरूको सपनालाई पूरा गरेको उहाँले बताउनुभयो।
6: सुनापति गाउँपालिकाले शिक्षा शाखाले यो सुनापतिको 11 जना फौजीजी लगायत धेरै नम्बर ल्याउने र नम्बर ल्याउनको लागि पढाउने शिक्षक शिक्षिकाहरूलाई एउटा सम्मान गर्नु पाउँदाखेरि मलाई भित्री रूपबाट धेरै खुसी लागेको छ र हामीले शिक्षामा एउटा सुधार गर्ने भनेर यो शिक्षामा यो सुनापतिको गाउँपालिकाको विद्यार्थीको भविष्य कस्तो बनाउने र विद्यार्थीको बुवा आमा अभिभावकको उद्देश्य लक्ष्यलाई पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा हामी सुनापति गाउँपालिकालाई ठूलो जिम्मेवारी थियो र अहिले यो सुनापति गाउँपालिकाको शिक्षकको प्रगतिले साँच्चै पनि भोलि यो विद्यार्थी भाइ बहिनीहरूको र यहाँ अभिभावकहरूको सपनालाई पूरा गर्नेछ भन्ने मलाई लागेको छ। त्यसैले गर्दाखेरि आज शिक्षालाई अगाडि बढाउने भन्ने कुरामा त्यति सजिलो छैन। अघि नै दलबहादुर सरले भन्नुभयो गाह्रो छ। त्यसैले गर्दाखेरि सुनापति गाउँपालिकाले त भने र विद्यालय विद्यालयमा त्यो प्रतिस्पर्धा ढंगले अगाडि बढाउनलाई धेरै गाह्रो छ त्यो हामीलाई थाहा छ। हामी जनप्रतिनिधिलाई थाहा छ कि मैले भिरकोट माविलाई के अगाडि बढाउनको लागि मैले वडाध्यक्ष भएकोदेखि नै मैले त्यहाँ वडा शिक्षा समिति बनाउने भनेर सुरु गरेका थिएँ तर कार्यान्वयन गर्न सकेका थिएन तर यहाँ पछि म पालिका अध्यक्ष भयो फेरि वडाध्यक्ष चित्रबहादुर मानन्दर भइसकेपछि त्यो कार्यान्वयन गर्न सफल भयो तर त्यतिले मात्रै त्यहाँ पुग्दैन त्यो पाँच नम्बर वडाको विद्यालय बनाउनको लागि एउटा दलबहादुर सर यहाँ हुनुहुन्छ चक्र सरलाई त्यहाँ लानको लागि धेरै कोसिस गरे यो डब मावि मात्रै होइन अरू सबै मावि बनाउनुपर्छ डब मावि जस्तो सर तपाईँले सहयोग गर्नु पर्यो भनेर भनिसकेपछि उहाँले के सहयोग गर्नुपर्छ भनेपछि चक्र सरलाई त्यहाँ लानु पर्यो भनेपछि चक्र सरलाई त्यहाँ लानको लागि मावि दरबन्दी थिएन त्यसैको लागि दरबन्दी साटेर पनि मैले एउटा चाहिँ चक्र सरलाई त्यहाँ लाने वातावरण मिलायो त्यो चाहिँ एउटा दलबहादुर सरले नमानिदिएको भए मैले कोसिस नगरे भए त्यो सम्भावना थिएन र त्यसको सँगै पछि कुनै विद्यालयमा माविको कोटाहरू दरबन्दीहरू कोटाहरू छ कुनै माविमा एउटा पनि छैन त्यसको लागि पनि हामी शिक्षा समितिमा छलफल गरे शिक्षा विज्ञ सरहरूसँग र हामीले एउटा सुमन सरलाई रूपाकोटको शिक्षालाई उठाउनको लागि उहाँ सदुलुङ्गी सो माविको कोडा यता ल्याउने र उता भिरगोडलाई यता चाहिँ तपाईँको विधान कुशी सुरको लाने भनेर निर्णय गरेका थियो त्यो त्यति सजिलो थिएन आज हामीले त यसो गर्नुपर्छ हामीले यो गर है भन्ने सक्छ आज सुनपति गाउँपालिका अध्यक्ष नै त्यहाँ गएर सधैँभरि निरीक्षण गर्नु त सकिँदैन गर्ने नगर्ने उहाँहरूको हामीले वातावरण मिलाउने हो त्यो सम्झिने नसम्झिने उहाँहरूको कुरा हो त्यसैले गर्दाखेरि आज सुनपति गाउँपालिकाको शिक्षालाई साँच्चै नमुनाको रूपमा गर्ने हो भने नसक्ने होइन
1: आदरणीय श्रोता मित्र यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका पाँचवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
0: यिनै सामग्री सँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 048-540-132 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ
1: हवस् त आजका लागि कार्यक्रमको समय सकियो धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिस्तावस्ता, रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98 54 043 230, 97 67 65 24 900।
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
1: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 0 48 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 0 48 45 100 6, इमेल scsinfo106

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष सन्तोष कुमार तामाङसँग रामेछाप बजार व्यवस्थापन, बजारको सड़क कालो पत्रिएको अवस्था लगायत विविध विषयमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
0: यहाँलाई स्वागत छ रेडियो कार्यक्रममा हाम्रो रामेछापमा।
3: धन्यवाद राजन भाइ।
0: हजुर, रामेछाप नगरपालिका वडा नम्बर 8 को वडाध्यक्ष हुनुहुन्छ। अब रामेछाप नगरपालिकाको वडा नम्बर 8 रामेछाप बजार, जुन रामेछाप नगरपालिकाको केन्द्र पनि हो, लामो समयपछि बल्ल यो रामेछाप बजारको सड़क चाहिँ कालोपत्रेको काम अगाडि बढेको छ। अहिले धमाधम काम भइरहेको छ, कामको गतिको अवस्था कस्तो छ र कसरी काम भइरहेछ यसबाटै शुरू गरौं।
3: यो हाम्रो लामो प्रतीक्षाको फल भनौं। एउटा यो सिलेगार साउटार सम्मको जुन हाम्रो 50 किलोमिटर बाटो कालोपत्रे केही समय अगाडि नै हुनुपर्ने थियो, तर विविध कारणवश अब यो काम आयोजनाको तर्फबाट या नेपाल सरकारको तर्फबाट पनि यो ढिलाइ हुन पुगेको थियो। विशेष गरेर यो रामेछाप बजारमा चाहिँ कम्तीमा पनि 50 घरधुरीले चाहिँ एउटा मुआवजा रकम, घर टढारा पेटी भत्काए बापतको पाउनुपर्ने मुआवजा रकम को जुन निकासा पनि अलिक ढिला भएको नेपाल सरकारबाट, र केही समय अगाडिबाट यो चाहिँ पूर्ण रूपमा लगभग सबै मुआवजा रकम आइसकेको हुनाले गर्दाखेरि चाहिँ घरवालाहरूले आफ्नो घर भत्के बापत पाउने क्षतिपूर्ति रकम धेरैभन्दा धेरै घरवालाहरूले लिइसकेको छ, र अहिले सबैजनाले आफ्नो घरको चाहिँ पेटी भनौँ अथवा घरहरू, परेको घरहरू भत्काउने काम अगाडि बढ़िरहेको छ। र सँगसँगै यो एकदमै आयोजना चाहिँ एकदमै धिमी गतिमा चाहिँ आयोजनाको काम भएको अवस्थामा अहिले हामीले विशेष गरेर हाम्रो पालिका वडा सर्वपक्ष भनौँ सबैजना को चाहिँ प्रेसरमा अहिले अलिकति आयोजना पनि यो कामलाई तीव्र रूपमा सघाउनु पर्छ। अब यो अषाढ मसन्ताभित्रमा चाहिँ यो आयोजना कम्प्लिट हुनुपर्छ भन्ने जुन आयोजनाको कार्यक्रम भएको हुनाले गर्दाखेरि सम्भवतः हामीले यो जेठ महिनाभरिमा यो रामेछाप बजारलाई कालोपत्रे गराउन सकिन्छ कि भन्ने हिसाबले हामी एकदमै सरकारवालाहरू सबै एकदमै अग्रसर भएर लागिरहेको छ। अब यसमा केही समस्याहरू पनि छ, होइन नआएको होइन, आइरहेको छ। जस्तो अहिले जुन अहिले रामेछाप बजारमा घर टराहरू भत्काइसकेपछि यहाँनिर चाहिँ अहिले फाउन्डेसनहरू खन्ने काम बढ़िरहेको छ भने अब एउटा समस्या दुःखद कुरा भनौँ, हाम्रा केही एका दुई घरले चाहिँ आफ्नो मुआवजा रकम नलिएको कारणले गर्दाखेरि यो निर्माण कार्यमा अलिकति ढिला हुने, अलिक सुस्त हुने, अवरोध आउने कामहरू भइरहेको छ। तर दुःखद कुरा के छ भने अब हिजो चाहिँ लामो समयसम्म यो रामेछाप बजार एउटा चाहिँ के छ भने पुरानो सदरमुकाम रामेछाप जिल्लाको पुरानो सदरमुकाम रूपमा चिनेको रामेछाप डाँडा जब सदरमुकाम सरेर मन्थली गइसकेपछि चाहिँ यो रामेछापको अवस्था एकदमै नाजुक थियो, होइन चाहिँ भनौँ न बजार व्यवस्थापन नभएको, बाटो चाहिँ कालोपत्रे नभएको कारणले गर्दा जो कोही मान्छे पनि यो पालिकामा आउँदै

गर्दाखेरि यो रामेछाप नगरपालिकाले के हेरिरहेको छ, होइन यहाँको स्थानीय यहाँको जनप्रतिनिधिले के गरिरहेको छ, यतिवटा बजारभित्रको चाहिँ एरिया कम्तीमा 1 किलोमिटर बाटो पनि कालोपत्री गर्न नसक्ने कस्तो खालको चाहिँ यो पालिका हो भनेर प्रश्न गर्दै गर्दाखेरि हामीले धेरैजनालाई भन्यौँ कि यो केन्द्रीय आयोजना चाहिँ सञ्चालन भएर निर्माण कम्पनी मार्फत ठेक्का लागिसकेको हुनाले गर्दाखेरि यसमा चाहिँ पालिकाले आफ्नो बजेट राखेर काम गरेर नमिलेको भनेर उहाँहरूलाई भन्दै गर्दाखेरि अब अहिले दुर्भाग्य कुरा चाहिँ के छ भने हामी स्थानीयबाट नै चाहिँ यो कामको लागि सहजीकरण नहुँदाखेरि चाहिँ अलिकति दुःख लागेको छ। इभन एउटा पोल सार्ने कुरामा पनि क्या होइन, वडा चाहिँ आफ्नो हिसाबले वडामा विभिन्न चाहिँ ठाउँमा कुदिरहनु पर्ने हुन्छ क्या, होइन दुःख लाग्दो कुरा चाहिँ के छ भने एउटा पोल सार्न पनि वडा चाहिँ जो कहाँ हुनुहुन्छ तपाईँ यहाँ आइदिनुहोस्, यहाँ चाहिँ पोल गाड्न मिलेन होइन अथवा दिएन, यहाँ अलिकति एक बित्ता पेटी हामीले सडकले नापेको भन्दा एक बित्ता ओर भत्काउँछ भन्दा पनि पेटी भत्काउन नदिएको अवस्था छ, तपाईँ आइदिनु पर्यो भनेर मलाई बोलाउँछ अनि कुदेर जान्छु के भयो त भनेर त्यहाँ बुझ्छु हेर्छु होइन। त्यसरी त्यहाँनिर चाहिँ सबैजनालाई सम्झाउँदै गर्दाखेरिको अवस्थामा चाहिँ एउटा दुःख लाग्दो कुरा के छ भने कम्तीमा आफ्नो ठाउँ बनियो, सबैले चासो लिनुपर्छ, यो मेरो दायित्व हो, यो मेरो जिम्मेवारी, यो बजार बनाउने यो जनप्रतिनिधिको मात्र होइन हामी स्थानीय सरकारवाला पनि हो भन्ने हिसाबले सहजीकरण गरिदिए हुन्थ्यो भन्ने चाहिँ मलाई लागेको। तर केही व्यक्तिले धेरैभन्दा धेरै व्यक्तिले त सहजीकरण गरिरहनु भएको छ होइन, तर केही व्यक्तिहरूले चाहिँ अलिकति क्या त्यो इन्डाइरेक्ट रूपमा पनि त्यो थोरै क्या अब त्यो पेटीको हिजो अब आयोजनाको चाहिँ डिपिआर भयो, आयोजनाले चाहिँ होइन सडकको एउटा मापदण्ड तयार गर्यो होइन, कम्तीमा रामेछाप बजार हिजो वैकल्पिक सडक खोज्ने हो त भनेर एकचोटि मलाई याद छ क्याम्पस चौरमा लगभग मलाई लाग्छ 74 होला 74 या 75 एउटा क्याम्पसमा चाहिँ जिल्ला प्रशासन होइन छलफल जिल्ला प्रशासन कार्यालय

0: मलाई लाग्छ हामीले यदि सबैजना घरवालाहरू जो जसले चाहिँ मुआवजा रकम लिनुभएको छैन उहाँले मुआवजा रकम लिने हो भने हामीले चाहिँ आयोजनालाई एकदमै प्रेसर गरेर उहाँहरूलाई चाहिँ काम लाउन सकिने अवस्था छ र आयोजनाको तर्फबाट पनि अहिले चाहिँ कामको प्रगति पनि भइरहेको छ होइन यहाँनिर चाहिँ अब विद्युतको पोल सार्ने कुराहरू पनि लगभग लगभग सकिसकेको छ त्यसै गरी अब यहाँको चाहिँ अब टेलिकमको लाइनहरू भयो होइन अरू जे जे जति पनि छ नि गर्नुपर्ने भनौँ न यो पोल सार्नेदेखि लगायत अरू कामहरू भइसकेको छ र कटिङ पनि रामे छ बजारमा चाहिने जति कटिङहरू पनि भइसकेको छ मात्रै अब यो दुईवटा घर अगाडि चाहिँ काम हुन सकेको छैन त्यसले गर्दा चाहिँ अलिकति दुःख लागेको छ होइन भने हामीले यो जेठ महिनाभरिमै कुनै पनि हालतमा यो कालोपत्र गराउने हिसाबमा चाहिँ हामी अगाडि बढिरहेका छौँ।
1: हजुर अब यही हिसाबले काम भयो भने लगभग दुई महिना जस्तोमा रामेछाप बजार कालोपत्रे भइसक्छ। सँगै बीच बजारमा चाहिँ ढल व्यवस्थापनको कुराहरू अथवा 9.5 मिटर बाटो कालोपत्रे भइरहँदाखेरि बाटो साँघुरो हुने खालको अवस्था आउँछ कि आउँदैन? सहजै रूपमा दुईवटा गाडी ओहोर दोहोर गर्न सक्ने अवस्था रहन्छ बजारमा?
0: अब यस्तो छ, यसमा चाहिँ अब विशेष गरेर रामेछाप बीच बजारमा हाम्रो आर्मी क्याम्पदेखि चाहिँ तलतिर आइसकेपछि भेटिनरी भनौँ अब हाम्रो वडा कार्यालयसम्मको चाहिँ जुन बीचको चाहिँ यो एरियामा दुवैतिर चाहिँ ढलहरू पनि छ र त्यो ढलमाथि चाहिँ जस्तो त्यो स्ल्याबहरू होइन राखेर अब दुईतर्फी नै चाहिँ ढल राखेको छ। त्यसले गर्दाखेरि अब थोरै अब भनौँ अब 11 मिटरको जस्तो हिसाबले अलिकति सस्तो नहोला, तर 9.5 मिटरमा भनेको दुईवटा गाडी मजाले नै पास हुन्छ होइन, त्यो चाहिँ सम्भव छ। तर यही कुरा हो कि अब अलिकति यसमा चाहिँ अब आयोजनाले पनि चासो लिनु पर्यो, निर्माण कम्पनीको अब अहिले तपाईँको भनियो भने यो निर्माण व्यवसायी भनौँ अहिले जो जसलाई ठेका परेको छ जसले पेटीको रूपमा यहाँ काम गरिरहनु भएको छ उहाँहरूलाई हामीले गर्नुपर्ने कुल सहयोग है चाहिँ गरिरहेको छु मैले होइन, उहाँले जतिखेर ओडाज्यू कहाँ हुनुहुन्छ यहाँ आइदिनु पर्यो भने चाहिँ म त्यो ठाउँमा पुगेकै छु होइन, ल के छ तपाईँहरूको समस्या, उहाँहरू आउने जतिलाई मैले अहिले चाहिँ उहाँहरूले चाहिँ घरहरू खोजिदिनु भन्नुभयो बस्नको लागि होइन, बस्नको लागि पनि उहाँहरू आएपछि मैले चाहिँ 2-3 घरहरू पनि खोजेर कतै चाहिँ उहाँहरूले लेबर राख्ने कुरा गर्नुभएको छ भने कहिले चाहिँ उहाँ चाहिँ इक्विपमेन्टहरू राख्ने होइन उहाँहरूको चाहिँ अब कर्मचारी राख्ने हिसाबले पनि मैले 2 घरहरू चाहिँ उहाँहरूलाई खोजिदिएँ भनेदेखि अब हरेक चिज हामीले गर्नुपर्ने साथ सहयोग हामीले आयोजनालाई गरिरहेको छौँ होइन। अब मैले चाहिँ अहिले आयोजना प्रमुख शम्भु सर हुनुहुन्छ होइन, उहाँसँग नै मेरो प्राय भनौँ न दिन बिराएर कुरा हुन्छ, हिजो पनि कुरा भएको थियो। अहिले यो पुनरावेदन जुन नरबार दाईले चाहिँ ल्याउनु भएको स्टे अर्डरको विषयमा हाम्रो चाहिँ पालिकाको वकिल हुनुहुन्छ होइन, उहाँहरूलाई काठमाडौँमा मैले दुवैजनालाई भेट गराइसकेँ फोन मार्फत होइन, उहाँहरू भेटिसक्नु भएको छ कसरी हुन्छ त्यो स्टे अर्डरको विषयमा चाहिँ चाहिँ अब पालिकाले अनि आयोजनाले चाहिँ अब प्रतिवेदनहरू पेश गर्ने त्यो कुरामा चाहिँ तपाईँहरू दुवैजना बसेर छलफल गरेर यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्छ भनेर उहाँहरू दुवैजनालाई पनि भेट गराइसकेको अवस्था र अनि अब आयोजना प्रमुखलाई पनि मैले भने सर यो अब अलिकति काममा चाहिँ ढिलासुस्ती भइरहेको छ होइन, यो बजार अब अहिले भत्काएर यता लाथालिङमा पारेर राखेको छ, भोलि के गरेर पानी पर्यो भने चाहिँ किन भन्दाखेरि अब अहिले चाहिँ के छ भने खनेको नाली भन्दा माथि घरहरू छ क्या होइन, अनि के हुन्छ अब केही नभने 2 मिटर अथवा 2.5 मिटरको हारारीमा घर माथि छ, भोलि तपाईँको चाहिँ कच्ची घरहरू छ धेरै ठाउँमा होइन, त्यो पानी परेर चाहिँ तपाईँको त्यो फाउन्डेसन भत्क्यो भने त त्यो घर जोखिममा हुने सम्भावना छ। त्यस कारणले गर्दा यहाँले चाहिँ चाँडोभन्दा चाँडो निर्माण व्यवसायलाई चाहिँ काम गराउनु भनेर भनेको छ र उहाँले पनि होइन मैले गइरहेको छु भन्नुभएको छ भने म आफ्नै हिसाबले पनि चाहिँ अहिले यहाँ काम गर्न आउने साथीहरूसँग चाहिँ सहकार्य गरेर उहाँहरूलाई गर्नुपर्ने साथ सहयोग सबै गरेको छु। काम चाहिँ अब केही हदसम्म आशादायक नै छ भनौँ न होइन, मलाई लाग्छ जेठ महिनाभरिमा सायद निर्माण कम्पनीले चाहेको खण्डमा रामेछ बजार कालोपत्री हुने सम्भावना चाहिँ बढ्दछ। त्यस कारणले गर्दाखेरि अब हामीले गर्नुपर्ने साथ सहयोग पालिका वडाले गर्नुपर्ने काम चाहिँ सबैजनाले सरकारले पनि साथ सहयोग दिइरहनु भएको छ।
1: हजुर, अब यो बीच बजारको सडक कालोपत्रे भइसकेपछि त्यहाँ मानिसहरू आवत जावत गर्नको लागि सडक पेटी पनि चाहिन्छ होला, त्यो पेटीको चाहिँ नक्साङ्कन गरिएको छ कि छैन, के छ?
0: अब यस्तो छ, मेन कुरा चाहिँ राजनजी अब यो जुन बीच बजारको पहिलो कुरो त अब सडकको चौडाइ नै कम छ होइन, अघि नै मैले यहाँलाई भनिहालेँ होइन, अन्त 11 मिटर र यो बजार चाहिँ अलिकति सानो र यसमा स्पेस पनि कम भएको हुनाले 9.5 मिटरमा चाहिँ यो बजारको कालोपत्री हुँदैछ भने चाहिँ तपाईँले भने जस्तो थोरै अब भोलिको दिनमा जस्तो अब फुटपाथै भनौँ अथवा सडक होइन पैदल यात्री हिँड्ने बाटो चाहिँ अलिकति साँगुरो हुन्छ कि जस्तो मलाई लागेको छ। अब यो चाहिँ के छ भने अब यो हामीहरू हातको भएन क्या होइन, यो त अब एउटा केन्द्रीय आयोजना 1 अरब 80-85 लाख करोडको चाहिँ यो योजना हो होइन, कम्तीमा सेलेघाटदेखि साउँटारसम्म 50 किलोमिटर

0: गलपत्री गर्ने हिसाबले आयोजनाले चाहिँ कहाँ कहाँ के गर्ने भन्ने कुरा त अब त्यो डिपिआरमै सीमित भएको हुनाले यो बीच बजारमा चाहिँ थोरै अब यो सड़कको चौडाइ सानो भएको कारणले गर्दाखेरि फुटपाथ अलिकति पैदल यात्रीलाई असहज हुन्छ कि जस्तो चाहिँ मलाई पनि लागिरहेको छ.
1: छनौटी छ
0: फुटपाथ भनेको मलाई लाग्छ त्यो जुन दुवैतिर नाला छ नालामाथि स्ल्याब छ र स्ल्याबै माथि चाहिँ अब फुटपाथ नै त्यही नै हुन्छ कि जस्तो मलाई लागेको छ. अब यसलाई चाहिँ हामीले यसो गर्न सकिन्छ यदि यो रामेछाप बजार कालोपत्री भइसकेपछि होइन कम्तीमा दुईवटा गाडी राम्रैसँग क्रसिङ गरे भने हुने अवस्था चाहिँ अब मलाई लाग्छ 9.5 मिटर भनेपछि त लगभग 8 मिटरमा त 4.5 मिटरमा त दुईटा गाडी त क्रस त हुन्छ नै होइन. त्यो भयो भने हामीले फुटपाथको रूपमा चाहिँ भोलिको दिनमा त्यस स्ल्याबमाथि एउटा चाहिँ केहीहरू अलिकति बनाउन डिजाइन गरेर अब चाहिँ त्यसमा चाहिँ अब रेलिङहरू राखेर हुन्छ कि होइन फुटपाथको लागि पनि बनाउन सक्ने स्पेस भयो भने चाहिँ त्यसलाई त्यसरी अब फुटपाथ पनि बनाउनु पर्ने हुन्छ र अलिकति अब त्यो स्पेस अलिकति नपुग्ने रहेछ जस्तो लाग्यो भने चाहिँ मैले आयोजनाको चाहिँ हाम्रो इन्जिनियरहरूलाई भनेको छु कि त्यो स्ल्याब चाहिँ अलिक मोटो हुनु पर्यो ठ्याक्कै पिचसँग मिल्ने गरेर त्यो जुन स्ल्याब छ नि त्यो नाला त्यो नालामाथि नै कम्ती कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ गाडीलाई क्रसिङ दिँदा साइड दिँदै गर्दाखेरि त्यो भोलि त्यो स्ल्याब नभत्कियोस् त्यो नाला नभत्कियोस् होइन त्यो स्ल्याब चाहिँ अलिक डह्रो हुनु पर्यो. किन भन्दाखेरि भोलि कच्चा हिसाबले चाहिँ त्यो स्ल्याब राखियो भने त तपाईँको क्रस गर्ने बेलामा त गाडी त्यहाँ पर्दाखेरि न भाँचिन सक्यो भने त फेरि बर्बाद हुन्छ. त्यस त्यो स्ल्याब चाहिँ डह्रो हुनुपर्छ भनेको छु. अब हेरौँ अब स्ट्रक्चर कस्तो बन्छ त्यो अनुसारले गर्दाखेरि मात्र थाहा हुने भयो.
1: हजुर अब कालोपत्री भइसकेपछि त बजारको अलिकति सौन्दर्यतालाई पनि जोडौँ. विशेष गरी कालोपत्री भइसकेपछि चाहिँ बजार छुट्टै राम्रो देखिन्छ. सँगसँगै यहाँहरूले त केही न केही परिकल्पना गर्नुभयो होला जस्तै सिसी क्यामेराहरू राख्ने सडक बत्तीहरू राख्ने यस्ता कामहरू चाहिँ कस्तो हुन्छ र कसरी चाहिँ बजारलाई अझ बढी कसरी आकर्षित बनाउने भन्ने खालको केही त्यस्तो खालको सोचहरू बनाउनु भएको छ.
0: अब यो चाहिँ अब एउटा हाम्रो सपना पनि हो होइन एउटा यो रामेछाप बजारलाई कम्तीमा पनि पारिपट्टिबाट हेर्दा पनि कम्तीमा झलमल्ल होइन झिलिमिली भएको चाहिँ रामेछाप बजार देखाउन पाए हुन्थ्यो भन्ने हाम्रो पनि सोच छ होइन. त्यो चाहिँ के छ भने अब हामीले पहिलो कुरो त यो कालोपत्री भइसकेपछि यसलाई चाहिँ सडक बत्ती कम्तीमा झगडे चोरदेखि हस्पिटल रोडसम्म यतापट्टि गएपछि पालेवनसम्म होइन कम्तीमा यो एरियामा चाहिँ कम्तीमा पहिलो एक नम्बरमा सडक बत्तीको एकदमै आवश्यक पर्छ. यो सडक बत्तीको चाहिँ व्यवस्थापन गर्नुपर्छ मेरो विचारमा एक नम्बरमा. दुई नम्बरमा के छ भने अब यो बजार केन्द्र पुरानो सदरमुकाम र यो बजारमा कहिलेकाहीँ दुर्घटना अथवा चोरी होइन अथवा विभिन्न कुनै पनि किसिमको चाहिँ घटनाहरू घट्न सक्छ भन्ने हिसाबले चाहिँ कम्तीमा दुई तिन ठाउँ एक्जिट पोइन्टहरूमा होइन जस्तो झगडी छोरमा अब बिच बजारमा दुई तिन ठाउँमा पालेवन हस्पिटल जाने बाटो हस्पिटल चोकसम्म चाहिँ कम्तीमा यो एरियालाई समेटेर एउटा सिसी क्यामेरा चाहिँ राख्नु जरुरी छ है. यसले गर्दा चाहिँ किन भन्दाखेरि भोलि चाहिँ रामेछाप बजारमा चाहिँ प्रत्येक ठाउँमा यो चाहिँ एउटा सिसी क्यामेराको व्यवस्था छ भन्दै गर्दाखेरि त्यसले चाहिँ के हुन्छ भने तपाईँको चोरी चकारी पनि कम हुने भयो. दुर्घटनाको हिसाबले गर्दा नि हामी लापरवाहीले गाडी घोडा केही कुदायौँ भने भोलि कुनै किसिमको दुर्घटना गरेर हामी भाग्न उम्किन पाउँदैनौँ है. त्यहाँ चाहिँ रामेछाप बजारमा चाहिँ सबैतिर चाहिँ सिसी क्यामेराको निगरानीमा छ भन्ने हिसाबले गयो भने दुर्घटना पनि कम हुन्छ होइन. त्यो कारणले गर्दाखेरि पहिलो भनेको अब एउटा चाहिँ सडक बत्तीको र दोस्रो सिसी क्यामेराको लगायत अब चाहिँ फुटपाथ चाहिँ राम्रोसँग बनाएर होइन एउटा यो बजारलाई एउटा सौन्दर्यकरण बनाउने सपना त छँदै नै छ होइन. मेन कुरा भनेको यो गर्न नसकेको र नभएको होइन. कारण के भन्दा विशेष गरेर यो रामेछाप बजार कालोपत्री नभएकै कारणले र यो कालोपत्री फेरि पालिकाले गर्न चाहेर अथवा नगरेको पनि होइन. कति त हामीलाई आरोप पनि लागेको छ होइन. सिधै भन्नुपर्दा म एउटा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा थिएँ र यो नगरमा दुई कार्यकाल नेपाली काङ्ग्रेसले चाहिँ सरकार चलाइरहेको अवस्थामा चाहिँ हामी एउटा चाहिँ वडाको भित्री सडक त हामी 2.5 करोड राखेर कालोपत्री गराउँदैछौँ भने यो रामेछाप बजारको 1 किलोमिटर बाटो कालोपत्री गर्नलाई 1 करोड 1.5 करोड भए पैसा भए पुग्थ्यो होइन. यो चाहिँ पालिकाले गर्न चाहेर नगरेको होइन. यो कारण किन भन्दा केन्द्रीय आयोजना चलेको ठाउँमा चाहिँ स्थानीय निकायले प्रदेशले चाहिँ त्यसमा थप बजेट राखेर काम गर्न पाइँदैन र यो डुप्लिकेसन हुन्छ भोलि मुद्दा मामिला पर्न सक्छ
1: भ्रष्टाचार
0: गरेको ठहरिन्छ. त्यो कारणले गर्दाखेरि मात्र नभएको नत्र भने यो त मलाई लाग्छ पहिलो निर्वाचित बडीले नै 75, 76, 74 यो रामेछाप बजार कालोपत्री गराउनु हुन्थ्यो होइन र गराउन पनि सक्थ्यो होइन. त्यो कारणले गर्दा नभएको अब मान्छेको बुझाइ त हो नि है. अब एउटा आरोप लाउने कुरा हो होइन. यहाँको जनप्रतिनिधिले काम गरेन होइन अब यति पनि गर्न सकेन भन्छन् होइन. अहिले म यति धेरै खटेको छु होइन म यति धेरै खटेको छु, यति धेरै मैले गाली खाएको छु होइन, इभन मैले अघि तपाईँलाई भने एउटा पोल छार्ने कुरा उडाछे आउनुपर्ने कुरा हो त, एउटा विद्युतको तार तान्ने बेलामा उडाछेले गएर त्यहाँ समन्वय गर्नुपर्ने हो त, स्थानीयले पनि सहजीकरण गरिदिन हुन्थ्यो, साथीभाइले नै गर्दा हुन्थ्यो होइन, होइन सबैजना लागि पिरे खट्यो भने पो होइन चाहिँ एउटा दबाब पनि हुन्छ र काम गर्न पनि सजिलो हुन्छ होइन, त्यस कारणले गर्दा यो चाहिँ फलानाको काम हो, यो उडाछेले गर्ने काम हो मात्र भन्ने जस्तो कुराहरू गर्छ, कतै खानेपानीको लाइन छिउड्यो भने खानेपानीलाई ल यहाँनिर यस्तो भयो चाहिँ त्यो तारको व्यवस्था कसले गरिदिने त पानीको होइन पाइपको व्यवस्था कसले गर्ने यति गाँस दिनु पर्यो भन्ने कुरा आफ्नो ठाउँमा छ होइन, त्यति गर्नलाई पनि कसैन उडाछे कहाँ छ त, उडाछे सानो सानो कुरालाई पनि होइन, त्यो भएको कुरा हो हाम्रो दायित्व जिम्मेवारी उडाछेको चाहिँ हो, तर सबै कुरामा सबै ठाउँ कहिले काहीँ पुग्न सकिन्न होइन, त्यस्तो अवस्थामा चाहिँ अनि अब हामी आफैले पनि त सम्बन्धित निकायलाई भन्न सकिन्छ नि त होइन, यहाँ यस्तो भयो होइन यसरी गरौँ न भन्न सकिन्छ, त्यो कुराहरू त अब भएको पनि छ, कहिलेकाहीँ चाहिँ नहुँदा चाहिँ अलिकति दुःख लाग्ने त्यति मात्र
1: हुन्छ। अब अलिकति ओडाको विकास पनि कुराकानी गरौँ हुँदैछु, विशेष गरी ओडामा चाहिँ कस्ता खालका विकासका कामहरू भइरहेछन्, एउटा बालमैत्री घोषणा त भइ नै सक्यो नगरपालिका नै, यी सँगै अन्य कस्ता कामहरू भइरहेछन् अहिले?
0: अब विशेष गरेर त अब ओडामा हुने भनेको सानोतिनो काम नै हो होइन, तर मेरो ओडामा अहिले ओडा नम्बर 8 मैले भन्नुपर्दाखेरि हाम्रो चाहिँ भरले भन्ने ठाउँ भनौँ, वडा नम्बर 8 भरले भन्ने ठाउँमा चाहिँ हाम्रो नगरकै यो रामेछाप बजारको 4 महिला व्यवस्थापन गर्ने डम्पिङ साइट त्यहाँ निर्माण भएको ठाउँमा चाहिँ अब हामीले विगतदेखि नै त्यहाँ चाहिँ एउटा राम्रो चाहिँ भनौँ न डम्पिङ एरिया बनाउनु पर्छ र त्यहाँसम्म जाने बाटो कम्तीमा कालोपत्री हुनुपर्छ भन्ने चाहिँ मेरो माग थियो र त्यो माग चाहिँ गएको आर्थिक वर्षमा चाहिँ सम्बोधन भएर अहिले टेन्डर लागेको छ होइन, 2,80,00,000 बजेट परेको छ, त्यसले केही नभए 2.5 किलोमिटर कालोपत्री हुने सम्भावना देखेको छ होइन, त्यस कारणले गर्दाखेरि अब त्यहाँ निर्माण कम्पनी बाट काम भइरहेको छ, काम चाहिँ यसो क्या सबैभन्दा दुःख लाग्दो कुरा कि हामी दुःख गरी रुई कराई झगडा गरी कहाँ पर्ने होइन त्यहाँ भनेर बजेट ल्याउँछौँ, निर्माण कम्पनीले चाहिँ ठिक्का हाल्छ र काममा चाहिँ चासो नलिने एकदम ढिला सुस्ती गर्छ, त्यो चाहिँ एकदमै दुःख लाग्दो कुरा छ क्या, अनि त्यो हुँदा चाहिँ अनि अब हामीले कति घचघचा छौँ, मैले 2 दिन अगाडि मात्रै हाम्रो चाहिँ यहाँको प्रमुख प्रशासकीय अनि निर्माण कम्पनीको चाहिँ अब चाहिँ भनौँ ठेकदार साहेब इन्जिनियर हामी स्थलगत अनुभव पनि गऱ्यौँ अस्तिको दिन मात्रै होइन, त्यहाँसम्म गयौँ, अब कामको प्रगति एकदमै सुस्त छ होइन, असारमा सकाइसक्नुपर्ने काम छ, त्यस कारणले गर्दाखेरि अब त्यसरी हामी बजेट ल्याउँछौँ, निर्माण कम्पनीको काममा ढिलाइसुती त्यतिकै हुन्छ, अनि स्थानीयको फेरि एकदमै समस्या स्थानीयबाट अवरुद्ध एकदमै धेरै आउने क्या, अब आफ्नो घर अगाडि कालोपत्री हुँदैछ, एक बित्ता ए बाबा एक बित्ता एक हात अथवा 1 मिटर चाहिँ यहाँनिर चाहिँ स्ट्रक्चरको लागि यहाँ चाहिँ यति काटिनु परे काट्न दिनु भन्यो भने त्यो पनि दिँदैन, अनि त्यहाँ गएर लाउन यसो गर्नु त मिलेन नि त भनेपछि अनि अब ओडाचीसँग बाज्नै पर्ने हुन्छ कि, अब लाउन अब रिक्वेस्ट गर्दा पनि मान्दैन, सम्झाउँदा नि मान्दैन, अनि त्यसपछि ढल कता हाल्ने, अब ढल त हाल्नलाई त एउटा त अलि ओह्रालो भेगमै त हाल्यो नि ढल होइन, यसो यहाँनिर चाहिँ यहाँबाट सम्भाव्य त ढल चाहिँ यहाँबाट छ है, प्राविधिक छेउमा एउटा प्राविधिक जोडले चाहिँ यसरी यहाँ हाल्दा हुन्छ भनेर चाहिँ यहाँ देखाएको छ, यहाँ दिन्न भने पनि अह हुँदैन, यो बारी जिम्मा लिदिने हो, यो सबै कुरा जिम्मा लिँदैन, यो नाला त्यसो भए यहाँ खनियो भए चाहिँ लगेर यहाँ तल 2 किलोमिटर तल कहाँ खोल्छ त्यहाँसम्म पुर्याइदिनुपर्छ भन्ने किसिमको चाहिँ जनगुनासो चाहिँ आउँछ क्या, गर्छन् क्या, अनि त्यो हुँदा चाहिँ के हुन्छ भने अब बजेट ल्याउने एउटा दायित्व जिम्मेवारी त्यतिकै हुन्छ होइन, अब अनि यता निर्माण व्यवसायले काम त्यस्तै ढिलासुस्ती गर्छ, त्यही माथि स्थानीयले पनि काममा विभिन्न ठाउँमा नि अवरोध गरिदिने क्या, यहाँ हुँदैन यो हुँदैन यसो हुँदैन भनिदिने क्या, त्यो हुँदै गरेपछि के हुन्छ भने अनि काम गर्नलाई अलिकति जोस जागर नआउने, त्यस कारणले गर्दा अब मेरो अब अहिले भन्नै पर्दाखेरि चाहिँ यो वर्ष मेरो वडामा राम्रै बजेट परेको छ होइन, प्रदेशको चाहिँ मैले भनिहालेँ माने डाँडा भरि सडक 2,80,00,000 छ भने यतापट्टि माने डाँडाबाट नै यता कोटल हुँदै जाने सडकलाई पनि 25,00,000 चाहिँ सङ्घीय सरकारबाट आएको छ होइन, अब लगभग मलाई लाग्छ नगरमा नै सङ्घीय सरकारको बजेट नभएको हुँदा पनि एउटा चाहिँ 8 नम्बरमा चाहिँ हामीले चाहिँ शहरी विकास मन्त्रालयबाट 25,00,000 त्यहाँ ल्याउन सक्यौँ, त्यसै गरी यहाँको गुम्बालाई 15,00,000 रुपियाँ थियो, अब कटौती भएर अहिले 12,00,000 चाहिँ गुम्बाको लागि छ होइन, यता ढलानको काम हुँदैछ, त्यसै गरेर अब हामीले नगरले नै धारा पनि सल्ले जाने जुन एउटा चाहिँ सडक छ त्यसमा हामीले नगरले नै चाहिँ नगर स्तरीय सडक चाहिँ बजेट राखेर 20,00,000 चाहिँ हामीले चाहिँ ढलान काम पनि सम्पन्न गऱ्यौँ भने खेल मैदान निर्माण अब चाहिँ को लागि चाहिँ झगडेचोरमा हामीले हो प्रदेश सरकारबाट 10,00,000 चाहिँ विनियोजित भएको थियो भने पालिकाले पनि एउटा चाहिँ सुन्दर चाहिँ पार्क निर्माण गर्ने भनेर झगडे चोरलाई चाहिँ बजेट राखेर त्यहाँ पार्कको पनि त्यहाँ काम भइरहेको छ। त्यसै गरी यता अब हाम्रो प्रदेशबाट आएको चाहिँ जुन शारद संस्कृत मावि खेल मैदान निर्माण 10 लाख भनेको छ होइन, त्यसको नै काम भइरहेको छ है। त्यसै गरी शिव पाञ्चन मन्दिरमा नै 10 लाख भनेको अब घटेको हुनाले 9 लाख छ त्यहाँ। त्यसै गरी बिटार पार्क निर्माण होइन लगायत ओडाबाट नै हामीले चाहिँ छोक्रामी सिमन्ती सड़क निर्माण गर्ने भनेर ओडाले नै 5 लाख रुपियाँ बजेट राखिएको थियो। त्यो बजेटको पनि सड़क निर्माण कामहरू हुँदैछ भने चाहिँ ओडाभित्र जस्तो ओडाको बजेट भोलम एकदम थोरै छ होइन, हामीले गर्नुपर्ने काम धेरै छ होइन। त्यस कारणले गर्दाखेरि हामीसँग भएको स्रोत साधन जति छ त्यो चाहिँ हामीले परिचालन गरेर ओडाको विकास निर्माणको लागि चाहिँ ओडाबाट भेलाबाट आएको योजनाहरू सबै सम्बोधन गर्न चाहिँ क्रमागत रूपमा आवश्यकता पहिचान गरेर ओडाभित्र हामीले गर्नुपर्ने कामहरू गरिरहेका छौँ र भइ नै रहेको छ। र अर्को कुरा के छ भने जस्तो अस्ति पुरातत्व विभागको चाहिँ हाम्रो योजना प्रमुख आउनुभएको थियो, यो चाहिँ अब हाम्रो अहिले केवलेश्वर मन्दिरमा चाहिँ हामीले लगभग 2 वर्ष क्रमागत बजेट पर्यो र मन्दिर सम्पन्न भइसकेपछि त्यहाँ नजिकै भएको पुरानो सतल त्यो सतलको लागि पनि यसपालि 20 लाख बजेट छ होइन, त्यसको ठेक्का टेन्डर प्रक्रिया भएर अब केही दिनमा काम सुरु हुँदैछ। त्यसै गरी अब सम्भाव्यता के छ त अध्यक्षज्यू भनेर मलाई चाहिँ हाइसाबले भन्नुभएको थियो, अनि मैले चाहिँ एउटा हाम्रो अहिले वडा नम्बर 8 को मुर्केश्वरी महादेव भन्ने एउटा अजीबको छ क्या राजन भाइलाई पनि म फोटो पठाइदिउँला होइन, सायद भाइलाई पनि थाहा होला। एउटा चाहिँ कस्तो छ भने त्यो ढुङ्गाकै आकृतिबाट लिङ्ग निक्लेको छ क्या, त्यो अजीबको छ। अनि मैले उहाँलाई 2-3 वर्षदेखि निकै रिक्वेस्ट गरेका थिएँ, लाउनु सर एकचोटि हजुरले बजेट राखिदिनु परेन, मेरो मनको शान्तिले एकचोटि हजुरले हेरिदिनु मात्र पर्यो, त्यो चिज खास के हो त होइन। एउटा शक्तिको पीठ छ त्यहाँ चाहिँ, विशेष गरेर फेरि त्यो चाहिँ सिन्धुली जिल्लाको चाहिँ गोलटार देउराली टार उतापट्टिको चाहिँ भूभागहरू विशेष गरेर त्यहाँ चाहिँ आएर पूजाआजा गर्ने होइन, त्यो मुर्केश्वरी महादेव को मन्दिरमा। त्यस कारणले गर्दाखेरि एकचोटि हेरिदिनु पर्यो भने चाहिँ मैले उहाँलाई रिक्वेस्ट गरेको थिएँ, उहाँलाई मैले अस्ति लगेर देखाएँ। सन्तोष एकदम यो चाहिँ अजीबकै रहेछ, सम्भवतः अब बजेटको सिलिङ घटेर आएको छ, मैले सक्ने सम्भव सहयोग गरौँ भनेर उहाँले चाहिँ वचन दिएर जानुभएको छ। अनि मैले सँगसँगै उहाँलाई चाहिँ अब जुन पुरातत्व विभाग अन्तर्गतै पर्छ हाम्रो ऐतिहासिक स्थलहरू होइन, जस्तो तीर्थस्थान गढीमा 5 लाख रुपियाँ पैसा मात्रै थियो, यो हिसाब यो 5 लाखले चाहिँ केही पनि हुँदैन, यसलाई अलिकति तपाईँले बजेटको भलम आगामी बजेटमा बोलाइ बढाइदिएर एउटा यो ऐतिहासिक स्थललाई चाहिँ संरचना गरिदिनुपर्छ, संरक्षण गरिदिनुपर्छ भनेको छु। उहाँले हुन्छ भन्नुभएको छ, हेरौँ अब कस्तो हुन्छ होइन। त्यस कारणले गर्दा अब हामीले हाम्रो तर्फबाट ओडाबाट गर्नुपर्ने काम हामीले गरि नै रहेका छौँ। अब बजेट अब नयाँ सरकार बन्दैछ होइन, बजेटको भोलम कसरी आउँछ त्यो हेरौँ। र समग्र अब ओडामा अब भनौँ अब सबै अब जनताहरूले मागेको चाहेको जस्तो त हुन सक्दैन होइन, अब तैपनि ओडामा आएको बजेटको आधारमा चाहिँ हामीले लगभग भनौँ न स्थानीयहरूलाई खुसी पारेकै छौँ, खुसी राख्न कोसिस गरेकै छौँ। अब सम्भव के कस्तो छ अब त्यो पछिको कुरा भयो।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेसाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेसाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेसापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
2: नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेंट तिर्नुहोस् र बाकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
8: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
8: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
10: हजुरको रेडियो 102।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता, कार्यान्वयनको परीक्षा भने बाँकी, पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय।
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 को मर्मत सम्पन्न। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी। सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाब दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथितिक को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगान बिनाको घोडा जस्तै भएको टिप्पणी गर्दै दर्शकदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
6: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर सुरुमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
5: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन, प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
7: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11.24 करोड बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32.46 करोड रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको बेला मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल सातवटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको उहाँले संसदलाई जानकारी गराउनुभयो।
8: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
5: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मन्त्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
1: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिक सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
5: हाल राहदनी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात ढुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी2जी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
5: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधि प्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह के का उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भार कम।
9: विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
0: इन्टरनेटमा समस्या झन् थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
12: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
12: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
14: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको 3रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लालपूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र बन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्म सम्हारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधिक गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्म सम्हार सम्पन्न भएको छ। बाँकी जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्म सम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
15: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाइ अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
16: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
17: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
18: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्चामा कल्चोडुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खालाई सहीको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
16: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु हुन्छ कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
19: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो। अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो, अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
16: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो

0: सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता।
1: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
0: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बस्ने बारेमा साथी लील प्रकाशनले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
1: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाइ भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुकुरो अथवा सधैँ आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेलचक्राइ गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केस पनि देखाएको छ। त्यो यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएको मान्छेहरू अथवा एचआइभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्टेज भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेसको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ। लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाइ चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने, बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्को मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ, कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ, त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाबु आमालाई भन्दैनन्, र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
4: साथीसँग छरछिमेकीका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर, मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने सङ्केतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
1: पाउँछ? यसमा के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँले यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ. यो चाहिँ उपचार हो. हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनन् र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
4: लक्षण देखिसकेको
1: यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो. रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट संचार माध्यमबाट आम नागरिक घरलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ.
4: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
1: एकदम ट्रिकी क्वेसन छ. यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो. त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ. कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन. र कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ. अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ. एकदमै इम्पोर्टेन्ट कुरा के छ
4: तत्कालै
1: तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ. त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ.
4: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
1: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाउँ यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ. त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ. त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ.
4: साबुन पानी यदि त्यहाँ साबुन भेटिएन भने
1: कुनै पनि डिटर्जेन्ट कुनै पनि
4: त्यो भनेको
1: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो. तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति. त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो.
0: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम
1: हजुरको रेडियो 102.1 मेगा
2: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: गर्नुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भयो त?
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद।
1: अब यो बेला त बडो बाँदरको विषय चर्चित भएर आएको छ।
2: हजुर,
1: खास गरी बाँदरको विषय किन यो घनघोर रूपमा विरोधको रूपमा र यसलाई त नाशै गर्नुपर्छ भन्ने तहमा यो विवादको केन्द्रमा बाँदर छन्?
2: अब अहिलेको नेपालको परिस्थिति हेर्दाखेरि मकै बाली पढ्दै गएको मध्य पहाड़तिर अब धेरै जस्तो मकै बाली नै लाउने हुन्छ बारीहरूमा। त्यतिखेरको अवस्थामा अब यसले सुत्ला हालेदेखि नै, धान चमरा लागेदेखि नै दाउ गरिरहेको हुन्छ र बाँदर प्रजातिले मान्छेले गरेको खेती प्रणाली बारेमा ऊ राम्रो चाहिँ अनुभूत गर्न सक्ने, अनुभव गर्न सक्ने र हेक्का लिन सक्ने प्राणी भएको हुनाले झुक्क्याउँदाखेरि पनि सकिँदैन। त्यस्तो अवस्थामा मध्य पहाड़को प्रमुख बालीको रूपमा रहेको मकै प्रणालीमा व्यापक रूपले आक्रमण गरेको हुनाले अहिले मुख्य केन्द्रमा रहेको कारण त्यही हुनुपर्छ भन्ने लाग्छ मलाई।
1: अनि यसलाई त मार्नुपर्छ र नाच्नुपर्छ भन्ने चर्चा शुरू भएको छ नि।
2: अब यस्तो छ, यो संसारै विभिन्न प्रजातिका जीवहरूको प्रतिस्पर्धाको केन्द्र हो। अब पहिला मान्छेहरूले पनि जंगल फडानी गरेर, अब नेपालकै सन्दर्भमा भन्ने हो भने तराईका जंगलहरू फडानी गरेर राजा महाराजाबाट वीरता पाएर जमिनदारी पाएर फडानी गरेर अनि खेती गर्ने सुरु भयो। त्यसैलाई जंगलात क्षेत्र अब गुलजार गरेको भनियो। पहाड़तिर भाषमे फडानी गरेर पनि आफ्नो जग्गाको चाहिँ उब्जाउ बढाउने काम भयो। अब उतिखेर जतिखेर त्यो जंगली बासस्थानमा ठाउँ रहन्जेल र जनावरले मान्छेले लगाउने खेतीपातीको बारेमा जानकारी नपाउन्जेल त समस्या भएन। तर जब त्यो समस्या त्यो खेतीपाती बारे जानकार हुनु

0: थाले, त्यसमध्येमा मानिसको सबभन्दा नजिकको प्राणी र मान्छेले गरेका गतिविधिहरू उसले पूरा रूपमा 24 घण्टा उसले अनुकरण गरिरहने अथवा नियमन गरिरहने, हेरिरहने, विचार गरिरहने, किन फाइदा लिँदैछ भनेर थाहा पाउने भएको हुनाले गर्न नोक्सानी त मृग, बँदेल, लोखर्के, धानचरी, मुसा यिनीहरू सबैले गर्छन्, दुम्सीहरू, तर प्रत्यक्ष रूपमा देखिने र सतहमा पनि धेरै देखिने र हामी जस्तै भएको हुनाले पहिलादेखि नै हाम्रो र बाँदर बीचमा अब यो खाद्यान्नको लागि चाहिँ नि राम्रो प्रतिस्पर्धा हुन्थ्यो र त्यो प्रतिस्पर्धा यहाँ मात्रै होइन बाँदर पाइने संसारभरिका देशहरूमा नै रहेको छ। त्यसले गर्दाखेरि नेपालमा बर्खा लागेपछि बाँदरको कुरा धेरै हुन्छ र जसलाई सबभन्दा बढी दुःख परेको छ उसले त मार्ने कुरा गर्नु स्वाभाविक।
1: अनि डाक्टर साहब, यो चाहिँ यसका कति प्रजाति छन्, यो कस्तो किसिमले यसले आफ्नो साम्राज्य खडा गरिराखेको छ? अब मान्छे एउटै प्रजाति भए पनि त्यहाँ शत्रुता र मित्रता हुन्छ, बाँदर बाँदर बीच नै लडाई भएर पनि यसलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ भन्ने नयाँ आइडियाका कुरा पनि सुनिन्छ, यो के हो, यसको अलिकति यो आइडिया बुझाउन।
0: अब तपाईँले भने जस्तै मान्छे एउटै प्रजाति भए पनि काला गोरा पहेला होचा अलगा चेप्टे नेप्टे चुच्चे बीचमा प्रतिस्पर्धा र झगडा भए जस्तै बाँदरहरूको पनि विभिन्न प्रजाति, अब नेपालमा चाहिँ नि 3 प्रमुख प्रजातिका 6 उपजाति छन्। अब लङ्गुर बाँदर यो ढेडु बाँदरको 3 प्रजाति हो, तराई, मध्य पहाड र हिमाली भेगमा। रातो बाँदर यो बाहिरबाट आएको छुच्चुक, यो एकदमै चकचके बदमास बाँदर, यो चाहिँ एउटै प्रजाति हो। हाम्रो देशमा संरक्षित भनिएको पहाड़को पहरा पहरामा पाइने बढी लजालु सुरक्षित हेर्दाखेरि यही रातो बाँदर जस्तो देखिने पहरे बाँदर पाइन्छ, त्यो चाहिँ नेपालको कानूनले सुरक्षित भन्छ। तर यो रातो बाँदर सुरक्षित होइन, तर दुःख दिने पनि सबभन्दा बढी यही हो। यो बाहिरबाट आएको हुनाले र ठाउँहरू यसले अनुसन्धान गर्दै ठाउँ ठाउँमा पुगेर खान खोज्ने हुनाले यो चाहिँ नि तराईका फाँटदेखि लिएर जंगलदेखि लिएर हिमालका काखसम्म पाइन्छ, लाङटाङको तल्लो भारीदेखि लिएर राराको गुनास खान पनि पुग्या हुन्छ। अब यिनीहरू मध्ये आफू आफूमा झगडा पनि हुन्छ, अब बाँदरमा आफू आफूमा झगडा हुने चाहिँ धेरै जसो अब जब खानाको अभाव भयो त्यतिखेर हुन्छ। हामी मान्छे जस्तै खानाको अभाव भयो, अब बस्ने अथवा बसोबासको स्रोतको कमी भयो भने अंशभण्डा गरे जस्तै यिनीहरूको बीचमा पनि समूह विभाजन हुन्छ। तर ठूलो लडाई भनेको यिनीहरूको बीचमा एउटा अनौठो प्रक्रिया के हुन्छ भने सकेसम्म उही थुनेको बाहेक अरू बेलामा यो आफ्नो परिवारमा हुर्की बढेको छोराले आफ्नै नातेदार आमा दिदी बहिनीसँग यो यौन क्रीडा गर्न नहुने भन्ने उनीहरूको मान्यता अनुसार अर्को समूहमा जान्छ भाले बाँदर, त्यतिखेर मार झगडा हुन्छ र तपाईँ हामीले देख्ने कयौं झगडा त्यस्ता पनि हुन्।
1: ए भनेको चाहिँ बाँदर आफै भित्र पनि उनीहरूको आफन्त नातागोतामा यौन क्रीडा
0: हाड नातामा यौन सम्बन्ध गर्दैन
1: बाँदरले पनि?
0: हजुर हो।
1: ए अनि अब यो यसमा जस्तो मान्छे जस्तै लाग्ने भएको हिसाबले मान्छेको सबभन्दा नजिकको पशुको हिसाबले हेर्ने भने त उनै पर्छ, त्यसकारण यसको पनि त रूल गर्ने आफ्नो एउटा अभिभावक हुँदो हो नि त, त्यो ग्याङमा त्यसलाई मान्ने नमान्ने, अलिक क्रान्तिकारी हुने, त्यसबाट झैझगडा हुने, त्यसले गर्दाखेरि लफडा भएर विभाजित हुने, त्यस्तो चाहिँ हुने सम्भावना हुन्छ कि हुँदैन? यिनीहरूको नेचर के
0: हुन्छ? हुन्छ, एउटै समूहभित्र त्यसको फेरि बलियो बाङ्गो भाले अथवा बाउ
1: हजुर
0: अथवा अर्को बाउ ठुलो बाउ कान्छो बाउ अथवा यस्ता समूह र त्यही भित्र रहेका ठुली आमा कान्छी आमा अब सानी आमा यस्ता बीचमा यदि गठबन्धन बन्यो भने एउटा समूहले अर्को समूहलाई त्यो समूहबाट लखट्न खोज्छ, त्यसै बेलामा नै समूहहरूको बीचमा फुट हुन्छ अनि त्यो फुट भइसकेपछि दुईटा समूह बन्न सक्छ। जस्तो पशुपतिमा हेर्दाखेरि एउटै समूह जस्तो लाग्छ तर त्यहाँ 7 समूह भइसक्छ, स्वयम्भूमा त्यस्तै लाग्छ र जंगलका अरू भागमा पनि खानाको अभाव, अब शत्रुहरूको आक्रमण अथवा मान्छेहरूले नै साह्रै दुःख दियो भने चिल्ली र बिल्ली भएर 2-3 समूह बन्न सक्छ। तर सकेसम्म यिनीहरू चाहिँ धेरै भाले धेरै पोथीको समूह भएको हुनाले सकेसम्म समूहमै बस्न खोज्छन्, किनभने समूह हुँदाखेरि बल पुग्छ के
1: गुटै गुटमा विभाजित भए पनि त्यहाँ त्यति ठुलो झैझगडा चाहिँ हुँदैन, एउटा ग्रुप र अर्को ग्रुप प्रजाति नै अर्कै भएर यौन क्रीडाका लागि जब भाले बाँदर जान्छ त्यस पछाडि त्यहाँ झैझगडा र कुटाकुट
0: हुन्छ। हो त्यस्तो बेला हुन्छ, तर एउटै भित्र पनि गुट गुट त हुन्छन्
1: हजुर,
0: तर उही नफुटेको पार्टी जस्तो हुन्छ के, हेर्दाखेरि बाहिर ठुलो पार्टी होइन भित्रभित्र गुट हो भने जस्तै। बाँदरको पनि आफ्नो आफ्नो आमा ठुली आमा नजिकका मध्येको एउटा उपसमूह जस्तो भित्रभित्र बनेको हुन्छ। अनि त्यो उपसमूह चाहिँ खाना खान जाँदा आराम गर्न जाँदा आफ्ना आफ्ना एकातिर लाग्छन् के, ठुली आमा सानी आमा कान्छी आमा यिनीहरू एकातिर लाग्छ।
1: झगडा भएको अथवा त्यहाँ कुटाकुट छ अथवा बाँदरहरूको मृत्यु भएको अवस्था छ भने चाहिँ एकैचोटि एउटा पोखरीमा धेरै बाँदर मृत्यु भएको एउटा घटना आएको थियो विगतमा कहिले हो निकै अगाडि
0: होइन,
1: त्यस्तो चाहिँ
0: एउटा दुर्घटना हो।
1: ए बिल्कुलै अलग अलग प्रजाति मिसिएर यौन क्रीडा हुन खोज्दाखेरि मात्रै हुन्छ त्यो,
0: अलग अलग समूह भन्नुहोस् अलग प्रजाति
1: हुँदैन
0: होइन, प्रजाति भन्नाले एउटै जाति भयो, हामी मानिस प्रजाति भन्नाले काला गोरा होता नेप्ता चेप्टा सबै एउटै प्रजाति हौ हामी
1: हजुर,
0: त्यो त उही राजनीतिमा मात्रै जाति जनजाति भनेर छुट्याएको हो
1: हजुर।
0: हामी विज्ञानमा चाहिँ कसरी छुट्याउँछौ भने यदि यौन क्रीडा भएर बच्चा जन्मिन्छ भने त्यो एउटै जात हो, जस्तो भेडा र बाख्रा चाहिँ यौन क्रीडा भयो भने नि त्यो बच्चा जन्मिँदैन
1: हजुर,
0: भँगेरा र सारौटीको नि जन्मिँदैन, बाँदर र भालुको नि जन्मिँदैन, मान्छे र बाँदरको नि जन्मिँदैन, तर एउटै बाँदरमा पनि त्यो तिनवटा प्रजातिमा रातो बाँदर र रङ्गुर बाँदरको यौन क्रीडा हुँदैन, भयो भने नि बच्चा जन्मिँदैन। तर एउटै समूहमा
1: हजुर
0: होइन, एउटै जस्तो भनौँ पशुपतिमा तपाईँहरूले देख्नु भएको होला रातो बाँदर मात्रै छ, त्यो रातो बाँदर धेरैवटा सातवटा समूहमा छ
1: हजुर,
0: त्यो सातवटा समूह मध्ये एउटा समूहको नि अर्को समूहमा यौन क्रीडा गर्नु गयो भने बल्ल हाम्रा गाउँका तरुणी भेट्न आउने त भनेर गोदाई भेट्छ त्यसले,
1: अनि झगडा हुन्छ,
0: अनि झगडा हुन्छ बल्ल। अथवा अर्को चाहिने जब एउटा समूहको किशोर बाँदरहरू वयस्क हुन थाल्छन् त्यतिखेर समागमको लागि उसले आफ्नै परिवारमा हान्यतामा नभएर अर्को समूहका के वयस्क उहरूसँग बाँदरनीहरूसँग यौन क्रीडा गर्न खोज्दा बल्ल फाइट पर्छ, एकदम ठुलो सङ्घर्ष हुन्छ। त्यतिखेर उसले जित्यो भने त्यही समूहको राजा भएर बस्छ, नेता भएर बस्छ, जितेन भनेदेखि ऊ पनि आफू लुब्रे काम लाएर भाग्छ। कहिले काहीँ त्यस्तो लडा लडमा चाहिँ नि रुखबाट खस्ने अनि उनीहरूको नि नली खुट्टो भाँचिने मुन्टाको हाड भाँचिने हुन्छ, अनि त्यस्तो हुँदा मर्न पनि सक्छ।
1: अब यसको व्यवस्थापन विधिका विभिन्न उपाय बारेको चर्चा हुँदा यिनको नेचर अलिकति मैले खास बुझ्न खोजेको, अब यहाँ एउटा विषय चाहिँ जस्तो जंगलमा कन्दमूल खान्छ कतिपय फलफूल पनि भेटेर खाँदो के गर्दो यसले किन बाली नानी नै तिर पल्केको पाइयो, एक किन यो बढी त्यहाँ विनाशमा गइराखेको छ, त्यो नगरेर जंगलका अरू कन्दमूलमा अडिन सक्यो होला होइन, अब बनै छैन ठाउँै छैन भने त बस्तीमा जाने बाध्यता होला, नत्र यो चाहिँ किन भइरहेको छ घरिघरि घरिघरि।
0: यो यसको कारण के भन्नु होला भने दुईटा कारण तपाईँले यसो विचार गर्नुहोस्, धेरै अघिदेखि मान्छेले जंगल खडानी गरेर खेत बाली अथवा खेत बारी बनाउने होइन, आफ्नो खेती गर्ने आफ्नो आय आर्जन गर्ने आफ्नो खेती प्रणाली विकास गर्ने हाम्रो मानव सभ्यतामा देखिएको कुरा हो। नेपालमै पनि अब भनौँ न राणा शासन हुँदाखेरि अथवा 7 सालतिर 17 सालतिर 36 सालतिर 46 सालतिर 60 सालतिर 61 साल र हुँदा पोहोर परारको आन्दोलन ताकासम्म नेपालका विभिन्न ठाउँका मैला जंगलहरू फाड्ने र त्यसैबाट दुई माना भेरी उब्जाएर खाने भन्ने हाम्रो यो कृषि प्रणाली भएका देशहरूमा जहाँ पनि त्यस्तै हो, अनि त्यस्तो हुँदाखेरि एकातिर उनीहरूको वासस्थान नोक्सान भयो, त्यसले गर्दाखेरि उनीहरू चाहिँ नि कथा जानी भन्नेमा समस्या भयो, वासस्थानमा आफ्नो पर्याप्त खानेकुरा पाएनन्। दोस्रो कुरा के भयो भन्नुहोला भने फेरि ठाउँ ठाउँमा चाहिँ नि अब अहिले भनौँ न कतिजनाले चाहिँ नि मार्नै पाइन्न भन्ने जुन छन् उनीहरूले यो जनावरहरूको संरक्षण हुनुपर्छ, वन्य जन्तुको संरक्षण हुनुपर्छ, नेपालमा पनि निकुञ्जहरू छन् आरक्षहरू छन् अथवा नेपालका जन्तुहरू पनि संरक्षित छन् भन्ने नाममा एकातिर उनीहरूले छुट पाइरहेका छन्। त्यस्तै अर्कोतिर फेरि के भइदियो भने पहिला चाहिँ नेपालमा एकदम बढी जंगल फाँडेर मजाले खेती गर्ने खेतीवाल ठूलो भयो, धनी मान्छे गनियो, त्यो पैसावाला गनियो, साहु महाजन गनियो, तर पछिल्लो खेप यो खेतीपाती गरेर खासै नाफा हुँदैन, बरु विदेशमै चाकर गर्न जाने, नोकरी गर्न जाने अथवा सहर बजारमा आउने, दोकान थाप्ने भन्नेमा गए। त्यसले गर्दा हिजो जंगलको छेउसम्म बाली नाली लगाएको कारणले बाँदरले खान हुने र खान नहुने बाली छुट्याइसकेका थियो, थापाइसकेका थियो। अब त्यो थापाइसकेपछि अहिले बलियो बाङ्गो पाखुरा बलिया पाखुराहरू सबै विदेशतिर लागे, कोही पढ्न लागे, कोही श्रम गर्न लागे, कोही बुद्धि आर्जन गर्न लागे, कोही पैसा कमाउन लागे। यस्तो अवस्थामा गाउँ घरमा पनि बाँझो जमिनहरू धेरै भए। अब हिजो जंगलको किनारसम्म बाँझो जमिन थिएन, अब अहिले घरको वरिपरि गाउँको वरिपरि मात्रै त्यो मकै बारी भएको हुनाले बाँदरहरू लुरु लुरु सजिलो हुन्छ, मकै एक गोजा खाए पेट भरिन्छ भनेर आए। अब त्यो मानिरहेको
1: अनि बसाई सर्ने क्रम पनि हुन्छ यिनीहरूको,
0: हुन्छ। अब यिनीहरूले खानै पाएनन् भने, यिनीहरूले एकदमै अप्ठ्यारोमा परे भने, अथवा सुक्खा लाग्यो धेरै, अथवा त्यो ठाउँमा शत्रुहरू धेरै भए भने, त्यस्तो अवस्थामा यिनीहरू अर्को ठाउँमा जान सक्छन्। त्यो अर्को ठाउँमा जाँदाखेरि धेरै ठूलो संघर्ष हुन्छ, धेरै ठूलो झगडा पनि हुन्छ, किनभने त्यहाँ पनि अर्को समूह हुन सक्छ। त्यसले गर्दा उनीहरू यो बाँदरहरू चाहिँ नि ठुल्ठुलो बसाइ सर्दैनन्, एउटै ठाउँमा तल र माथि सर्न सक्छन्।
1: अब यसको व्यवस्थापन मोडलको, एउटा मार्ने, एउटा नियन्त्रणमा राख्ने, खोरमा राखेर पाल्ने, अर्को विदेश डिपोर्ट गरिदिने, यिनीहरूलाई निर्यात गर्ने, यो तहका चर्चामा छन्। अब तपाईँ यसको यसै बारेमा तपाईँले पीएचडी पनि गर्नुभयो, प्रजातिहरूकै बारेमा हो क्या अझ होइन?
0: हो, बाँदरको खानपानमै हो मैले गरेको।
1: अब के हो त यसको व्यवस्थापन विधि के हुनुपर्छ?
0: व्यवस्थापन विधि यसमा चाहिँ नि अब सरकारी तोक लाए जस्तो एउटै हुँदैन। के हुन्छ भनेदेखि तपाईँले भनेकै जस्तो, अब एउटा कुरा हामीले मनोविज्ञान के पनि बुझ्नुपर्छ भने, जसरी हाम्रो 75 जिल्ला, अहिले 77 जिल्ला कति छन्, ती जिल्लाहरूमा सबै ठाउँमा एउटा दुईटा भन्दा बढी जेल छैनन् होला, कारागार छैनन् होला। भनाइको मतलब मान्छे बदमास त हुन सक्छन्, नोक्सानी गर्न सक्छन्, अपराध गर्न सक्छन्, तिनीहरूलाई थुन्ने ठाउँ चाहियो। भने जस्तै यो देशभरिका सबै बाँदरहरू एक नम्बरका बदमास होइनन्, यी बाँदरहरू पनि बाध्य भएर खान आएका हुन्, बाँच्नको लागि खान आएका हुन्। त्यस्तो अवस्थामा सबै समूहको अध्ययन गरेर बदमास जो बाटो लाग्ने अगुवा त्यसको नाइके त्यस्ताहरूलाई समात्ने हो, थुन्ने हो। तपाईँले भने जस्तै थुन्नु पर्यो, नियन्त्रण गर्नु पर्यो र अरूलाई बाँच्न दिनु पर्यो। जसरी अब फेरि त्यो दण्ड सजाय पनि त मान्छेलाई चाहिँ नि कसैलाई एक महिना थुन्ने, कसैलाई छ महिना थुन्ने, कसैलाई एक वर्ष जेल, कसैलाई 10 वर्ष, कसैलाई 20 वर्ष, कसैलाई मृत्युदण्ड, भने जस्तै अपराध हेरेर पो दिनु पर्यो त, मार्नु नि पर्ला, तर त्यसलाई त अपराध हेरेर दिनु पर्यो। एउटा सोझो भर्खर दुध तुस्तै गरेको बालक बाँदरलाई एक त पहिले मृत्युदण्ड दिनु पाउँछ होइन, त्यस्तै अपराध हेरेर गर्नु पर्यो। त्यसको लागि सम्बन्धित विज्ञ वनका मान्छे, अनि त्यसपछि निकुञ्जका मान्छे, अनि म जस्तै बाँदर अध्ययन गरेका मान्छे नै खास समात्नु पर्यो के यो समस्या। हरेक वर्ष आउँछ, हरेक वर्ष बर्खा लागेपछि न्युज मिडिया संचारदेखि लिएर राजनीतिक कर्मीको गफै यही हुन्छ। अब फेरि यो मङ्सिर लागेपछि यो कुरा हराउँछ, यो हरेक वर्ष यस्तो भइरहेछ। यो बिजोली नराखौं, समाधानतिर जानको लागि अनुसन्धान गरौं, संख्या पत्ता लाऊ, अपराधीलाई छुट्याउ, दिनुपर्छ मृत्युदण्ड दिउ, नभए थुनौ, अनि त्यसपछि बानी लगाऊ। र तपाईँले एउटा कुरा उठाउनु हो विदेशी डिपोर्ट गरिदिउँ भन्ने, यो पनि गजबको कुरा हो। मेरो अनुसन्धानले के पत्ता लागेको छ भने, नेपालका राता बाँदर सबभन्दा चोखा हुन्। विश्व ब्रह्माण्डमा जति पनि औषधिहरू अहिले उत्पादन भइरहेका छन् ती औषधिलाई पहिला फाप्छ कि फाप्दैन भनेर जनावरमा हेरिन्छ। त्यो जनावरमा सुरु सुरुमा मुसा खरायोमा हेरिन्थ्यो, अनि घोडामा हेर्न थालियो, अनि अरू वस्तुहरूमा हेर्न थालियो। तर सबभन्दा भरपर्दो भनेको हाम्रो नजिकको भएको हुनाले रातो बाँदर हो, र त्यो रातो बाँदर हाम्रो देशमा चोखा रूपमा पाइन्छन्, र यिनीहरूले दुःख पनि दिएको हुनाले त्यो विचार पनि उत्तम विचार हो, त्यो बारेमा सरकारले सोच्नु पर्छ। र हाम्रै देशमा सकिन्छ भने सातै प्रदेशमा एक एकवटा चाहिँ त्यस्ता प्रयोगशाला बनाएर त्यसमा अध्ययन गरेर नेपालका वैज्ञानिक नेपालका विभिन्न मान्छेलाई काम दिएर एकातिर आय आर्जन, अर्कोतिर यहाँ भइरहेका जडीबुटीको अनुसन्धान गरेर हामीले विश्वव्यापी रूपमा पेटेन्ट राइट अन्तर्गत मजाले नेपाल सरकारले पैसा कमाउने र जनतालाई राहत दिने, त्यसको लागि सुरुमा बदमासी गर्ने ठाउँ छ बाँदर जति जम्मा गरेर त्यही ल्याबोरेटरीमा लैजाने प्रयोगशालामा। त्यसो गरियो भने हामीले बल्ल नियमन गर्न सक्छौ, नत्र उही बन्दुक पड्काउने, परिवार नियोजन गर्ने, लखेट्ने भनेको त्यो भारतको हिमाचल प्रदेशमा पनि फेल खाइसक्यो, अब इन्डियातिर फेल खाइसक्यो। त्यही हुनाले नै जापानतिर बिजुलीको तार राख्ने अनि पार्क बनाउने अनि अलग अलग ठाउँमा प्लटिङ गरेर जग्गाहरूमा थुनेर राख्ने काम भइरहेका छन्। अब हाम्रो देशमा चाहिँ बढी समस्याहरू बिजुल्ने भएर समाधानतिर आइरहेको छैन, यो कुरा मैले भनेको भनेछु।
1: अन्तिममा सबभन्दा उपयुक्त मोडल यो यसको व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय स्तरमा भइरहेको हाम्रै जस्तो समस्या भएको र मिल्दो मोडल चाहिँ त्यो के हुन सक्छ त हाम्रा लागि?
0: त्यो भनेको बदमाश गरिने भनेर तोकिएका बाँदर क्षेत्रबाट ती बदमासी गर्नेहरूलाई समात्ने, हाम्रो देशमा सकेसम्म आफ्नै देशमा परीक्षण गर्ने, नसके जसले चाह गर्छ त्यो देशमा निर्यात गरिदिने कानूनी रूपमै।
1: त्यो कति सम्भव छ? क्षेत्र धेरै बाँदर बदमासी गर्ने बाँदरकै संख्या पनि धेरै होला, त्यसलाई निर्यात कति सम्भव छ?
0: त्यो किन सम्भव नहुने? तपाईँले काठमाडौँमा नक्खु जेल, भद्रगोल जेल, दिल्ली बजार छ, तर काठमाडौँभरिका 70 लाख मान्छे त अपराधी होइनन्, तिनीहरू सबै त अटाउँदैनन्।
1: हजुर,
0: आखिर बदमास गर्ने त थोरै नै हुन्छन्।
1: हजुर,
0: ती बदमासी गर्नेहरूलाई ल्याउने नि, बदमासी गर्नेहरूलाई ल्याइसकेपछि समातिसकेपछि परीक्षणमा लगिसकेपछि बेचिसकेपछि यहाँ त स्वाभाविक रूपले कम हुन्छ नि। त्यो कम भइसके त उनीहरूले जङ्गलमै खान पाउँछन् अनि गाउँ गाउँमा आउँदै आउँदैनन् डरले। एकातिर त्यो भयो, अर्कोतिर युवा शक्ति भए गाउँ गाउँमा काम पनि दिनु पर्यो, स्थानीय निकायहरूले केही काम गर्नु पर्यो नि त युवा रोक्ने गाउँमै। यसो गरियो भने सकिन्छ कि, नत्र खालि उही चटक गरे जस्तो स्वाट काँडो झिकाए जस्तो उपाय हुँदैन कि वन्य जन्तुमा,
1: यो हुने सम्भावना छैन
0: छैन। त्यो एकीकृत रूपमा 3-4 उपाय मार्फत यसलाई नियन्त्रणमा ल्याउनु पर्छ। अरू देशमा त्यही गरेका छन्, हाम्रो देशमा मात्रै नहुने कुरा छैन।
1: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, मलाई सम्झिनु भयो, धेरै खुसी लाग्यो, धन्यवाद।
2: रेडियो पाउ घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
11: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
11: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
11: सूचना
13: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
11: जिल्ला अस्पताल रामेछाप।
14: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसन बस्ने?
2: म आफैलाई म युज भएको लाग्न थालिसकेँ।
3: युज? तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर त यो कुरा गर्छ।

0: के गर्नुहुन्छ तपाईँ?
1: प्रेम गर्न त म कसैलाई प्रेम गर्थे, तर प्रेमको धन्दा नै बन्द गरिदिसके। फाइदामा गयो कसैलाई मेरो तन।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-10, 0144-63-32, 9851-20-16-16, 9843-36-91-94।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर 8 मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
6: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
7: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
5: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
8: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूको केही इस्युहरू चाहिँ छन्।
5: र तेहरानले आफ्ना दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु 2 दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि 2 महिना यता पहिलो पटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बाल बालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बाल बालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्दा राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन 8 मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। 8 मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
6: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं, उहाँहरूले कहिले पाउनुहुन्छ?
5: जवाफमा मन्त्री रावलले भनिन्,
7: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
5: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
10: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
5: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
11: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
5: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
12: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
5: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
13: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगत, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
5: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
14: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले दुई हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
5: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
14: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडो ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी
5: उपलब्ध,
14: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ,
5: कति समय लाग्छ तपाईँको हिसाबले?
14: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा

0: क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक वर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा वर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
1: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भाई भी रात को 9 बजे हजूरपुर रेडियो 102.1 मेगा
1: विषादयुक्त थाना त्यागौ रैथाने बालीतिर लागौ
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
1: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
1: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत

0: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: दर्ता गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631494।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
3: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि

0: उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 98692695998।
4: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुरकुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
8: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट सिन्धुली।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848076403, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
11: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
11: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
13: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540042। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540042। र 0848543085। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: मेरो नाले भैँसी यसको माले एकल गोरु बेचेर हामीले पढ्न पठा
2: हामी नपढ्ने भाइ
1: हामी त मोडल गर्ने हिरा बहिनी फिल्ममा खेल्ने भाइ
2: ठिक छ के त्यसो भए तिमीहरू हिरो बन्ने होइन त ल ठिक छ हामीसँग छ बनाइदिन्छ

0: कल भी रात को 10 बजे
1: हजूर को रेडियो 101.4।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूका लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि पाँच हजार रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 रूपियाँ बुझाउनु पर्नेछ।

प्रश्नको जवाब दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको, त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनु भएको छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिवर्तन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। सरकारले सुकुम्बासीलाई यही असारबाटै लाल पूर्जा वितरण गर्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यही असारको तेस्रो सातदेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने बताउनु भएको हो। आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। नेपाल राष्ट्र ब्याङ्कले 500 रूपियाँ दरको नयाँ ब्याङ्क नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखिएको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठ भागमा पाटे बाघको चित्र रहेको छ। नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका अनुसार 2083 असार 1 गतेको मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकको सहअध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास वायर टाइगेसनले गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैर आवासीय राजदूत रास्मस अबिलगार्ड क्रिस्टनसन तथा नयाँ दिल्लीस्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। वैदेशिक रोजगार व्यवसायको विरोधपछि साउदी अरेबियाले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सी परीक्षण कार्यक्रम अहिलेलाई स्थगित भएको छ। साउदीले आज काठमाडौँको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल्स भेरिफिकेशन प्रोग्राम शुरू गर्न तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनको कारण यो कार्यक्रम रोकिएको हो।
बजारमा इन्धनको मूल्य अत्याधिक बढे पनि सरकारले निर्माण व्यवसायीको माग बमोजिम मूल्य समाज

गर्दा रामे छापमा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरू पत्र पर्न थालेका छन्। ठेक्का सम्झौता हुँदाको वखत भन्दा इन्धनको मूल्य झण्डै दोब्बर भएपछि विशेष गरी सड़क स्तर उन्नति र कालोपत्री गर्ने कार्य प्रभावित बनेका हुन्। काभ्रेको धुलिखेला अस्पतालमा मुटु रोगका बिरामी निरन्तर बढ़दै गएको तथ्याङ्कले देखाएको छ। धुलिखेला अस्पतालमा मंगलबार आयोजित हृदयघात सेरोफेरो अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर राजेन्द्र कोजुले प्रस्तुत गरेको तथ्याङ्क अनुसार विशेष गरी मुटुको रक्तनालीमा अवरोध हटाउन गरिने एन्जियोप्लास्टी सेवा लिने बिरामीको संख्या पछिल्ला 5 वर्षमा झण्डै 17 गुणाले वृद्धि भएको हो। असोज मशान्तभित्र विवरण बुझाउने कम्पनीको पुराना सबै कर र जरिवाना मिनाहा हुने भएको छ। तोकिएको म्यादभित्र विवरण नबुझाएका र अध्यावधिक नगरेका कम्पनीहरूका लागि कर शुल्क दस्तुर वा जरिवानामा मिनाहा हुने भएको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठका अनुसार सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2083 दफा 48 विशेष व्यवस्था बमोजिम यो सरस्ता र सहुलियत प्रदान गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्ने जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मेहताले औषधिको मूल्य समायोजनका लागि एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठक बस्ने बताउनु भएको छ। सरकारले विदेशमा पीआर लिएर बसेका कर्मचारीहरूमाथि कार्यवाही शुरू गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा नआएका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सम्पत्ति शुद्धिकरणको आरोप खेपेका व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट, सदस्य रमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो। र नेपालमा मनसून प्रवेश गर्ने औषधि मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसून जहाँको त्यही स्थिर छ। जुन 13 तारीक मनसून भित्रिने औषध मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मजा, तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मजा, कोखाई कोखाई भन्दै सितन खिलाएको छुट्टै मजा, तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मजा, कोखाई कोखाई भन्दै सितन खिलाएको छुट्टै मजा, को हुन्छन् र ओटोक्दै गिलास भर्दै दिने मान्छे, को हुन्छन् र ओटोक्दै गिलास भर्दै दिने मान्छे, त्यसमाथि झन् भाउपास नै दिलाएको छुट्टै मजा, त्यसमाथि झन् भाउपास नै दिलाएको छुट्टै मजा, मध्यरात छ हामी दुई छौ चकमन्न अध्यारो छ, मध्यरात छ हामी दुई छौ चकमन्न अध्यारो छ, छामछाम छुमछुम गर्दै ओछ्यान मिलाएको छुट्टै मजा, छामछाम छुमछुम गर्दै ओछ्यान मिलाएको छुट्टै मजा, यता मैले उता तिमीले तान्दा तान्दै फाटो च्यादर, यता मैले उता तिमीले तान्दा तान्दै फाटो च्यादर, अध्यारोमै त्यस्तो च्यादर सिलाएको छुट्टै मजा, अध्यारोमै त्यस्तो च्यादर सिलाएको छुट्टै मजा, कहिलेकाहीँ मजा पनि कस्तो मजा हुन्छ गाँठे, कहिलेकाहीँ मजा पनि कस्तो मजा हुन्छ गाँठे, मजा मान्दा मान्दै मजा बिलाएको छुट्टै मजा, मजा मान्दा मान्दै मजा बिलाएको छुट्टै मजा, प्रकट पङ्गिनी शिवले लेख्नु भएको यो लेख सँगै कार्यक्रम एसएमएस दोहोरी म स्वागत गर्न चाहन्छु, म कार्यक्रम प्रस्तुता श्रीराज महत। तपाईँ त्यो बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ, अनि साथसाथै तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू अनि रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू राख्दै राख्दै अगाडि बढ्छौं भने यस्तै मिठा रमाइला होइन कुराकानीहरू गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, मजा पनि कस्तो मजा, प्रकट पनि नि है। मलाई उहाँको जुन लेख साह्रै मन पर्यो, अनि अब भाषण गरौँ न त, रातको समय छ, मजा छ भन्दै हुनुहुन्छ, मजै छ मजा होइन, उहाँको उहाँले वाचन गरे जस्तो त भएन, यस प्रयास त गर्न पाइयो नि होइन। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सिएफएम 95 मेगाहर्ज, अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर साथ दिनुहुन पनि अनुरोध गर्न चाहन्छु। यो रातको समय मिठा रमाइला कुराकानी हुनेछन्। बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस गर्नेछु, साथमा रमाइला लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु। सुनेर साथ दिनुहुन पनि अनुरोध गर्न चाहे पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरिदिनु होला है, अन्य साथीभाइ आफन्तलाई पनि सुन्न भनिदिनु होला पनि भन्न चाहन्छु। भने त्यस्तै गरेर कोही निदाउने प्रयास गर्दै हुनुहुन्छ भने उठाउनुहोस् न हो, मुख धुइमा पठाउनुहोस्। रातको समयमा मिठा मिठा कुराकानी गर्नुपर्छ के होइन, सो त्यही भएर उठाएर मुख धुइमा पठाइहाल्नुहोस् त है। यो शान्त रातका शीतल प्रहरहरूसँग मिठा भावनाहरू मनमा सजाएर बस्नुभएका तमाम तमाम आदरणीय श्रोता मित्रहरू, जब यो संसार निदाउँछ तब कता कता मनका धड्कनहरू अलिक प्रष्ट सुनिने गर्छन् कि। दिनभरिको भागदौड र कोलाहालबाट टाढा यो सुनसान रातमा केवल तपाईँ र तपाईँका तिनै प्यारा यादहरू, जो सायद यो पल कतै टाढा भएर पनि मुटुको सबैभन्दा नजिक छन्। आउनुहोस् यो रातलाई अझ कसिलो गरी मायाको न्यानोपनले बाँधौ है भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा अल्लाह रे सानानी उमेर कति भयो, शुभ नाम के पर्यो, मै पनि तिम्रै हो घर त पूर्व हो। यो गीत तपाईँको माझमा नवराज गरासैनी इन्दिरा गुरुङ सीता थापाको सुमधुर आवाजमा रहेको गीत छ। तपाईँको माझमा यति बेलाको समयमा राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई, म्यासेजहरू पठाउँदै गर्नलाई, कार्यक्रमलाई सेयर गरेर साथ दिँदै गर्नलाई त।

स्वर सत्र उमेर होइन वर्ष उमेर होस् अनि छैन घरबार घुम्छ मन फान फानी भन्दैनथे पक्कै पनि चञ्चले मन हुन्छ अनि त्यसपछि त अनि चन्त्यामाथि उमेर पनि भर्खरको हुन्छ चञ्चले मन हुन्छ घरबार नभएपछि त अनि मन फन फन त्यो घुमिहाल्छ नि होइन यो मिठो रमाइलो भाका आज तपाईँले पुरै सुन्नु भएको छैन होला पुरै सुन्नुभयो भने आज होइन मिठा मिठा यसमा टुक्काहरू छन् यति राम्रा राम्रा छन् कि है पनि भन्न चाहे हजुर सुन्नु होला पनि भन्न चाहन्छु अल्लाह रेसामा नि इन्दिरा गुरुङ नवराज घोरा सैनी सीता थापाको आवाज गीत हो तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु कहिले काहीँ जिस्किन मजा आउँछ क्या माया त त्यो शीतल छारिरहेछ जहाँ पुगेपछि जिन्दगीका सारा थकाइहरू मेटिने गर्छन् कसैलाई पाउनु मात्र माया पनि होइन कि माया होइन पाउनु मात्र कसैको खुसीमा आफ्नो संसार देख्नु र उसलाई हरेक पल बिना शर्त महसुस गर्नु नै साँचो प्रेम हो भन्छन् यो रातको सन्नाटामा पनि होइन म तिम्रो नामको धड्कन सुनिरहेको छु भन्नु हुँदैछ होला कतिले खाना भयो त भएको छैन होला तिम्रो के खायो कसो गर्यो दिनभरि कता गयो मेरो याद आयो कि आएन भन न भन आयो याद भन्दै हुनुहुन्छ होला सोध्दै हुनुहुन्छ होला होइन खाना खाऊ खाना खाऊ गर्मी छ मलाई त कस्तो गर्मी है ओहो अपअप गर्मी छ यता पनि गर्मी छ हेर न भन्दै हुनुहुन्छ होला रातको समय छ म कस्तो गफाडी भनेको है जब रातको कार्यक्रम आउँछ यो कहाँबाट कुरा आउँछ मलाई होइन एउटा जिआफ त बनाउनु पर्छ घरमा आमाले बुहारीले छोरा त भन्दै हुनुहुन्थ्यो यस्तो कुरा गर्ने गर्न होइन खपिस मान्छेले एउटा त बनाउनु पर्छ गाँठे तरिका ठिक छ कार्यक्रम यस्तामा स्थोरी अनिहार भइराखेको छ आवाजमा म श्रीराज महसुत यति बेला हेर्दै पनि हुनुहुन्छ अनि साथसाथै सुन्दै पनि हुनुहुन्छ निरोजी हुनुहुन्छ टक्क डालखेर हेर्दै हुनुहुन्छ अनि अन्य साथीहरूले पनि हेर्दै हुनुहुन्छ मलाई टिकटक लाइभ मार्फत श्रीराज महत टिकटक लाइभमा छु है हेरिरहेको छ श्रीराज महत SHRE श्री आरज राज महत कहिले काहीँ सुन्नमा पनि कन्फ्युज हुन सक्छ के भन्छ यसले भन्ने खालको पनि हुनसक्छ त्यो भएर भनिदिइहालेको मैले अनि हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुभयो भने त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ त्यहाँ पनि एकदम ह्यान्डसम चस्मा लगाएर चिटिक्क परेको एउटा भर्खर 14-15 लागेको ह्यान्डसम मोरो छ अडियो लाइभ होइन एउटा तस्विर देख्न सक्नुहुन्छ तपाईँले त्यहाँ फिदा चाहिँ नहुनुहोस् है फेरि एकजना हुनु त ठिक ठिक हो सबैजना फिदा भयो भने अलिक गाह्रो पर्छ मलाई पनि बुहारी छान्न गाह्रो हुन्छ फेरि आमालाई पनि है राम्रो छ नि त यसो तपाईँले त्यहाँ म्यासेजहरू पठाउन सक्नुहुन्छ म म्यासेजहरू पनि वाचन गर्नेछु पनि भन्न चाहन्छु लेख रचनाहरू कसैको लागि लेख्नु भएको छ भने पनि पठाउनुहोस् वाचन गर्ने कोसिस गर्छु त्यस्तै गरेर यो रातको समयमा कसैलाई सन्देशहरू पठाउनु मन छ भने माध्यममा हामी छौँ है पनि भन्न चाहन्छु हुनसक्छ नि कोही रिसाएर बसेका हुनसक्छन् प्यारी मेरी मिटीको डिगडुकी नरिसाउन म छु त भन्दै यसो केही सन्देशहरू पठाउनुहोस् होइन अब कहिलेकाहीँ यस्तै यो रातको समयमा सम्झिदिँदा पनि आफूले चाहेको व्यक्तिलाई उसको मन खुसी हुन्छ होइन सो खुसी बनाउन चाहनुहुन्छ भने पनि हामी माध्यम छौँ पनि भन्न चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज हेर्दै हुनुहुन्छ म्यासेज वाचन गरिरहेको छु म हिराबहादुर लकाई हुनुहुन्छ हिराबहादुर लकाईले बुटवलबाट टिकटकमा आउनेछु सुना पनि टिकटकतिर आउनु होला भन्दैनन्छ अनि हेर्दैछु सुन्दैछु भन्नुहुन्छ मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि कुमार श्रेष्ठ हुनुहुन्छ नमस्ते हजुर दोलखा मार्बु घर भइहाल्छ काठमाडौँबाट कुमार श्रेष्ठ बज्नु भएको हजुरलाई घर परिवार अनि साथी धनगज मेर सम्पाली होइन शेर्पा लगायत सबैमा माया समर्पण होइन भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु श्रीजीको कुरा सुनेर म चाहिँ किन मक्क परेको होला नि भन्दै हुनुहुन्छ निरोजी तपाईँ खै किन मक्क पर्नुभयो हुनसक्छ तपाईँ पनि अब तपाईँका चाहना धेरै हुन सक्छन् निरोजी होइन त्यो भएर पनि हुनसक्छ कोही तपाईँको यादमा पनि हुन सक्छन् मरिहरू रातको समयमा प्राय जस्तो अब यस्तो हो के हुन्छ भन्दाखेरिमा अब मायामा चुर्लम्मा डुबिसकिसकेपछि याद उसैको आउँछ र चाहे त्यो दिन होस् या चाहे रात होस् एकपटक बोल्न पाए पनि हुन्थ्यो नि
एकपटक देख्न पाए पनि हुन्थ्यो नि कस्तो भन्ने हुन्छ अरे कि है के छ यस्तै छ। हाम्रो अनिस चौधरी सर हुनुहुन्छ आरजे सर, स्वागत छ मधुर स्वरको ध्वनि अनि कार्यक्रम प्रस्तुता पनि हुनुहुन्छ, साहित्यिक कार्यक्रम पनि छ उहाँको, स्वागत छ सर। आफै भन्न चाहे के छ सर खबर, हल्ला नगरिकन मूलबाट बजाउनुहोस् है भन्नुहुन्छ ख्याम सेन्चुरीको, हल्ला त गर्नु परिहाल्यो नि निरजित। धर्मराज हुनुहुन्छ ढकाल धर्मराज, वृतामर झापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम मजाले सुन्दैछ भन्नुहुन्छ। रात्रिकालीन सन्देश सम्झना राख्नु पर्दाखेरिमा असार तीन गते जन्मदिन मनाउनुहुने दिदी बोना ढकाल, मिडिया प्रेमी साथीहरू मान बहादुर मगर र पायल कुसुम शेर्पालाई जन्मदिनको शुभकामना भन्नुहुन्छ भने, र बहिनी रेणुका र ज्वाई नारायणलाई वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गर्दै आफन्तजन घर परिवार र साथीहरू आशिष नैनुसुमी लिम्बू, सम्धिनी सरस्वता पोखरेल, दिलसराई अलिसा लिम्बू, हिमा राई, वरुण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बबिश्रुष मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, त्यस्तो गरेर सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जना राई, कालिका मलाउने अभागी, सृजना राज, घले मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ ल, उहाँलाई विशेष रूपमा धन्यवाद। अमिला हुनुहुन्छ शुभरात्रि भन्नुहुन्छ है, गुड नाइट विशेषले जस्ट फर यु भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। मुटु मनिषा मगर, प्यारे सुशीला विश्वकर्मा, दादा राज, घले मगर, विवास कुलुङ पृथक, त्यस्तो गरेर माया निरुता योन्जन, संगीता लामा, अलिसा लिम्बू, कविता कटानी लगायत सबैमा सम्झना शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तो गरेर यति बेला हुनुहुन्छ मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ, यति बेला हुनुहुन्छ मेसेज म वाचन गर्न चाहन्छु। यति बेला हुनुहुन्छ आरजी अनिश चौधरी हुनुहुन्छ, खबर एकदम बवाल ठिकठाक छ भनिदिनुहुन्छ सर। ओके ठिक छ, राम्रो हुनु पर्यो, रमाइलो हुनु पर्यो, अनि मौसम कस्तो छ, गर्मी होला है जसरी। त्यस्तै गरेर अमिनाजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ उहाँले पनि, त्यस्तै गरेर रीराबहादुर लगाई हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला यता के भन्दैनुहुन्छ हो, मलाई गाली गरिदियो होइन हे भगवान् भन्दैनुहुन्छ कि अमिना, भगवान्को नाम लिँदै हुनुहुन्छ, ठिक छ लिनुपर्छ। समीक्षा मगर हुनुहुन्छ, हजुरको कुरा सुनेर म किन मर्सिएको होला भन्नुहुन्छ समीक्षा पनि, हुनसक्छ उहाँको पनि बिहा हुन सक्नुहुन्छ अनि रातको समयमा हो त्यस्तै हो, उहाँले पनि मेरो आवाज सुन्नको लागि के न्यु पारेर फोन गर्नुहुन्छ, कहिले म्यासेज गर्नु, एकताल यस्तो कुराकानी गर्न मन लागेको थियो भन्नुहुन्छ होला होइन समीक्षाजी, कहिले काहीँ खाना खायो भन्नुहुन्छ, के नाम राखेको छ, सुमु सुमी अथवा काली, होइन काली के राख्नुहुन्थ्यो, यति राम्रो हुनुहुन्छ, पुन्टु होइन पुन्टु पनि के होइन हतरिका मैले मलाई थाहा भएन नाम, जे भए पनि राख्नु भएको छ होला बोलाउने नाम है कि छैनन् हुनुहुन्छ होला है, ठिक छ। यति रातिमा हाँस्नु दाई भन्नुहुन्छ, हाँस्नुपर्छ समीक्षा के गर्नु है, यस्तै हो हेर्नुहोस्। अमृता योगी हुनुहुन्छ, के छ खबर, खाना खानुभयो, सन्चै हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, हजुरलाई कस्तो छ, खानुभयो कि नै, चिया खानु भएको र हामीलाई खै त भन्नुहुन्छ, होइन मन तातो पानी पिउनुपर्छ, खेम सेन्चुरीको मूल बाटो भनेको राखिदिनुहोस् भन्नुहुन्छ, जल्दा जल्दैको मुटु होइन यहाँ उफ्रेर आएर नमस्कार भन्नुहुन्छ, नमस्कार हजुर, के छ खबर, निरजी हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। समीक्षामा गरेर हुनुहुन्छ घर सुन्दरी तुन कन्या, आज काठमाडौँबाट हेर्दैछु सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, हाम्रो अर्जुन सर पनि हुनुहुन्छ, झापातिर हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, अनि धेरै धेरै माया सम्झना सर पनि भन्न चाहन्छु। त्यस्तै गरेर त्यो बेला नीता योगी हुनुहुन्छ, कति मिठो गीत भन्नुहुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे, प्रायः जस्तो मेसेजहरू मैले सबै वाचन गरिसकेँ जस्तो लाग्यो टिकटकमा प्राप्त चाहिँ, भनिसकेपछि अब गीत राखौँ न त होइन, मूलबाट एउटा गीत राखौँ, त्यसपछि फेरि गफ हान्नको लागि आइहाल्छु, मैले रातको समय मिठा कुराकानी गर्नुपर्छ कि होइन, कति यस्तै पीर चिन्ता लिएर बस्ने फलानुले मलाई छोड्यो, फलानुको विवाह हुन लाग्यो, फलानुकोले त होइन अर्को केटी पट्याएछ, अथवा फलानुले त अर्को केटो भनौँ न अर्को केटो हेरिछे, यस्तो यस्तो कुरा यो रातको समयमा गरौँ है, किन यति धेरै आरोप लगाउनु भएको नि मलाई भन्दिनुहुन्छ समीक्षा, आरोप लगाएको होइन न हो कि भनेर भनेको नि,
होइन हुन सक्छ नि रातको समयमा अब यति बेला म गीततर्फ लाग्छु तर कुराकानी नगरौँ 34 भइसकेको छ मूल बाटो बलको गीत त तपाईँको माझमा यति बेला राख्न चाहन्छु त्यसपछि आउँछु ल मिठो मिठो कुराकानी गर्नको लागि यति बेलाको समयमा मूल बाटो खेम सेन्चुरी अन्तमा चाहिँ आवाजमा गीत राख्छु त्यसपछि आउनेछु रेडियो सुन्दै गर्नुलाई मेसेजहरू पठाउँदै गर्नुलाई त

यो गीत तपाईँको माझमा राखे मूलबाट बलुकित रहेको थियो खेमसेन्चुरी विष्णुमाझीको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखे कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। मलाई पनि भावुक बनायो गीतले है, कस्तो भावुक भए भने म पनि खै कहिलेकाहीँ माया भन्ने चिज यस्तो हुन्छ, माया एको र यसरी बस्छ, एको र होइन दोहोरै माया बस्छ यसरी बस्छ लाग्छ, संसार उभिना होइन चल्दैन जसरी बस्छ त्यसपछि फेरि छुटिन्छ, फेरि कहिलेकाहीँ फेरि भेटिन्छ होइन। ठिक छ, त्यतिमा जो कार्यक्रम एसएमएस दोहोरी अनिहरू भइराखेको छ आवाजमा म श्रीराज छु अनि साथमा तपाईँ हुनुहुन्छ, त्यसलाई हेर्दै पनि हुनुहुन्छ सुन्दै पनि हुनुहुन्छ है। ठिक छ, विशेष म धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कहिलेकाहीँ हजारौँको भिडमा पनि जब आँखाले केवल एउटा अनुहार खोज्छ, करोडौँ आवाजहरूका बीचमा पनि जब कानले मात्र एउटा बोली सुन्न लालायित हुन्छ नि, हो त्यही बाटो सुरु हुन्छ एउटा सुन्दर र पवित्र मायाको कथा, त्यहीबाट सुरु हुन्छ एउटा पवित्र मायाको कथा, तपाईँको पनि सुरु भयो होला। यति बेला म म्यासेजतर्फ लाग्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज वाचन गर्छु। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दै छ भन्नुहुन्छ, भोजपुर घर भई हाल्छ काठमाडौँदेखि भन्नुहुन्छ, सन्चय हुन्छ भन्नुहुन्छ, ठिक छ माम भो त भन्नुहुन्छ, माम भयो आज मलाई ए हावा जाऊ ए बादल जाऊ होइन यो गीत राखिदिनुहोस् भन्नुहुन्छ, कोसिस गर्छु म पनि भन्न चाहन्छु है। त्यस्तै गरेर गेटवेल्सन भन्नुहुन्छ, दिलपाली शर्मला राईले चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भनिदिनुहोस् भने अग्रिम जन्मदिनको शुभकामना पनि भन्नुहुन्छ। म अञ्जना त्रिपारी साम्पाङ, बाबु विनोद साम्पाङ, स्नेह चामलिङ, मनिषा बान्तोवा, रञ्जित राई, रमला साम्पाङ, लक्ष्मी राई, सन्ध्या राई, शर्मला राई, रिता राई, हरपल रोशनी, अनुष्का राई, ढकाल धर्मराज, अल्का बान्तोवा, भूमिका राई, त्यस्तै लवली किरात, प्रेम भण्डारी, एमपी विवास लिम्बू, त्यस्तै गरेर छत्र एम्फू, लवली किरात होइन, अन्जान्थलो सुदीप बान्तोवा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। प्रकाश के सुन्नुहुन्छ त, यही कार्यक्रम सुन्दै छ है, सञ्चय हुनुहुन्छ भन्नुहुन्छ, राम्रो चलाउनु भएको छ कार्यक्रम भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कतारमा हुनुहुन्छ, कतारदेखि सुन्दै हुनुहुन्छ, विष्णुमाझीको गीत राखिदिनुहोस् है भन्नुहुन्छ, बर्खा लाग्यो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, समयले साथ दिएसम्म राख्ने कोसिस गर्छु म पनि भन्न चाहन्छु। त्यस्तै सौरभ के सुन्नुहुन्छ, बाक्सर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि दुःख धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, छोरा अनि श्रीमतीलाई पनि सम्झिरहेको छु है भन्नुहुन्छ। त्यस्तै गरेर दाई हजुर त फेसबुकमा त भिडियो लाइभमा आउनुहुन्न है किन र सर भन्नुहुन्छ प्रकाशजीले, कहिले काहीँ आइरहेको हुन्छु कतै बिर्सिनु भयो कि भनेर है। दाई हजुरले दुईतिरको कमेन्टहरू पढ्नुहुन्छ त्यही भएर समय नै छिटो छिटो जान्छ भन्नुहुन्छ, खै म्यासेज पढ्दैमा जाँदैन होला कहिले काहीँ समय होइन चाँडो ढिलो त्यस्तो हुन्छ हुँदैन जस्तो लाग्छ, गइरहेको समयलाई रोक्न पो सकिन्न त, अब म बोल्दा बोल्दै एकासी समय जान्छ त मैले के गरौँ है पनि भन्न चाहन्छु, कसरी जान्छ पनि मलाई थाहा छैन। प्राय जस्तो मैले कुराहरू माया प्रेम होइन विभिन्न कुराहरू गरिरहेको हुन्छु, रातको समय छ 10:43 गरिसकेको छ, माया प्रेममा परिसकेपछि होइन तपाईँले संसार नै उही हो जस्तो लाग्न सक्छ तपाईँलाई होइन र अरू केही देख्नु हुँदैन रे हो, माया प्रेममा उही हो सब थोक, मेरो उही हो जिन्दगी, वर्तमान उही हो, भविष्य उही होइन, सबै मेरो जिन्दगीलाई सब थोकै उही हो भनिन्छ अरे मायामा हो। राति बोल्न मन लाग्छ र नि दाउन्जेलसम्म जबसम्म निन्द्र लाग्दैन बोल्न मन लाग्छ अरे, विभिन्न माया प्रेमका कुराहरू गर्न मन लाग्छ अरे, बिहान उठ्न पनि नपाउँदै उसको म्यासेज आयो आएन अथवा ऊ के गर्दै होला भन्दै दिमागमा याद आउँछ अरे उसको, जब तपाईँ मायामा पर्नुहुन्छ नि त्यति बेला हो त्यस्तो भएको छ महसुस भएको छ, छटपटी हुन्छ अरे हो भन्थे कसै कसैले, छटपटी कहिले देख्ने, कति बेला सुन्ने, कति बेला उसमा बोल्न पाउने होला होइन, सम्झिँदैछ कि छैन होला, उठ्न नपाए कि, कहिलेकाहीँ मायामा परिसकेपछि एउटा सानो भनौँ न नोटिफिकेसन बज्दा पनि, कतिबाट नोटिफिकेसन यस्तो कसैको नोटिफिकेसन आउँदा पनि उसले म्यासेज गरे कि, उसले सम्झे कि, उसले केही पठाए कि,
होइन भनेर मोबाइल हत्ता पत्ता कुदेर गएर हेर्ने गर्नु भएको छ। हेर्नुभयो होला नि है मायामा प्रेममा पर्दाखेरि माया हरियो है त्यहाँ मायामा परिसकेपछि केही देख्दैन अरे न सानो न ठुलो होइन कहिले लेबल के भन्छ न धनी न गरिब न जात होइन त्यसपछि न आमा न बा सबै चिज उनै हो भन्ने सम्झिन्छन् रे एकअर्कालाई हो भनेको कुरा सुनेको है मैले सोधिरहेको छु हो भनेर हो र भनेको भन्दिनुहुन्छ विनिताले है त्यही त मैले हो भनेर सोध्दैछु त्यस्तो हुन्छ रे ऊ मेरो मात्र भइदिए हुन्थ्यो उसँग बोल्न मात्र पाए पनि हुन्थ्यो नि होइन अथवा रातै नपरे पनि हुन्थ्यो नि यस्तो यस्तो पनि कुराहरू मनमा आउँछ अरे होइन अरू देखिँदैन रे हो सबै चिज केही देखिँदैन अरे केही केही केही देखिँदैन अरे भन्नुहुन्छ मायामा सबै चिज यति बेला तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत खेम सेन्चुरीको ए हावा जाऊ ए बादल जाऊ होइन रामजी खाँडा अनि टिकापनको आवाजमा गीत छ यो गीत तपाईँको माझमा यति बेलासम्म राख्न चाहन्छु त्यसपछि म आउँछु ल यस्तै मिठा कुराकानी गर्नको लागि यति बेलाको समयमा ए हावा जाऊ ए बादल जाऊ मेरी मायालुको होइन खबर लिएर आऊ रातको समयमा के गर्दै हुनुहुन्छ बुझ्नुहोस् भन्दै हुनुहुन्छ होला इच्छा छ होला तपाईँलाई पनि न निदाइन् कि निदाइनन् कि मलाई नै सम्झिरहेकी छन् कि होइन कुराकानी गर्न त मन थियो तर कसै होइन कहिले काहीँ पाइँदैन नि त रोक कोहीले होइन केही काम हुन्छ अथवा घर परिवारसँगै हुँदाखेरि पाइँदैन होइन यस्तो यस्तो केही न केही त हुनसक्छ नि गर्मी भइराखेको छ कि होइन सायद सन्चो छैन कि यस्तो यस्तो कुराहरू मनमा खेलिराखेको हुनसक्छ तपाईँलाई पनि भन्नुहोस् है माध्यम हामी भन्छौँ

यही हावा जामिने बादल जाऊ मेरो प्रिय सीको खबर लिएर आऊ। यो गीत तपाईँको माझमा राखे। पक्कै पनि रातको समय छ, यो रातको समयमा धेरै चिन्ता लाग्न सक्छ। के गर्दै होलिन्, खाना खाइन् कि खाइनन्, होइन खानुभयो होला कि नै, के गर्दै हुनुहुन्छ होला, सन्चो छ कि छैन, होइन यी विविध कुराहरू मनमा खेलिरहेको हुनसक्छ। माध्यम के छ त अहिलेको, होइन विभिन्न कुराहरू छन्, अब सामाजिक सञ्जाल फेसबुकहरू अनि त्यस्तै गरेर होइन विभिन्न चिजहरू मोबाइलहरू छन्। नत्र त के पहिला पहिला यस्तै त भन्ने होइन, कसलाई भन्ने त केलाई भन्ने, चिठी पठाउँदा पनि टाइम लाग्थ्यो भनेपछि हावा हावा त सर जाने। ए हावा जाऊ मेरो प्रियसीको खबर लिएर आऊ, बुझा के गर्दै होलिन् कसो गर्दै होलिन्, होइन मलाई नै सम्झिरहेकी छन् कि अथवा कसैको यादमा अन्तै छन् कि, होइन यी विविध कुराहरू हुन्थ्यो होला सायद त्यो बेला। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराज महसु रातको समयमा मिठा रमाइला कुराकानीहरू गर्ने प्रयास गरिरहेको छु। हुन त यति बेला वर्ल्ड कप चलिरहेको छ, होइन व्यस्त हुनुहुन्छ होला यति बेला, रातभरि नसुती नसुती हेर्दै हुनुहुन्छ होला वर्ल्ड कप। है आजको आज पनि अब खत्रै छ गेम, भोलि पनि खत्रै छ, होइन हिजो खत्रै भयो, हेरिराख्नु भएको छ होला। अर्जेन्टिना पोर्चुगल, पोर्चुगल कहिले चलिरहेको छ, ल ठिक छ, लाइभ इन भइसक्यो चाहिँ त ठिक छ, कहिले काहीँ नसोचेको चिजहरू हुन्छ फेसबुकमा पनि, यसलाई भन्छ के भन्छ भन्छ है। ठिक छ, म्यासेज वाचन गरिहाल्छु यति बेला, केही म्यासेजहरू छन् 10-55 भइसक्यो, त्यसपछि अन्य कुराहरू म गर्छु। अर्जुन याखा हुनुहुन्छ, सेवा छ हजुर, म यता शङ्ख सभा धर्मदेवी दुई तामापुखबाट अर्जुन याखा हो। शुभरात्रि छ साथीहरू, मिडिया प्रेमीलाई अनिसा रोज छेत्री, हरपल रोशनी, अन्जिता मल्ल ठकुरी छेत्री, राजबेगी गुरुङ, अर्जुन जिमे त्यस्तै गरेर ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर सुनिता कार्की हुनुहुन्छ, सुन्दैछु सबैमा सम्झना, मिसी वाल भन्नुहुन्छ। त्यस्तै गरेर प्रकाश के सुन्नुहुन्छ, दाई अनि तिजका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्दै हुनुहुन्छ। तिज आउन 15 दिन अगाडि अथवा 1 महिना धेर भयो भने 1 महिना अगाडिदेखि बज्छ, नभए भने 15 दिन अगाडिदेखि बज्छ है। अब यसो क्यालेन्डर हेर्नुहोस् तिज कहिले पर्छ। माधव ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बिर्तामोडबाट। आज सम्झिनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, बुनु अस्मि सोताङ, रमिला राई, शान्ति बिसी राई, अनिता काली, भूमिका, गीता लिम्बू, रञ्जित राई, त्यस्तै गरेर घायल अभिमान सुनवार, अनि पूर्वली आकाश राई, दिया लिम्बू, आङबु हाङमुना कैसी, बिमुना मुखिया, होइन त्यस्तै गरेर अनि साथीभाइ आफन्तमा सम्झना छ भन्नुहुन्छ उहाँले पनि। म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु, कहिले काहीँ अलिकति सोचेको जस्तो हुन्न कि, हेर्नुहोस् न मैले चाहेको जस्तो हुन्न, ठ्याक्क लगाएर सफ्टवेयरहरू, कहिले काहीँ गुगल, कहिले काहीँ कम्प्युटर, कहिले काहीँ के के अनि नट रेस्पोन्डिङ भनेर बसिरहेको हुन्छ। कार्यक्रम एसएमएस दोहोरीमा छौँ, म्यासेजहरू वाचन गरिरहेको छु म। अनि मुना मुखिया, हजारमान राई, अनिता राई, जेनी लिम्बु, निशा बान्तुवा राई, लवली मेलिना श्रेष्ठ, कल्पना साम्पाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दाई अब नेपालमा आएपछि म दसैँमा आउँदैछु है, एफएममा जागिर खान्छु भन्नुहुन्छ। ओके प्रकाशजी, स्वागत छ, रेडीका साथ आउनुवाला है, फिक्स्ड। कहिले घर जानुहुन्छ भन्नुहुन्छ, घर गइन्छ होइन बिस्तार। त्यस्तै गरेर यति बेला म म्यासेज वाचन गर्दैछु, धनत श्रेष्ठ हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ भने, यति बेला सुनिताजीले लेख पठाउनु भएको छ, धनु गजमेर हुनुहुन्छ उहाँले पनि सम्झना है सबैमा भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने, म्यासेजहरू छुटाए कि भनेर डर लाग्छ कहिले काहीँ त। यति बेला वाचन गर्न चाहन्छु, तिमी टाढा भएपछि रातहरू सुनसान भए, तिमी टाढा भएपछि रातहरू सुनसान भए, मुटुभित्रको सबै सपना अधुरा बयान भए, तिमी टाढा भएपछि रातहरू सुनसान भए, मुटुभित्रको सबै सपना अधुरा बयान भए, भेट हुने बाटोहरू सबै बन्द भए पनि, तिमी टाढा भएपछि रातहरू सुनसान भए, मुटुभित्रको सबै सपना अधुरा भए। तिमीलाई म्यासेजतर्फ लाग्छु भनेर पनि भन्दैछु, म्यासेज पनि वाचन गर्ने कोसिस गरिरहेको छु पनि भन्न चाहन्छु। तिमी टाढा भएपछि रातहरू सुनसान भए,
मुटुभित्रको सबै सपना अधुरा भए। भेट हुने बाटोहरू सबै बन्द भए पनि यादको ढोकाहरू भने सधैँ खुल्ला नै रहे। फेरि एकताल वाचन गर्छु ल, सायद भावनामा डुब्न सकिनँ म। मैले भने नि म भनिरहेको हुन्छु, जसरी लेखकले जुन भावमा गहिरेर लेख्छ त्यसमा उत्रिन सकिनँ कि जस्तो पनि मलाई महसुस भयो। तिमी टाढा भएपछि रातहरू सुनसान भए, मुटुभित्रको सबै सपना अधुरा बयान भए। भेट हुने बाटाहरू सबै बन्द भए पनि यादको ढोकाहरू भने सधैँ खुल्ला नै रहे। तिम्रो बोली सुन्ने रहर आज पनि मरेको छैन, तिम्रो बोली सुन्ने रहर आज पनि मरेको छैन, त्यसैले रेडियोका कार्यक्रम सुन्दै बस्ने बानी भए। त्यसैले रेडियोका कार्यक्रम सुन्दै बस्ने बानी भए। तिमीलाई बिर्सन खोज्दा छ नजिक महसुस हुन्छ, तिमीलाई बिर्सन खोज्दा छ नजिक महसुस हुन्छ, मेरो आँसुभित्र लुकेको आँसुका प्रमाण भए। मेरो आँसुभित्र लुकेको आँसुका प्रमाण भए। नचाहेर टाढा भयो दोष कसैलाई दिन सकिन्न, नचाहेर टाढा भयो दोष कसैलाई दिन सकिन्न। माया साँचो थियो तर भाग्यका विधान फरक भयो, माया साँचो थियो तर भाग्यको विधान फरक भयो। तिमी टाढा भएपछि रातहरू सुनसान भए, मुटुभित्रको सबै सपना अधुरा बयान भए। भेट हुने बाटाहरू सबै बन्द भए पनि यादको ढोकाहरू भने सधैँ खुल्ला रहे, यादको ढोकाहरू भने सधैँ खुल्ला नै रहे भन्नुहुन्छ सुन्दर कार्कीजीलाई। विशेष म धन्यवाद दिन चाहन्छु लेखको लागि पनि भन्न चाहे। माया प्रेमका कुराहरू मैले जति गरे पनि लाग्छ म यसै हावामा उडिरहेको छु जस्तो लाग्छ कहिलेकाहीँ, होइन? जसलाई केही गर्न आउँदैन, जसलाई माया गर्न आउँदैन, जसलाई होइन यस्तै गफ दिन मात्र आउँछ, होइन ती कुराहरू कहिलेकाहीँ होइन यसै जस्तो पनि लाग्छ जस्तो लाग्छ, भनौँ न भनौँ न यसै गफाने जस्तो पनि लाग्छ मलाई कहिलेकाहीँ। यसो सोच्छु म माया गर्न नआउने मान्छे, होइन माया के हो कस्तो भनेर अरूको अहिले कुराहरू सुनेर अघि बढ्ने मान्छे, होइन यहाँहरूमा प्रस्तुत हुने मान्छे, यस्तै कहिलेकाहीँ लभ गुरु बन्छु कि जस्तो पनि लाग्छ अनि भन्ने गर्छु म सधैँ। एउटा कुरा भन्ने गर्छु म, यति एउटा कुरा चाहिँ म जहिले भन्छु के भन्दाखेरिमा मायामा विश्वास हुनुपर्छ, खुलस्त हुनुपर्छ सब एक अर्कामा, होइन हुनसक्छ केही कुराहरू आफ्ना व्यक्तिगत कुराहरू होइन, तर के सही के गलत होइन को सही को गलत भन्दा पनि जिन्दगीसँगै काट्छौँ भनेर अगाडि जाने हो भने होइन बन्ने हो भने कहिलेकाहीँ समय दिएर कुराकानी गर्नु पनि जरुरी छ, होइन कहिलेकाहीँ साना साना अविश्वासमा सम्बन्धहरू यसै टुक्रिने गर्छन्। अहिलेको यो परिस्थिति यो समय कालखण्डमा के छ भन्दाखेरिमा यहाँ दौड धुप छ मान्छेको, मान्छेमा पैसा कसरी कमाउने, यहाँ सम्बन्ध हेरिँदैन यहाँ, होइन यहाँ आफ्नै घरको त अब बिस्तारै बिस्तारै सम्बन्धहरू होइन टाढिन खोजिरहेका हुन्छन्। आफन्तहरू त जनतामाथि माया होइन, मायामा पनि त आजकल यस्तो टाढिसकेपछि होइन कोहीसँग अन्त्यमाया बस्न सक्छ, अथवा विभिन्न कुराहरू बाधाहरू आउँछन्। विभिन्न बाधाहरूले गर्दाखेरिमा सम्बन्धहरू झन् टाढा टाढा बनाउँदै गर्छ कि, अनि त्यसको लागि मैले सधैँ भन्ने गर्छु विश्वास हुनुपर्छ, समय निकालेर कुरा गर्न सक्नुपर्छ, तलमाथि केही खटफट भयो भने त्यतिखेरै हल गर्नुपर्छ ताकि अर्को मान्छे नआओस् होइन, झन् त्यसले
एउटा थडल पैदा गरिदिन्छ, अर्को मान्छे आइदियो भने अर्कोले अर्को कुरा सुनाइदिन्छ, अर्को अर्को हुन्छ, कान कान भरिन्छ हुन्छ, त्यो भइसकेपछि झन् बिस्तार बिस्तार हुन्छ। त्योभन्दा अगाडि नै त्यतिखेर सल्भ गर्नुपर्छ प्रब्लमहरू एकअर्कामा, होइन बुझ्नुपर्छ, बुझ्ने खालको हुनुपर्छ जस्तो लाग्छ। हुन त विशेष त अब समय हो जस्तो लाग्छ, समयको खेल हो, भाग्यको खेल हो है। कहिले काहीँ भाग्यले गर्दा पनि हुनसक्छ, मान्छेलाई चाहँदा चाहँदै नचाहने कुराहरू भइदिन्छन्, यसले पनि हुनसक्छ। ठिक छ, धेरै कुरा दिएँ मैले, 11:01 गएर हुन त मायामा म धेरै नै बोल्ने मान्छे हुँ। यति बेला म म्यासेजतर्फ लाग्छु, म सुरुवातदेखि म्यासेज वाचन गरिरहेको गर्ने कोसिस गरिरहेको छु। मलाई म्यासेज पठाउँदै हुनुहुन्छ टिकटक लाइभमा पनि, 11:01 गइसक्यो, कार्यक्रमको समयबद्ध त अघि नै सकिसक्यो त है। ठिक छ, म सर म्यासेज वाचन गर्छु ल, लगभग रेडियो त अघि नै बन्द गर्नुपर्ने हो मैले। अविना हुनुहुन्छ, सुन्दैछ सम्झना, सबैमा भन्नुहुन्छ, शिला अधिकारी भन्छ, हेर्दै हुनुहुन्छ मक्खा परेर, उहाँले पनि माया गर्नुभएको छ, याद गर्दै हुनुहुन्छ ल, हाम्रो मायामा यस्तो ठ्याकठुक पर्ने बित्तिकै कुराकानी भइहाल्छ भन्नुहुन्छ होला। ठिक छ, त्यस्तै गरेर सरिता आयो हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, अमिनाजीले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अनिता जिरेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, दाई हेर्दैछु सन्चै हुनुहुन्छ भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। कार्यक्रम उत्कृष्ट लाग्छ, शिला अधिकारीले भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद, यो मिठो शब्दको लागि पनि भन्न चाहन्छु। जस्तै मगर हुनुहुन्छ, कुमार राजकुमार मगर हुनुहुन्छ, सिन्धुलीको दुम्जाबाट, लङ टाइम पछि है कार्यक्रम सुन्दैछु हेर्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, यति बेला हुनुहुन्छ विनिता छेत्री, बिनु पनि हुनुहुन्छ, उहाँ लुक्दै हुनुहुन्छ, यसो यसो पौज गर्दै त्यसपछि हेर्दै हुनुहुन्छ, उहाँ पनि कसैको यादमा हुनुहुन्छ होला सायद, हुनसक्छ यस्तै हो कुरा हो। त्यसले मलाई त्यो एउटा शब्दले रिस उठाएको थियो, त्यही कारणले म बोलेको छैन, होइन बोल्न त आओस् न, मैले झाक्को झार्छु नि। पल पल अपेक्षा चाहिँ हुनुहुन्छ, सुन्दैछु सबैमा सम्झना माया छ, त्यस्तो भन्न पाइँदैन है, कुरा हुनुपर्छ, विस्तार कुराकानी हुनुपर्छ। अहिलेको सम्बन्ध भनेको अलि खै यसै पनि टाढा टाढा हुने होइन, हुन त माया हो भन्छ, मायामा टाढा नजिक त हुन्छ भन्छ, तर पनि कुराकानी भएन भने के टाढा के नजिक नि होइन। ऋतु घाकामा गएर हुनुहुन्छ, झोर्ले हजुर भन्नुहुन्छ, सबिना पोखरेल हुनुहुन्छ, स्वागत छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, उहाँलाई मैले पहिलोचोटि दिएँ जस्तो लाग्छ। त्यस्तै गरेर यति बेला सन्तोष खड्का हुनुहुन्छ, फलो गर्नुभएको छ, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला सुषमा बोहरा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, हेर्दैछु भन्नुहुन्छ, पर्पल अपेक्षा छैन। त्यस्तै गरेर यति बेला मिठो मिठो गफ गफ गर्नु पर्यो सबै मिलेर भन्नुहुन्छु, आफै मिलौँ न भन्नुहुन्छ, मेरो कुरा कस्तो लाग्दैछ र पलपलजी होइन। त्यस्तै गरेर यति बेला हामी सिधै गाउँबाट भन्नुहुन्छ, हुनसक्छ ब्रो भन्नुहुन्छ, ओके मलाई नै भन्नु भएको लाग्छ। त्यस्तै गरेर यति बेला सन्तोष खड्का हुनुहुन्छ, फलो गर्नुभएको छ, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला सुषमा बोहरा हुनुहुन्छ, सम्झना सबैमा

जाने हो जहाँ गए पनि हैन आईडी ठीक छ राम्रो छ है असार लाग्यो लाउन यता असार सम्बन्धी गीत एउटा असार सम्बन्धी गीत राख्नु पर्यो भन्ने सरी फम्बलको लागि माफी माग्न चाहन्छु फम्बलजी 11:03 गइसकेको छ अर्को एउटा गीत राख्छु होला मलाई पनि भन्न चाहे निरज सेवा हुनुहुन्छ उहाँले हेर्दै हुनुहुन्छ 10:52 अब केही आउन्न भन्नुहुन्छ उहाँ वर्ल्ड कप चलिरहेको छ होला गोल गोल गोल कति बेला गोल हुन्छ भन्ने हुनुहुन्छ होला है ठिक छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ समीक्षा मगर हुनुहुन्छ उहाँले पनि भन्नु हेर्दै हुनुहुन्छ तिजको सोधेको भन्नुहुन्छ असुरदेखि भन्नुहुन्छ प्रकाशजीले सोध्दै हुनुहुन्छ हिराबहादुर हिराबहादुर लगाई हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ अब त उज्यालो हुन लागेको भन्नुहुन्छ उहाँ सपनीमा हुनुहुन्छ हामी सिधै गाउँबाट है कहाँ हुन्छ त्यो चाँडै भर्खर 11:04 गयो मैले हिजस्तै 11:15 आधा घन्टासम्म कार्यक्रम लान्थे यस्तै म्यासेज त वाचन गर्न पाउनु पर्यो नि होइन र फेरि रिसाउनुहुन्छ के गर्नु टेन्सन मलाई मन दुखाउन मन लाग्दैन त्यही भएर यहाँ कसैको विश्वास नगर्नु भन्नुहुन्छ समीक्षा मगर उहाँले यो हो भन्दै हुनुहुन्छ विश्वास गर्नुहुन्न अहिले अहिले जानु होइन सबै कुरा स्पष्ट राखिसकेपछि मायामा विश्वास हुनुपर्छ हो समीक्षा है यो कापसमा विश्वास भएन भने त्यसै पनि टिक्दैन नि होइन र विश्वास चाहिँ हुनुपर्छ जस्तो लाग्छ हर कुराहरू स्याहार हुनुपर्छ जसले भनौँ न खुलेर कसैलाई विश्वास गरेको छ भने त्यसलाई धोका नदिनुहोस् यति चाहिँ भन्छु कसैले तपाईँलाई खुलेर आफ्नो बनाउन चाहेको छ भने त्यो त्यहाँ चाहिँ सोच्नुपर्छ है म निन्द्रामा छु भन्नुहुन्छ यति चाँडै निन्दाइसक्नुभयो हामी सिधै गाउँबाट हुन्छ त्यस्तै गरेर नमस्ते दाई भन्नुहुन्छ सबिनाजी स्वागत छ सबिना पखेललाई विश्वमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यसमा वाचन गरिरहेको छु कहाँबाट हुनुहुन्छ सबिनाजी त्यस्तै गरेर यति बेला हुनुहुन्छ निरो सेवाले लु अब बिदा मागौँ भन्नुहुन्छ मागौँ मागौँ 11:05 गइसक्यो है त्यस्तै गरेर यति बेला हामीलाई नि माथि लिनु न हो भन्नुहुन्छ ओके उहाँलाई पनि ठिक छ म नाइ त भन्दै भन्दिनँ होइन लिइसकेँ त साँच्चै मैले कसरी लिएँ मैले है समीक्षा मगर हुनुहुन्छ विश्वास कसैको विश्वास नगर्नु यहाँ वचनमा मर्छु भन्नेहरू व्यवहारमा मर्छु भन्न पनि डराउँछन् भन्नुहुन्छ पक्कै पनि हो त्यो चाहिँ है त्यति साह्रो पनि हुँदैन होला कहिले काहीँ त ठिक छ त्यतातिर नजाउँ 11:06 गइसक्यो टाइम पनि हेर्दैछु टाइम सक्यो केसरी भन्नुहुन्छ विनिताजीले हो क्या हो मलाई पनि त्यस्तै लाग्दैछ है यहाँ म्यासेज वाचन गरौँ न नयाँ साथीहरूले म्यासेज पठाइराख्नु भएको छ कि कुराकानी हुन्छ 11 के भन्नुहुन्छ शिला कि ज ए सरी गीत पकाउन लागेको छ शिलाजी हुनुहुन्छ सरी ल त्यस्तै गरेर यति बेला हुनुहुन्छ अब टाइम सक्यो सर भन्नुहुन्छ सुनिताजीले सक्यो हजुर के गर्नु म खै मन दुखाउन चाहन्न यति चाहिँ मलाई होइन म भन्छु म्यासेजहरू भाषण गर्नु परिहाल्यो त्यो भएर पनि 11:00 छ टाइम खै टाइम अनुसार चल्न सकिनँ हो सुनिताजीमा त्यही भएर अलिकति पछाडि परे कि जस्तो लाग्छ टाइम अनुसार चल्न सिक्दैछु सकेको छैन 11:00 कार्यक्रम अघि नै बन्द गर्नुपर्ने रेडियो पनि 11:06 गइसक्यो हामी सिधै गाउँबाट हुनुहुन्छ म सिधै गाउँबाट हो भन्नुहुन्छ तपाईँ हजुर हो म पनि गाउँबाटै होइन गाउँमा गुच्चा खेलेर भकुण्डो खेलेर आमाले होइन यहाँनिर घाउ टाउकोमा कसेर आफैले होइन टाउको फुटाएर रुँदै जाँदाखेरि आमाले फकाएर के भयो बाबु के भयो न होइन कुदेर आउँदा लडेको मान्छे भनेर आमाले फकाएको होइन आमालाई नत्र कराउनुहुन्छ भने त्यसो खुब खुब आउँछ है श्रीलाई गफ भन्नुहुन्छ आउँदैन सदिन त्यस्ता कुराहरू मलाई केही आउँदैन हेपेको मलाई श्री भन्नुहुन्छ छैन हजुर म हेप्न सक्दिनँ है कसैलाई पनि जे पहिला चाहिँ होइन है याद नै रहेनछ खुब बिर्सन हामीलाई छैन त्यस्तै आनन्दले चलाउनु भयो अरे कार्यक्रम भन्नुहुन्छ शिला कि जवानी उहाँले बुझ्नु भएको छ म चलाएपछि आनन्दसँग चलाउने भयो दोलखा मालु हाल चाहिँ भक्तपुरबाट हो सबिना पोखरेल भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु ठिक छ नि रोजी हुनुहुन्छ आयो अब पनि सुत्यो भन्नुहुन्छ गेम हेर्नुपर्छ होला नि पोर्चुगलको गेम छ नि हेर्नु पर्दैन अब कहाँ सुतेर तर्क हस् धन्यवादमा यति जोरसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मैलेदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु एउटा गीत राखिदिनुहोस् ल भन्नुहुन्थ्यो बर्खा गीत राख्छु ल म पनि भन्न चाहन्छु बर्खालाई होइन यो गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसेबाट छुट्टिन चाहन्छु कार्यक्रमलाई सर्ट एन्ड सुटमा इन गर्न चाहे ल पनि भन्न चाहन्छु के भन्दाखेरिमा झालडुगा बन्द गर्न बिर्सनु कि त्यसमा ध्यान दिनुहोला लामखुट्टेको टोकाइबाट बस्नु होला अनि औषध दिन बिर्सनु भएको कि त्यसमा पनि ध्यान दिनुहोला अनि अर्को कुरा भनेको विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नु होला यति कुरा ख्याल गर्नुहोस् ल भन्दै सुनेर हेरेर

साथीमा कार्यक्रममा सेयर गरेर साथीमा सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा बर्खा लाग्यो होइन यो बोलकृत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराजमा तपाईँको मुटुको ढुकढुकी आजको बसाइबाट चाहिँ छुटिन चाहन्छु। हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे त।

0: आज विक्रम सम्बत 2083 साल असार 4 गते बिहीबार ज्येष्ठ शुक्ल पक्ष चतुर्थी 18 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र रासोपाको मार्गचित्र असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा दिने सरकारी दावी आजदेखि कुल 83 चिया उद्योग बन्द हुँदै विदेशमा दिनहुँ 4 नेपाली श्रमिकको मृत्यु लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकको शुभ समाचार।
0: बर्खा याममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदी जन्य पदार्थ उत्खनन तथा संकलन गर्न 3 महिनाका लागि पूर्ण रूपमा रोक लगाएका छन्। ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानूनी प्रावधान अनुसार असार 1 गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो। बर्खायाममा नदीको बहाव बढ़ने र वातावरणीय क्षति पुग्ने भएकाले जिल्लाको भीमा नगरपालिका र म्याग्दी गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक सूचना नै जारी गर्दै यस्ता क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुंगा निकाल्न रोक लगाएका हुन्। यो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने दुवै पालिकाले स्पष्ट पारेका छन्। म्याग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाको राजस्व परामर्श समिति र कार्यपालिकाको बैठकको निर्णय अनुसार चालू आर्थिक वर्षका लागि गरिएका सम्पूर्ण आय ठेक्का र निजी जग्गा व्यवस्थापनका सम्झौता जेठ 31 गते रातीदेखि नै स्वत निष्क्रिय भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो मापदण्डको पूर्ण पालना गराउन जेठ मसान्तपछि कुनै पनि क्षेत्रबाट नतिजन्य पदार्थ निकाल्न नपाइने गरी कडाई गरिएको छ। प्राकृतिक स्रोतको अधिकृत अनधिकृत दोहन रोक्न अनुगमन टोली समेत परिचालन गरिनेछ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। रासोपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य छन्। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। विधानको दफा 6 पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण उल्लेख छ। पार्टीका प्रमुख वैचारिक दृष्टिकोण र आदर्शबारे विधानमा व्यवस्था गर्दै भनिएको छ। वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेही पूर्ण असल शासन। विधान संशोधन समितिमा संयोजक आचार्यले पार्टीको वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट पारिएको बताए। पार्टीको राजनीतिक वैचारिक दृष्टिकोण उन्नत लोकतन्त्र सुशासन हुन्, पार्टी सञ्चालनका लागि पार्टीले तय गर्ने आधार स्तम्भ के हुन्, पार्टीका रूपमा कसरी अगाडि बढ़ाउने, पार्टीका लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा काम गर्दैछौ। उनले भने पार्टीको वैचारिक आधार र त्यसलाई के कुराले निर्देशन गर्छ भन्ने विधानमा स्पष्ट राख्छौ। रासोपा वैधानिक संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले माग गरे बमोजिम महाधिवेशन बन्द सत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग वाणिज्य संघलाई कानूनी अड़चन देखिएको छ। रासोपाले असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाले महाधिवेशन बन्द सत्रका लागि हल मागे पनि त्यो संघको मापदण्ड बाहिर भएका कारण उपलब्ध गराउन समस्या देखिएको हो। औद्योगिक प्रदर्शनीको भोगाधिकार सहित सञ्चालनको अनुमति दिँदा औद्योगिक प्रदर्शनी र विपद जन्य काम बाहेक अन्य प्रयोजनका लागि हल प्रयोग गर्न नपाइने मन्त्री परिषदको निर्णय छ। औद्योगिक प्रदर्शनी केन्द्र चितवन उद्योग संघको व्यवस्थापनमा छ। सरकारको आधिकारिक निर्णय नआउँदा महाधिवेशन प्रयोजनका लागि हल दिन आफूहरूलाई कठिन भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमरेले जानकारी दिएका छन्। सरकार र हाम्रो सम्झौता हुँदा औद्योगिक प्रदर्शनी प्रयोजन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने भन्ने छ। उनले भने सरकारको आधिकारिक निर्णय सहितको पत्र आए हामीले उपलब्ध गराउँछौ। घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेको प्रदर्शनी मैदानका हलहरू राष्ट्रपाल बन्द सत्रका लागि संघसँग मागेको हो। यसमा संघले सरकारको आधिकारिक निर्णय सहितको पत्र मागेको जानकारी गरिएको पत्र मागेको जानकारी घिमिरेले दिएका छन्। घिमिरेलाई राष्ट्रपा सभापति एवं सभापति रवि लामिछानेले समेत फोन गरेर हल उपलब्ध गराउन भनेका थिए। राष्ट्रपालाई सभाकक्ष दिन उद्योग संघलाई कानूनी अड़चन आजको नागरिक दैनिकमा खबर छ।
2: यता असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्न लागेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारीमा आकांक्षीको भीड़ छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई नै पुनः जिम्मेवारी दिने तयारी छ। अन्य पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षीको संख्या बढ़दै गएपछि रासोपामा नेता व्यवस्थापनको चुनौती देखिएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा हुँदै गर्दा पार्टीको भावी केन्द्रीय समिति कस्तो बन्छ भन्ने बहस भइरहेको छ। पार्टीले जिल्ला र प्रदेश तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणालाई करिब कार्यान्वयनमा देखिन्छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश महाधिवेशनका क्रममा एक व्यक्ति एक पदको अवधारणालाई ख्याल गर्न निर्देशन दिएका थिए, तर उनको निर्देशनलाई व्यवस्था गर्दै सांसदहरू नै प्रदेश सभापतिको उम्मेद्वार बने पनि मतदाताले उनीहरूलाई हराइदिएका छन्।
0: मुलुकको समृद्धिका लागि पूर्वाधार विकासका ठूला आयोजना निर्माण गर्नुपर्छ, तर सड़क सिंचाई जलविद्युत लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत आर्थिक गतिविधि बढ़न सकेको छैन। करिब 2/3 जनमत प्राप्त बलियो सरकारले पूर्वाधार निर्माणका लागि पूँजीगत बजेट र खर्च गर्ने क्षमता बढ़ाउने अपेक्षा गरिएको छ, तर रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 2082/84 का लागि ल्याएको बजेटमा पूँजीगत खर्च उल्टै घटाएको छ। पूँजीगत खर्च गर्ने क्षमता बढ़ाउन पनि बजेटमा कुनै खाका ल्याइएको छैन। पूर्ववर्ती सरकारले चालू आर्थिक वर्ष 2082/84 का लागि पूँजीगत खर्चतर्फ कुल बजेटको 20.8% विनियोजन गरेको छ। बलियो सरकारको कमजोर विकास बजेट आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्। जर्मन कम्पनी मौल बाउरका एजेन्ट मणिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो। यसअघि सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र मंगलबार निर्देशक सुनिल कुमार केसी पक्राउ परेका थिए। विशेष अदालतले 4 नै अनुसन्धानका लागि थुनामा राख्न अख्तियारलाई अनुमति दिएको छ। प्रमाण नष्ट गर्न सक्ने र फरार हुने जोखिम रहेका आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो। अख्तियारका एक अधिकारीले भने ठेक्का प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान जारी छ। ती अधिकारीले राहदानी खरिद ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा 35 जना भन्दा बढ़ीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। अर्को जर्मन कम्पनी भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार रहेको उनले बताए। त्यस ठेक्कामा संलग्न सरकारी अधिकारी र कम्पनी सम्बद्ध 20 जना भन्दा बढ़ीको बयान भइसकेको छ। अनुसन्धानकै क्रममा 4 जनालाई नियन्त्रणमा लिएर बयान लिइँदैछ। उनले भने प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद ठेक्कामा करिब 8 अर्ब रूपियाँ अनियमितता भएको दावी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानेले सोधपूछ र अनुसन्धानमा पक्राउ परेकाहरूका विषयमा आफूलाई थाहै नहुने दावी गरे।
0: आजको गोर्खापत्र दैनिकमा असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा मुख्य खबर छापिएको छ। विनियोजन विधेयक 2083मा प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाब दिने क्रम शुरू भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाब दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको जानकारी दिनुभयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको पनि बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि स्पष्ट पार्नुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक संचालक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले जानकारी दिनुभएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएको छ। नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने 53 चिया उद्योग असार 1 गतेबाट बन्द भएका छन्। चिया निर्यातमा अवरोध भएको भन्दै झापामा रहेका 36 चिया उद्योग पनि आजबाट बन्द गर्ने निर्णय गरेका छन्। भारतको पश्चिम बंगालमा रहेका चिया उत्पादकहरूको दबावमा भारतीय टी बोर्डले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको हो। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्दै नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात 1.5 महिनादेखि ठप्प भएको छ। भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर जारी गरेको थियो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहज भारत पठाउन सक्ने व्यवस्था थियो।
2: आजको आर्थिक अभियान दैनिकमा सुधारको आशा त्रासको अनुभूति शीर्षकमा समाचार छापिएको छ। भौतिक पूर्वाधार तथा यातायात मंत्री सुनिल लम्सालले जेठ 31 गते नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरे ठेकेदारको खुट्टा भाँच्नेसम्मको चेतावनी दिए। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने चेतावनी दिएका थिए। जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्राक्टर ठेकेदारलाई जहाँ छ खोजेर ल्याउनु, उसलाई पनि यही राख्नु, घर पठाउने होइन, फेरि काम गरेन भने खुट्टा भाँचिदिनु मतलब भएन, मन्त्री लम्सालले भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मन्त्री लम्सालको यो भनाईलाई लिएर संसदीय पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा सांसदहरूले चर्को आपत्ति जनाए। सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफलका लागि राखिएको बैठकमा मन्त्री लम्साल भने अनुपस्थित रहे। त्यसो त निर्माण व्यवसायका बारेमा उनको यस्तो रवैया यो पहिलो भने होइन। लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समूहले यता सरकार र निर्माण व्यवसाय बीचको सम्बन्धमा असहजता आएको प्रश्न देखिन्छ। पूर्वाधार आयोजनाहरूमा ढिलाइ भएको आरोपमा निर्माण व्यवसायहरूलाई प्रहरी नै पठाएर मन्त्रालयमा उपस्थित गराउने र हप्काउने कार्यले दुवै पक्षबीच चिसोपन बढ़दै आएको छ। मन्त्रालयमा निर्माण व्यवसाय संघको अन्तर्क्रियामा समेत लम्सालको प्रस्तुति आक्रमक हुने गरेको निर्माण व्यवसायहरू बताउँछन्। सुधारको आशा त्रासको अनुभूति आजको आर्थिक अभियानमा खबर छ।
1: सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका संघतर्फका भौतिक संरचनाको पुनर्निर्माणका लागि 6 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। कतै त्यस्ता संरचना पुनर्निर्माण गर्न थालिएको छ भने कतै बल्ल सुरसार कस्निँदैछ। विनियोजित रकमबाट आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। जेएनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिव